0: सिलिन्डर, छाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेडस, टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।
1: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
2: टिकापुर नगरको प्रथम शैक्षिक धरोहर वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि तपसिलको कार्यक्रम बमोजिम कक्षा पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: भर्ना कार्यक्रम
2: नयाँ विद्यार्थी भर्ना कार्यक्रम शुभारम्भ 2083 वैशाख 2 गतेबाट, नयाँ शैक्षिक सत्रको पढाइ सुरु 2083 वैशाख 7 गतेबाट।
1: वीरेन्द्र विद्या मन्दिरका विशेषताहरू:
2: विद्यालय हाताभित्र स्वस्थ हरित वातावरण भएको,
1: दक्ष र अनुभवी शिक्षकबाट अध्यापन गराइने,
2: एकै परिवारका 3 जनामा 1 जनालाई निशुल्क छात्रवृत्ति दिइने,
1: विद्यालयमा घेरा पर्खालका व्यवस्थाका कारण बाल बालिकाको सुरक्षाको सुनिश्चितता भएको,
2: सीसीटीभी क्यामेराद्वारा शैक्षिक गतिविधिको अनुगमन गरिने,
1: नेपाल सरकारको नीति अनुसार जेहेन्दार, दलित, जनजाति, महिला, अपाङ्ग, अनाथलाई निशुल्क छात्रवृत्ति प्रदान गरिने, अंग्रेजी मिडियममा पढाइ हुने, पर्याप्त खेल सामग्री र खेल मैदानको सुविधा भएको,
2: ई पुस्तकालय तथा पुस्तकालयको सुविधा रहेको,
1: हालसालै जडान भएको शुद्ध स्मार्ट खाने पानीको सुविधा रहेको,
2: विद्यालयको खेल मैदानमा नवनिर्मित अत्याधुनिक कवर हल भित्र विविध अतिरिक्त क्रियाकलाप सञ्चालन गरिने,
1: स्काउट प्रशिक्षणको व्यवस्था भएको,
2: कम्प्युटर ल्याब र विज्ञान प्रयोगशालाको पर्याप्त सुविधा भएको,
1: बाल मैत्री शैक्षिक वातावरण भएको,
2: विद्यालय हाताभित्र स्वास्थ्य समेना गृह सुविधा रहेको
1: र प्राथमिक उपचार र विद्यालय स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिँदै आएको।
2: प्रधानाध्यापक वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालय टिकापुर कैलाली,
1: फोन नम्बर 0915602020 र मोबाइल नम्बर 9854823220 र 9868880911।
3: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
2: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने,
3: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
2: महिनाको महिनावारी गडबडीको समस्या,
3: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
2: पेट सम्बन्धी सम्पूर्ण समस्या,
3: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
2: ईसीजी सेवा,
3: डिजिटल एक्सरे सेवा
2: र प्रयोगशाला ल्याब सेवा।
3: फोन नम्बर 9844827359 र 9848423059। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै।

0: सामाजिक सञ्जालमा गाली, धम्की, फोटो भिडियो दुरूपयोग, नक्कली आईडी बनाएर हैरानी, यी सबै महिला हिंसा हुन्।
1: अनलाइन हिंसा पनि कानून अनुसार अपराध हो। यस्तो भएमा स्क्रिनसट राखौं, प्रमाण सुरक्षित गरौं,
0: आफ्नो पासवर्ड अरूलाई शेयर नगरौं, भावनामा बगेर अरू कसैलाई आफ्नो भिडियो बनाउने वा फोटोहरू शेयर गर्ने अनुमति नदिऊ। यस्तो भएको पाइएमा प्रहरी वा साइबर ब्युरोमा उजुरी गरौं।
2: सम्मानित व्यवहार गरौं, हिंसा मुक्त डिजिटल समाज बनाऊ।
1: सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढ़ी, कैलाली।

0: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ, छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ, यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र प्लेटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोर, टिकापुरका लागि सम्पर्क भरत अधिकारी, सशस्त्र प्रहरी कर्ण पछाडी, फोन नम्बर 98648 36213।
1: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: शुभ प्रभात। यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै दीपक आचार्यको तपाईंलाई हार्दिक स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल वैशाख 25 गते शुक्रबार, मे 8 तारीक सन् 2026, नेपाल सम्मत 1146, ज्येष्ठ कृष्ण षष्ठी तिथि, विश्व रेड क्रस दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: प्रधान न्यायाधीशमा डाक्टर सरोज कुमार शर्मा सिफारिश। राष्ट्रिय सभा अध्यक्ष र प्रमुख प्रतिपक्षी दलको असहमति। प्रेस स्वतन्त्रताले लोकतन्त्रलाई बलियो बनाउने राष्ट्रपतिको भनाई।
1: पूर्व मन्त्री कार्की सहित 14 जना विरूद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर। वास्तविक सुकुम्बासीलाई रोजगारी दिने सरकारको योजना। नारायणगढ़ बुटोल सड़क निर्माण अन्तिम चरणमा।
0: पुरूषहरूमा 50 प्रोस्टेटको जोखिम बढ़दै। उदयपुरमा सड़क दुर्घटना न्यूनीकरण गर्न शुभयात्रा अभियान। कूटनीतिक पहलबाटै कालापानीको अतिक्रमित भूमि फिर्ता ल्याउन सुझाव।
1: युद्धविरामका लागि अमेरिकी प्रस्तावमाथि इरानद्वारा अध्ययन शुरू। तेल ट्याङ्कर र नागरिक क्षेत्रमा आक्रमण गरेको आरोप। अर्जेन्टिनाबाट एटलान्टिक यात्रामा निस्किएका यात्रुमा हान्टा भाइरसको संक्रमण पुष्टि।
0: र विश्वकप क्रिकेट लीग 2 छनौटमा स्कटल्याण्ड विरूद्ध नेपाल ए विजयी। बागमती गोल्ड कपमा चितलाङ फाइनलमा। हेटौडामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको शुरूमा प्रधान न्यायाधीश सिफारिशको प्रसंग।
1: सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मा नियुक्तिका लागि सिफारिश हुनुभएको छ। रोल क्रमको 4 नम्बरमा रहनुभएका शर्मा प्रधान न्यायाधीशमा सिफारिश हुनुभएको हो। प्रधान न्यायाधीश सिफारिशमा पहिलो पटक रोल क्रम तोड़िएको छ। वरिष्ठताको आधारमा न्यायाधीश शर्मा भन्दा अघि 3 हुनुहुन्थ्यो। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, वरिष्ठतम न्यायाधीश कुमार रेग्मी र हरिप्रसाद फुयाल शर्मा भन्दा अघि हुनुहुन्थ्यो। संसदीय सुनाईको प्रक्रियाले पूर्णता पाई अनुमोदित भएमा शर्मा प्रधान न्यायाधीशमा नियुक्त हुनुहुनेछ। संवैधानिक परिषद सदस्य एवं राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले 2 सदस्यका फरक मतका बीचमा शर्मा सिफारिश हुनुभएको बताउनुभयो। शर्माको सिफारिशमा अध्यक्ष दाहाल र प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेता विश्वराज आङदेम्बेले फरक मत राख्नु भएको छ। नियमित परम्परा

0: सबै बालबालिकाको विद्यालयमा सहभागिता, स्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता।
1: कर्णाली मावि, टिकापुर, कैलाली। थप जानकारीका लागि फोन नम्बर 091-561-411 र 98-584-24-167।
2: ओहो, मुसा कुदिरहेछ, हेर्नु त।
3: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
2: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
3: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौँला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला, हुन्न?
2: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस, फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
3: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौं, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
2: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
4: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
5: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
6: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

श्रोतावृन्द नमस्कार, सामुदायिक रेडियो ठिकापुर एफएमको प्रभातीय प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल वैशाख महिनाको 25 गते शुक्रबार, तदनुसार मे 8 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँको आफन्तको जन्मदिनको शुभकामना, टिकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टिकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौ। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मीप्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको लागि मनमा आध्यात्मिक भाव जागृत हुनाले परोपकारी कार्यमा प्रवृत्त भइनेछ। जीवनसाथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। वृष राशि हुनेहरूको लागि व्यापार व्यवसायमा नयाँ निर्णयहरूबाट लाभ मिल्नेछ। पहिले लिएका ऋणहरूबाट मुक्ति मिल्नेछ। मिथुन राशि हुनेहरूको लागि मेहनतले भविष्यमा लाभ र प्रतिष्ठा कमाउन सकिनेछ। भौतिक संसाधन संग्रह गर्ने योग छ। कर्कट राशि हुनेहरूको लागि स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। शुभ समाचार सुन्न पाइनेछ। सिंह राशि हुनेहरूको लागि समाजमा मान प्रतिष्ठा बढ़नेछ। नयाँ नोकरीको प्रस्ताव आउनेछ। कन्या राशि हुनेहरूको लागि कार्यक्षेत्रमा भागदौड़ले शरीरमा थकान महसुस हुनेछ। उच्च अध्ययनको लागि प्रोत्साहन मिल्नेछ। तुला राशि हुनेहरूको लागि शेयर बजारबाट मनज्ञ लाभ आर्जन हुनेछ। चुनौतीहरूलाई पछ्याउँदै अगाडि बढ़न सकिनेछ।

वृश्चिक राशि। वृश्चिक राशि हुनेहरूको लागि विद्यार्थीको अध्ययन अध्यापनमा मन लाग्नेछ, बौद्धिक क्षेत्र फराकिलो हुनेछ। धनुराशि हुनेहरूको लागि अरूको विषयमा चासो लिँदा आफै समस्यामा परिएला, व्यवहार गर्दा सजग रहनुहोला। मकर राशि हुनेहरूको लागि साहसिक कार्य गर्ने समय रहेको छ, मन पर्ने वस्तु उपहार स्वरूप प्राप्त होला। कुम्भ राशि हुनेहरूको लागि पठन पाठनमा सफलता मिल्नेछ, व्यापार व्यवसायमा बोली बिक्नेछ। र अन्त्यमा मीन राशि हुनेहरूको लागि केही पाउनको लागि केही कुरा त्याग गर्नु पर्ला, पाएक पर्ने स्थानमा भ्रमणको योग रहेको छ। हामीले तपाईलाई सुनायौं तपाईको आजको राशिफल। राशिफलमा जुन सुकै कुरा भनिए पनि तपाईले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईकै हातमा छ। राशिफल पछि सुनाउनेछौ तपाई अनि तपाईका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाई स्टुडियोको फोन नम्बर 091-5561255 मा फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला। यो स्वदेश।

0: स्वदेशस्थानपछि अब सुनौ आज सामुदायिक रेडियो टीका एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे हेलो सांसद, 8 बजे राष्ट्रभक्तिका गीतहरू, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे गोचाली, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्याह खबर, 12:20 बजे लोकगीतहरू, 1 बजे ल तपाई गाउनुहोस्, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 3:30 बजे सुपरहिट थारू गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे डोट्याली गीतहरू, 6 बजे खोज खबर, 7 बजे प्रकृति संवाद, 7:30 बजे साझा खबर, 8:45 बजे बीबीसी नेपाली सेवा र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस् त आजलाई आजको दिन यति नै, भोलि बिहान आज चाहिँ विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीका एफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र आकाश सौदालाई धन्यवाद दिँदै म ईश्वर साउत पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmcticapur@gmail.com।
5: विद्युत महसुल भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गतेबाट टीकापुर वितरण केन्द्र र लम्की युनिट कार्यालय अन्तर्गत सञ्चालित विद्युत महसुल काउन्टर बन्द गरिने लक्ष्य राखिएकोले विद्युत महसुल अनलाइन माध्यमबाट भुक्तानी गर्न हुन सम्पूर्ण ग्राहक वर्गमा यसै सूचनाद्वारा जानकारी गराइन्छ। विद्युत महसुल अनलाइन भुक्तानी गर्ने समय बिहान 8 बजेदेखि राति 12 बजेसम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टीकापुर कैलाली।
6: गणेश बाबा इंग्लिश बोर्डिंग स्कूलमा भर्ना खुल्यो।
7: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित गणेश बाबा इंग्लिस बोर्डिङ स्कूलमा शैक्षिक सत्र 2083 सालका लागि पीजीदेखि कक्षा 12 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
6: गणेश बाबा इंग्लिस बोर्डिङ स्कूलका विशेषताहरू:
7: 4 GPA ल्याउन सफल भएको,
6: एसईईमा सम्पूर्ण विद्यार्थीहरूलाई पास गराउन सफल,
7: डिजिटल प्रविधिद्वारा अध्ययन गराउने,
6: आफ्नै पूर्वाधारको व्यवस्था भएको,
7: साथै खेल मैदानको सुविधा भएको। गणेश बाबा इंग्लिस बोर्डिङ स्कूल टीकापुर 1 कैलाली, प्रधानाध्यापक गजेन्द्र बुढा। सम्पर्क नम्बर 9848-46-63-01 र 97-42-39-377।
8: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
9: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
8: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
9: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
8: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
9: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
10: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टीकापुर न्यू अछाम जालपादेवी ज्वेलर्समा नयाँ नयाँ डिजाइन का विभिन्न गर गहनाहरू माइली तिलहरी हार झुम्का छड्के तिलहरी बाला चूरा चन्द्रमा जन्तर चन्द्रहार इन्डियन मंगलसूत्र औठी सिक्री बिनारसन का गरगनाहरू पाइन्छन्। साथै चाँदी का सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-1479, 98-2460-2532। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-2460-2825।
11: खुशीको खबर
12: डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा यही वैशाख 26 गते चौथो शनिबारका दिन सिनियर कन्सल्टेन्ट फिजिसियन डायबिटिज थाइराइड तथा मुटुरोग विशेषज्ञ डाक्टर विकास रिजाल एमबीबीएस एमडी इन्टरनल मेडिसिन आउने भएको हुँदा मौकाको फाइदा उठाई निम्न समस्या भएका बिरामीहरूले स्वास्थ्य परीक्षण उपचार र सल्लाहका लागि यो सूचनाद्वारा जानकारी गराइन्छ। समस्याहरू नयाँ पुरानो सबै किसिमको डायबिटिज थाइराइड र मुटु रोगको समस्या जोर्नी कम्मर टाउको दुखाईको समस्या बाल रोगको समस्या ग्यास्ट्रिक रोग कलेजो मृगौला रोग नसा दुख्नु सुन्निनु इत्यादि समस्याका साथै फिजिसियनले हेर्नु पर्ने सम्पूर्ण रोगहरूको उपचार र परामर्शका लागि अग्रिम नाम लेखाई डाक्टरलाई भेटी आफ्नो समस्याको समाधान गरौं। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर कैलाली। समय र मिति यही वैशाख 26 गते चौथो शनिबार दिन बिहान 10 बजेदेखि 3 बजेसम्म। विस्तृत जानकारीका लागि सम्पर्क फोन नम्बर 98-685-40-777 091-560-228 र 98-099-29-315।

0: काठमाडौँ धनगढ़ी आउन त सजिलो हुन्छ नै, तर पनि त्यो व्यापारिक पर्यटकीय जुन हामी मार्ग बनाउँदैछौ ती श्रद्धालुहरू ती व्यक्तिहरूलाई प्लेनबाट चाहिँ त्यहाँ दार्चुला पुग्ने त त्यहाँबाट चाहिँ जान पनि सजिलो हुन्छ दोस्रो तेस्रो हाम्रो अर्को अपि हिमाल जोड्ने हामीले पहिले नै एउटा ताप्लेजुङ दार्चुला ग्रेट हिमालयन ट्रेल भन्ने एउटा कार्यक्रम छ, त्यस अन्तर्गत काम पनि भइरहेछ। अब त्यो पदमार्गलाई हामीले सुचारू अझ द्रुत गतिमा सुचारू गर्ने र त्यो अपि हिमाल बेस क्याम्पलाई एउटा पर्यटकीय गन्तव्यको रूपमा हामीले स्थापित गर्ने र अपिमाल गाउँपालिकाको सदरमुकाममा सड़क नपुगेको एउटा मात्रै पालिका हाम्रो दार्चुलाको नौवटा पालिका मध्ये अपिमाल गाउँपालिकाको केन्द्रमा पुगेका छैन कि पुग्ने अवस्थामा छ। गत वर्ष पनि हामीले केही बजेट विनियोजन गरेर त्यसलाई केन्द्रसम्म सड़क पुर्याउने र त्यो अपि बेस क्याम्पको लागि एउटा पर्यटकीय गन्तव्यको रूपमा विकास गर्दै त्यसलाई ग्रेट हिमालयन ट्रेलको जुन कन्सेप्ट छ त्यसलाई चाहिँ अगाडि बढ़ाउने तेस्रो कुरा र चौथो महाकाली कोरिडोरको चमेलिया नदीमा ठूलो भूभाग हाम्रो दार्चुला जिल्लाको झन्डै एक चौथाई भूभाग लेकम भूभागलाई जोड्ने नदीमा मोटरेबल पुल तन्थला भन्ने ठाउँमा मोटरेबल पुल निर्माण गर्न सकेका छैनौं हामीले, त्यहाँ अति जरूरी छ त्यो पुल बनाउन सक्यौं भने बैतडी दार्चुला जिल्ला पनि जोड़िन्छ र दार्चुला जिल्लाको झन्डै 25% भूभाग त्यो पुलबाट सुविधा पाउँछ। यी कामहरू प्रमुख रूपमा चाहिँ
1: चारवटा भए
0: कामहरू चाहिँ प्रधान छन् तर अरू पनि थुप्रै कामहरू छन् प्रत्येक वडामा मैले अगाडि नै भने छन् ती कुराहरू पनि हामी गर्दै गर्छौं तर यी प्रमुख कामहरू जो अगाडि बढेका छन् कोही कार्यक्रममा समावेश भएर एक चरणको काम भएर रोकिएका छन् कसैमा बजेटको न्यूनताले गर्दाखेरि ढिलासुस्ती भएको छ यिनीहरूलाई पूर्णता गर्छौं भन्ने नै मेरो प्रमुख नारा थियो।
1: अब फेरि सांसदले विकास निर्माणको बजेटको डाडी पर्ने भन्दा पनि फेरि कानून निर्माण लेखनमै अलिक बढ़ी समय दिनुपर्ने सैद्धान्तिक कुरा फेरि यतातिर छ भने तपाईँले जति प्रतिबद्धता अथवा एउटा सोच बनाउनु भएको छ त्यो 100% पूरा होलान् भन्नेमा तपाईँ ढुक्क हुनुहुन्छ कि अथवा यो केमा भर पर्ने?
0: एउटा त यो सोच नै एकदमै गलत सोच हो, यो कहीँ नभएको जात्रा हाँडी गाउँमा भन्ने जस्तै विश्वका हरेक देशहरूमा तपाईँको भारतमै लोकतन्त्रको एउटा स्थापित मान्यताहरू छन्, त्यहाँ निर्वाचित सांसदहरूले विधि अनुसार नियम अनुसार किटेर यो गर्न पाउने यति विकास गर्न पाउने यति बजेट विनियोजन गर्न पाउने भन्ने एउटा सिस्टमै छ। जनताबाट मत माग्दा गाउँघरमा जाँदाखेरि गाली खाने सांसदले अनि सांसदले कानून बनाउने भन्ने कुरा कस्तो यो हास्यास्पद तर्क, अनि भोलि के काम भएन भने गुनासो गर्ने सांसदलाई, कुनै व्यक्तिले भन्छ सांसदले विकास नगरेपछि यसले ठिक गर्यो कानून बनाउन गयो हो,
1: तपाईँहरूले अब चुनावको बेलामा कानून बनाउँछु भन्नुभयो भने त तपाईँलाई भोटै नदेलान् भन्ने डर होला नि फेरि?
0: हुँदैन, हाम्रो जस्तो देशमा कानून बनाउनलाई मान्छेले भोटै दिँदैन, कानून बनाउनलाई मात्रै
1: त्यो सांसद अथवा उम्मेद्वारले जनतालाई बुझाउन नसक्या कि अथवा जनताले बुझ्न नसक्या हो? यो
0: बुझ्न नसके हामीले बढी बुझेको छ, जनप्रतिनिधिको काम विकास गर्ने पनि हो, कानून मात्रै बन विकास कसले गर्छ, कर्मचारीले गर्छ,
1: त्यो तिन तहको सरकारको संरचनाले
0: गर्छ, सरकार आफ्नो तह छ नि त, गाउँपालिकाले राजमार्ग बनाउँछ त तीन तहको संरचना बनाउने, केन्द्र सरकारले बनाउने काममा त केन्द्रीय प्रतिनिधिको कुरा हुन्छ नि त, अनि वडाले गर्ने काम घोरेटो बनाउला अरू बनाउला अनि वडाले चाहिँ बनाउँछ भनेर केन्द्रीय सरकारको नै दायित्व हुँदैन, केन्द्र सरकारको बजेटमा प्राथमिकरण कसले गर्ने कि? कर्मचारीले, ब्युरोक्रेसीलाई थाहा हुन्छ, सचिवलाई थाहा हुन्छ, यहाँ काठमाडौँ बसेको डिजीलाई थाहा हुन्छ,
1: त्यसो भए डाडु पन्यु चाहिँ सबै सांसदलाई दिँदा राम्रो हुन्छ भन्ने तपाईँहरूको?
0: डाडु पन्यु होइन, योजना प्राथमिकरणमा सांसदको सुझावलाई प्राथमिकता दिनुपर्छ।
1: अब त्यसो भए यो अहिलेको सरकार, विगतमा एमाले पनि सरकारमा पटक पटक गयो होइन, कांग्रेस लगायतका अरू दलहरू पनि गए, अहिले राजनैतिक माहौल अलिक फरक ढंगबाट अगाडि बढ़ेको स्थिति छ होइन, तपाईँले जुन प्रतिबद्धता अथवा जे कुरा गर्छु भन्नुभएको छ त्यो पूरा हुनको लागि गराउनको लागि अहिलेको यो सरकारसँग तपाईँको कुनै शंका उपशंका हो कि ढुक्कै हो यसले पनि गर्छ त्यहाँ विकास?
0: हामी हेर्दैछौ, अब मैले मेरो पहल गर्नको लागि त मैले सार्वजनिक रूपमा पनि जिल्लावासी जनताहरूलाई जानकारी पनि गराइसकेका छौ, स्वयं सम्मान्य प्रधानमन्त्री बालेन्द्र शाहजीसँगै भेटमा त्यो कुरा मैले प्रष्ट चारवटा कुराहरू जो मैले अगाडि राखेँ त्यहाँ मौखिक पनि राखेका छन् लिखित पनि दिएको छु, सरकारकै प्रमुखलाई नै कुरा पुर्याइसकेपछि कुरा अब पुर्याउनु बाँकी रहेको छैन,
1: उहाँले राम्रोसँग सुन्नुभयो, राम्रोसँग
0: सुन्नु भएको छ, उहाँले त्यसमा के जिज्ञासा पनि राख्नु भएको छ, जस्तो गोगलेश्वर एयरपोर्टको बारेमा चल्छ त भन्ने कुरा पनि राख्नु भएको थियो, मैले त्यो एकदम चल्छ, त्यो दार्चुला र बैतडी बझाङको तीन जिल्लाका जनताहरूले त्यो एयरपोर्टको उपभोग गर्छन्, त्यो दुर्गम पनि छ दार्चुला, सबभन्दा टाढा पनि हो काठमाडौँबाट भन्ने कुरा पनि मैले त्यसको जस्टिफिकेशन दिएको छु, अनि सड़कको बारेमा पनि, टिंकर सड़कको बारेमा पनि यसको महत्व, यसको धेरै किसिम

0: महत्व, यसको रणनीतिक महत्व, सामरिक महत्व, धार्मिक महत्व, पर्यटकीय महत्व, व्यापारिक महत्व, यस्तो किसिमको पनि जानकारी गराएको छौं। अब मलाई लाग्छ सरकारले यो कुरा सुन्नुपर्छ। यदि अब समावेशिता भएन, सहभागिता भएन, विकास सबै ठाउँमा समान भएन भन्ने मुद्दा उठाएर यत्रो जनमत पाएको सरकारले दूर दराजको दुर्गमको कुरा सुन्दैन भने त यो त भोलि जनताले मूल्याङ्कन गर्छ।
1: तपाईँले त अलि बढी कुरा अथवा भन्नुभयो होला अथवा सुन्नुभयो कि प्रधानमन्त्रीले जस्तो सीमा हाम्रो पश्चिममा गएर दार्चुलामा छ र यो पछिल्लो समयमा हामीले जुन नयाँ नक्सा जारी गर्यौं त्यो भूभाग पनि त्यतातिर परेको कारणले त्यसलाई कसरी व्यवस्थापन गर्ने अथवा सुरक्षा अरूको विषयमा पनि अलि बढ़ी कुरा भइराखेको छ कि त्यतिखेर देखाभेटको बेलामा जति भयो त्यति मात्रै हो।
0: अब प्रधानमन्त्रीज्यूसँग त्यतिकै कुरा भएको थियो, अब अन्य निकायहरूमा, सम्बन्धित निकायहरूमा अरू पनि कुरा भइरहेछ, मैले आफन्तहरूबाट जानकारी गराइरहेछ। किनभने यो सुरुवातदेखि नै यो मुद्दाको उठान गर्ने मध्ये अब धेरै हुनुहुन्छ साथीहरू, तर म पनि त्यसमध्ये एक हुँ। र अहिले पछिल्लो अवस्थामा भारत र चीन सरकारको बीचमा एउटा सम्झौता भयो,
1: लिपलेख पास भएर
0: हुन त त्यो पहिलेदेखि नै चालि हाल्यो, कोविड हुँदाखेरि बन्द भयो, बन्द भएर हाम्रो तर्फबाट पोहोर सालदेखि नै शुरू भइसक्यो आवागमन नेपाल, हामीले जहाँ हाम्रो अहिले हाम्रो स्वामित्व भएको ठाउँमा, तर जहाँ भारतीय स्वामित्व रहेको छ उनीहरूले चाहिँ जुन एउटा आफ्नो प्रशासनिक नियन्त्रणमा जबरजस्ती राखेको क्षेत्रमा त्यहाँ भारत
1: लिपुलेख,
0: अब लिपुलेख त लिपुलेखै भयो, अब हाम्रो तिङ्करपट्टिको लिपुलेखबाट हामी अहिले नेपाली, हामी यतापट्टि हाम्रो छाङ्ग्रो तिङ्करका बासिन्दाहरू र अरू नेपाली नागरिकहरू जान्छन्। अब जुन कालापानीबाट जाने जुन लिपु खोलाबाट माथि लिपुलेख छ त्यो पहिले 1962 भन्दा अगाडि हामी नै उपभोग गर्थ्यौं, नेपालीहरू नै उपभोग गर्थे। 62 भारत चीनको युद्ध पछाडि भारतीय सेना त्यहाँ बसेर त्यो एरियामा उनीहरूले जान दिएन, ब्यान्डेज गर्यो, आफ्नो नियन्त्रणमा लियो। त्यसपछि चाहिँ उतापट्टिबाट भारत सरकारले आफ्नो प्रशासनिक नियन्त्रणमा लिएर त्यहाँबाट चाहिँ आह्वान गरिरहेका छन्। त्यसको त हामीले त्यही बेला पनि विरोध गरेका थियौं, मैले हाम्रै सरकार हुँदा पनि यो कुराहरू पटकबाट सदनमा पनि राखेको छु, सरकार समक्ष पनि राखेको छु, र अहिले यो कार्यान्वयनमा आउँदाखेरि यो विषयमा यो नयाँ सरकारले अझ प्रष्ट ढंगले बोल्न सक्नुपर्छ भन्ने मेरो मान्यता रहेछ।
1: बोलेको बोलेन त्यो जुन
0: अस्ति बोलेको कुरामा खासै त्यति वेट लागेन, त्यो एउटा प्रेस नोट हो। अब त्योभन्दा बाहेक के छ भने हामी अब यो सदनमा के पेश होला,
1: चीन र भारतलाई दुवैलाई त्यो नोट पठाइसकेको भनेर खबर
0: भनेको छ, तर त्यो जुन बाहिर आएको चाहिँ त्यो पठाएको होइन, त्यो भारत र चीनलाई पठाउने भने प्रेस नोट पठाउँदैनन्, त्यो डिप्लोमेटिक नोट पठाउने कूटनीतिक, त्यो अहिले जुन बाहिर संचार माध्यममा आएको यो पत्रकार प्रेस नोट हो, प्रेस नोटलाई नै मान्य हो भने त्यो गा छैन, होइन अरू कुनै तपाईँको डिप्लोमेटिक नोट पठाएको छ भने त्यो कुरा सार्वजनिक गर्नुपर्छ सरकारले, मेरो माग छ सरकारले त्यो डिप्लोमेटिक नोट सार्वजनिक गर्नुपर्छ।
1: त्यसो भए तपाईँहरूको माग चाहिँ के पठाएको छ भारत र चीनलाई त्यो विवरण चाहिँ सार्वजनिक
0: पठायो पठाएन भन्ने कुराको यकिन चाहिँ जुन संचार माध्यममा आएको कुरा चाहिँ भारत र चीनलाई पठाएको कुरा होइन, त्यो भनेको नेपाली पत्रकारहरूले जुन कुरा उठाए त्यसलाई सम्बोधन गर्नको लागि प्रेस नोट सरकारले जारी गरेको हो, त्यो प्रेस नोट भने चाहिँ त्यो डिप्लोमेटिक नोट होइन, त्यो त सम्बन्धित देशलाई नै दिनुपर्छ पठाउनुपर्छ, त्यस कारणले त्यो पठायो कि पठाएन भन्ने कुरा नेपाली जनताको माझमा सरकारले सार्वजनिक गर्नु,
1: त्यो हामीले जुन भूभागलाई नक्सामा सार्वजनिक गरेका छौं अथवा समावेश गरेका छौं नि त्यो भूभागमा बसोबास गर्ने जनताहरूको, नागरिकहरूको अहिलेको दिनचर्या कस्तो छ? तपाईँ त त्यहाँ नजिकै कतिपय देख्नु पनि भएको होला, कतिपय सुन्नु भएको होला, के छ अहिलेको स्थिति त्यहाँ यो लिपुलेख क्षेत्रमा?
0: अब त्यहाँ तपाईँको अहिले लिपु खोलाभन्दा पर खास गरेर त्योभन्दा अझ यो महाकाली नदी कुटियाङदी भन्दा परका बासिन्दाहरू जुन छन् उनीहरू अब लामो समयसम्म भारतीय प्रशासनिक नियन्त्रणमा भावनाले अब जेनेरेसनै भनौँ नि त त्यो अब 60-65 वर्षभन्दा अगाडिको जेनेरेसन धेरै कम छ, नयाँ पिढीले त्यो थाहा पनि पाएको छैन, उनीहरू उतैतिर भारतीय उसमा चाहिँ अभ्यस्त भइसकेका छन्,
1: भनेको त्यहाँको बोल्ने भाषादेखि सबै कुरा
0: उनीहरूको लोकल भाषा, त्यहाँ जनजाति बस्छन्, त्यो हाम्रो अहिले ब्यास गाउँपालिका वडा नम्बर 1 र 2 पनि बस्छन्, त्यो भाषा उनको आफ्नो पनि भाषा छ, तर पनि उनीहरू आफ्नो भाषा बाहेक हिन्दी नै बोल्छन्,
1: नेपाली
0: बोल्दैनन्।
1: अनि नेपालतर्फको पनि ब्यासी भाषा बोल्ने समुदाय त्यहाँ छ,
0: अहिले नेपालतर्फ भन्दा पनि अब हाम्रो ब्यास गाउँपालिका वडा नम्बर 1 र 2 छाङ्गरु तिङ्कर राप्ला दुम्लिङमा बस्ने जनसमुदायहरू ब्यासी भाषा पनि बोल्छन्, उनीहरू नेपाली पनि बोल्छन्। तर जुन उता भारतीय प्रशासनिक नियन्त्रणमा रहेको कुटी नाभि गुन्जी का बासिन्दाहरू चाहिँ उनीहरू आफ्नो भाषा त बोल्ने नै भयो, सहका भाषा, रङ भाषा, अनि त्यसपछि अरू चाहिँ आफ्नो चाहिँ हिन्दी भाषा प्रयोग गर्छन्।
1: अनि त्यही क्षेत्रलाई चाहिँ अहिले हामीले नेपालको नक्सामा समावेश गरेका छौँ कि कस्तो हो
0: क्षेत्र? त त्यही भन्ने पनि त अब
1: कुन गाउँ अथवा त्यहाँको कति जनसङ्ख्या पर्छ हाम्रो नक्साभित्र?
0: कुटी नाभि गुन्जी तीनटा गाउँ छ।
1: गुन्जी हो कि गुन्जी?
0: गुन्जी गुन्जी
1: गुन्जी।
0: अब ठ्याक्कै किन जनसङ्ख्या मलाई थाहा भएन, मलाई लाग्छ 2-3 हजार होला।
1: त्यो क्षेत्रका मानिसहरू अथवा त्यहाँका बासिन्दाहरूले यो नेपालमा भइराखेको बहसको बारेमा त थाहा पाउँछन् होला नि त?
0: थाहा पाउँछन् कि नपाउनु?
1: प्रतिक्रिया कस्तो हुन्छ भन्ने केही तपाईँहरूसम्म केही त्यस्तो जानकारी?
0: प्रतिक्रिया त सामान्य बुझिया छैन, तर अब सेवा सुविधा सबै चिज उतातिर फेरि विशेष आरक्षण पनि दिएको छ, सरकारी जागिर पनि दिएको छ, त्यस कारणले उनीहरूको उतैतिर सहानुभूति हुनु स्वाभाविक छ।
1: अब यदि यो विषय समाधान विगतका कैयौं पटक अरू राजनीतिक दलहरू सरकारको नेतृत्वमा पुगे अथवा सरकारमा गए, अब चाहिँ अलि केही कसरी अगाडि बढ़ला भन्ने तपाईँलाई एउटा सांसदको रूपमा, राजनीतिक कर्मीको रूपमा चाहिँ कस्तो लागिरहेको छ?
0: मलाई के लाग्छ, त्यहाँका जनताहरूको व्यापक गुनासो हामीलाई चाहिँ एउटा दबाव पनि के छ भने त्यो मुद्दालाई एकदम उठाउनु त ठिक छ, किनभने देशको सीमा, देशको आफ्नो सार्वभौम सत्ता, यो त अब कुनै नियममा यो भएन त्यो भएन सुविधा भएन भन्ने नियममा त्यसमा त कम्प्रोमाइज हुँदैन। जतिसुकै गरीब देश भए पनि आफ्नो सीमा त कसैले छोड्दैन। तर त्यहाँको जनताहरूको जुन अब हाम्रो यतापट्टि साङ्गो तिङ्गर दुम्लिङका जनताहरूको भनाइ चाहिँ नेपाल सरकारले कुरा मात्रै माथि उठाउने, मिडियाहरूले उठाउने, नेताहरूले उठाउने, एउटा खालि एउटा बहसको विषय बनाउने, तर सेवा सुविधा हामीलाई केही नदिने, हामीसँग अहिले न बाटो छ, न बजेट विनियोजन छ, न सुविधा छ, यसकारणले हामी झनमारमा पर्छौं भन्ने किसिमको एकदम गुनासो छ। पहिले त हामीले त्यो मुद्दालाई प्रखर रूपमा उठाउनु र पार लाउनुभन्दा पहिले ती ठाउँमा हामीले सेवा सुविधा राज्यले विशेष प्याकेज घोषणा गर्नुपर्छ।
1: अब अहिलेसम्म किन भएन त? किनभने हामीले भएन भएन भन्छौं, कसले गर्न दिएन?
0: अब एकचोटि हाम्रो सरकार भए बेला त्यो विशेष प्याकेज गृह मन्त्रालयले घोषणा पनि गरे, त्यो तर लागू भएन, लागू नहुने रोग हाम्रो देशमा छ अझै पनि। अब यो सदनमा पनि म कुरा राख्छु, त्यो क्षेत्रको लागि पहिले त नेपाल सरकारले आफ्नो प्रशासनभित्र रहेका नागरिकहरूको लागि विशेष कार्यक्रम, विशेष योजना लागू गर्नुपर्छ, ताकि उनीहरू यो देशको मूलधारमा जोडियुन्। त्यसपछि हामीले अतिक्रमित र भारतले जबरजस्ती अतिक्रमण गरेको, प्रशासनिक नियन्त्रण गरेको भूभागको बारेमा र त्यहाँका जनताहरूको बारेमा आफ्नो पहलकदमी जारी राख्नुपर्छ।
1: अहिले पनि त्यहाँको ब्यासी र सौका समुदाय यदि बेसी झर्नु पर्यो भने नेपालबाट बाटो छैन भनेर हामीले पटक पटक खबरहरू प्रसार गर्छौँ, अहिले कस्तो छ?
0: अब अहिले यसो छ, उनीहरूको सड़क पुगिसकेको छ, 3-4 घण्टामै त्यहाँ पुग्छन्, यताबाट हिँड्दाखेरि 3 दिन लाग्छ, समस्या त्यो पनि छ नि त। मान्छेहरू अब
1: नेपालबाट जाँदाखेरि 3 दिन
0: लाग्छ, उताबाट 4 घण्टामा पुग्छ भने अब त्यो त छैन भन्ने कुरा छैन, बाटो छ, अब त्यति राम्रो नभए पनि हिँड्न सकिने अवस्था अहिले बनिया छ, पछिल्लो अवस्थामा पोहोर साल बनिया छ अप्ठ्यारो ठाउँमा, अब सड़क पनि अगाडि बढ़िरहेछ, तर पनि अब उता 4 घण्टामा पुगिने ठाउँमा यहाँ 3 दिन लाग्दाखेरि त मान्छेहरू समय बचत पनि सुविधा पनि हेर्ने नै भयो।
1: सड़क बन्दै गरेको हो कि शुरूआत नै केही
0: बनिया छ, तर अझै धेरै
1: नेपालतर्फबाट
0: बनिरहेछ। बजेटको कटौतीको मार हामी खेपिरहेका छौं। 78-79 मैले आफै संघीय मामला मन्त्री हुँदाखेरि सेनाको लागि 22,50,00,000 रुपियाँ विनियोजन गर्न लागेको थिएँ
1: तपाईँले,
0: त्यो 78 आजभन्दा 5 वर्ष अगाडि 22 करोड़, आज त 50 करोड़ पुग्नुपर्नेमा गत वर्ष 6 करोड़ मात्रै पर्यो। अब यसपालि पनि त्यत्रो कुरा गर्दा गर्दा पनि मैले यसो सुनिरहेछु, झन् त्योभन्दा पनि कम बजेट प्रस्ताव गरिरहेछ सड़क विभागले, 3 करोड़को प्रस्ताव छ भन्ने कुरा मैले अस्ति बुझेका थिएँ। अब यसमा त हामी एकदम घोर विरोध पनि गर्छौं, यसपालि यसको लागि हामी माथिल्लो तहमा पनि कुरा राख्छौं। मूल कुरा चाहिँ त्यो सड़क निर्माणमा पर्याप्त बजेट विनियोजन गरेर हामीले हाम्रो भूभागमा जनताहरूलाई सड़कमा जोड्नु जरूरी छ, त्यसपछि मात्रै हामीले अरू कुरा उठान गर्दाखेरि त्यहाँको जनताको समर्थन पाइन्छ।
1: अनि सांसद र प्रधानमन्त्री अथवा अरू संरचनाको त्यहाँको अधिकारी बीचको तालमेल पहिलेको भन्दा अलि राम्रो त्यो ताल मिलिराख्या हो कि कस्तो पाइराख्नु भएको छ तपाईँले?
0: अब यसमा त रिजल्टै हेर्नुपर्छ। अब सकारात्मक कुरा के हो भने सम्मान्य प्रधानमन्त्रीज्यूले प्रत्यक्ष निर्वाचित सांसदहरूलाई एउटा चरणमा र समानुपातिक सांसदहरूलाई अर्को चरणमा भेटेरै समय पर्याप्त दिएर पर्याप्त सुन्नुभयो उहाँले आफूले चाहिँ धेरै चाहिँ कुरा राख्नु भएन तर चाहिँ सुन्ने कुरामा कुनै समय रोकटोक थिएन सबै क्षेत्रका समस्याहरू पर्याप्त सुनेर नोट गर्नुभएको छ
1: त्यो ग्रुप पनि बनाइदिनु भएको छ के
0: पनि बनाएको अब त्यो रिजल्टमा देखिएपछि त राम्रै हो नत्र हाम्रो यस्तो रोगै छन्
1: जो यो अभ्यास चाहिँ नयाँ लाग्यो कि विगतका सरकारहरूले पनि त्यस्तो खालको सम्भावना
0: यो राम्रो छ यसमा राम्रो कामलाई राम्रो भन्नु पर्यो यो चाहिँ एकदम राम्रो शुरूआत हो कमसे कम चाहिँ देशको कार्यकारी प्रमुखले देशभरिका जनप्रतिनिधिहरूबाट त्यहाँको खास के हो त समस्या भन्ने कुरा आफैले बुझ्ने र सिरियसली सुन्ने कुरा चाहिँ सकारात्मक छ
1: अनि पहिले पहिले हामी के सुन्थ्यौं भने सांसद र सरकारी निकायका व्यक्तिहरू जो नेतृत्वमा पुगेका थिए बेला बेलामा कहिले झडा पर्ने कहिले जस अनुकूल वातावरण बन्यो भने चाहिँ खासै समस्या नहुने तर जहिले त्यो टकरावको स्थिति हुन्छ भनेर अरू सांसदले सुनाउनुहुन्थ्यो अब अहिले नयाँ सरकार नयाँ परिवेश आइसकेपछि अब अलि केही परिवर्तन पाइराख्नु भएको छ कि
0: के हुन्छ यो त भन्न सकिँदैन अहिले त हामी सबै के छ भने प्रारम्भिक चरणमा छ अब यो जेठ पन्ध्रको रातो किताब हातमा परेपछि थाहा हुने कुरा हो नि त के हुन्छ भन्ने कुरा त पहिले पनि त पहिले त भेटघाट गर्दाखेरि त सबैले हुन्छ ठिक छ भन्छन् नि तर रिजल्ट त्यसको परिणाम के हुन्छ अहिले अब जब केन्द्रीय बजेट आउँछ त्यसपछि ती ठाउँका समस्याहरू सम्बोधन भयो कि भएनन् अब सम्बोधन नभएपछि त खालि भेटघाट गरेको कुराले त के अर्थ भएन
1: सिंहदरबार त धाइसक्नु भयो तपाईँ
0: हामी त सबै
1: फाइल साइल बोकेर
0: सबै मन्त्रालयमा सबै विभागमा सबै ठाउँमा धाएर मैले चाहिँ आफ्नो जिल्लाको विकासको लागि कुनै कसर बाँकी राखेको छैन अस्ति पनि कुनै एउटा उसले राखिएको थियो देशभरि बढी योजना माग्ने 15 सांसदहरू मेरो पनि नाम थियो त्यहाँ भयो मन्त्रालयमा मैले सबै ठाउँमा आफ्नो जिल्लाको लागि भएका कार्यक्रमहरू पेश गरिसकेको छ
1: संसदको यात्रा चाहिँ कस्तो भइरहेको छ
0: संसद धेरै चलेन अस्ति केही दिन मात्रै चल्यो अब त्यो प्रारम्भिक चरणमा भावनाले
1: चिनापर्ची जस्तो मात्रै भयो
0: चिनापर्ची पनि अझै पूरा हुनु पाएको छैन धेरै अब नयाँ नयाँ साथीहरू हुनुहुन्छ पुराना साथीहरू त हामी धेरै कम छ
1: कतिजना जति पाउनुभयो तपाईँले आफ्नो पुराना साथीहरू
0: पुराना चिनजान गर्दा त्यही 60-70 जना अब भनेपछि नयाँ ठूलो संख्या नयाँ छ
1: नयाँको कस्तो पाउनुभयो तपाईँले उठबसदेखि चालचलन एउटा स्वभाव भनौँ न
0: अब मलाई उहाँहरू नयाँ हुनुहुन्छ एउटा नयाँ जोस लागेर हामीलाई पनि थियो पहिले सुरुमा राजनीतिमा लाग्दाखेरि यो सबै चिज भइहाल्छ कि भन्ने कसैलाई एउटा कुरा राख्दाखेरि यो हुन्छ भन्ने आशा गर्ने अब नयाँ हुनाले उनीहरूमा उत्साह चाहिँ छ तर मलाई के लाग्छ भने अब यो बिस्तारै यो प्रक्रियामा जाँदा रिजल्ट हेर्दा हेर्दै गर्दाखेरि यो त्यति सजिलो रहेनछ भन्ने फिलिङ उहाँहरूलाई पनि हुँदै गइरहेछ यो संसदीय राजनीति के हुन्छ भन्दाखेरि जनताको आकांक्षा बढ़ी हुने आशा बढ़ी राख्ने तर चाहिँ आफैले अब तपाईँले नै भन्नुभयो नि अगाडि अब विकास निर्माण गरेर कानून बनाउने भन्नुभयो नि त तर अब यो कस्तो छ भन्दाखेरि नभएको कुराको चाहिँ मार कल्ला हान्ने भने सबैले सांसदलाई खोज्ने अब्जस दिनलाई हर चिजको तर अब सुविधा र उसले अधिकारको कुरा हिसाबले हेर्दाखेरि नेपालको सांसदहरू सबभन्दा कममा पर्छन् हामीले छिमेकी देशहरू हेर्दा पनि त्यस कारणले यसलाई सिस्टममा लगेर आफैले बाँड्ने होइन सांसदले योजना बाँड्ने कुरा हामीले सांसदले
1: सहजीकरण चाहिँ गर्न पाउनु पर्यो
0: आफ्नो क्षेत्रको चाहिँ मार्ग यो है भनेर त्यसलाई चाहिँ सम्बन्धित ठाउँमा पुर्याउने र त्यो ठाउँले त्यसलाई चाहिँ स्वीकार गर्ने कुरा त हुनु पर्यो
1: अब संसदमा पार्टीगत रूपमा अघि तपाईँले भने जस्तै 40-50 जना तपाईँले चिने जानेका तपाईँका सहकर्मी जस्ता साथी जस्ता सांसदहरू हुनुहुन्छ बाँकी नयाँ आउनुभयो अब पार्टीगत रूपमा फरक फरक आफ्नो किट्टा त्यो प्रष्ट हुने होला कि संसदमा अथवा अलि पुरानो भनिएका र नयाँ भनिएका बीचको त्यो साँठगाँठ अलिक बढी हुनलाई कि कस्तो देखिराख्नु भएको छ अथवा म त नयाँसँग पनि भिज्न तयार छु भन्ने तपाईँको व्यक्तिगत विचार हो कि
0: ठिकै छ अब अहिले नयाँ साथीहरू जो आउनु भएको छ उहाँहरू त्यसको खासै कुनै ठूलो राजनीतिक ब्याकग्राउण्ड पनि नभएका धेरै ठूलो भनौँ न केही टसलबाट पनि भर्खर भर्खर विभिन्न सेक्टरबाट आएका छन् उनीहरू कुनै एक सेक्टरबाट पनि आएका छैनन् त्यस कारणले उनीहरूमा त्यस किसिमको धेरै राजनीतिक रूपमा आग्रह पूर्वाग्रह छ जस्तो मलाई लाग्दैन त्यो एउटा सकारात्मक पोइन्ट छ उनीहरू सकारात्मकै छन् हरेक इस्युमा उहाँहरूसँग काम गर्दाखेरि छलफल गर्दाखेरि अप्ठ्यारो हुन्छ जस्तो मलाई लाग्दैन
1: संसद र संसदीय समितिमा अबको परिदृश्य कस्तो देखिएला हामीले विगतमा देख्यौं कि बजेट ल्याउने बेलामा त कुर्सी हानाहान माथि चढ्ने झार्ने अनि आन्दोलन गर्ने नाराबाजी यस्ता गयौं हामीले देख्यौं जो धेरै व्यक्तिहरूले सायद देख्न चाहन्थेनन् संसद जस्तो गरिमा भए ठाउँमा अब चाहिँ कस्तो रहला
0: त्यो यसो हुन्छ हेर्नुहोस् अहिले बजेट बन्ने कुरामा सांसदहरूलाई धेरै किसिमको चाहिँ प्रेसर हुन्छ उहाँहरूले सम्बन्धित निकायमा मेहनत गरेका हुन्छन् अब बजेट आउँदाखेरि त्यो सम्बोधन भएको एउटै पनि देखिएन भने स्वाभाविक आक्रोश आइहाल्छ सबैलाई त्यो प्रकट हुने कुरा चाहिँ कसैले कसरी गर्छन् कसैले कसरी गर्छन् तर चाहिँ जनप्रतिनिधिको भनेको कुरा 0% सम्बोधन भयो भने त त्यसको विरोध त कसैले पनि गरिहाल्छन्।
1: संसदमा विगतमा जस्तो दृश्य देखिन्थ्यो नि त्यो चाहिँ अबको संसदका नियमित गतिविधिहरूमा फेरि दोहोरिन्ता होला भन्ने तपाईँ त्यस्तो सोच्नुहुन्छ कि अहिले चाहिँ अलि व्यवस्थित ढंगबाट अगाडि बढ्ला।
0: विगतमा पनि संसदीय परिपाटी भनेको त्यस्तै हो, हाम्रो देशको संसदमा त अब एकाध घटनाहरू भएको छन् त्यो अलिकति संसदीय परम्परा विपरीत त धेरै भए पनि छैन। त्यो विश्वका अरू देशहरूका ठूल्ठूला डेमोक्रेटिक देशहरूका घटनाहरू हेर्दाखेरि संसदमा अलिकति आरोप प्रत्यारोप हुने कुरा विरोध समर्थन हुने कुरा त्यो चाहिँ स्वाभाविक हो, त्यो नभएर संसदको एउटा ऊ पनि रहँदैन। अब हामी विपक्षमा छौं, हामीले अब सरकारले गरेका सबै कामको चाहिँ अन्ध समर्थन गर्नुपर्छ भन्ने छैन, गलत कामको त खबरदारी गर्नलाई विपक्षी जनताले पठाएछ नि त,
1: अथवा राम्रो कामको समर्थन पनि हुन्छ,
0: कामको समर्थन पनि गरिन्छ, गलत कामको विरोध पनि गरिन्छ। भनेपछि त्यो विरोधलाई चाहिँ अब त्यो ढंगले त बुझ्नु हुँदैन, त्यो दलहरूको एउटा स्वाभाविक धर्म पनि हो।
1: अहिलेको जस्तो दुई तीनवटा तीन चारवटा दल सरकारमा जानुपर्ने त्यो पुर्याउनको लागि अनि त्यस कारणले त्यो जुन खालको एउटा झिनाझम्टी जस्तो देखिन्थ्यो नि अब त्यस्तो चाहिँ नदेखिने भयो।
0: मेरो चाहिँ अनुभव, मैले पनि यो संसदीय राजनीतिमा यो तेस्रो कार्यकाल हो, झन्डै 5 पटक चाहिँ निर्वाचन लडेको र यो पछिल्लो अस्ति हेर्दाखेरि हाम्रो सामाजिक बनोट अनुसारको जनप्रतिनिधित्व हुन्छ, दलहरूमा पनि त्यसै प्रतिनिधित्व हुन्छ। अपोजिसन कमजोर भयो भने ठूलो दलका भित्रै अपोजिसन जन्मन्छ। 2074 पनि यस्तो योभन्दा बढ़ी जनमत तत्कालीन नेकपाले पाएको थियो, मतका आधारले त झन्डै 52% पपुलर मत पाएको, अहिले राष्ट्रपतिले पाएको 47% भनेपछि त्यत्रो पपुलर मत पाएको थियो 2074। तर पछि बिस्तारै पार्टीभित्रै विपक्षी जस्तो स्थिति आयो, अनि तपाईँले पनि भन्नुभयो सदनमा पनि केही प्रकटहरू भए, अब त्यसलाई कसरी म्यानेज गर्न सक्छ राष्ट्रपा पार्टीले, त्यो गर्न सकेन भनेपछि विपक्षहरूले आफ्नो गर्ने काम त त्यो एउटा दायराभित्र हुन्छ नै, त्यो त स्वाभाविक हो। विपक्षले चुपचाप लागेर सबैमा समर्थन जनाओस् भन्ने कसैले कल्पना गर्छ भने लोकतान्त्रिक परिपाटीभित्रको त्यो कुरा पर्दैन, विपक्षले खबरदारी नै गर्ने हो त्यहाँ गलत कुरा। अब सही कुराको विरोध नगर्ने कुरा ठिकै हो, तर चाहिँ कमी कमजोरी कहीँ भाषण भने जनताको आवाज विपक्षले बोल्ने हो, तर अब सत्ता पक्षलाई कसरी उनीहरूले अगाडि बढाउँछन् त्यो त्यत्रो ठूलो संख्यालाई कसरी अब एउटा सिस्टममा उनीहरूले आफ्नो पार्टीको नीति कार्यक्रमभित्र चाहिँ आबद्ध गराएर एकताबद्ध बनाएर लाग्छन् भन्ने कुराले नै आगामी संसदको स्वरूप निर्धारण।
1: अब प्रमुख प्रतिपक्षी दलमा पनि एक प्रकारको परिवर्तन जस्तो देखिन गयो होइन, पूर्व सभापतिबाट एक खेमा र विशेष महाधिवेशनबाट अर्को खेमा गरेर काँग्रेस अगाडि बढ्यो र पहिलेको नेतृत्व र एमालेको नेतृत्वको बीचमा त्यो सम्बन्ध आत्मीय नै थियो भन्ने पछिल्लो अवस्थासम्म अध्यक्ष ओलीले भन्ने आउनुभएको थियो होइन। संसदमा कस्तो छ अहिले प्रतिपक्षीहरूको अथवा मित्र पुराना मित्रहरूसँगको सहकार्य, त्यो संवाद अलि बाक्लिँदै गइराखेको छ कि कस्तो देखिराख्नु भएको छ तपाईँ?
0: अब अहिले बिस्तारै छलफल हो, सुरुमा त के हो भने यो अब फागुन 21 रिजल्ट सबै पार्टीहरूलाई अप्रत्याशित आएपछि सबै केही समय चाहिँ के भन्छन् नि त्यो
1: सन्नाटा जस्तो
0: भयो सबैलाई, यो किन नसचेको कुरा भएको हो। तर अब बिस्तारै प्रतिपक्षी दलहरू हाम्रो संख्या कम भए तापनि अब हामीले अलग अलग ढंगले हिजोको जस्तो एउटा पक्ष विपक्षको मनोविज्ञान बनाउँदाखेरि त प्रतिपक्ष अझ कमजोर हुन्छ, त्यसै त संख्यामा कमजोर स्थिति छ। त्यसमा पनि अलग अलग ढंगले आफ्नो आफ्नो किसिमले हिँड्यो भने झन् त्यो प्रतिपक्ष कमजोर हुन्छ, कमजोर प्रतिपक्ष भएपछि त्यो देशमा लोकतन्त्रमा समस्या उत्पन्न हुन्छ, विभिन्न सिस्टममा समस्या उत्पन्न हुन्छ। यसकारणले प्रतिपक्षी दलहरूले आफ्ना छुट्टै राजनीतिक विचारधारा भए तापनि न्यूनतम कुराहरूमा मिलेर जानुपर्छ भन्ने मान्यता विकसित हुँदै छलफल चलिरहेको छ। मलाई लाग्छ अबको संसदमा 28 गतेबाट हुने संसदमा प्रतिपक्षी दलहरूको न्यूनतम एकता देखिनेछ।
1: समयको लागि कुराकानीको लागि धेरै धन्यवाद।
0: धन्यवाद।
1: यो सँगै संवाद श्रृंखला हेलो सांसदको आजको समय सकिएको छ, आजको अंकबाट विदा माग्ने बेला भएको छ। आज हामीले दार्चुलाबाट निर्वाचित सांसद गणेश सिंह ठगुन्नासँग कुराकानी गर्यौं। विशेष त संसद र सांसदले जनताको लागि के गर्न सक्छ, के कस्तो योजना सांसदहरूले बनाएका छन्, सांसद सरकार र पार्टीको विषयमा पनि हामीले उहाँसँग कुराकानी गर्यौं। अर्को संवाद श्रृंखला हेलो सांसद अर्को व्यक्ति र विषय बारेको संवाद लिएर उपस्थित हुनेछौ। तबसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
2: रिमाल मेडिकल हल टिकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
3: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन नरियाल एमबीबीएस न्याम्स
4: यही वैशाख 25 गतेका दिन
3: रिमाल मेडिकल हल टिकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जीव दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाई, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागू पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
3: सम्पर्क रिमाल मेडिकल हल टिकापुर एक कैलाली,
4: डाक्टर आउने दिन यही वैशाख 25 गते शुक्रबार।
3: सम्पर्क नम्बर 091-560-267, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।
5: शैक्षिक सत्र 2083 लागि हिमालय मावि घियामा भर्ना खुल्यो। नयाँ वर्ष 2083 सालको सम्पूर्ण अभिभावकहरूमा हार्दिक मंगलमय शुभकामना सहित शैक्षिक सत्र 2083 लागि हिमालय मावि घियामा कक्षा बाल विकासदेखि कक्षा 9 भर्ना खोलेकाले आफ्ना नानी बाबुहरूलाई समयमै भर्ना गर्न हुन सम्पूर्ण अभिभावकहरूमा हार्दिक अनुरोध गरिन्छ। हिमालय मावि घियाका विशेषताहरू: शान्त वातावरण, सृजनात्मक तथा दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने, कम्प्युटर ल्याब तथा विज्ञान ल्याबको व्यवस्था भएको, प्रधानाध्यापक हिमालय मावि घिया कैलाली।
6: नववर्ष 2083 सालको हार्दिक मंगलमय शुभकामना। सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने मूल नाराका साथ विद्यालय भर्ना अभियान 2083 शुरू भइसकेको छ। सबै अभिभावकहरूले आफूलाई पाएक पर्ने नजिकको विद्यालयमा आफ्ना बालबालिका भर्ना गर्न हुन अनुरोध गरिन्छ। अध्यक्ष टोप बहादुर केसी, नारायणपुर सामुदायिक सिकाई केन्द्र तथा अध्यक्ष मणिराम ढुंगाना, भानु सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र सत्ती।
7: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी, शुभचिन्तक दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ एसी, फ्रिज, मोबाइल, कुलरका साथै इलेक्ट्रोनिकका सबै सामानहरू पाइन्छ र किस्ताबन्दीमा मोबाइल पनि उपलब्ध गराइन्छ। याद राख्नुहोला है, टिभी र फ्रिजको एक्सचेन्ज अफरको सुविधा रहेको छ। इलेक्ट्रिक सामानहरू धमाधम बिक्री भइरहेको छ। समयमा सम्पर्क गरी मौकाको उठाउनु होला। 4 इलेक्ट्रिकल्स, टिकापुर 1-4, सञ्चालक काशीराम चपाई, फोन नम्बर 98-48-44-33-11। कृषिमा सहकार्य गरौ, कृषि उत्पादन बढाऊ। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शिर सदस्य, सञ्चालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, इष्टमित्र, शुभचिन्तक लगायतका सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा नयाँ उमंग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष मंगल डंगौरा थारू, व्यवस्थापक मुना घरती मगर, धनसिंहपुर कृषि सहकारी संस्था लिमिटेड परिवार, टिकापुर 8, धनसिंहपुर कैलाली।
8: नयाँ वर्ष 2083 सालको पावन अवसरमा धेरू चाउमिन उद्योग टिकापुर सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। साथै धेरू चाउमिन उद्योगमा चाउमिन सस उत्पादन हुने भएकाले होटेल तथा रेस्टुरेन्टले सम्पर्क गर्न सक्नुहुनेछ।
9: संचालक नारायण तिमिल्छिना, सिद्धार्थ होटल अगाडि, टिकापुर कैलाली।
2: नयाँ
10: वर्ष 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि स्वास्थ्य तथा दीर्घायु लाभको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ विद्युतको सामग्री, पंखा, बिजुली, तार, घर वायरिङका सामान, पूजाको सम्पूर्ण सामग्री, प्लास्टिकको सामान, कुर्सी, टेबल, भाँडाकुँडा, स्टील, काँस, तामा, पित्तल, ग्यास सिलिन्डर, भाँडा र्याक पाइन्छ।
11: ग्रीष्म ट्रेडर्स साथी अस्पताल नजिक, सञ्चालक कमला देवकोटा, सम्पर्क नम्बर 98498

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुख शान्ति समृद्धि र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित सन्त निरंकारी आदर्श विद्या मन्दिर माध्यमिक विद्यालयमा नयाँ शैक्षिक सत्र 2083 सालका लागि प्ले ग्रुपदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: गुणस्तरीय शिक्षा, अनुशासन र नैतिक मूल्यका साथ उज्जवल भविष्य निर्माण गर्ने हाम्रो प्रतिबद्धता।
2: हाम्रा विशेषताहरू:
1: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा पठन पाठन गराइने,
0: शान्त र अनुशासित शैक्षिक वातावरण भएको,
2: आधुनिक शिक्षण विधिको व्यवस्था भएको,
1: अतिरिक्त क्रियाकलापमा विशेष जोड दिने,
0: विद्यार्थी केन्द्रित शिक्षण प्रणालीको सुविधा भएको,
2: कक्षा सञ्चालन हुने मिति 2083 वैशाख 15 गतेदेखि।
1: आफ्नो बाल बालिकाहरूको उज्जवल भविष्यका लागि आजै भर्ना गर्नुहोस्। गुणस्तरीय शिक्षा नै सफलताको आधार।
0: सन्त निरंकारी आदर्श विद्या मन्दिर माध्यमिक विद्यालय, टिकापुर कैलाली, प्रधानाध्यापक भरत कुमार तिरुवा, सम्पर्क फोन नम्बर 091560059 र 98485017267।

0: कापी रही था कभी पेंसिल रही था कभी झोले फटाका आज कहा कना हो बाबा के ओस्ट बाटिन गटिलो ठाव से झोला आनल से तो लड़का सामान निहर
1: ओहो ये बुढ़ा लिख में का हुई थी जरम भर भर बराई थी राहत
0: का हुई कबू लड़का कभी हेरा कई था कबू पेंसिल हेरा कई था कबू झोले फटा कई था बढ़िया ठाव से झोला लाना नहीं चिकठो
1: अरे कहाँ से ना नाम
0: था कहाँ से लंग वो तो कहाँ टीकापुर मरलक रट गई झोला उडोक मसे वहाँ झिंगरान दीदी कटरा सुगर झोला आनल बाटी ना कबू लड़का कहाँ पी रही थी ना कबू पेंसिल हेरे थी ना झोला फाटल हुई थी एक आनल झोला जस कटस बाटिन ये बुढ़क ढंग कबू पसल छान कर झोला नहीं आना से आकर ठुई
1: लिया लिया मैं अब भी नहीं जाइबू रख गई झोला उद्योग में रत गई झोला उद्योग
2: झोला उद्योग
1: हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरम्मत करा जाए एक चोट सेवा करना मौका जरूर देवी
3: प्रोपराइटर राम प्रसाद रत गई संपर्क मोबाइल नंबर 98484-22373
4: जनप्रकाश आधारभूत विद्यालय में भर्ना खुल्यो
5: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित जनप्रकाश आधारभूत विद्यालय टीकापुर चार बगमारामा शैक्षिक सत्र 2083 सालका लागि नर्सरीदेखि कक्षा 8 सम्म विद्यार्थी भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
4: जनप्रकाश आधारभूत विद्यालयका विशेषताहरू
5: नर्सरी केजी र 1 सम्म अंग्रेजी माध्यमबाट अध्यापन गराइने
4: अनुभवी शिक्षक द्वारा पठन पाठन गराइने
5: नयाँ प्रविधि र सरल तरिकाले स्मार्ट बोर्डमा अध्ययन गराइने
4: सुरक्षित भवन पर्खाल खाने पानी र पुस्तकालयको व्यवस्था भएको
5: विद्यार्थीहरूको हेरचाहको राम्रो व्यवस्था भएको कम्प्युटर ल्याबको व्यवस्था भएको तातो र चिसो खाने पानीको सुविधा र सफा शौचालयको व्यवस्था समेत भएको
4: र टाई बेल्ट र आईडीको पनि व्यवस्था भएको
5: जनप्रकाश आधारभूत विद्यालय टीकापुर चार बागमारा
4: प्रधान अध्यापक रघुनाथ उपाध्याय सम्पर्क नम्बर 98584-33733
6: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ ससानो कुरामा तनाव हुने बारम्बार मनमा एउटै कुरा खेलिरहने कुलटमा लाग्ने छटपटी हुने मुटु धेरै ढुकढुक हुने जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही वैशाख 26 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला टीकापुर अस्पताल टीकापुर कैलाली
7: मल्लिका विद्यापीठ गुरुकुल टीकापुरमा भर्ना खुल्यो
5: नयाँ वर्ष 2083 सालको सबै अभिभावक तथा विद्यार्थीहरूको सुस्वास्थ्य दीर्घायुको कामना सहित शिक्षा संस्कार र संस्कृतिको सम्वाहक मल्लिका विद्यापीठ गुरुकुल टीकापुर कैलालीमा कक्षा शिशुदेखि कक्षा 8 सम्म भर्ना खुल्यो
7: मल्लिका विद्यापीठका संकल्पहरू
5: नेपाली संस्कृत र अङ्ग्रेजी भाषाको एकसाथ ज्ञान गराइने
7: गुरुकुलीय वातावरणमा शिक्षा प्रदान गर्न मानवीय भेदभाव बिनाको आवासीय व्यवस्था भएको
5: 60 जना कर्मचारीहरूलाई आवासीय रूपमा र बाँकीलाई घरबाटै आउने गरी भर्ना गराइने
7: आवासमा रहेर पढ्ने कर्मचारीहरूको कौशल विकासका लागि अतिरिक्त क्रियाकलापको विशेष अभ्यास गराइने
5: अति कमजोर विद्यार्थीका लागि आवश्यकता अनुसार अतिरिक्त कक्षाको व्यवस्था भएको
7: वेद पाठी कर्मचारी तयार गर्न कक्षा 5 र 6 मा 5 जना विद्यार्थीको अलगै व्यवस्था भएको
5: सम्पूर्ण सरकारी पाठ्य पुस्तक सहित वेद संस्कृत दर्शन शास्त्र लगायत अष्टाङ्ग योगको शिक्षा प्रदान गरिने
7: कुनै पनि पढाई शुल्क नलाग्ने
5: संस्कृत हराए संस्कार हराउँछ संस्कार हराए संस्कृति हराउँछ संस्कार र संस्कृति हराए मानवता ध्वस्त हुन्छ त्यसैले गुरुकुललाई विश्वास गर्नुहोस् शिक्षा संस्कार र संस्कृतिको सम्वाहक गुरुकुलले तपाईँका सन्तानलाई शिक्षा अनि संस्कार दिने प्रयत्न गर्नेछ
7: नयाँ भर्ना मिति 2083 साल वैशाख 2 गतेबाट सम्पर्कका लागि फोन नम्बर 98484-33226 र 98484-43320
5: मल्लिका विद्यापीठ गुरुकुल टीकापुर ब्लक नम्बर 2
8: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
9: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
8: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
9: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
8: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
9: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
8: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुखज्यू।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
9: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
9: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
10: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

0: स्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित गणेश बाबा इंग्लिश बोर्डिङ स्कूलमा शैक्षिक सत्र 2083 सालका लागि पीजीदेखि कक्षा 12 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: गणेश बाबा इंग्लिश बोर्डिङ स्कूलका विशेषताहरू:
0: 4 GPA ल्याउन सफल भएको,
1: एसईमा सम्पूर्ण विद्यार्थीहरूलाई पास गराउन सफल,
0: डिजिटल प्रविधिद्वारा अध्ययन गराउने,
1: आफ्नै पूर्वाधारको व्यवस्था भएको,
0: साथै खेल मैदानको सुविधा भएको। गणेश बाबा इंग्लिश बोर्डिङ स्कूल टिकापुर 1 कैलाली, प्रधानाध्यापक गजेन्द्र बुढा। सम्पर्क नम्बर 9848463601 र 9742390377।
2: ए बा आइगई क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
3: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कस्ता राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
2: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
3: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हितो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 नि सम्पर्क हरे।
4: बाबु, ए बाबु, काल मनिष मेडिकल में जाइस तो?
5: मैं नहीं जाइ, वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छु।
4: उहे मारे तो तुहिन वहाँ पठाई दो। यहाँ हेर, ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकरन बढ़िया डॉक्टर वही से उपचार हुई था, वही तोर समस्या फेन अस्ते बा जैबे तो समाधान हुई जाए।
5: ए हो दादू, अपन अनुहार बिगड़ के परेशान रहूं, तब तो मैं अब भी जाए।
6: याद करबी, मनीष मेडिकल हल टीकापुरमा प्रत्येक महिना के दोस्रो शनिबार काठमाडौँ के वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टीकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया, पोटो, डन्डीफोर, दाँत, खुजली, भुटला झर्ना, कपार के तालु खुल्ना, डेन्ड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नै हुइल घाव, खतिरा ओ यौन दुर्बलता के उपचार होती रहल बा।
7: संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर, फोन नंबर 9860071024 ओ 9846477।
1: टीकापुर नगरपालिकाको सूचना: नगरपालिका भित्र सञ्चालित व्यवसाय दर्ता नवीकरण गर्न गराउनुका साथै दर्ता नगरी सञ्चालन भइरहेका व्यवसाय अनिवार्य रूपमा सम्बन्धित ओडामा दर्ता गरौं।
8: भवन निर्माण मापदण्ड 2072 अनुसार नयाँ घर निर्माण गर्दा घर नक्सा पास अनुमति लिएर मात्र निर्माण गरौं।
1: यस टीकापुर नगरपालिका कार्यालय वरिपरि लगायत नगर क्षेत्रभित्र व्यवसाय गरी बसेका व्यापारीहरूले पसल अगाडिको सार्वजनिक जग्गा, बाटोमा टहरा लगाई पसलको सामग्रीहरू राखी व्यवसाय गरिरहेको र त्यस्ता कार्यहरूले सड़क दुर्घटना निम्त्याउन सक्ने भएकोले त्यस्ता कार्य तत्काल बन्द गरौं।
8: नगर क्षेत्रभित्र रहेका घुम्टी ठेलाहरू तथा पसलमा व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरूले आफ्नो पसलका अगाडि जथाभावी फोहोर गरी उचित व्यवस्थापन नगरेको देखिएकोले यथास्थानमा फोहोर व्यवस्थापन गरौं र गराउं। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर कैलाली।
9: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा
10: जेठ 2 गते पहिलो शनिबार
9: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा उक्त दिन दिइने सेवाहरू: छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र

0: जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
2: डाक्टर आउने दिन जेठ 2 गते पहिलो शनिबार।
0: आरोग्य मेडिकल एन्ड क्लिनिक, अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 98688 र 98 25 67 77 72।
3: आरएमई स्कूल टिकापुरमा विद्यार्थी भर्ना खुल्यो।
4: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुख शान्ति समृद्धि र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित आरएमई स्कूल टिकापुरमा नयाँ शैक्षिक सत्र 2083 सालका लागि प्ले ग्रुपदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
3: आरएमई स्कूल टिकापुर कैलाली, सम्पर्क नम्बर 091561250 र 091560712।
5: विद्युत महाशुल्क भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गते से टिकापुर वितरण केन्द्र हो लम्की युनिट कार्यालय अन्तर्गत के संचालित विद्युत महाशुल्क काउन्टर बन्द गर्न लक्ष्य र लक से विद्युत महाशुल्क अनलाइन माध्यम से भुक्तानी गर्न सक्कु ग्राहक महानुभाव फुकरण यह सूचना से जानकारी कराई थी। विद्युत महाशुल्क अनलाइन भुक्तानी गर्न समय बिहान के 8 बजे से रात के 12 बजे सम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टिकापुर कैलाली।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक वर्ग र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइहरूमा सुख शान्ति एवं समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: इजा सप्लायर सडक चोकदेखि सिद्धार्थ चोक एनएमबी ब्याङ्क नजिकै सरेको जानकारी गराउनुका साथै हाम्रो यहाँ विवाहका सामान, सुट, सारी र ग्यारेन्टीका गरगहनाहरू पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: इजा सप्लायर्स संचालक अन्जु बम, सम्पर्क नम्बर 9848619551 र 9781871156। स्थान सिद्धार्थ चौक एनएमबी बैंक नजिकै।
2: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
3: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
3: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
2: जनरल फिजिसियन विशेषज्ञ सेवा,
3: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
2: दन्तरोग सेवा,
3: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
2: मनोचिकित्सक विशेषज्ञ सेवा,
4: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
2: र सिटी स्क्यान सेवा,
3: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
2: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
3: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
3: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
2: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
3: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
2: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
3: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 0915604888, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 9762484538, उपेन्द्र शाह 9821604257 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 9857583322 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
5: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ, छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ, यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र प्लुटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोर टिकापुरका लागि सम्पर्क भरत अधिकारी, सशस्त्र प्रहरी कण पछाडी, फोन नम्बर 9648336213।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
1: टिकापुर नगरको प्रथम शैक्षिक धरोहर वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि तपसिलको कार्यक्रम बमोजिम कक्षा पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम
1: नयाँ विद्यार्थी भर्ना कार्यक्रम शुभारम्भ 2083 वैशाख 2 गतेबाट, नयाँ शैक्षिक सत्रको पढाइ सुरु 2083 वैशाख 7 गतेबाट।
0: वीरेन्द्र विद्या मन्दिरका विशेषताहरू:
1: विद्यालय हाताभित्र स्वस्थ हरित वातावरण भएको,
0: दक्ष र अनुभवी शिक्षकबाट अध्यापन गराइने,
1: एकै परिवारका 3 जनामा 1 जनालाई निशुल्क छात्रवृत्ति दिइने,
0: विद्यालयमा घेरा पर्खालका व्यवस्थाका कारण बाल बालिकाको सुरक्षाको निश्चितता भएको,
1: सीसीटीभी क्यामेराद्वारा शैक्षिक गतिविधिको अनुगमन गरिने,
0: नेपाल सरकारको नीति अनुसार जेहेन्दार दलित जनजाति महिला अपाङ्ग अनाथलाई निशुल्क छात्रवृत्ति प्रदान गरिने, अंग्रेजी मिडियममा पढाइ हुने, पर्याप्त खेल सामग्री र खेल मैदानको सुविधा भएको,
1: ई पुस्तकालय तथा पुस्तकालयको सुविधा रहेको,
0: हालसालै जडान भएको शुद्ध स्मार्ट खाने पानीको सुविधा रहेको,
1: विद्यालयको खेल मैदानमा नवनिर्मित अत्याधुनिक कवर हल भित्र विविध अतिरिक्त क्रियाकलाप सञ्चालन गरिने,
0: स्काउट प्रशिक्षणको व्यवस्था भएको,
1: कम्प्युटर ल्याब र विज्ञान प्रयोगशालाको पर्याप्त सुविधा भएको,
0: बाल मैत्री शैक्षिक वातावरण भएको,
1: विद्यालय हाताभित्र स्वास्थ्य चमेना गृह सुविधा रहेको
0: र प्राथमिक उपचार र विद्यालय स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिँदै आएको।
1: प्रधानाध्यापक वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालय टिकापुर कैलाली।
0: फोन नम्बर 091-560-220 र मोबाइल नम्बर 98-584-23-220 र 98-678-80-911।
2: शरीरमा लाल वा फुस्सर छुअबेर ठहानी बिना स्पर्श शक्ति हेरेलको निखुजिना डाग देख पर्लसी हात ग्वारा झमझम कर्ना तथा मास सुहाक बठिना हुइलसे कुष्ठरोग हुइसेक था।
3: कुष्ठरोग महिला व पुरुष जेहेथे लागसेक था। कुष्ठरोगको शंका लगतीकी लगभग स्वास्थ्य संस्था वा साइनिङ अस्पताल INF नेपाल बाँके जानकी 3 मानपुरमा सम्पर्क गरी
2: महिला उक्र अस्पतालसम्म आइक्लाको स्वास्थ्य परीक्षण गराइक्लाक आफ्नो घरक पुरुष उक्र मद्दत गरी।
3: कुष्ठरोग मुक्त समाज निर्माण का लाग साइनिंग अस्पताल INF नेपाल बांके से जनहित में जारी संदेश।
4: आमा राति छ कता जान लाग्नु भयो नि?
5: पिसाब लाग्यो, चर्बी जान लाग्यो नि।
4: ए पक्नु त्यसो भए म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुस्।
5: किन नि सानो लट्ठी र टर्च लाइट
4: किन हुनु नि आमा? रातको समयमा बाहिर निस्किनु पर्दा वा टोइलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छन्।
5: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
4: आमा हामीलाई नि स्कूलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी झाडी अथवा अग्ला घाँसहरू भएका ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
6: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
7: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
8: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
9: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुख शान्ति समृद्धि र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित सन्त निरंकारी आदर्श विद्या मन्दिर माध्यमिक विद्यालयमा नयाँ शैक्षिक सत्र 2083 सालका लागि प्ले ग्रुपदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
10: गुणस्तरीय शिक्षा अनुशासन र नैतिक मूल्यका साथ उज्जवल भविष्य निर्माण गर्ने हाम्रो प्रतिबद्धता।
11: हाम्रा विशेषताहरू
10: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा पठन पाठन गराइने
9: शान्त र अनुशासित शैक्षिक वातावरण भएको
11: आधुनिक शिक्षण विधिको व्यवस्था भएको
10: अतिरिक्त क्रियाकलापमा विशेष जोड दिने
9: विद्यार्थी केन्द्रित शिक्षण प्रणालीको सुविधा भएको
11: कक्षा सञ्चालन हुने मिति 2083 वैशाख 15 गतेदेखि
10: आफ्नो बाल बालिकाहरूको उज्जवल भविष्यका लागि आजै भर्ना गर्नुहोस्। गुणस्तरीय शिक्षा नै सफलताको आधार।
9: सन्त निरंकारी आदर्श विद्या मन्दिर माध्यमिक विद्यालय टिकापुर कैलाली प्रधानाध्यापक भरत कुमार तिरुवा सम्पर्क फोन नम्बर 091-560-059 र 98-485-1767।
12: टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली।
13: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: रिमाल मेडिकल हल टीकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन नरियाल एमबीबीएस न्याम
2: यही वैशाख 25 गतेका दिन
1: रिमाल मेडिकल हल टीकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जिउ दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाई, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागू पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
1: सम्पर्क रिमाल मेडिकल हल टीकापुर एक कैलाली
2: डाक्टर आउने दिन यही वैशाख 25 गते शुक्रबार।
1: सम्पर्क नम्बर 091-5602-67, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।
3: ए बा आइकै क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
4: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमि त कस्ता राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
3: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
4: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हरे।
5: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, शुभचिन्तक, शुभेच्छुक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: अध्यक्ष निरपप भण्डारी, व्यवस्थापक छविलाल जैसी, जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, टीकापुर कैलाली।
5: नयाँ वर्ष 2083 सालको पावन अवसरमा जानकी गाउँपालिका वडा नम्बर 7 वासी दाजुभाइ, दिदी बहिनी तथा आमा बुवाहरू र स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, सुख समृद्धि, दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वडा अध्यक्ष कमल महतौ, जानकी गाउँपालिका वडा नम्बर 7 को कार्यालय मिलन चोक कैलाली। नयाँ वर्ष 2083 सालको पावन अवसरमा जनशक्ति सामुदायिक वन उपभोक्ता समूह आफ्नो सम्पूर्ण शेयर सदस्य महानुभाव, उपभोक्ता समिति, सल्लाहकार समिति, इष्टमित्र, शुभचिन्तक लगायतका आमा बुवा तथा दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। गर्मी महिनामा आग लागि धेरै हुन्छ, त्यसैले जथाभावी सुरोट, सलाईका ठुट्टा, लाइटर जथाभावी नफालौ, केटाकेटीले भेट्ने ठाउँ नफालौ, आग लागिले धन जनको क्षति हुन्छ, वन जंगलको विनाश हुन्छ, त्यसैले सबै उपभोक्ताहरू ख्याल गरौं। अध्यक्ष दीर्घ बहादुर तिरुवा, फोन नम्बर 98-48-45-97-52, जनशक्ति सामुदायिक वन उपभोक्ता समूह परिवार, टीकापुर 2 राजीपुर कैलाली।
6: नयाँ नयाँ वर्ष 2083 सालको पावन अवसरमा ज्योति बुक्स एण्ड स्टेशनर्स टिकापुर सम्पूर्ण ग्राहक वर्ग, इष्टमित्र, शुभचिन्तक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। ज्योति बुक्स टिकापुरमा सरकारी तथा बोर्डिङ स्कूलका सम्पूर्ण किताबहरू सुपथ मूल्यमा पाइन्छन्।
7: संचालक गुमान सिंह हिमाल, लम्की खगरोला रोड, टिकापुर, कैलाली।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, इष्टमित्र, शुभचिन्तक लगायतका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हाम्रो यहाँ स्टिल दराज, बाकस, ड्रम सुपथ मूल्यमा बिक्री गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। न्यू कमल बाकस उद्योग, संचालक कमल चौधरी, अस्पताल रोड टिकापुर कैलाली, फोन नम्बर 9868569959।
2: नयाँ वर्षको शुभकामना।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा खुटेना भुराखानी सामुदायिक वन उपभोक्ता

नयाँ वर्ष 2083 सालको पावन अवसरमा किसान बहुद्देश्य सहकारी संस्था लिमिटेड शाखा कार्यालय नारायणपुर सहकारी संस्था नारायणपुर शाखा सम्पूर्ण शेर सदस्य ग्राहक कर्मचारी वर्ग इष्टमित्र शुभचिन्तक लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। शाखा प्रमुख नवराज देवकोटा, किसान बहुद्देश्य सहकारी संस्था लिमिटेड नारायणपुर शाखा परिवार। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण विद्या

0: साथी, अभिभावक, शिक्षक, बुद्धिजीवी, समाजसेवी, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। कम्प्युटर सम्बन्धी सम्पूर्ण शिक्षाको लागि आईटी कम्प्युटर टेक्नोलोजी संचालक संजय चौधरी, मोबाइल नम्बर 9848 69 60 20, पुरानो खाने पानीदेखि 100 मिटर तल।
1: बाबु, ए बाबु, काल मनिष मेडिकल में जाइस तो?
2: मै नै जाइ, वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकलछु।
1: उहे मारे तो तुहिन वहाँ पठाई दो। यहाँ हेर, ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होई से उपचार हुई टवाई तोर समस्या फेन अस्ते बा जइबे तो समाधान हुई जाए।
2: ए हो दादू, अपन अनुहार बिगड़ के परेशान रहू तब तुम अभी जाए।
3: याद करबी, मनीष मेडिकल हल टीकापुरमा प्रत्येक महीना के दोस्रो शनिबार काठमाडौँ के वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टीकापुरमा पुरान से पुरान अनुहार में रहल चाया, पोटो, डंडीफोर, दाड़, खुजली, घुटला झरना, कपार के तालु खुलना, डेंड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नहीं हुईल घाव, खतीरा ओ यौन दुर्बलता उपचार होती रहल बा।
4: संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर, फोन नंबर 9860071024 ओ 9846774417।
0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा जगतपुर सामुदायिक वन उपभोक्ता समूह आफ्नो सम्पूर्ण शेर सदस्य, संचालक समिति, सल्लाहकार समिति लगायतका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जगतपुर सामुदायिक वन उपभोक्ता समूह परिवार, जानकी छ जगतपुर कैलाली।
5: सामाजिक सञ्जालमा गाली, धम्की, फोटो भिडियो दुरूपयोग, नक्कली आईडी बनाएर हैरानी, यी सबै महिला हिंसा हुन्।
6: अनलाइन हिंसा पनि कानून अनुसार अपराध हो। यस्तो भएमा स्क्रिनसट राखौं, प्रमाण सुरक्षित गरौं,
5: आफ्नो पासवर्ड अरूलाई शेयर नगरौं, भावनामा बगेर अरू कसैलाई आफ्नो भिडियो बनाउने वा फोटोहरू शेयर गर्ने अनुमति नदिऊ। यस्तो भएको पाइएमा प्रहरी वा साइबर ब्युरोमा उजुरी गरौं।
6: सम्मानित व्यवहार गरौं, हिंसा मुक्त डिजिटल समाज बनाऊ। सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढ़ी कैलाली।
7: युनाइटेड एकाडेमी टीकापुरमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
8: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै नयाँ वर्ष 2083 का लागि पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
7: तपाईका नानी बाबुहरूको उज्जवल भविष्यका लागि आजै सही विद्यालय छनौट गर्नुहोस्।
8: टीकापुर कैलालीमा अवस्थित उत्कृष्ट, सफल तथा विश्वासिलो नाम युनाइटेड एकाडेमी,
7: जहाँ पाइन्छ
8: अनुभवी, दक्ष र समर्पित शिक्षक शिक्षिकाबाट गुणस्तरीय शिक्षा,
7: आधुनिक तथा प्रविधि मैत्री शिक्षा प्रणाली,
8: अनुशासन, अतिरिक्त क्रियाकलाप र समग्र विकासमा विशेष जोड,
7: सुरक्षित, स्वच्छ र बालमैत्री वातावरण,
9: मन्टेसरीमा एसीको व्यवस्था भएको।
8: विगत लामो समयदेखि उत्कृष्ट नतिजा दिँदै आएको तपाईँको आफ्नै शहरको भरपर्दो शैक्षिक संस्था युनाइटेड एकाडेमी,
7: सिट सीमित छन्, आजै भर्ना गराउनुहोस्।
8: युनाइटेड एकाडेमी टीकापुर कैलाली, उज्जवल भविष्यको सही आधार।
7: सम्पर्क नम्बर 9844 33 677।
0: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टीकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
10: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा, टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टीकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
10: कहाँ हुनु भाइ, टीकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
11: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
12: ह हामी कहाँ सियट एपोलो भी रबर ब्रांड को मोटरसाइकल ट्रैक्टर बस ट्रक टिपर जेसीबी में लगने संपूर्ण साइज का टायर सुपथ मूल्य में पाइन संजय ट्रेड एंड सप्लायर्स जमराफारी टीकापुर कैलाली प्रोप्राइटर केवालाल चौधरी
13: संपर्क नंबर 091560470 र मोबाइल नंबर 9848557828।
14: रामे दिन रात गरी मरी मरी पैसा कमायो तर के गर्नु यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा
15: हो नि बिरे मलाई नि त्यस्तै पर्यो नि हेर्न अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि हेर्न
16: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले
15: के गर्छ र सन मेडिकेयरले
16: सन मेडिकेयरले सड़क दुर्घटना एपेन्डिसाइटिस पेनक्रियाटाइटिस हृदय घात मस्तिष्क घात विद्युतीय वा अन्य जलन डुबान विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ त्यो पनि एकदमै थोरै लगानीमा
15: यति गरेपछि धेरै राहत हुने रहेछ त
16: हो कान्छा अपरझट आउने आपतमा राहत भनेकै सन मेडिकेयर कुरा बुझ्यो होइन त तिमीहरूले
15: चिया पनि खाइयो कुरो पनि बुझ्यो है केटा हो।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन प्यान्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484846673 र 98148602204।
7: खडक स्मृति माध्यमिक विद्यालयमा भर्ना खुल्यो।
8: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षा प्रेमी, समाजसेवी, बुद्धिजीवी, शिक्षक वर्ग लगायत सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। खड़क स्मृति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि भर्ना खुलेको जानकारी गराइन्छ।
7: खड़क स्मृति माध्यमिक विद्यालयका विशेषताहरू:
8: निशुल्क भर्ना तथा शिक्षण सेवा उपलब्ध भएको,
7: शिशु कक्षामा भर्ना भई नियमित विद्यालय आउने बच्चालाई निशुल्क विद्यालय पोसाक उपलब्ध गरिने,
8: विद्यालयमा दिवा खाजा व्यवस्था भएको,
7: मन्टेसोरी तालिम प्राप्त शिक्षकहरूबाट नेपाली र अङ्ग्रेजी माध्यममा सिकाइ कार्य गरिने,
8: अडियो तथा भिडियोको माध्यमबाट सिकाई व्यवस्था भएको,
7: बच्चाहरूका लागि छुट्टै कक्षा कोठा तथा निरन्तर हेरचाह व्यवस्था भएको,
8: आरामदायी तथा शान्त शैक्षिक वातावरणको साथै टाटो चिसो पिउने पानीको व्यवस्था भएको,
7: बच्चाहरूका लागि खेलकुद तथा सिकाई सामग्रीहरूको व्यवस्था भएको,
8: विद्यालय विदा भइसकेपछि अभिभावक आएपछि मात्र बच्चालाई अभिभावकसँग घर पठाउने व्यवस्था भएको,
7: कक्षा नर्सरीदेखि कक्षा 3 सम्म अङ्ग्रेजी माध्यमबाट सिकाई कार्य गरिने। प्रधानाध्यापक झनकराज ओझा, खड़क स्मृति माध्यमिक विद्यालय टिकापुर, प्रहरी कार्यालयको पश्चिम तर्फ। सम्पर्क नम्बर 98 48 43 32 50 र 98 14 55 91 34।
9: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही वैशाख 26 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
10: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
11: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
10: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
11: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
10: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
11: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
10: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
11: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
10: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
11: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
12: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
11: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
12: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
10: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
13: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
14: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागि उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
6: आदरणीय अभिभावक, शिक्षक, कर्मचारी, प्यारा विद्यार्थी तथा शुभचिन्तक सबैमा नयाँ वर्ष 2083 को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। यो नयाँ वर्षले यहाँको जीवनमा सुख शान्ति, समृद्धि र सफलताको नयाँ ढोका खोलोस्। हरेक दिन नयाँ आशा, नयाँ ऊर्जा र सकारात्मक सोचका साथ अघि बढ्ने प्रेरणा मिलोस्। खड्ग मेमोरियल सेकेन्डरी स्कूल तथा वर्गिस होस्टेल परिवार, टिकापुर, कैलाली।
16: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
17: आइगई क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
18: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
17: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
18: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, हैन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-2179 सम्पर्क हरे।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक व्यापारी शुभचिन्तक दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। माछा पाल्ने सानैदेखि सोच छ, तर कसरी माछा पाल्ने होला? दोधारमा परे म त।
1: दाई किन टोलाइराख्नु भएको?
0: हेर न बहिनी, माछा पाल्ने भनेको माछा कसरी पाल्छन् केही थाहा छैन, त्यही भएर सोचेर बसेको।
1: ल दाईलाई थाहै रहेन रहेछ। लक्ष्मी फिड तथा फिड सप्लिमेन्ट सप्लायर्समा गए त भइहाल्यो नि, त्यहाँ त माछा पालन सम्बन्धी परामर्श दिन्छ नि।
0: ए बहिनी तिमीलाई धन्यवाद, अब म त्यही जान्छु।
1: त्यति मात्रै कहाँ हो र, त्यहाँ त माछा पशु पन्छीको प्राविधिक सेवा परामर्श तथा दानाहरू सुपथ मूल्यमा पाइन्छ। गुणस्तरीय स्वदेशी तथा विदेशी दाना फिड सप्लिमेन्ट र औषधिहरू पाउनुका साथै माछा पालन सम्बन्धी परामर्शहरू उपलब्ध गराइन्छ नि।
0: प्रोप्राइटर हरिराम चौधरी, फोन नम्बर 9848449916 र 9807235584, स्थान प्रगति भेट सप्लायर्स रहेको भवनमा, टिकापुर 1 कैलाली।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, शुभचिन्तक, शुभेच्छुक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: व्यवस्थापक तेज बहादुर बोगटी, नवजीवन सहकारी संस्था लिमिटेड, टिकापुर शाखा परिवार, टिकापुर कैलाली। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, शुभचिन्तक, शुभेच्छुक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष भगवती दास चौधरी, व्यवस्थापक कमलेशी बोहरा, नवनिर्माण बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, टिकापुर कैलाली।
0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, एजेन्ट, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। नेपाल लाइफ इन्सुरेन्स, टिकापुर कैलाली, शाखा प्रमुख दीपक पन्ती, सम्पर्क नम्बर 9854227740। न्यू अछाम टेरस, नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक महानुभाव तथा देश विदेशमा रहनुभएका इष्टमित्र, नातेदार लगायतका शुभचिन्तकहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ जेन्ट्स सुट, प्यान्ट कोट, नेपाली दौरा सुरुवाल, सफारी सुट, आधुनिक डिजाइन अनुसारका सिलाइनुका साथै स्वदेशी तथा विदेशी ब्रान्डका रेडीमेड सर्ट प्यान्ट, दौरा सुरुवाल, कोट पोसाकहरू सुपथ मूल्यमा पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। न्यू अछाम ट्रेड सेन्टर, बलभद्र चौक, टिकापुर कैलाली, संचालक मीन बहादुर थनाल, सम्पर्क नम्बर 9844333475। नयाँ वर्ष 2083 सालको पावन अवसरमा किसान बहुद्देश्य सहकारी संस्था लिमिटेड सम्पूर्ण शेयर सदस्य, ग्राहक, कर्मचारी वर्ग, इष्टमित्र, शुभचिन्तक लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। शाखा प्रमुख चन्द्रकान्त रेग्मी, किसान बहुद्देश्य सहकारी संस्था लिमिटेड, टिकापुर शाखा परिवार, टिकापुर 1 नापी शाखा नजिकै।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, शुभचिन्तक, शुभेच्छुक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: व्यवस्थापक दुर्गा प्रसाद उपाध्याय, किसान बहुद्देश्य सहकारी संस्था लिमिटेड परिवार, शाखा कार्यालय टिकापुर कैलाली।
4: गरेको भए होइन, गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
5: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज न कुनै फाइनान्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट
4: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
5: शिखर इन्स्योरेन्सको सहकार्यमा
4: अस्पताल खर्च सहाराले गर्छ
5: ई सेवा सबै सधैँ सँगै
6: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
7: यो ओसीएमसी भनेको के आयो फेरि?
8: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
7: ओसीएमसीले के सहयोग गर्छ त?
8: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
9: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुख शान्ति समृद्धि र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित सन्त निरंकारी आदर्श विद्या मन्दिर माध्यमिक विद्यालयमा नयाँ शैक्षिक सत्र 2083 सालका लागि प्ले ग्रुपदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: गुणस्तरीय शिक्षा अनुशासन र नैतिक मूल्यका साथ उज्जवल भविष्य निर्माण गर्ने हाम्रो प्रतिबद्धता।
10: हाम्रा विशेषताहरू
0: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा पठन पाठन गराइने
10: शान्त र अनुशासित शैक्षिक वातावरण भएको आधुनिक शिक्षण विधिको व्यवस्था भएको
0: अतिरिक्त क्रियाकलापमा विशेष जोड दिने
10: विद्यार्थी केन्द्रित शिक्षण प्रणालीको सुविधा भएको कक्षा सञ्चालन हुने मिति 2083 वैशाख 15 गतेदेखि
0: आफ्नो बाल बालिकाहरूको उज्जवल भविष्यका लागि आजै भर्ना गर्नुहोस्। गुणस्तरीय शिक्षा नै सफलताको आधार।
10: सन्त निरंकारी आदर्श विद्या मन्दिर माध्यमिक विद्यालय टिकापुर कैलाली प्रधानाध्यापक भरत कुमार तिरुवा सम्पर्क फोन नम्बर 0915600059 र 9845700267।
11: टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 को विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली।
12: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको आइतबार र बुधबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल टिकापुर कैलाली।

0: जुन सुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली। कर्णाली मावि टिकापुरमा भर्ना खुलेको सूचना।
2: नयाँ वर्ष 2083 सालको सम्पूर्ण अभिभावक विद्यार्थी शिक्षा प्रेमी महानुभावहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै कर्णाली मावि टिकापुरमा शैक्षिक सत्र 2083 लागि कक्षा 1 देखि कक्षा 9 सम्म अंग्रेजी तथा कक्षा 6 देखि 9 सम्म नेपाली माध्यममा सीमित सिटमा भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
3: कर्णाली मावि टिकापुरका विशेषताहरू
1: बाल विकासदेखि कक्षा 8 सम्म अंग्रेजी र नेपाली माध्यममा पूर्ण रूपमा निशुल्क अध्यापन गराइने
2: कक्षा 9 देखि 12 सम्म नेपाली र अंग्रेजी माध्यममा पढाइ हुने र सिभिल इन्जिनियरिङ विषयमा पनि अध्यापन भइरहेको
1: कक्षा 9 भर्ना हुन आउने बाल बालिकालाई निशुल्क पोसाकको व्यवस्था भएको
2: यस क्षेत्रकै एकमात्र प्राविधिक तथा साधारण शिक्षा प्रदान गर्ने संघीय नमूना विद्यालय
1: योग्य दक्ष अनुभवी तथा तालिम प्राप्त शिक्षक शिक्षिका द्वारा स्वच्छ शान्त बालमैत्री वातावरणमा पठन पाठन गराइने
2: कक्षा कोठा खेल मैदान स्वच्छ खाने पानी लगायतका पर्याप्त भौतिक पूर्वाधार भएको
1: निरन्तर रूपमा शिक्षण क्रियाकलाप सँगै अतिरिक्त क्रियाकलाप गराइने
2: कक्षा 1 देखि 5 सम्मका विद्यार्थीहरूका लागि स्कूल बसको व्यवस्था भएको
1: अंग्रेजी गणित विज्ञान जस्ता मुख्य विषयका लागि अतिरिक्त कक्षाको व्यवस्था भएको
2: इन्टरनेट सहितको आधुनिक कम्प्युटर ल्याब विज्ञान प्रयोगशाला तथा पुस्तकालयको व्यवस्था भएको
1: शिक्षण गर्दा प्रोजेक्टर स्मार्ट बोर्ड सीसी क्यामेरा लगायतका प्रविधिको प्रयोग भइरहेको
2: आधारभूत तहमा सम्पूर्ण दलित छात्र छात्रा अपाङ्ग तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था भएको
1: नर्सरीदेखि कक्षा 5 सम्म सम्पूर्ण विद्यार्थीहरूलाई प्रत्येक दिन दिवा खाजाको व्यवस्था भएको
2: सेनेटरी प्याडको व्यवस्था भएको
1: विद्यालयको आफ्नै स्कूल बस र सुरक्षा गार्डको समेत व्यवस्था भएको
2: भर्ना कार्यक्रम 2083 वैशाख 15 गतेदेखि बिहान 10 बजेदेखि 4 बजेसम्म कक्षा सञ्चालन 2083 वैशाख 21 गतेबाट
3: सबै बालबालिकाको विद्यालयमा सहभागिता स्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता
1: कर्णाली मावि टिकापुर कैलाली थप जानकारीका लागि फोन नम्बर 091-561-411 र 98-584-24-167
4: नयाँ वर्ष 2083 सालको सबै शेर सदस्यहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। रानी जमरा कुलरिया स्थित भण्डार गृह सञ्चालन तथा व्यवस्थापन समितिको साधारण सभा सम्बन्धी जरूरी सूचना रानी जमरा कुलरिया स्थित भण्डार गृह सञ्चालन तथा व्यवस्थापन समिति टिकापुर कैलालीको पहिलो साधारण सभा तपसिलको मिति स्थान र समयमा हुने भएकाले पूर्ण पार्षद जीवहरूलाई आफ्नो परिचय खुल्ने कागजात सहित यसै सूचनालाई आधार मानि साधारण सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 साल वैशाख 27 गते आइतबार कार्यक्रम हुने स्थान मूलकुला समितिको सभा हल समय बिहान 10 बजे सम्पर्क 091-561-022 र 98-68-43-53 अध्यक्ष कुमार राज शाही सचिव परशुराम महतो तथा रानी जमरा कुलरिया स्थित भण्डार गृह सञ्चालन तथा व्यवस्थापन समिति टिकापुर कैलाली
5: आरएमई स्कूल टिकापुरमा विद्यार्थी भर्ना खुल्यो।
6: नयाँ वर्ष 2083 सालको पालन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुख शान्ति समृद्धि र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित आरएमई स्कूल टिकापुरमा नयाँ शैक्षिक सत्र 2083 सालका लागि प्ले ग्रुपदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
5: आरएमई स्कूल टीकापुर कैलाली। सम्पर्क नम्बर 091-561-250 र 091-560-712।
7: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
8: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
7: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
8: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
7: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
8: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
9: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टीकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टीकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-1479, 98-2460-2532। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-2467-2825।
10: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो हो। कसो कालो छिटो नलाग्यो
11: मैले चाइनाको माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ तलाई?
10: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्या। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्यो हुन्छ, खानै सक्दैन।
11: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टीकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
12: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
13: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ढकला रोड, टीकापुर, कैलाली।
7: ओहो, मुसा कुदिरा चाहिँ हेर्नु त।
14: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि, मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
7: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
14: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौँला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला, हुन्न?
7: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस, फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
14: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौं, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
7: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
15: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
16: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
17: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: स्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित गणेश बाबा इंग्लिश बोर्डिङ स्कूलमा शैक्षिक सत्र 2083 सालका लागि पीजीदेखि कक्षा 12 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: गणेश बाबा इंग्लिश बोर्डिङ स्कूलका विशेषताहरू:
0: 4 GPA ल्याउन सफल भएको,
1: SEEमा सम्पूर्ण विद्यार्थीहरूलाई पास गराउन सफल,
0: डिजिटल प्रविधिद्वारा अध्ययन गराउने,
1: आफ्नै पूर्वाधारको व्यवस्था भएको,
0: साथै खेल मैदानको सुविधा भएको। गणेश बाबा इंग्लिश बोर्डिङ स्कूल टिकापुर 1 कैलाली, प्रधानाध्यापक गजेन्द्र बुढा। सम्पर्क नम्बर 9848463601 र 9742390377।
2: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू:
3: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठेघरको शल्यक्रिया सेवा,
3: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
2: जनरल फिजिसियन विशेषज्ञ सेवा,
3: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
2: रोग सेवा,
3: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
2: मनोचिकित्सक विशेषज्ञ सेवा,
4: हरेक महिनाको 2, 3, र 4 शनिबार,
2: र सिटी स्क्यान सेवा,
3: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
2: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
3: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
2: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
3: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
2: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
3: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
2: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा।
3: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 0915604888, सूचना अधिकारी पदमराज भट्ट, फोन नम्बर 9762484538, उपेन्द्र शाह 9821607254 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 9857583322 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: गणेश बाबा इंग्लिश बोर्डिंग स्कूलमा भर्ना खुल्यो।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा

0: Android download gunhos. NEPA app.
1: Pali man ko NEPA. Nepali pan ko NEPA.
2: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्रणाली टिकापुरमा।
3: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
2: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
3: महिनाको महिनावारी गडबडीको समस्या,
2: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
3: पेट सम्बन्धी सम्पूर्ण समस्या,
2: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
3: ईसीजी सेवा,
2: डिजिटल एक्सरे सेवा
3: र प्रयोगशाला ल्याब सेवा।
2: फोन नम्बर 98484 27359 र 98442 43 59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपा देवी मन्दिर नजिकै।
4: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुख शान्ति समृद्धि र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित सन्त निरंकारी आदर्श विद्या मन्दिर माध्यमिक विद्यालयमा नयाँ शैक्षिक सत्र 2083 सालका लागि प्ले ग्रुपदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
5: गुणस्तरीय शिक्षा, अनुशासन र नैतिक मूल्यका साथ उज्जवल भविष्य निर्माण गर्ने हाम्रो प्रतिबद्धता।
6: हाम्रा विशेषताहरू
5: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा पठन पाठन गराइने
6: शान्त र अनुशासित शैक्षिक वातावरण भएको आधुनिक शिक्षण विधिको व्यवस्था भएको
5: अतिरिक्त क्रियाकलापमा विशेष जोड दिने
6: विद्यार्थी केन्द्रित शिक्षण प्रणालीको सुविधा भएको कक्षा सञ्चालन हुने मिति 2083 वैशाख 15 गतेदेखि
5: आफ्नो बाल बालिकाहरूको उज्जवल भविष्यका लागि आजै भर्ना गर्नुहोस्। गुणस्तरीय शिक्षा नै सफलताको आधार।
6: सन्त निरंकारी आदर्श विद्या मन्दिर माध्यमिक विद्यालय टिकापुर कैलाली प्रधानाध्यापक भरत कुमार थिरुवा। सम्पर्क फोन नम्बर 0195600059 र 98485 17267।
7: शरीरमा रातो वा फुस्रो छुँदा थाहा नहुने स्पर्श शक्ति हराएको र नचिलाउने दाग देखा परेमा हात खुट्टा झमझम गर्नु तथा स्नायुहरू सुन्निएर पीड़ा भएमा कुष्ठरोग हुन सक्छ।
8: कुष्ठरोग महिला वा पुरुष जो कोहीलाई पनि लाग्न सक्छ। कुष्ठरोगको शंका लाग्ने बित्तिकै नजिकैको स्वास्थ्य संस्था वा साइनिङ अस्पताल INF नेपाल बाँके जानकी 3 मानपुरमा सम्पर्क गर्नुहोस्।
7: महिलाहरू अस्पतालसम्म आउन र स्वास्थ्य परीक्षण गराउनको लागि आफ्नै घरको पुरुषहरूले मद्दत गर्नुहोस्।
8: कुष्ठरोग मुक्त समाज निर्माणको लागि साइनिङ अस्पताल INF नेपाल बाँकेद्वारा जनहितमा जारी सन्देश।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: रिमाल मेडिकल हल टिकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना
2: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन नरियाल एमबीबीएस न्याम
3: यही वैशाख 25 गतेका दिन
2: रिमाल मेडिकल हल टिकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला
1: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने हात खुट्टा काम्ने झमझमाउने धेरै पसिना आउने एक्कासी बेहोस हुने डर लाग्ने मनमा छटपटाहट हुने धेरै झस्किने तर्सिने वा डराउने असामान्य रूपमा धेरै टाउको दुख्ने धेरै रिसाउने जिउ दुख्ने मांसपेशी वा हात जोड्नीको दुखाई दुब्लाउँदै जाने कामकाजमा मन नलाग्ने दिक्क लाग्ने बेला बेला बेहोस हुने नराम्रो सपना देख्ने घाँटीमा केही अट्के जस्तो लाग्ने छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने कुनै पनि कुरामा मन नलाग्ने आत्मगलानी हुने एक्लै हाँस्ने मुस्कुराउने बरबराउने छारे रोग मिर्गी रोग रातिको समयमा धेरै मदिरा सेवन गर्ने लागु पदार्थको सेवन धेरै गर्ने बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला
2: सम्पर्क रिमाल मेडिकल हल टिकापुर कैलाली
3: डाक्टर आउने दिन यही वैशाख 25 गते शुक्रबार
2: सम्पर्क नम्बर 091-560-267 मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598
4: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक व्यापारी शुभचिन्तक दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ हाम्रो यहाँ दैनिक उपभोग्य सामान पाइनुका साथै मसालाका विभिन्न आइटमहरू पाइन्छ जस्तै चिया मसला अचार मसला चामल दाल तेल नुन कालो नुन लगायतका थुप्रै सामानहरू पाइन्छ सेवा गर्ने मौका अवश्य दिनुहोला रीतिका मसला उद्योग सामुदायिक रेडियो टिकापुर एफएमको अगाडि सञ्चालन भक्त बहादुर टमट्टा सम्पर्क नम्बर 98-484-33-821 सेवा गर्ने मौका अवश्य दिनुहोला सहकारीको सिद्धान्त हातमा हात सामुदायिक सहकारी तपाईँको साथ नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेर सदस्य सञ्चालक समिति सल्लाहकार समिति कर्मचारी वर्ग इष्टमित्र शुभचिन्तक लगायतका आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति एवं समृद्धिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ अध्यक्ष पल बहादुर बस्नेत व्यवस्थापक दीपक कुमार वैद्य सामुदायिक सहकारी संस्था लिमिटेड परिवार शक्ति कैलाली
5: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समूहले आफ्नो शेष सदस्य, संचालक समिति, सल्लाहकार समिति लगायतका आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। आज भोलि हावाहुरी धेरै चल्छ, त्यसैले आगो लाग्ने सम्भावना धेरै हुन्छ। आगो लाग्ने वस्तुहरू सुरक्षित राखौं र आगो जन्ने वस्तुहरू जथाभावी नफालौं। अध्यक्ष जीत बहादुर चौधरी, सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समूह परिवार, टिकापुर सात, सत्ती, कैलाली।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक वर्ग लगायत देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उत्साह र उमंग सहित सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ सम्पूर्ण कस्मेटिक, भान्सामा प्रयोग हुने सामान, यसै गरी जुत्ता, चप्पल, खेलौना, प्लास्टिकका सामान, सरसफाईका सामान र फास्ट फूड का सामान अब एकै ठाउँमा पाइन्छ।
0: सेभेन रेनबो मार्ट, टीएमसी रोड, जमरापुल नजिकै, टिकापुर, कैलाली। संचालक भेन्टीराम चौधरी। मोबाइल नम्बर 98485002008। नयाँ वर्ष 2083 सालको पावन अवसरमा शीतल सामुदायिक वन उपभोक्ता समूहले आफ्ना सम्पूर्ण उपभोक्ता लगायतका आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
1: अध्यक्ष कर्ण बहादुर बुढा, सचिव पवित्र चौधरी, कोषाध्यक्ष सन्देश चौधरी, शीतल सामुदायिक वन उपभोक्ता समूह परिवार, टिकापुर, कैलाली।
0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा शिवशक्ति सामुदायिक वन उपभोक्ता समूह आफ्नो सम्पूर्ण शेर सदस्य, संचालक समिति, सल्लाहकार समिति, इष्टमित्र, शुभचिन्तक लगायतका सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा नयाँ उमंग र उत्साहका साथ सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष भीम बहादुर साउत, सचिव राजेश्वरी खत्री, शिवशक्ति सामुदायिक वन उपभोक्ता समूह परिवार, जानकी नौ, पाताभार कैला।

0: लावा बरस 2083 साल के पावन अवसर में सक्कू दादू भैया दीदी बहनिया समाजसेवी बुद्धिजीवी स्वदेश तथा विदेश में रहल सक्कून मा हार्दिक मंगलमय शुभकामना व्यक्त करती।
1: अध्यक्ष लौटन चौधरी, सचिव पंकज चौधरी, कोषाध्यक्ष शर्मिला कुस्मी, थारू कल्याणकारिणी सभा, क्षेत्रीय कार्य समिति, टीकापुर कैलाली।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा टीकापुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो सम्पूर्ण शेयर सदस्य मानुभाव कार्य समिति बचतकर्ता कर्मचारी इष्टमित्र शुभचिन्तक लगायतका आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमंग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष भरत रावल, उपाध्यक्ष ध्रुव बहादुर रावल, सचिव पुष्पराज केसी, व्यवस्थापक दीपक बहादुर थापा र टीकापुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार। नयाँ वर्ष 2083 सालको पावन अवसरमा ग्राहक कार्य समिति कर्मचारी इष्टमित्र शुभचिन्तक लगायतका आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमंग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: अध्यक्ष खड्क बहादुर धामी, टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था परिवार, टीकापुर कैलाली। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण उद्योगी व्यापारी समाजसेवी बुद्धिजीवी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा नयाँ उमंग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष सन्तोष खड्का, महासचिव प्रकाश तिमिल सेना, कोषाध्यक्ष टीका शाही, टीकापुर उद्योग वाणिज्य संघ, टीकापुर एक कैलाली। त्रिमूर्ति ट्रेड सप्लायर्स आफ्नो ग्राहक वर्ग शुभचिन्तक आफन्त इष्टमित्र साथीभाइहरूमा नयाँ वर्ष 2083 मंगलमय शुभकामना व्यक्त गर्दछ। साथै हाम्रो यहाँ ई रिक्सा अटोका पाठ पूर्जा पाइनुका साथै ई रिक्सा बिक्री पनि गरिन्छ। त्रिमूर्ति ट्रेड सप्लायर्स सशस्त्र प्रहरी गढ नजिकै टीकापुर कैलाली।
1: सञ्चालक चन्द्र प्रकाश रेग्मी र रविन्द्र हमाल। सम्पर्क नम्बर 98584 47244 र 98584 22233।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक तथा देश विदेशमा रहनुभएका इष्टमित्र आफन्तजनहरूमा सुख शान्ति एवं समृद्धिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ आधुनिक किसिमका दराज, पलङ, अफिस टेबल, डाइनिङ टेबल, सोफा सेटको साथै अर्डर अनुसारको फर्निचर उपलब्ध गराइन्छ र घरको इन्टेरियर डिजाइन गरिनुको साथै वाल दराज, किचन दराज, रेलिङ, बेडहरू घरमै गएर बनाउने सुविधा रहेको छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। न्यू गणेश बाबा फर्निचर उद्योग, संचालक प्रवेश चौधरी, सम्पर्क नम्बर 9868564678, टिकापुरे कैलाली, ब्लक नम्बर 14। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी, शुभचिन्तक, दाजुभाइ तथा दिदीबहिनीहरूमा, देश तथा विदेशमा रहेका सम्पूर्ण ग्राहकहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका आधुनिक डिजाइनका जेन्ट्स कपडा, शर्ट, प्यान्ट, तयारी कोट प्यान्ट पाउनुका साथै सम्पूर्ण जेन्ट्स आइटमहरू सिलाइन्छ। सेवाको मौका अवश्य दिनुहोला।
0: न्यूज यूपी ट्रेड सेन्टर, टिकापुर एक, बलभद्र चोक, संचालक गोपाल परियार, मोबाइल नम्बर 9848424036।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा प्रतीक बुक्स एण्ड स्टेशनर्स टिकापुर सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। प्रतीक बुक्स टिकापुरमा सम्पूर्ण किताब तथा कपीहरू सुपथ मूल्यमा पाइन्छन्।
3: संचालक नवराज गेवाली, टिकापुर कैलाली।
1: हजार 83 सालको नयाँ वर्षको ग्राहक महानुभाव, शुभचिन्तक र देश विदेशमा रहनुहुने सम्पूर्ण इष्टमित्रहरूमा शुभकामना व्यक्त गर्दछौ।
0: साथै हाम्रो यहाँ सुपथ मूल्यमा बच्चादेखि वृद्धसम्म र लेडिजदेखि जेन्ट्ससम्मका रेडिमेडका कपडा उपलब्ध गराइन्छ, जसमा सानो बच्चाहरूका लागि फ्रक, भेस्ट, प्यान्ट, वृद्धाहरूका लागि भेस्ट, हाफ प्यान्ट, लेडिजहरूका लागि रेडिमेड कुर्ता, सुरुवाल, टी शर्ट, प्यान्ट र जेन्ट्सका लागि शर्ट, प्यान्ट, भेस्ट, टोपी, हाफ प्यान्ट पाउनुका साथै स्कूल ब्याग, ल्यापटप ब्याग र विवाहका लागि सुटकेस पाइन्छ।
1: न्यू पपुलर फ्यान्सी स्टोर, टिकापुर कैलाली, संचालक वासुदेव पौडेल, सम्पर्क नम्बर 9854888148।
0: नयाँ वर्ष 2083 सालको हामी हाम्रा समस्त दाजुभाइ दिदीबहिनीहरू, देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ धेरै डिजाइनका झोलाहरू उपलब्ध गराइन्छ, जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न किसिमका ब्यागहरू अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रिएका झोलाहरूलाई मरमत पनि गरिन्छ। रत्गैया झोला उद्योग, मुनुवा रोड, टिकापुर कैलाली, संचालक राम प्रसाद चौधरी, सम्पर्क नम्बर 9844422373।

0: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बे नगरिजन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पन भाँचि गयो।
0: यतिका लागि त सामुएल जोलस बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याक्ट्री बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्तेका बाले मनकै पुरो हर्यो, त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचारीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचारी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर त्यहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: खुसीको खबर, खुसीको खबर।
4: डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा यही वैशाख 26 गते चौथो शनिबारका दिन सिनियर कन्सल्टेन्ट फिजिसियन डायबिटिज थाइराइड तथा मुटुरोग विशेषज्ञ डाक्टर विकास रिजाल एमबीबीएस एमडी इन्टरनल मेडिसिन आउने भएको हुँदा मौकाको फाइदा उठाई निम्न समस्या भएका बिरामीहरूले स्वास्थ्य परीक्षण उपचार र सल्लाहका लागि यो सूचनाद्वारा जानकारी गराइन्छ। समस्याहरू नयाँ पुरानो सबै किसिमको डायबिटिज, थाइराइड र मुटु रोगको समस्या, जोर्नी कम्बर टाउको दुखाईको समस्या, बाल रोगको समस्या, ग्यास्ट्रिक रोग, कलेजो, मृगौला रोग, नसा दुख्नु, सुन्निनु इत्यादि समस्याका साथै फिजिसियनले हेर्नुपर्ने सम्पूर्ण रोगहरूको उपचार र परामर्शका लागि अग्रिम नाम लेखाई डाक्टरलाई भेटी आफ्नो समस्याको समाधान गरौं। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर कैलाली। समय र मिति यही वैशाख 26 गते चौथो शनिबार दिन बिहान 10 बजेदेखि 3 बजेसम्म। विस्तृत जानकारीका लागि सम्पर्क फोन नम्बर 9865-40-777, 091-560-228 र 9809-29-315।
5: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
6: टिकापुर नगरको प्रथम शैक्षिक धरोहर वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि तपसिलको कार्यक्रम बमोजिम कक्षा पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
5: भर्ना कार्यक्रम
6: नयाँ विद्यार्थी भर्ना कार्यक्रम शुभारम्भ 2083 वैशाख 2 गतेबाट, नयाँ शैक्षिक सत्रको पढाइ शुरू 2083 वैशाख 7 गतेबाट।
5: वीरेन्द्र विद्या मन्दिरका विशेषताहरू:
6: विद्यालय हाताभित्र स्वस्थ हरित वातावरण भएको,
5: दक्ष र अनुभवी शिक्षकबाट अध्यापन गराइने,
6: एकै परिवारका 3 जनामा 1 जनालाई निशुल्क छात्रवृत्ति दिइने,
5: विद्यालयमा घेरा पर्खालका व्यवस्थाका कारण बाल बालिकाको सुरक्षाको निश्चितता भएको,
6: सीसीटीभी क्यामेराद्वारा शैक्षिक गतिविधिको अनुगमन गरिने,
5: नेपाल सरकारको नीति अनुसार जेहेन्दार, दलित, जनजाति, महिला, अपाङ्ग, अनाथलाई निशुल्क छात्रवृत्ति प्रदान गरिने, अंग्रेजी मिडियममा पढाइ हुने, पर्याप्त खेल सामग्री र खेल मैदानको सुविधा भएको,
6: ई पुस्तकालय तथा पुस्तकालयको सुविधा रहेको,
5: हालसालै जडान भएको शुद्ध स्मार्ट खाने पानीको सुविधा रहेको,
6: विद्यालयको खेल मैदानमा नवनिर्मित अत्याधुनिक कवर हल भित्र विविध अतिरिक्त क्रियाकलाप सञ्चालन गरिने,
5: स्काउट प्रशिक्षणको व्यवस्था भएको,
6: कम्प्युटर ल्याब र विज्ञान प्रयोगशालाको पर्याप्त सुविधा भएको,
5: बाल मैत्री शैक्षिक वातावरण भएको,
6: विद्यालय हाताभित्र स्वास्थ्य चमेना गृह सुविधा रहेको
5: र प्राथमिक उपचार र विद्यालय स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिँदै आए

0: प्रधान अध्यापक वीरेन्द्र विद्या मंदिर माध्यमिक विद्यालय टीकापुर कैलाली,
1: फोन नंबर 091-560-220 र मोबाइल नंबर 98-584-23-220 र 98-678-80-911।
2: ए बा आई गई क्या? आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
3: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
2: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
3: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-597-0217 सम्पर्क हरे।

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: जेठ 2 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: डाक्टर आउने दिन जेठ 2 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 98688008 र 9563 77-72।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ? छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ? यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र प्लुटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोर टिकापुरका लागि सम्पर्क भरत अधिकारी सशस्त्र प्रहरी कोण पछाडी, फोन नम्बर 9648436213।

0: सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट म सीता चौधरीको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्टजका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप सम्प्रपात्र र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। मध्याह खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृति मापदण्ड बमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन, उपकुलपतिका लागि दरखास्त आह्वान। दलपुर घाटमा निर्माण भइरहेको तटबन्धनको उचाइका विषयमा स्थानीय नागरिकहरूको आपत्ति, पुरानो उचाइमा तटबन्ध गर्नमा। र भ्रष्टाचार आरोपमा चीनका दुई पूर्व रक्षा मन्त्रीलाई सम्पत्ति जफत सहित मृत्युदण्ड सजाय। अब मध्याह खबर विस्तारमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन संकलनलाई स्वीकृत मापदण्ड, वातावरणीय प्रभाव मूल्याङ्कन तथा प्रचलित कानून बमोजिम मात्र गराउन सम्बन्धित मन्त्रालय र तहलाई निर्देशन दिएको छ। सो कार्यालय दिएको निर्देशनमा निर्माणमा उपयोग हुने ढुङ्गा, गिटी, बालुवा, माटो लगायत नदीजन्य र खानीजन्य पदार्थको उत्खनन स्थानीय तहबाट हुँदै आएमा नदीजन्य र खानीजन्य पदार्थको उत्खनन संकलन, ओसार पसार तथा बिक्री वितरण लगायत कार्य गैर कानूनी तरिकाले भइरहेको गुनासो र जानकारीप्रति ध्यान आकर्षण भएको जनाएको हो। प्रचलित कानून मापदण्ड तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धी नीति बमोजिम विकास निर्माण कार्यमा नदीजन्य तथा खानीजन्य पदार्थको अभाव हुन नदिन, यस्ता स्रोत साधनको अत्यधिक दोहनलाई निरुत्साहित गरी उत्खनन संकलन ओसार पसार र उपयोग कार्यलाई व्यवस्थित, पारदर्शी तथा दिगो बनाउन भनिएको छ। प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र, सबै मुख्यमन्त्री र स्थानीय तहलाई पत्रचार गरी शोक आग्रह गरेको हो। जथाभावी उत्खनन, अवैध संकलन तथा अनधिकृत ओसार पसार कार्यलाई पूर्ण रूपमा नियन्त्रण गर्न अनियमित गस्ती परिचालन जोखिम क्षेत्रमा स्थानीयवासी समेतको रोहोबरमा अनुगमन तथा अवैध उत्खनन संकलन तथा ओसार पसार कार्यमा तत्काल प्रहरी प्रशासनबाट नियन्त्रण गर्न निर्देशन दिएको छ। नदी, खोला, वन क्षेत्र, खेतीयोग्य जमीन तथा बस्ती क्षेत्रमा वातावरणीय विनाश नहुने गरी मात्र उत्खनन कार्य सञ्चालन गर्ने र स्थानीय तहहरूले नदीजन्य वस्तुको उत्खनन समय दैनिक बिहान 6 बजेदेखि बेलुका 6 बजे तोक्ने गरी आवश्यक व्यवस्था मिलाउन भनिएको छ। विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति सिफारिश गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ। उपकुलपति छनौट तथा सिफारिश समितिले 8 वटा विश्वविद्यालयका निम्ति दरखास्त आह्वान गरेको हो। समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि आवेदन माग गरेको हो। समितिले विभिन्न विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिश सम्बन्धी एकीकृत कार्यविधि 2083 शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखेको छ। टीकापुर नगरपालिका वडा नम्बर 5 दौलतपुर घाटमा निर्माण भइरहेको तटबन्धनको उचाइका विषयमा स्थानीय नागरिकहरूले आपत्ति जनाएका छन्। दौलतपुर घाटमा कर्णाली नदी किनारमा बनिरहेको तटबन्धनको उचाइ होचो भएको स्थानीय नागरिकहरूको भनाइ छ। पहिले नदीको किनार उचाइ 12 मिटर भएकोमा अहिले 9 मिटर कंक्रीट तटबन्धन र त्यसको माथि 1 मिटर ग्राभियल गरेर 10 मिटर मात्र भएको भन्दै उनीहरूले आपत्ति जनाएका छन्। केही वर्ष अघि चिसापानीमा 16 मिटर पानीको बहाव पुग्दा त्यो 12 मिटर माथिबाट पानी ओभरफ्लो भएर गाउँमा क्षति भएको र त्योभन्दा 2 मिटर होचो हुनु यहाँका नागरिकहरूका लागि दुःख कुरा भएको उनीहरूले बताएका छन्। तटबन्ध होचो हुनु राम्रो काम नभएको र यस विषयमा यहाँका सरकारवालाहरूले पनि ध्यान दिनुपर्ने स्थानीय कर्मी डाँडाका सामाजिक कौवा सिंहराज बुढा मगरले बताउनुभयो। यदि वर्षातको समयमा केही गरी यो ठाउँबाट कर्णाली नदीको पानी गाउँमा पस्यो भने टीकापुर नगरपालिका वडा नम्बर 5 लाई मात्र नभई त्यसभन्दा तलका वडा नम्बर 6, 7, 8, 9 पनि असर पर्ने देखिन्छ। यसभन्दा अगाडि पनि यही आसपासबाट वर्षातको समयमा कर्णाली नदीको पानीको गाउँमा पस्दा यहाँका दर्जनौ परिवारहरूको उठीवास गराएको थियो। अहिले तटबन्धनको गर्ने कामले पनि कतै त्यही अवस्था आउँछ कि भन्नेमा आफूहरूलाई डर लागिरहेको तथा यस क्षेत्रका नागरिकहरूको गुनासो रहेको दक्षिण सहीपुरका बरघर धर्मराज जैसीको भनाई छ। त्यो ठाउँमा रानी जमरा कुलरिया सिंचाई योजना अन्तर्गत राजेन्द्र निर्माण सेवाले ठेक्का लिएर तटबन्धनको काम गरिरहेको छ। आफूलाई जुन इस्टिमेटको काम गर्नु भनेको हो त्यही अनुसार काम गरिरहेको निर्माण कम्पनीले बताएको छ। काम गर्ने क्रममा केही ठाउँहरू भत्काउनु पर्ने भएकाले अहिले भत्काएर पछि त्यसमा थपिने निर्माण कम्पनीका साइट इन्जार्ज ओभरसियर माधव प्रसाद लेखकले बताउनुभयो। तटबन्धन गर्ने स्थानमै भेटिनुभएका रानी जमरा कुलरिया सिंचाई योजनाका सुपरभाइजर रामकृष्ण चौधरी अहिलेको काम स्टेटमेन्ट अनुसार नै भइरहेको र यस्तो स्टेटमेन्ट किन बनायो भन्ने विषयमा आफूलाई थाहा नभएको र त्यो विषय सिनियरहरूलाई थाहा हुने बताउनुभयो। त्यो ठाउँमा राजेन्द्र निर्माण सेवा निर्माण कम्पनीले 2363 घनमिटरको ठेक्का लिएर तटबन्धनको काम गरिरहेको छ। मध्याह खबरमा आज पनि केही प्रदेशमा चट्याङ सहित वर्षाको सम्भावना लगायत खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: आदरणीय अभिभावक, शिक्षक, कर्मचारी, प्यारा विद्यार्थी तथा शुभचिन्तक सबैमा नयाँ वर्ष 2083 हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। यो नयाँ वर्षले यहाँको जीवनमा सुख शान्ति, समृद्धि र सफलताको नयाँ ढोका खोलोस्। हरेक दिन नयाँ आशा, नयाँ ऊर्जा र सकारात्मक सोचका साथ अघि बढ़ने प्रेरणा मिलोस्। खड्ग मेमोरियल सेकेन्डरी स्कूल तथा वर्गीस होस्टेल परिवार, टीकापुर कैलाली।
2: के तपाईलाई थाहा छ,
3: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
2: हो र?
3: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
2: अनि
3: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
2: के छ त विकल्प?
3: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढे राखौ।
2: विस्तारै गर्दा हुँदैन?
3: हुँदैन। टीकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टीकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टीकापुर कैलाली।
4: जानकी गाउँपालिकाको गाउँवासीहरूमा हार्दिक अनुरोध।
5: नेपालको संविधानको भाग 3 मौलिक हक धारा 39 अन्तर्गत बालबालिकाको हकको व्यवस्था भएको र बालबालिका ऐन 2075, बाल श्रम निषेध र नियमित गर्ने ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउनका लागि गाउँपालिका तत्पर रहेको हुँदा 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरी गराएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वत बदर हुने भएकाले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउनका लागि हार्दिक अनुरोध गर्दछौ। साथै बालबालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर ग्यारेज, होटल, कारखाना, गिट्टी बालुवा, घरेलु कामदार, गाडीमा सहचालक आदिमा नलगाउन, 18 वर्ष मुनिका बालबालिकालाई कुनै पनि निकृष्ट श्रममा नलगाउन, धुम्रपान, मद्यपान, सोचेजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बालबालिकालाई प्रयोग नगर्न हुन र अनिवार्य विद्यालय भर्ना गराई नियमित पठन पाठन कार्यमा संलग्न गर्न हुन हार्दिक अनुरोध छ। कानून विरूद्धका कार्यहरू भए वा गरे गराए कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
4: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका समिति।
0: विश्रामपछि पुनः स्वागत छ। हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभाव आज दिउँसो कोशी र मधेस प्रदेश लगायतका देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ भने बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाड़ी भूभागका केही स्थानहरूमा तथा मधेस प्रदेशको थोरै स्थानहरूमा साथै बाँकी तराई भूभागका एक दुई स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। आज राति हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षा र हिमपातको तथा मधेस प्रदेश लगायत बाँकी हिमाली भूभागका एक दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। संवैधानिक परिषदले भावी प्रधान न्यायाधीशका रूपमा सर्वोच्च अदालतका न्यायाधीश डाक्टर मनोज कुमार शर्माको नाम सिफारिश गरेपछि 33 प्रधान न्यायाधीशका रूपमा न्यायालयको नेतृत्व गर्नुहुनेछ। प्रधानमन्त्री तथा परिषदका अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले बिहिबार भावी प्रधान न्यायाधीशका लागि सिफारिश गरेपछि अब न्यायालयको नेतृत्व गर्ने जिम्मेवारी डाक्टर शर्मा आएको हो। विक्रम 2027 साल असार 4 गते पर्साको बिरगंजमा जन्मनुभएका डाक्टर शर्मा 2076 वैशाख 6 सर्वोच्च अदालतको न्यायाधीश हुनुभएको थियो। उहाँले नेपाल ल क्याम्पसबाट बीएल र भारतको पुणे विश्वविद्यालयबाट एलएलएलमा गर्नुभएको छ। प्रधान न्यायाधीशमा सिफारिश हुनुभएका डाक्टर शर्माले त्रिभुवन विश्वविद्यालयबाट श्रम कानूनमा विद्यावृद्धि गर्नुभएको छ। न्यायको क्षेत्रमा कानून व्यवसायीबाट प्रवेश गर्नुभएका डाक्टर शर्माले 2070 साल जेठ 27 गतेदेखि 2072 मंगसिर 26 उच्च अदालतको अतिरिक्त न्यायाधीश भएर काम गर्नुभएको थियो। परिषदले हिजो भावी न्यायाधीशमा नाम सिफारिश गरेपछि संसदीय सुनवाई समितिले अनुमोदन गरेर राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ। डाक्टर शर्मा प्रधान न्यायाधीशमा नियुक्त भएमा 2079 असार 4 6 वर्ष उहाँको कार्यकाल हुनेछ। मध्याह खरमा अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीका प्रोग्राम।
6: युनाइटेड एकाडेमी टीकापुरमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
7: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूमा सुख शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै नयाँ वर्ष 2083 का लागि पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: तपाईका नानी बाबुहरूको उज्जवल भविष्यका लागि आजै सही विद्यालय छनौट गर्नुहोस्।
7: टिकापुर कैलालीमा अवस्थित उत्कृष्ट सफल तथा विश्वासिलो नाम युनाइटेड एकाडेमी,
6: जहाँ पाइन्छ
7: अनुभवी दक्ष र समर्पित शिक्षक शिक्षिकाबाट गुणस्तरीय शिक्षा,
6: आधुनिक तथा प्रविधि मन्त्री शिक्षा प्रणाली,
7: अनुशासन अतिरिक्त क्रियाकलाप र समग्र विकासमा विशेष जोड,
6: सुरक्षित स्वच्छ र बालमैत्री वातावरण,
8: मन्टेसरीमा एसीको व्यवस्था भएको।
7: विगत लामो समयदेखि उत्कृष्ट नतिजा दिँदै आएको तपाईँको आफ्नै शहरको भरपर्दो शैक्षिक संस्था युनाइटेड एकाडेमी,
6: सिट सीमित छन्, आजै भर्ना गराउनुहोस्।
7: युनाइटेड एकाडेमी टिकापुर कैलाली, उज्जवल भविष्यको सही आधार।
6: सम्पर्क नम्बर 98484-33-677।
1: नयाँ वर्ष 2083 सालको सबै शेर सदस्यहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। रानी जमरा कुलरिया स्थित भण्डार गृह सञ्चालन तथा व्यवस्थापन समितिको साधारण सभा सम्बन्धी जरूरी सूचना। रानी जमरा कुलरिया स्थित भण्डार गृह सञ्चालन तथा व्यवस्थापन समिति टिकापुर कैलालीको पहिलो साधारण सभा तपसिलको मिति स्थान र समयमा हुने भएकाले पूर्ण पार्षद ज्यूहरूलाई आफ्नो परिचय खुल्ने कागजात सहित यसै सूचनालाई आधार मानि साधारण सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 साल वैशाख 27 गते आइतबार। कार्यक्रम हुने स्थान मूलकुला समितिको सभा हल। समय बिहान 10 बजे। सम्पर्क 0915-61-022 र 98-68-43-53-62। अध्यक्ष कुमार राज शाही, सचिव परशुराम महतो तथा रानी जमरा कुलरिया स्थित भण्डार गृह सञ्चालन तथा व्यवस्थापन समिति टिकापुर कैलाली।
6: खुशी
9: खुशीको खबर खुशीको खबर।
5: डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा यही वैशाख 26 गते चौथो शनिबारका दिन सिनियर कन्सल्टेन्ट फिजिसियन डायबिटिज थाइराइड तथा मुटुरोग विशेषज्ञ डाक्टर विकास रिजाल एमबीबीएस एमडी इन्टरनल मेडिसिन आउने भएको हुँदा मौकाको फाइदा उठाई निम्न समस्या भएका बिरामीहरूले स्वास्थ्य परीक्षण उपचार र सल्लाहका लागि यो सूचनाद्वारा जानकारी गराइन्छ। समस्याहरू नयाँ पुरानो सबै किसिमको डायबिटिज थाइराइड र मुटु रोगको समस्या जोर्नी कम्बर टाउको दुखाईको समस्या बाल रोगको समस्या ग्यास्ट्रिक रोग कलेजो मृगौला रोग नसा दुख्नु सुन्निनु इत्यादि समस्याका साथै फिजिसियनले हेर्नुपर्ने सम्पूर्ण रोगहरूको उपचार र परामर्शका लागि अग्रिम नाम लेखाई डाक्टरलाई भेटी आफ्नो समस्याको समाधान गरौं। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर कैलाली। समय र मिति यही वैशाख 26 गते चौथो शनिबार दिन बिहान 10 बजेदेखि 3 बजेसम्म। विस्तृत जानकारीका लागि सम्पर्क फोन नम्बर 98-685-40-777 091-560-228 र 98-089-29-315।
0: विश्रामपछि पुनः स्वागत छ। अब विदेशका खबर। अमेरिकाले इरानका सैन्य ठेगानामाथि पुनः बमबारी गरेको छ। उसले स्ट्रेट अफ हुमर्सु जलमरू मध्येमा अमेरिकी जहाजहरूमाथि भएको इरानी आक्रमणको जवाब स्वरूप यो कदम चालिएको जनाएको छ। उता इरानले भने एक इरानी तेल ट्याङ्करमाथि पहिले आक्रमण भएकाले आफूलाई मिसाइल प्रहार गरेको दावी गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार साँझ नै इरानसँगको युद्ध चाँडै अन्त्य हुने बताएका थिए, तर अमेरिकाको इरानमाथि पुनः आक्रमण गरेको समाचार सार्वजनिक भएको हो। उता इरानको उच्च सैन्य नेतृत्वले अमेरिकामाथि उद्धार युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ। इरानको सरकारी प्रसारण संस्था आईआरआईबीले जारी गरेको वक्तव्यमा अमेरिकाले हुमर्चु जलमरू मध्यतर्फ गइरहेको एक इरानी तेल ट्याङ्करमाथि आक्रमण गरेर युद्धविराम तोडेको आरोप लगाएको हो। चीनले भ्रष्टाचारको मामिलामा दुई पूर्व रक्षा मन्त्री ली साङफू र वई फेङ्गेलीलाई मृत्युदण्डको सजाय सुनाएको छ। सरकारी समाचार एजेन्सी सिन्हावाका अनुसार दुवैलाई पहिले 2 वर्ष जेलमा राखिनेछ। यदि उनीहरूले ती 2 वर्षसम्म कुनै नयाँ अपराध गरेनन् भने सजायलाई आजीवन कारावासमा परिणत गर्न सकिनेछ। ली साङफूलाई गत वर्ष अचानक पदबाट हटाएको थियो, जबकि वई फेङ्गे पनि सैन्य भ्रष्टाचार अनुसन्धानको दायरामा आएका थिए। त्यसपछि सन् 2024 दुवैलाई चीनको सत्तारूढ कम्युनिष्ट पार्टीबाट निष्कासन गरिएको थियो। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जान जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। जलपुर घाटमा निर्माण भएको तटबन्धनको उचाइ के विषयमा स्थानीय नागरिकहरूको आपत्ति, पुरानो उचाइमा तटबन्धको शहरी स्वास्थ्य केन्द्र विजयनगरको सामाजिक परीक्षण अझै स्वास्थ्य सेवा सुधार गर्नुपर्ने सुझाव, र भ्रष्टाचार आरोपमा चीनका दुई पूर्व रक्षा मन्त्रीलाई सम्पत्ति जफत सहित मृत्युदण्ड सजाय। हौस् त अहिलेलाई मध्याह खबर यति नै। प्राविधिक मित्र छपिललाई चौधरीलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म सीता चौधरी बिदा हुन्छु। सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोस्।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही वैशाख 26 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, इष्टमित्र, शुभचिन्तक, आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमंग र उत्साहका साथ सुख, शान्ति, समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अर्जुन वाच सेन्टर, बलभद्र चौक, टिकापुर, कैलाली।
3: नयाँ वर्ष 2083 सालके पावन अवसरमे सबको ग्राहक, व्यापारी, शुभचिन्तक, दादु भैया, दिदी बहिनी हुक्रनमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगति के हार्दिक मंगलमय शुभकामना व्यक्त करती।
2: हमारे यहाँ थारू पहिरन के लहंगा, चोलिया, धोती, सिलाई कना के संगे रेडीमेड भी उपलब्ध कराए जाए और कुर्ता सुरुवाल, फैशन डिजाइन के कपड़ा सिलेना और सिलाई कटाई के तालीम फे करा जाए। एक तो सेवा करना मौका जरूर देवी।
3: अभी फैशन बुटीक, सामुदायिक पुस्तकालय भवन, टिकापुर, कैलाली। संचालक प्रतीक्षा चौधरी। फोन नम्बर 9868770825।
4: नववर्ष 2083 सालको हार्दिक मंगलमय शुभकामना। सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने मूल नाराका साथ विद्यालय भर्ना अभियान 2083 शुरू भइसकेको छ। सबै अभिभावकहरूले आफूलाई पाएक पर्ने नजिकको विद्यालयमा आफ्ना बालबालिका भर्ना गर्न हुन अनुरोध गरिन्छ। अध्यक्ष टोप बहादुर केसी, नारायणपुर सामुदायिक सिकाई केन्द्र तथा अध्यक्ष मणिराम ढुंगाना, भानु सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र शक्ति।
3: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी, शुभचिन्तक, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ एसी, फ्रिज, मोबाइल, कुलरका साथै इलेक्ट्रोनिकका सबै सामानहरू पाइन्छ र किस्ताबन्दीमा मोबाइल पनि उपलब्ध गराइन्छ। याद राख्नुहोला है, टिभी र फ्रिजको एक्सचेन्ज अफरको सुविधा रहेको छ। इलेक्ट्रिक सामानहरू धमाधम बिक्री भइरहेको छ। समयमा सम्पर्क गरी मौकाको उठाउनु होला। चार चौतारी इलेक्ट्रिकल्स, टिकापुर 1, चार चौतारी। संचालक काशीराम चपाई। फोन नम्बर 9848443311।
5: हेर रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
6: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
7: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
6: के गर्छ र सन मेडिकेयरले?
7: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
6: यति गरेपछि धेरै राहत हुने रहेछ त।
7: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर।
6: कुरा बुझ्यो होइन त तिमीहरूले? चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
3: कृषिमा सहकार्य गरौं, कृषि उत्पादन बढाऊ। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शीर्ष सदस्य, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, इष्टमित्र, शुभचिन्तक लगायतका सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष मंगल डंगौरा थारू, व्यवस्थापक मुना घरती मगर, धनसिंहपुर कृषि सहकारी संस्था लिमिटेड परिवार, टिकापुर 8, धनसिंहपुर कैलाली।
8: नयाँ वर्ष 2083 सालको पावन अवसरमा धेरु चाउमिन उद्योग टिकापुर सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। साथै धेरु चाउमिन उद्योगमा चाउमिन सस उत्पादन हुने भएकाले होटेल तथा रेस्टुरेन्टले सम्पर्क गर्न सक्नुहुनेछ।
9: संचालक नारायण तिमिल्सिना, सिद्धार्थ होटल अगाडि, टिकापुर कैलाली।
1: वर्ष 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि स्वास्थ्य तथा दीर्घायु लाभको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ विद्युतको सामग्री, पंखा, बिजुली, तार, घर वायरिङका सामान, पूजाको सम्पूर्ण सामग्री, प्लास्टिकको सामान, कुर्सी, टेबल, भाँडाकुँडा, स्टील, काँस, तामा, पित्तल, ग्यास सिलिन्डर, भाँडा र्याक पाइन्छ।
3: ग्रीष्म ट्रेडर्स साथी अस्पताल नजिक, संचालक कमला देवकोटा, सम्पर्क नम्बर 98498 51808।
9: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, शुभचिन्तक, शुभेच्छुक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: अध्यक्ष टेकेन्द्र बहादुर धामी, व्यवस्थापक धनबहादुर बुढा मगर, हरियाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, टिकापुर कैलाली।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक वर्ग र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइहरूमा सुख शान्ति एवं समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: इजा सप्लायर्स सडक चोकदेखि सिद्धार्थ चोक NMB ब्याङ्क नजिकै सरेको जानकारी गराउनुका साथै हाम्रो यहाँ विवाहका सामान, सुट, सारी र ग्यारेन्टीका गरगहनाहरू पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: इजा सप्लायर्स संचालक अन्जु बम, सम्पर्क नम्बर 9848 61 59 र 97 61 18 71। स्थान सिद्धार्थ चौक NMB ब्याङ्क नजिकै। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, बुद्धिजीवी, समाजसेवी, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। कम्प्युटर सम्बन्धी सम्पूर्ण शिक्षाको लागि IT कम्प्युटर टेक्नोलोजी, संचालक सञ्जय चौधरी, मोबाइल नम्बर 9848 69 60 20, पुरानो खाने पानीदेखि 100 मिटर तल। नयाँ वर्ष 2083 सालको पावन अवसरमा जगतपुर सामुदायिक वन उपभोक्ता समूह आफ्नो सम्पूर्ण शेर सदस्य, संचालक समिति, सल्लाहकार समिति लगायतका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जगतपुर सामुदायिक वन उपभोक्ता समूह परिवार, जानकी छ जगतपुर कैलाली।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेर सदस्य, सेवाग्राही, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, शुभचिन्तक, शुभेच्छुक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अध्यक्ष निरपप भण्डारी, व्यवस्थापक छविलाल जैसी, जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, टीकापुर कैलाली।
0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा जानकी गाउँपालिका वडा नम्बर 7 बासी दाजुभाइ, दिदी बहिनी तथा आमा बुवाहरू र स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, सुख समृद्धि, दीर्घायु एवं उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वडा अध्यक्ष कमल महतौ, जानकी गाउँपालिका वडा नम्बर 7 को कार्यालय मिलन चोक कैलाली। नयाँ वर्ष 2083 सालको पावन अवसरमा जनशक्ति सामुदायिक वन उपभोक्ता समूह आफ्नो सम्पूर्ण शेर सदस्य, महानुभाव उपभोक्ता समिति, सल्लाहकार समिति, इष्टमित्र, शुभचिन्तक लगायतका आमा बुवा तथा दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। गर्मी महिनामा आग लागि धेरै हुन्छ, त्यसैले जथाभावी सुरोट, सलाईका ठुट्टा, लाइटर जथाभावी नफालौ, केटाकेटीले भेट्ने ठाउँ नफालौ, आग लागिले धन जनको क्षति हुन्छ, वन जंगलको विनाश हुन्छ, त्यसैले सबै उपभोक्ताहरू ख्याल गरौं। अध्यक्ष दीर्घ बहादुर तिरुवा, फोन नम्बर 9848 45 97 52, जनशक्ति सामुदायिक वन उपभोक्ता समूह परिवार, टीकापुर 2 राजीपुर कैलाली।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर FM 101 MHz।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा ज्योति बुक्स एण्ड स्टेशनर्स टिकापुर सम्पूर्ण ग्राहकवर्ग इष्टमित्र शुभचिन्तक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। ज्योति बुक्स टिकापुरमा सरकारी तथा बोर्डिङ स्कूलका सम्पूर्ण किताबहरू सुपथ मूल्यमा पाइन्छन्।
1: संचालक गुमान सिंह हिमाल, लम्की खतरोला रोड, टिकापुर, कैलाली।
2: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
3: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज। न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
2: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
3: शिखर इन्स्योरेन्सको सहकार्यमा
2: अस्पताल खर्च सहाराले गर्छ।
3: ई सेवा सबै सधैँ सँगै।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा किसान बहुद्देश्य सहकारी संस्था लिमिटेड शाखा कार्यालय नारायणपुर, सहकारी संस्था नारायणपुर शाखा सम्पूर्ण शेर सदस्य, ग्राहक, कर्मचारी वर्ग, इष्टमित्र, शुभचिन्तक लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। शाखा प्रमुख नवराज देवकोटा, किसान बहुद्देश्य सहकारी संस्था लिमिटेड नारायणपुर शाखा परिवार।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक लगायतका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हाम्रो यहाँ स्टील दराज, बाकस, ड्रम सुपथ मूल्यमा बिक्री गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। न्यू कमल बाकस उद्योग, संचालक कमल चौधरी, अस्पताल रोड टिकापुर कैलाली, फोन नम्बर 98 68 56 49 59।
2: नयाँ वर्षको शुभकामना।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा खुटेना भुराखानी सामुदायिक वन उपभोक्ता समूहले आफ्नो सम्पूर्ण उपभोक्ताहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। साथै सामुदायिक वनमा अहिले पालुवाहरू पलाइरहेकोले घसाराहरूले साल, सिसम, खैर, जामुन, सिरिस लगायतका बिरूवाहरू नै काटिरहेको देखिएकोले त्यसो नगर्न पनि सामुदायिक वन सम्पूर्ण उपभोक्ताहरूलाई हार्दिक अनुरोध गर्दछ। वनमा गएर घाँस काट्ने बहानामा बिरूवा नै काटेको भेटिएमा कानून अनुसार कारवाही गरिनेछ।
3: अध्यक्ष भूपेन्द्र साउत, सचिव चन्द्रकला धामी, खोटेना भुराखानी सामुदायिक वन उपभोक्ता समूह परिवार, टिकापुर कैलाली।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा किसान बहुद्देश्य सहकारी संस्था लिमिटेड सम्पूर्ण शेयर सदस्य, ग्राहक, कर्मचारी वर्ग, इष्टमित्र, शुभचिन्तक लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। शाखा प्रमुख चन्द्रकान्त रेग्मी, किसान बहुद्देश्य सहकारी संस्था लिमिटेड, टिकापुर शाखा परिवार, टिकापुर एक नापी शाखा नजिकै।
4: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
5: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
6: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
4: डेलिभरीका लागि
6: ड्रिंकिङ वाटर एक्वा शीतल,
4: टिकापुर कैलाली।
1: सम्पर्क मोबाइल नम्बर 98 0 17 10 6 72।
7: स्वास्थ्यका लागि पानी।

0: लक्ष्मी आभूषण भण्डार नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी, शुभचिन्तक, इष्टमित्र, आफन्तजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हाम्रो यहाँ एक नम्बर सुनबाट निर्मित आधुनिक डिजाइनका गरगहना पाउनुका साथै राशि अनुसार पत्थर पाउनुका साथै अर्डर अनुसारका गहनाहरू सुपथ मूल्यमा पाइन्छ।
1: सञ्चालक प्रकाश भण्डारी, सम्पर्क नम्बर 98485136195, 98164608010, स्थान टिकापुर 1 सिद्धार्थ चौक कैलाली।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, शुभचिन्तक, शुभेच्छुक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: व्यवस्थापक दुर्गा प्रसाद उपाध्याय, किसान बहुद्देश्य सहकारी संस्था लिमिटेड परिवार, शाखा कार्यालय टिकापुर कैलाली।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक व्यापारी शुभचिन्तक दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। माछा पाल्ने सानैदेखि सोच छ, तर कसरी माछा पाल्ने होला? दोधारमा परे म त।
1: दाई किन टोलाइराख्नु भएको?
0: हेर न बहिनी, माछा पाल्ने भनेको माछा कसरी पाल्छन् केही थाहा छैन, त्यही भएर सोचेर बसेको।
1: ल दाईलाई थाहै रहेन रहेछ। लक्ष्मी फिड तथा फिड सप्लिमेन्ट सप्लायर्समा गए त भइहाल्यो नि, त्यहाँ त माछा पालन सम्बन्धी परामर्श दिन्छ नि।
0: ए बहिनी तिमीलाई धन्यवाद, अब म त्यही जान्छु।
1: त्यति मात्रै कहाँ हो र, त्यहाँ त माछा पशु पन्छीको प्राविधिक सेवा परामर्श तथा दानाहरू सुपथ मूल्यमा पाइन्छ। गुणस्तरीय स्वदेशी तथा विदेशी दाना फिड सप्लिमेन्ट र औषधिहरू पाउनुका साथै माछा पालन सम्बन्धी परामर्शहरू उपलब्ध गराइन्छ नि।
0: प्रोप्राइटर हरिराम चौधरी, फोन नम्बर 9848449916 र 9807235584, स्थान प्रगति भेट सप्लायर्स रहेको भवनमा, टिकापुर 1 कैलाली। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक व्यापारी शुभचिन्तक दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ दूध, दही, मही, घिउ, पनिर, लस्सी, आइसक्रीम लगायतका विभिन्न प्रकारका आइटमहरू पाइन्छ। लक्ष्मी आइसक्रीम एन्ड डेरी उद्योग, टिकापुर 1 बलभद्र चोक क्याम्पस रोड, संचालक मदन राज न्युपाने, सम्पर्क नम्बर 9848449084।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य सेवाग्राही संचालक समिति सल्लाहकार समिति कर्मचारी वर्ग शुभचिन्तक शुभेच्छुक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष कपर सिंह कडायत, व्यवस्थापक यज्ञराज खनाल, लक्ष्मीनारायण बहुद्देश्य सहकारी संस्था लिमिटेड परिवार टिकापुर छ नारायणपुर कैलाली।
3: वसन्त ऋतुको बहार सँगै नवीनतम सन्देश बोकेर आएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूलाई उत्तरोत्तर प्रगति उन्नति सुख शान्ति एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गरिन्छ।
4: हाम्रो यहाँ एनटीसी एनसीएल का सिम कार्डहरू पाइनुका साथै फोटोकपी लेमिनेसन प्रिन्टिङ र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ। हराएको मोबाइल यूएमबीएस एमबीएस प्रणाली द्वारा दर्ता गरिन्छ र मोबाइल का सम्पूर्ण पाठहरू पाइनुका साथै मर्मत पनि गरिन्छ, साथै म्युजिक सिस्टम पनि उपलब्ध गराइन्छ।
3: लक्की ट्रेडर्स टिकापुर कैलाली सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा संचालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 9868551000। नयाँ वर्ष 2083 सालको पावन अवसरमा महिला जागरण बहुद्देश्य सहकारी संस्था लिमिटेडले आफ्नो सम्पूर्ण शेर सदस्य महानुभाव कार्य समिति बचतकर्ता कर्मचारी इष्टमित्र शुभचिन्तक लगायतका आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमंग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: अध्यक्ष राधा रावल, महिला जागरण बहुद्देश्य सहकारी संस्था लिमिटेड परिवार टिकापुर कैलाली।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य सेवाग्राही संचालक समिति सल्लाहकार समिति कर्मचारी वर्ग शुभचिन्तक शुभेच्छुक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: व्यवस्थापक तेज बहादुर बोगटी, नवजीवन सहकारी संस्था लिमिटेड टिकापुर शाखा परिवार टिकापुर कैलाली।
5: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
6: टिकापुर नगरको प्रथम शैक्षिक धरोहर वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि तपसिलको कार्यक्रम बमोजिम कक्षा पीजी देखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
5: भर्ना कार्यक्रम
6: नयाँ विद्यार्थी भर्ना कार्यक्रम शुभारम्भ 2083 वैशाख 2 गतेबाट, नयाँ शैक्षिक सत्रको पढाइ सुरु 2083 वैशाख 7 गतेबाट।
5: वीरेन्द्र विद्या मन्दिरका विशेषताहरू:
6: विद्यालय हाताभित्र स्वस्थ हरित वातावरण भएको,
5: दक्ष र अनुभवी शिक्षकबाट अध्यापन गराइने,
6: एकै परिवारका 3 जनामा 1 जनालाई निशुल्क छात्रवृत्ति दिइने,
5: विद्यालयमा घेरा पर्खालका व्यवस्थाका कारण बाल बालिकाको सुरक्षाको सुनिश्चितता भएको,
6: सीसीटीभी क्यामेरा द्वारा शैक्षिक गतिविधिको अनुगमन गरिने,
5: नेपाल सरकारको नीति अनुसार जेहेन्दार दलित जनजाति महिला अपाङ्ग अनाथलाई निशुल्क छात्रवृत्ति प्रदान गरिने, अंग्रेजी मिडियममा पढाइ हुने, पर्याप्त खेल सामग्री र खेल मैदानको सुविधा भएको,
6: ई पुस्तकालय तथा पुस्तकालयको सुविधा रहेको,
5: हालसालै जडान भएको शुद्ध स्मार्ट खाने पानीको सुविधा रहेको,
6: विद्यालयको खेल मैदानमा नवनिर्मित अत्याधुनिक कवर हल भित्र विविध अतिरिक्त क्रियाकलाप सञ्चालन गरिने,
5: स्काउट प्रशिक्षणको व्यवस्था भएको,
6: कम्प्युटर ल्याब र विज्ञान प्रयोगशालाको पर्याप्त सुविधा भएको,
5: बाल मैत्री शैक्षिक वातावरण भएको,
6: विद्यालय हाताभित्र स्वास्थ्य चमेना गृह सुविधा रहेको
5: र प्राथमिक उपचार र विद्यालय स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिँदै आएको।
6: प्रधानाध्यापक वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालय टिकापुर कैलाली।
4: फोन नम्बर 091-560-220 र मोबाइल नम्बर 98-584-23-220 र 98-678-80-911।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, शुभचिन्तक, शुभेच्छुक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष भगवती दास चौधरी, व्यवस्थापक कमलेश जी बोहरा, नवनिर्माण बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, टिकापुर कैलाली।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक एजेन्ट नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। नेपाल लाइफ इन्सुरेन्स टिकापुर कैलाली शाखा प्रमुख दीपक पन्ती सम्पर्क नम्बर 98584227740। न्यू अछाम टेरस नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक महानुभाव तथा देश विदेशमा रहनुभएका इष्टमित्र नातेदार लगायतका शुभचिन्तकहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ जेन्स सुट प्यान्ट कोट नेपाली दौरा सुरुवाल सफारी सुट आधुनिक डिजाइन अनुसारका सिलाइनुका साथै स्वदेशी तथा विदेशी ब्रान्डका रेडीमेड सर्ट प्यान्ट दौरा सुरुवाल कोट पोसाकहरू सुपद मूल्यमा पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। न्यू अछाम ट्रेड सेन्टर बलभद्र चौक टिकापुर कैलाली संचालक मीन बहादुर थनाल सम्पर्क नम्बर 98484375475। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक तथा देश विदेशमा रहनुभएका इष्टमित्र आफन्तजनहरूमा सुख शान्ति एवं समृद्धिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ आधुनिक किसिमका दराज पलङ अफिस टेबल डाइनिङ टेबल सोफा सेटको साथै अर्डर अनुसारको फर्निचर उपलब्ध गराइन्छ र घरको इन्टेरियर डिजाइन गरिनुको साथै वाल दराज किचन दराज रेलिङ बेडहरू घरमै गएर बनाउने सुविधा रहेको छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। न्यू गणेश बाबा फर्निचर उद्योग संचालक प्रवेश चौधरी सम्पर्क नम्बर 98 68 56 46 78 टिकापुरे कैलाली ब्लक नम्बर 14।
1: टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 को विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरोकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली।
0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक व्यापारी शुभचिन्तक दाजुभाइ तथा दिदी बहिनीहरूमा देश तथा विदेशमा रहेका सम्पूर्ण ग्राहकहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका आधुनिक डिजाइनका जेन्ट्स कपडा सर्ट प्यान्ट तयारी कोट प्यान्ट पाउनुका साथै सम्पूर्ण जेन्ट्स आइटमहरू सिलाइन्छ। सेवाको मौका अवश्य दिनुहोला।
0: न्यू जीपी ट्रेड सेन्टर टिकापुर एक बलभद्र चोक संचालक गोपाल परियार मोबाइल नम्बर 98 48 40 36।
3: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

हेलो गुड आफ्टरनून नमस्ते सम्पूर्णमा म कार्यक्रम प्रस्तुता रमेश उपस्थित भइसकेको छु कार्यक्रम ल तपाई गाउनुहोस् लिएर साथमा हुनुहुन्छ प्रविधि कक्षबाट मित्र छविलाल र अबको यो आधा घण्टासम्म तपाईहरूसँगै हामी रहनेछौ कार्यक्रम ल तपाई गाउनुहोस्लाई हजुरहरूले सुन्न सक्नुहुन्छ हरेक हप्ताको शुक्रबार ठिक यसै समयमा दिउँसो एक बजेदेखि आधा घण्टासम्म मात्र हजुरहरूकै आफ्नै समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz का साथै इन्टरनेट अनलाइनमा www.tikapurfm.org र हाम्रो पात्रो नेपाली पात्रबाटकै साथ विश्वभरि र आज पनि हामी उपस्थित भइसकेका छौं यो चर्को घाममा शीतल संगीतले हजुरहरूलाई भरपूर मनोरञ्जन दिनको लागि साथमा हजुरहरूको आवाजबाट गीतहरू सुन्न अनि सुनाउनको लागि सहभागिता जनाउनुहोला 091-5561255 यो टेलिफोनको नम्बर रहेको छ कार्यक्रममा सहभागिता जनाइसकेपछि हजुरकै आवाजमा हामीहरू गीत सुन्नेछौं नेपाली भाषाका चलचित्रका गीतहरू भयो भाकाहरू दोहोरी भाकाहरू त्यसै गरी आधुनिक गीतहरू अनि थुप्रै जनराका गीतहरू लोक पप भयो अनि पप गीतहरू पनि हामी मजाले सुन्नेछौ सो आउनुहोला सहभागिता जनाउनुहोला सहभागिताको लागि 091-5561255 यो टेलिफोनको नम्बर रहेको छ हामी कार्यक्रमको शुभारम्भ गर्न चाहन्छौ एउटा सुमधुर सांगीतिक कोसेलीबाट त्यसपछि तपाईँहरूको माझमा फेरि उपस्थित हुन्छौं

0: निकै नै सुमधुर सांगीतिक कोशैली राखेका थियो आँखैमा हेरेर अनि मायाले बेरेर जस्ता कुराकानी गर्दै हुनुहुन्थ्यो। यो गीत रहेको थियो आवाजमा यसमा रहेको थियो अस्मिता अधिकारी र प्रताप दासको र कार्यक्रम हो ल तपाईँ गाउनुहोस्। अब भने कार्यक्रममा हजुरहरूको पालो आउनुहोला मिठो रमाइलो गफगाफ गर्नको लागि। त्यसै गरी हजुरहरूको आवाजमा आफ्नै आवाजमा गीतहरू सुन्न अनि सुनाउनको लागि र नेपाली भाषाका गीतहरू मजाले गाउन सक्नुहुन्छ। विशेष गरी संगीत क्षेत्रमा रुचि राख्ने साथीहरूले कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। र दिवाकालीन समय छ, यो दिउँसोको समयमा आज एकदमै टलक्क घाम तल्केको छ र यो एकदमै चर्को घाममा शीतल शीतल संगीतको महसुस गर्न चाहनुहुन्छ भने रेडियोलाई ट्युन गर्न नभुल्नुहोला। सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जको तरंगबाट हामी हजुरहरूको घर घरमा तरंगित भइरहेका छौं। र मित्रहरू 091-5-61-255 यो टेलिफोनको नम्बर रहेको छ, यही नम्बर भएर हजुरहरू कार्यक्रममा आउनुहोला। मिठो रमाइलो कुराकानी गर्नेछौ र कुराकानी सँगसँगै हजुरकै आवाजमा गीतहरू सुन्नेछौ र हजुरले नै गाउनुभएको गीत यहाँबाट हामीले खोजेर प्ले गर्नेछौ तपाईँहरूको सम्पूर्ण आफन्तजन इष्टमित्र र सम्पूर्ण सम्पूर्ण साथीहरूको लागि। भन्दै कोही मित्र आइपुग्नु भएको छ, हामी स्वागत गर्छौ। कहाँबाट को हुनुहुन्छ? हेलो हेलो
1: हेलो
0: हजुर नमस्ते।
1: नमस्ते
0: हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ मित्र? हामीसँग हुनुहुन्थ्यो सायद कोही मित्र। र सम्पर्कमा हुनुहुन्थ्यो तर उहाँ छुटिएर गइसक्नु भएको छ, फोन कनेक्ट गरेर अन्तैमा बिजी हुनुहुन्थ्यो सायद। सो मित्रहरू तपाईँहरू आउनुहोला, मजाले गफगाफ गर्नेछौँ, तपाईँहरूको आवाजमा गीतहरू पनि सुन्नेछौँ र यहाँबाट सुनाउनेछौँ भन्दै अब मित्र हामी अर्को सांगीतिक कोशीली पस्कन चाहन्छौँ यहाँनिर। त्यसपछि बाँकी गफगाफको साथमा उपस्थित हुनेछौँ। अहिलेको लागि फेरि पनि मिठो सांगीतिक कोशीली।

निकै नै सुमधुर सांगीतिक कोशैली राखेका थियो, निकै नै मिठो लोकदोहोरी भाका रहेको थियो र यो गीत पछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौं सम्पूर्ण मित्रहरूमा। र यो हो कार्यक्रम ल तपाईँ गाउनुहोस्, म छु तपाईँहरूकै आफ्नै प्रस्तुता रमेश भने प्रविधि कक्षबाट सबिलाजीले साथ दिइराख्नु भएको छ। र मित्रहरू हजुरहरूको साथमा अबको आधा घण्टासम्म रहनेछौ, साथमा हजुरहरूको फोन कलको प्रतीक्षामा पनि छौ। सहभागिताको लागि नम्बर खुल्ला छ 091-561-255 यो टेलिफोनको नम्बर रहेको छ। गीतमा केटा पक्षबाट भनिराख्नु भएको थियो कि दशैं औला जोडौला, मन परेको कान्छीलाई नछोडौला जस्तै कुरा गर्दै हुनुहुन्थ्यो भने यतापट्टि फेरि चिरबिर चिरबिर साचर र मन परेको फूल टिप्न सजिलो कहाँ छ र भनेर केटी पक्षबाट दोहोरी चलिरहेको थियो। निकै नै मिठो, निकै नै प्रेम भावले भरिपूर्ण दोहोरी हामीले पस्केका थियौँ हजुरहरूको माझमा। र मित्रहरू सहभागिताको लागि 091-561-255 यो टेलिफोनको नम्बर रहेको छ। दिउँसोको समय छ, पक्कै पनि हजुरहरू खाजा खाँदै रेडियो छेउमा राखेर सुनिराख्नु भएको छ होला। र कार्यक्रममा मौका मिलेछ भने सुटुक्क आउन पनि नभुल्नुहोला। सुटुक्क आउनको लागि 091-561-255 यो टेलिफोनको नम्बर रहेको छ। र हामीलाई अनलाइनबाट पनि सुन्न चाहनुहुन्छ भने लगइन गर्नुहोला www.tikapurfm.org। त्यसै गरी हाम्रो पात्रो एन्ड्रोइडबाट र आइओएसबाट अनि मजाले डाउनलोड गरेर हामीलाई सुन्न सक्नुहुनेछ भन्दै हामी अरू कुराकानीहरू पनि गर्ने नै छौँ तपाईँहरूको माझमा। तर त्योभन्दा पहिला मिठो साङ्गीतिक कोसिली फेरि पनि पस्किन चाहन्छौँ मित्र। त्यसपछि बाँकी गफ गफ त छँदैछ, अहिलेको लागि फेरि पनि मिठो साङ्गीतिक कोसिली हजुरहरूको लागि।

हजुरहरू अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम ल तपाईँ गाउनुहोस्। तपाईँहरूका आफ्नै सम्बन्धित समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101.1 MHz र हामी आउने गर्दछौ हरेक हप्ताको शुक्रबार ठिकै समय दिउँसो 1 बजेदेखि आधा घण्टासम्म मात्र हजुरहरूकै आफ्नै रेडियो सेट घर दैलोमा हजुरहरूकै माझमा हामी गुन्जने गर्छौ। म कार्यक्रम प्रस्तुत रमेश भने अहिले मलाई साथ दिइराख्नु भएको छ प्रविधि कक्षबाट छपिजीले र निकै नै मिठो गीत हामीले राखेका थियौं, अहिले पनि ब्याकग्राउण्डमा चलिरहेको छ। कालैले लगे बुढो भनौला नलगे जमान भनेर गीत रहेको थियो र अब भने हजुरहरूको पालो। यो आधा घण्टाको समयलाई हजुरहरूले भरपूर सदुपयोग गर्न सक्नुहुन्छ, विशेष गरी गीत संगीतप्रति रुचि राख्नुहुन्छ, गीतहरू गुनगुनाइराख्नुहुन्छ, हिँड्दा डुल्दा जे गर्दा पनि गुनगुनाइराख्नुहुन्छ भने यसो रेडियोमा सम्पूर्ण श्रोताहरूलाई सुनाउनको लागि पनि सहभागिता जनाउनुहोला। 091-5-61-255 बाटो भएर र दिउँसोको समय छ, पक्कै पनि तपाईँहरू फुर्सदमै हुनुहुन्छ होला, कतिपय साथीहरू घरमै हुनुहुन्छ होला अनि कतिपय साथीहरू चाहिँ काममा भए पनि तर अहिले चाहिँ फुर्सदमै हुनुहुन्छ किनकि यदि चर्को काम छ बाहिर निस्किने कुरै भएन, तपाईँहरू घरमै हुनुहुन्छ होला। त्यसैले मित्रहरू मजाले सहभागिता जनाउनुहोला, मजाले गफगाफ पनि गर्नेछौँ, त्यसरी गफगाफ गर्दै समयलाई कटाउनेछौँ र तपाईँको आवाजमा गीत पनि सुन्नेछौँ र मित्रहरू आउँदै गर्नुहोला। मिठो रमाइलो कुराकानी त छँदैछ, त्यसै गरी हजुरहरूको आवाजमा आउनुभएछ भने गीत पनि सुनाउला र यहाँबाट मिठो मिठो गीतहरूको कोसेली पनि मैले लिएर आएको छु, मिठा सांगीतिक कोसेलीहरू पनि पस्किने नै छु र त्यही क्रममा फेरि पनि अर्को सांगीतिक कोसेली जोडौँ मित्र, त्यसपछि बाँकी कुराकानीहरू त गर्ने नै छौँ र अब हामीसँग थोरै समय पनि छ र यो गीतपछि हामी अवश्य नै अन्तिम समयमा आइपुग्नेछौँ र आउँदै गर्नुहोला। अहिलेको लागि फेरि पनि अर्को सांगीतिक कोसेली नै राखौँ।

निकै नै सुमधुर साङ्गीतिकको शैली राखेका थियौँ हजुरहरूको माझमा। गीतमा भने जस्तै मनको ढोका हाम्रो पनि सधैँ खुल्ला नै छ, तर अब भने कार्यक्रमको ढोका चाहिँ बन्द गर्ने समय भइसकेको छ। सो मित्रहरू, कार्यक्रम कस्तो लाग्छ हजुरहरूलाई? सल्लाह सुझाव प्रतिक्रिया पठाउनुहोला। सल्लाह सुझाव प्रतिक्रियाको लागि कार्यक्रम सकेपछि मजाले यही नम्बरमा फोन डायल गरेर हजुरहरूले सल्लाह सुझाव प्रतिक्रियाहरू टिपाउन सक्नुहुन्छ। र आजको कार्यक्रम कस्तो लाग्यो हजुरहरूले अवश्य पनि प्रतिक्रिया पठाउनुहुनेछ भन्ने अपेक्षा रहेको छ। त्यसै गरी कार्यक्रम सुनेर साथ दिनुभयो सम्पूर्ण मित्रहरूलाई धेरै धेरै धन्यवाद। फोन लगाउने कोसिस गर्नुभयो होला, र अर्को हप्ता मतलब आगामी कार्यक्रममा पनि अवश्य नै सहभागिता जनाउनुहुनेछ भन्ने अपेक्षाको साथमा मेरो आवाज हजुरहरूको रेडियो सेट मोबाइल सेट घर दैलोसम्म पुर्याएर साथ दिनुभएको छ। मित्र छविजीलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु, र म पनि हजुरहरूका आफ्नै मित्र रमेश छुट्टिन चाहन्छु। अर्को हप्ता फेरि भेटौँला। नमस्ते।

0: रवि, त्यहाँ पर बाँसको लामो लौरो छ, छिट्टो लिएर आऊ त।
1: कुखुरालाई दाना दिने बेलामा किन लौरो खोज्नु भयो तपाईँले?
0: एउटा सर्प छ कि कुखुराको थामनिर, त्यसलाई लौरोले तसाए भाग्थ्यो कि। छिटो ल्याऊ न।
1: सर्पलाई चिट्याउनु चलाउनु हुँदैन नि, नत्र हामीलाई दस्न सक्छ। बरु घरभित्र आउन लाग्यो भने चाहिँ धपाउला।
0: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर धपाउन खोजेको हो नि रजनी।
1: फार्ममा किरा फट्याङ्ग्रा मुसा सर्प छिर्न नसकुन् भनेर फलामको जाली हालेको छ त। सर्पले कुखुरालाई क्षति पुर्याउन सक्दैन, बरु तपाईँलाई डस्ला टाढै बस्नुहोस् है।
0: हो हुन त, के गर्ने, सर्प देख्ने बित्तिकै डर लागिहाल्दो रहेछ। ले, सर्प त आफै फर्किएर बारीतिरै गयो।
1: हामी मात्रै सर्पसँग डराउने होइन, उनीहरू पनि हामीसँग डराउँछन्। यदि कसैले जान अन्जानमा चलाएमा प्रतिरक्षा गर्न वा आफ्नो बचाउको लागि सर्पले डस्ने गर्छन्।
2: सर्पबाट टाढा रहनुहोस्, सर्पलाई नचिडाउनुहोस् वा नजिस्काउनुहोस्। सर्प मानिसदेखि डराउँछन्, नचलाएर टाढै बसेमा सर्पले डस्दैन। तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा, खेल्दा, हिँड्दा, छोइएमा मानिसले आक्रमण गर्न लागेको भन्ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्। मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन्, त्यसो गर्दा पनि सर्पले डस्ने गर्दछन्।
3: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: नयाँ वर्ष 2083 सालको पावन अवसरमा प्रतीक बुक्स एण्ड स्टेशनर्स टिकापुर सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। प्रतीक बुक्स टिकापुरमा सम्पूर्ण किताब तथा कपीहरू सुपथ मूल्यमा पाइन्छन्।
6: संचालक नवराज गेवाली, टिकापुर, कैलाली।
7: हजार 83 सालको नयाँ वर्षको ग्राहक महानुभाव, शुभचिन्तक र देश विदेशमा रहनुहुने सम्पूर्ण इष्टमित्रहरूमा शुभकामना व्यक्त गर्दछौ।
8: साथै हाम्रो यहाँ सुपथ मूल्यमा बच्चादेखि वृद्धसम्म र लेडिजदेखि जेन्ट्ससम्मका रेडिमेडका कपडा उपलब्ध गराइन्छ, जसमा सानो बच्चाहरूका लागि फ्रक, भेस्ट, प्यान्ट, वृद्धाहरूका लागि भेस्ट, हाफ प्यान्ट, लेडिजहरूका लागि रेडिमेड कुर्ता, सुरुवाल, टी शर्ट, प्यान्ट र जेन्ट्सका लागि सर्ट, प्यान्ट, भेस्ट, टोपी, हाफ प्यान्ट पाउनुका साथै स्कूल ब्याग, ल्यापटप ब्याग र विवाहका लागि सुटकेस पाइन्छ।
7: न्यू पपुलर फ्यान्सी स्टोर, टिकापुर, कैलाली। संचालक वासुदेव पौडेल। सम्पर्क नम्बर 98584888148।
8: नयाँ वर्ष 2083 सालको हामी हाम्रा समस्त दाजुभाइ दिदीबहिनीहरू, देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ धेरै डिजाइनका झोलाहरू उपलब्ध गराइन्छ, जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न किसिमका ब्यागहरू अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रिएका झोलाहरूलाई मरमत पनि गरिन्छ। रत्गैया झोला उद्योग, रोड, टिकापुर, कैलाली। संचालक रामप्रसाद चौधरी। सम्पर्क नम्बर 98484222373।
7: नयाँ वर्ष 2083 सालको पावन अवसरमा ग्राहक, कार्य समिति, कर्मचारी, इष्टमित्र, शुभचिन्तक लगायतका आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
8: अध्यक्ष खड्क बहादुर धामी, टिकापुर साना सहरी खाने पानी उपभोक्ता तथा सरसफाई संस्था परिवार, टिकापुर कैलाली। नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक व्यापारी शुभचिन्तक दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ दैनिक उपभोग्य सामान पाइनुका साथै मसालाका विभिन्न आइटमहरू पाइन्छ, जस्तै चिया मसला, अचार मसला, चामल, दाल, तेल, नुन, कालो नुन लगायतका थुप्रै सामानहरू पाइन्छ। सेवा गर्ने मौका अवश्य दिनुहोला। रितिका मसला उद्योग, सामुदायिक रेडियो टिकापुर एफएमको अगाडि, सञ्चालक भक्त बहादुर तमट्टा। सम्पर्क नम्बर 98484-33821। सेवा गर्ने मौका अवश्य दिनुहोला। सहकारीको सिद्धान्त हातमा हात, सामुदायिक सहकारी तपाईँको साथ। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेर सदस्य, सञ्चालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, इष्टमित्र, शुभचिन्तक लगायतका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू

0: को अमूल्य ब्रान्डको आइसक्रिम को खोवा कुल्फी कर्नेटो र पार्टीहरुको लागि फ्यामिली प्याक पार्टी प्याक का सुविधा हुनुका साथै अन्य विभिन्न फ्लेवर का आइसक्रिमहरु र सादा आइस बलक पनि उत्पादन गरिन्छ। मैले त वर्षेनी खान्छु। अब खाने पालो तपाईको जुन ठाउँ जानुहुन्छ उही ठाउँ पाउनुहुन्छ अमूल्य ब्रान्डको आइसक्रिमहरु। एकचोटि खोजी खोजी खाऊ है।
1: यदि तपाई अमूल्य ब्रान्डका आइसक्रिमहरू बिक्री वितरण गर्न चाहनुहुन्छ भने धरौटी राखेर डिप फ्रिज उपलब्ध गराउने सुविधा रहेको छ। सम्पर्कको लागि बर्दादेवी डेरी उद्योग टिकापुर 1 ब्लक नम्बर 13 सम्पर्क नम्बर 98584 89455 र 98673 69622।
0: रियल मिल्क रियल आइसक्रिम अमूल्य आइसक्रिम खोजी खोजी खाऊ। यी ब्रान्डका आइसक्रिमहरू जहाँ पनि उपलब्ध छ।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा शिवशक्ति सामुदायिक वन उपभोक्ता समूह आफ्नो सम्पूर्ण शेर सदस्य, संचालक समिति, सल्लाहकार समिति, इष्टमित्र, शुभचिन्तक लगायतका सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष भीम बहादुर साउद, सचिव राजेश्वरी खत्री, शिवशक्ति सामुदायिक वन उपभोक्ता समूह परिवार, जानकी नौ, पाताभार कैलाली। नयाँ वर्ष 2083 सालको पावन अवसरमा शीतल सामुदायिक वन उपभोक्ता समूहले आफ्ना सम्पूर्ण उपभोक्ता लगायतका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
1: अध्यक्ष कर्ण बहादुर बुढा, सचिव पवित्र चौधरी, कोषाध्यक्ष सन्देश चौधरी, शीतल सामुदायिक वन उपभोक्ता समूह परिवार, टिकापुर कैलाली।
0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण उद्योगी, व्यापारी, समाजसेवी, बुद्धिजीवी, सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष सन्तोष खड्का, महासचिव प्रकाश तिमिल सेना, कोषाध्यक्ष टीका शाही, टीकापुर उद्योग वाणिज्य संघ, टीकापुर एक कैला।

0: कर्णाली मावि टिकापुरमा भर्ना खुलेको सूचना।
1: नयाँ वर्ष 2083 सालको सम्पूर्ण अभिभावक विद्यार्थी शिक्षा प्रेमी महानुभावहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै कर्णाली मावि टिकापुरमा शैक्षिक सत्र 2083 लागि कक्षा 1 देखि कक्षा 9 सम्म अंग्रेजी तथा कक्षा 6 देखि 9 सम्म नेपाली माध्यममा सीमित सिटमा भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: कर्णाली मावि टिकापुरका विशेषताहरू:
0: बाल विकासदेखि कक्षा 8 सम्म अंग्रेजी र नेपाली माध्यममा पूर्ण रूपमा निशुल्क अध्यापन गराइने,
1: कक्षा 9 देखि 12 सम्म नेपाली र अंग्रेजी माध्यममा पढाइ हुने र सिभिल इन्जिनियरिङ विषयमा पनि अध्यापन भइरहेको,
0: कक्षा नर्सरीमा भर्ना हुन आउने बालबालिकालाई निशुल्क पोसाकको व्यवस्था भएको,
1: यस क्षेत्रकै एकमात्र प्राविधिक तथा साधारण शिक्षा प्रदान गर्ने संघीय नमूना विद्यालय,
0: योग्य दक्ष अनुभवी तथा तालिम प्राप्त शिक्षक शिक्षिका द्वारा स्वच्छ शान्त बालमैत्री वातावरणमा पठन पाठन गराइने,
1: कक्षा कोठा खेल मैदान स्वच्छ खाने पानी लगायतका पर्याप्त भौतिक पूर्वाधार भएको,
0: निरन्तर रूपमा शिक्षण क्रियाकलाप सँगै अतिरिक्त क्रियाकलाप गराइने,
1: कक्षा 1 देखि 5 सम्मका विद्यार्थीहरूका लागि स्कुल बसको व्यवस्था भएको,
0: अंग्रेजी गणित विज्ञान जस्ता मुख्य विषयका लागि अतिरिक्त कक्षाको व्यवस्था भएको,
1: इन्टरनेट सहितको आधुनिक कम्प्युटर ल्याब विज्ञान प्रयोगशाला तथा पुस्तकालयको व्यवस्था भएको,
0: शिक्षण गर्दा प्रोजेक्टर स्मार्ट बोर्ड सीसी क्यामेरा लगायतका प्रविधिको प्रयोग भइरहेको,
1: आधारभूत तहमा सम्पूर्ण दलित छात्र छात्रा अपाङ्ग तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था भएको,
0: नर्सरीदेखि कक्षा 5 सम्म सम्पूर्ण विद्यार्थीहरूलाई प्रत्येक दिन दिवा खाजाको व्यवस्था भएको,
1: सेनेटरी प्याडको व्यवस्था भएको,
0: विद्यालयको आफ्नै स्कुल बस र सुरक्षा गार्डको समेत व्यवस्था भएको।
1: भर्ना कार्यक्रम 2083 वैशाख 15 गतेदेखि बिहान 10 बजेदेखि 4 बजेसम्म, कक्षा सञ्चालन 2083 वैशाख 21 गतेबाट।
2: सबै बालबालिकाको विद्यालयमा सहभागिता, स्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता।
0: कर्णाली मावि टिकापुर कैलाली। थप जानकारीका लागि फोन नम्बर 091-561-411 र 98-584-24-167।
3: नयाँ वर्ष 2083 सालको पावन अवसरमा टिकापुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो सम्पूर्ण शेयर सदस्य महानुभाव कार्य समिति बचतकर्ता कर्मचारी इष्टमित्र शुभचिन्तक लगायतका आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: अध्यक्ष भरत रावल, उपाध्यक्ष ध्रुव बहादुर रावल, सचिव पुष्पराज केसी, व्यवस्थापक दीपक बहादुर थापा र टिकापुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार।
5: त्रिमूर्ति ट्रेड सप्लायर्स आफ्नो ग्राहक वर्ग शुभचिन्तक आफन्त इष्टमित्र साथीभाइहरूमा नयाँ वर्ष 2083 को मंगलमय शुभकामना व्यक्त गर्दछ। साथै हाम्रो यहाँ ई रिक्सा अटोका पाट पूर्जा पाइनुका साथै ई रिक्सा बिक्री पनि गरिन्छ। त्रिमूर्ति ट्रेड सप्लायर्स, सशस्त्र प्रहरी गढ नजिकै टिकापुर कैलाली।
4: सञ्चालक चन्द्र प्रकाश रेग्मी र रविन्द्र हमाल। सम्पर्क नम्बर 98-584-47-244 र 98-584-22-233।
5: लावा वर्ष 2083 साल के पावन अवसर में सक्कू दादू भैया दीदी बहनिया समाजसेवी बुद्धिजीवी स्वदेश तथा विदेश में रहल सक्कून में हार्दिक मंगलमय शुभकामना व्यक्त करती।
4: अध्यक्ष लौटन चौधरी, सचिव पंकज चौधरी, कोषाध्यक्ष शर्मिला कुस्मी, थारू कल्याणकारिणी सभा, क्षेत्रीय कार्य समिति, टिकापुर कैलाली।
6: जानकी गाउँपालिकाको अत्यन्त जरुरी सूचना।
1: नेपालको संविधानको भाग 3 मौलिक हकको धारा 39 अन्तर्गत बालबालिकाको व्यवस्था भएको र बालबालिका ऐन 2075, बाल श्रम ऐन 2056, स्थानीय सरकार सञ्चालन ऐन 2074 समेतलाई कार्यान्वयन गर्न गराउन 20 वर्ष मुनिका किशोर किशोरीहरूले विवाह गरे गराइएमा भागे भगाएमा दुवै पक्ष कानून बमोजिम दण्डनीय हुने भएकाले 20 वर्ष मुनिका विवाहहरू विवाह दर्ता नहुने र स्वत बदर हुने भएकोले आफू सचेत भई अरूलाई सचेत गराई कानूनको पालना गर्न गराउन हुन हार्दिक अनुरोध गर्दछौ। 18 वर्ष मुनिका बाल बालिकालाई निकृष्ट प्रकारको श्रम जस्तै मोटर, ग्यारेज, होटल, कारखाना, गिट्टी, बालुवा, घरेलु कामदार, गाडीमा सहचालक नलगाउन साथै धूम्रपान, मध्यपान, सुर्तीजन्य पदार्थको खरिद बिक्री गर्ने कार्यमा बाल बालिकालाई संलग्न नगर्न हुन हार्दिक अनुरोध छ। यदि कसैबाट कानून विरूद्धका कार्यहरू भए वा गरे गराइएमा कानून बमोजिम कार्यवाही हुने बेहोरा सम्पूर्ण गाउँवासीहरूलाई जानकारी गराइन्छ।
6: अध्यक्ष गणेश चौधरी, बालमैत्री स्थानीय शासन गाउँपालिका जानकी कैलाली।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: गरेको भए होइन गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स
2: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज न कुनै फाइनेन्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट
1: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स
2: शिखर इन्सुरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ
2: ई सेवा सबै सधैँ सँगै
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
4: जेठ 2 गते पहिलो शनिबार
3: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने चिलाउने दुख्ने घाउ दुबीको समस्या लाटो र फुस्रो दाग देखिने पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या इक्जेमा सोब्रियासिस गोलो दाग बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या पुरुष र महिलाको गुप्त अङ्गमा दाना आउने चिलाउने धातु खस्ने सेतो पानी बग्ने यौन दुर्बलता शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने कपाल चिलाउने चाया पर्ने डेन्ड्रफ कपाल झर्ने रौ नजम्ने तालुको रौ झर्ने समस्या अनुहारमा चाया डन्डीफोर चिरा परेको फुस्रो र कालो दाग देखिने समस्या अनुहार खस्रो हुने फुट्ने चिरा पर्ने अनुहार बाङ्गो हुने समस्या
5: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ
4: आउने दिन जेठ 2 गते पहिलो शनिबार
3: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली सम्पर्क नम्बर 9868000008 र 9825677772
6: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: कानून कलिक भ्रष्टाचार रोक नै सकी जब सम हमरे सबकू भ्रष्टाचार विरोधी नै हुईबी भ्रष्टाचार करुया मनै न खुलके विरोध करी। भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सबकू जाने सहयोग करी।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोग के कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहित में जारी सन्देश।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग इष्टमित्र शुभचिन्तक आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमंग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अर्जुन वाच सेन्टर बलभद्र चौक टिकापुर कैलाली।
3: नयाँ वर्ष 2083 साल के पावन अवसर में सबको ग्राहक व्यापारी शुभ चिंतक दादू भैया दीदी बहनी हुकरन में सुख शांति समृद्धि एवं उत्तर प्रगति के हार्दिक मंगलमय शुभकामना व्यक्त करती।
1: हमारे यहाँ थारू पहिरन के लहंगा चोलिया धोती सिलाई करना के संगे रेडीमेड भी उपलब्ध करा जाए और कुर्ता सुरुआल फैशन डिजाइन के कपड़ा सिलेना और सिलाई कटाई के तालीम फे करा जाए। एक तो सेवा करना मौका जरूर देवी।
3: अभी फैशन बुटीक सामुदायिक पुस्तकालय भवन टिकापुर कैलाली संचालक प्रतीक्षा चौधरी फोन नंबर 9868770825।
4: नववर्ष 2083 सालको हार्दिक मंगलमय शुभकामना। सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने मूल नाराका साथ विद्यालय भर्ना अभियान 2083 सुरु भइसकेको छ। सबै अभिभावकहरूले आफूलाई पाएक पर्ने नजिकको विद्यालयमा आफ्ना बालबालिका भर्ना गर्न हुन अनुरोध गरिन्छ। अध्यक्ष टोप बहादुर केसी नारायणपुर सामुदायिक सिकाई केन्द्र तथा अध्यक्ष मणिराम ढुंगाना भानु सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र सत्ती।
5: आरएमई स्कूल टिकापुरमा विद्यार्थी भर्ना खुल्यो।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुख शान्ति समृद्धि र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित आरएमई स्कूल टिकापुरमा नयाँ शैक्षिक सत्र 2083 सालका लागि प्ले ग्रुपदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
5: आरएमई स्कूल टिकापुर कैलाली सम्पर्क नम्बर 0915612050 र 0915607712।
3: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक व्यापारी शुभचिन्तक दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ एसी फ्रिज मोबाइल कुलरका साथै इलेक्ट्रोनिकका सबै सामानहरू पाइन्छ र किस्ताबन्दीमा मोबाइल पनि उपलब्ध गराइन्छ। याद राख्नुहोला है, टिभी र फ्रिजको एक्सचेन्ज अफरको सुविधा रहेको छ। इलेक्ट्रिक सामानहरू धमाधम बिक्री भइरहेको छ। समयमा सम्पर्क गरी मौकाको उठाउनु होला। चार चौतारी इलेक्ट्रिकल्स टिकापुर एक चार चौतारी संचालक काशीराम चपाई फोन नम्बर 9848443311। कृषिमा सहकार्य गरौं, कृषि उत्पादन बढाऊ। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शीर्ष सदस्य संचालक समिति सल्लाहकार समिति कर्मचारी वर्ग इष्टमित्र शुभचिन्तक लगायतका सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा नयाँ उमंग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष मंगल डंगौरा थारू व्यवस्थापक मुना घरती मगर धनसिंहपुर कृषि सहकारी संस्था लिमिटेड परिवार टिकापुर 8 धनसिंहपुर कैलाली।
6: नयाँ वर्ष 2083 सालको पावन अवसरमा धेरू चाउमिन उद्योग टिकापुर सम्पूर्ण ग्राहकवर्ग इष्टमित्र शुभचिन्तक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। साथै धेरू चाउमिन उद्योगमा चाउमिन सस उत्पादन हुने भएकाले होटल तथा रेस्टुरेन्टले सम्पर्क गर्न सक्नुहुनेछ।
7: संचालक नारायण तिमिल्छिना सिद्धार्थ होटल अगाडि टिकापुर कैलाली।
8: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
9: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
8: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
9: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
8: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
9: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
10: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628225।
2: वर्ष 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि स्वास्थ्य तथा दीर्घायु लाभको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ विद्युतको सामग्री, पंखा, बिजुली, तार, घर वायरिङका सामान, पूजाको सम्पूर्ण सामग्री, प्लास्टिकको सामान, कुर्सी, टेबल, भाँडाकुँडा, स्टील, काँस, तामा, पित्तल, ग्यास सिलिन्डर, भाँडा र्याक पाइन्छ।
3: ग्रीष्म ट्रेडर्स साथी अस्पताल नजिक, सञ्चालक कमला देवकोटा, सम्पर्क नम्बर 98498-51808।
7: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, सञ्चालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, शुभचिन्तक, शुभेच्छुक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: अध्यक्ष टेकेन्द्र बहादुर धामी, व्यवस्थापक धनबहादुर बुढा मगर, हरियाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, टिकापुर, कैलाली।

0: नयाँ वर्ष सँगै नयाँ योजना, नयाँ लक्ष्य र उज्जवल भविष्य तर्फ अघि बढौ। नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हिमालयन बैंक लिमिटेड परिवार, टिकापुर शाखा, टिकापुर कैलाली।

0: मल्लिका विद्यापीठ गुरुकुल टिकापुरमा भर्ना खुल्यो।
1: नयाँ वर्ष 2083 सालको सबै अभिभावक तथा विद्यार्थीहरूको सुस्वास्थ्य दीर्घायुको कामना सहित शिक्षा संस्कार र संस्कृतिको संवाहक मल्लिका विद्यापीठ गुरुकुल टिकापुर कैलालीमा कक्षा शिशुदेखि कक्षा 8 सम्म भर्ना खुल्यो।
0: मल्लिका विद्यापीठका संकल्पहरू:
1: नेपाली, संस्कृत र अंग्रेजी भाषाको एकसाथ ज्ञान गराइने,
0: गुरुकुलीय वातावरणमा शिक्षा प्रदान गर्न मानवीय भेदभाव बिनाको आवासीय व्यवस्था भएको,
1: 60 जना कर्मचारीहरूलाई आवासीय रूपमा र बाँकीलाई घरबाटै आउने गरी भर्ना गराइने,
0: आवासमा रहेर पढ्ने कर्मचारीहरूको कौशल विकासका लागि अतिरिक्त क्रियाकलापको विशेष अभ्यास गराइने,
1: अति कमजोर विद्यार्थीका लागि आवश्यकता अनुसार अतिरिक्त कक्षाको व्यवस्था भइएको,
0: बेड पाठी कर्मचारी तयार गर्न कक्षा 5 र 6 5 जना विद्यार्थीको अलगै व्यवस्था भएको,
1: सम्पूर्ण सरकारी पाठ्य पुस्तक सहित वेद, संस्कृत, दर्शन शास्त्र लगायत अष्टाङ्ग योगको शिक्षा प्रदान गरिने,
0: कुनै पनि पढाइ शुल्क नलाग्ने,
1: संस्कृत हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कार र संस्कृति हराए मानवता ध्वस्त हुन्छ, त्यसैले गुरुकुललाई विश्वास गर्नुहोस्। शिक्षा संस्कार र संस्कृतिको संवाहक गुरुकुलले तपाईँका सन्तानलाई शिक्षा अनि संस्कार दिने प्रयत्न गर्नेछ।
0: नयाँ भर्ना मिति 2083 साल वैशाख 2 गतेबाट। सम्पर्कका लागि फोन नम्बर 98484-33226 र 98484-43320।
1: मल्लिका विद्यापीठ गुरुकुल टिकापुर ब्लक नम्बर 2।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक वर्ग र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइहरूमा सुख शान्ति एवं समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: इजा सप्लायर सडक चोकदेखि सिद्धार्थ चोक NMB ब्याङ्क नजिकै सरेको जानकारी गराउनुका साथै हाम्रो यहाँ विवाहका सामान, सुट, सारी र ग्यारेन्टीका गरगहनाहरू पाइन्छ। एकचोटि सेवा गर्ने अवश्य दिनुहोला।
2: इजा सप्लायर्स संचालक अन्जु बम, सम्पर्क नम्बर 98481-59 र 97-61-18-71। स्थान सिद्धार्थ चौक NMB ब्याङ्क नजिकै।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक, बुद्धिजीवी, समाजसेवी, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। कम्प्युटर सम्बन्धी सम्पूर्ण शिक्षाको लागि आईटी कम्प्युटर टेक्नोलोजी संचालक संजय चौधरी, मोबाइल नम्बर 9848 69 60 20, पुरानो खाने पानीदेखि 100 मिटर तल। नयाँ वर्ष 2083 सालको पावन अवसरमा जगतपुर सामुदायिक वन उपभोक्ता समूह आफ्नो सम्पूर्ण शेर सदस्य, संचालक समिति, सल्लाहकार समिति लगायतका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जगतपुर सामुदायिक वन उपभोक्ता समूह परिवार, जानकी छ जगतपुर कैलाली।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854 89 213, इमेल ocmctikapur@gmail.com।
5: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, शुभचिन्तक, शुभेच्छुक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: अध्यक्ष निरपप भण्डारी, व्यवस्थापक छविलाल जैसी, जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, टीकापुर कैलाली।
0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा जानकी गाउँपालिका वडा नम्बर 7 बासी दाजुभाइ, दिदी बहिनी तथा आमा बुवाहरू र स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, सुख समृद्धि, दीर्घायु एवं उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वडा अध्यक्ष कमल महतो, जानकी गाउँपालिका वडा नम्बर 7 को कार्यालय मिलन चोक कैलाली। नयाँ वर्ष 2083 सालको पावन अवसरमा जनशक्ति सामुदायिक वन उपभोक्ता समूह आफ्नो सम्पूर्ण शेर सदस्य महानुभाव, उपभोक्ता समिति, सल्लाहकार समिति, इष्टमित्र, शुभचिन्तक लगायतका आमा बुवा तथा दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। गर्मी महिनामा आग लागि धेरै हुन्छ, त्यसैले जथाभावी चुरोट, सलाईका ठुट्टा, लाइटर जथाभावी नफालौं, केटाकेटीले भेट्ने ठाउँ नफालौं, आग लागिले धन जनको क्षति हुन्छ, वन जंगलको विनाश हुन्छ, त्यसैले सबै उपभोक्ताहरू ख्याल गरौं। अध्यक्ष दीर्घ बहादुर तिरुवा, फोन नम्बर 9848 45 97 52, जनशक्ति सामुदायिक वन उपभोक्ता समूह परिवार, टीकापुर 2 राजीपुर कैलाली।
7: के तपाईलाई किचन, वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
8: ग्रीष्म एड्रेसमा पाइने सामग्रीहरू
9: नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो,
10: हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
8: ग्रीष्म ट्रेडर्स टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849588008।
6: नयाँ वर्ष 2083 सालको पावन अवसरमा ज्योति बुक्स एण्ड स्टेशनर्स टिकापुर सम्पूर्ण ग्राहक वर्ग, इष्टमित्र, शुभचिन्तक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। ज्योति बुक्स टिकापुरमा सरकारी तथा बोर्डिङ स्कूलका सम्पूर्ण किताबहरू सुपथ मूल्यमा पाइन्छन्।
5: संचालक गुमान सिंह हिमाल, लम्की खगरोला रोड, टिकापुर, कैलाली।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, इष्टमित्र, शुभचिन्तक लगायतका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हाम्रो यहाँ स्टील दराज, बाकस, ड्रम सुपथ मूल्यमा बिक्री गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। न्यू कमल बाकस उद्योग, संचालक कमल चौधरी, अस्पताल रोड टिकापुर कैलाली, फोन नम्बर 98 68 56 49 59।
2: नयाँ वर्षको शुभकामना।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा खुटेना भुराखानी सामुदायिक वन उपभोक्ता समूहले आफ्नो सम्पूर्ण उपभोक्ताहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। साथै सामुदायिक वनमा अहिले पालुवाहरू पलाइरहेकोले घसाराहरूले साल, सिसम, खैर, जामुन, सिरिस लगायतका बिरुवाहरू नै काटिरहेको देखिएकोले त्यसो नगर्न पनि सामुदायिक वन सम्पूर्ण उपभोक्ताहरूलाई हार्दिक अनुरोध गर्दछ। वनमा गएर घाँस काट्ने बहानामा बिरुवा नै काटेको भेटिएमा कानून अनुसार कारवाही गरिनेछ।
3: अध्यक्ष भूपेन्द्र साउत, सचिव चन्द्रकला धामी, खोटेना भुराखानी सामुदायिक वन उपभोक्ता समूह परिवार, टिकापुर कैलाली।
4: के तपाईलाई थाहा छ,
5: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
4: हो र?
5: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
4: अनि
5: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
4: के छ त विकल्प?
5: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
4: विस्तारै गर्दा हुँदैन?
5: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
4: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
5: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर कैलाली।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा किसान बहुद्देश्य सहकारी संस्था लिमिटेड शाखा कार्यालय नारायणपुर, सहकारी संस्था नारायणपुर शाखा सम्पूर्ण शेर सदस्य, ग्राहक, कर्मचारी वर्ग, इष्टमित्र, शुभचिन्तक लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। शाखा प्रमुख नवराज देवकोटा, किसान बहुद्देश्य सहकारी संस्था लिमिटेड नारायणपुर शाखा परिवार। लक्ष्मी आभूषण भण्डार, नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी, शुभचिन्तक, इष्टमित्र, आफन्तजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हाम्रो यहाँ एक नम्बर सुनबाट निर्मित आधुनिक डिजाइनका गरगहना पाउनुका साथै राशि अनुसार पत्थर पाउनुका साथै अर्डर अनुसारका गहनाहरू सुपथ मूल्यमा पाइन्छ।
3: सञ्चालक प्रकाश भण्डारी, सम्पर्क नम्बर 98 4 85 36 95 98 14 63 08 10। स्थान टिकापुर 1 सिद्धार्थ चौक कैलाली।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा किसान बहुद्देश्य सहकारी संस्था लिमिटेड सम्पूर्ण शेर सदस्य, ग्राहक, कर्मचारी वर्ग, इष्टमित्र, शुभचिन्तक लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। शाखा प्रमुख चन्द्रकान्त रेग्मी, किसान बहुद्देश्य सहकारी संस्था लिमिटेड टिकापुर शाखा परिवार, टिकापुर 1 नापी शाखा नजिकै।
3: गणेश बाबा इंग्लिस बोर्डिङ स्कूलमा भर्ना खुल्यो।
0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित गणेश बाबा इंग्लिश बोर्डिङ स्कूलमा शैक्षिक सत्र 2083 सालका लागि पीजीदेखि कक्षा 12 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
3: गणेश बाबा इंग्लिश बोर्डिंग स्कूल का विशेषताहरू।
0: चार जीपीए ल्याउन सफल भएको।
3: एसई मा सम्पूर्ण विद्यार्थीहरूलाई पास गराउन सफल।
0: डिजिटल प्रविधि द्वारा अध्ययन गराउने।
3: आफ्नै पूर्वाधारको व्यवस्था भएको।
0: साथै खेल मैदानको सुविधा भएको। गणेश बाबा इंग्लिश बोर्डिङ स्कूल टिकापुर एक कैलाली प्रधान अध्यापक गजेन्द्र बुढा। सम्पर्क नम्बर 98 48 63 01 र 97 42 39 0 377।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक व्यापारी शुभचिन्तक दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। माछा पाल्ने सानैदेखि सोच छ, तर कसरी माछा पाल्ने होला? दोधारमा परे म त।
1: दाई किन टोलाइराख्नु भएको?
0: हेर न बहिनी, माछा पाल्ने भनेको माछा कसरी पाल्छन् केही थाहा छैन, त्यही भएर सोचेर बसेको।
1: ल दाईलाई थाहै रहेन रहेछ। लक्ष्मी फिड तथा फिड सप्लिमेन्ट सप्लायर्समा गए त भइहाल्यो नि, त्यहाँ त माछा पालन सम्बन्धी परामर्श दिन्छ नि।
0: ए बहिनी तिमीलाई धन्यवाद, अब म त्यही जान्छु।
1: त्यति मात्रै कहाँ हो र, त्यहाँ त माछा पशु पन्छीको प्राविधिक सेवा परामर्श तथा दानाहरू सुपथ मूल्यमा पाइन्छ। गुणस्तरीय स्वदेशी तथा विदेशी दाना फिड सप्लिमेन्ट र औषधिहरू पाउनुका साथै माछा पालन सम्बन्धी परामर्शहरू उपलब्ध गराइन्छ नि।
0: प्रोप्राइटर हरिराम चौधरी, फोन नम्बर 9848449916 र 9807235584, स्थान प्रगति भेट सप्लायर्स रहेको भवनमा, टिकापुर 1, कैलाली।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, शुभचिन्तक, शुभेच्छुक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: व्यवस्थापक दुर्गा प्रसाद उपाध्याय, किसान बहुद्देश्य सहकारी संस्था लिमिटेड परिवार, शाखा कार्यालय टीकापुर, कैलाली।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी, शुभचिन्तक, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ दूध, दही, मही, घिउ, पनीर, लस्सी, आइसक्रीम लगायतका विभिन्न प्रकारका आइटमहरू पाइन्छ। लक्ष्मी आइसक्रीम एन्ड डेरी उद्योग, टीकापुर 1 बलभद्र चोक, क्याम्पस रोड। संचालक मदनराज न्यूपाने। सम्पर्क नम्बर 9848 49 97।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, शुभचिन्तक, शुभेच्छुक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष कपूर सिंह कडायत, व्यवस्थापक यज्ञराज खनाल, लक्ष्मीनारायण बहुद्देश्य सहकारी संस्था लिमिटेड परिवार, टिकापुर छ, नारायणपुर, कैलाली।
2: वसन्त ऋतुको बहार सँगै नवीनतम सन्देश बोकेर आएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई उत्तरोत्तर प्रगति, उन्नति, सुख शान्ति एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गरिन्छ।
3: हाम्रो यहाँ एनटीसी एनसीएल का सिम कार्डहरू पाइनुका साथै फोटोकपी, लेमिनेसन, प्रिन्टिङ र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ। हराएको मोबाइल यूएमबीएस एमबीएस प्रणाली द्वारा दर्ता गरिन्छ र मोबाइल का सम्पूर्ण पाठहरू पाइनुका साथै मर्मत पनि गरिन्छ, साथै म्युजिक सिस्टम पनि उपलब्ध गराइन्छ।
2: लक्की ट्रेडर्स टिकापुर कैलाली, सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा, संचालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 9868

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा महिला जागरण बहुद्देशीय सहकारी संस्था लिमिटेडले आफ्नो सम्पूर्ण शेर सदस्य महानुभाव, कार्य समिति, बचतकर्ता, कर्मचारी, इष्टमित्र, शुभचिन्तक लगायतका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष राधा रावल, महिला जागरण बहुद्देश्य सहकारी संस्था लिमिटेड परिवार, टिकापुर, कैलाली।
2: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त भाउ, के पाउँछ त्यहाँ?
3: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
4: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
5: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
2: भनेदेखि सबै कुरा पाउने रहेछ।
6: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
7: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस,
8: पुरानो ट्रिनिटी स्कुल भएको भवन, टिकापुर।
6: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, शुभचिन्तक, शुभेच्छुक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
9: व्यवस्थापक तेज बहादुर बोगटी, नवजीवन सहकारी संस्था लिमिटेड, टिकापुर शाखा परिवार, टिकापुर, कैलाली। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, शुभचिन्तक, शुभेच्छुक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष भगवती दास चौधरी, व्यवस्थापक कमलेश जी बोहरा, नवनिर्माण बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, टिकापुर, कैलाली।
10: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, एजेन्ट, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। नेपाल लाइफ इन्सुरेन्स, टिकापुर, कैलाली। शाखा प्रमुख दीपक पन्ती। सम्पर्क नम्बर 98584227740।
11: खडक स्मृति माध्यमिक विद्यालयमा भर्ना खुल्यो।
0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षा प्रेमी, समाजसेवी, बुद्धिजीवी, शिक्षक वर्ग लगायत सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। खडक स्मृति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि भर्ना खुलेको जानकारी गराइन्छ।
11: खडक स्मृति माध्यमिक विद्यालयका विशेषताहरू:
0: निशुल्क भर्ना तथा शिक्षण सेवा उपलब्ध भएको,
11: शिशु कक्षामा भर्ना भई नियमित विद्यालय आउने बच्चालाई निशुल्क विद्यालय पोसाक उपलब्ध गरिने,
0: विद्यालयमा दिवा खाजा व्यवस्था भएको,
11: मन्टेसोरी तालिम प्राप्त शिक्षकहरूबाट नेपाली र अङ्ग्रेजी माध्यममा सिकाइ कार्य गरिने,
0: अडियो तथा भिडियोको माध्यमबाट सिकाइ व्यवस्था भएको,
11: बच्चाहरूका लागि छुट्टै कक्षा कोठा तथा निरन्तर हेरचाह व्यवस्था भएको,
0: आरामदायी तथा शान्त शैक्षिक वातावरणको साथै टाटो चिसो पिउने पानीको व्यवस्था भएको,
11: बच्चाहरूको लागि खेलकुद तथा सिकाइ सामग्रीहरूको व्यवस्था भएको,
0: विद्यालय विदा भइसकेपछि अभिभावक आएपछि मात्र बच्चालाई अभिभावक सँग घर पठाउने व्यवस्था भएको,
11: कक्षा नर्सरीदेखि कक्षा 3 सम्म अङ्ग्रेजी माध्यमबाट सिकाइ कार्य गरिने। प्रधानाध्यापक झनकराज ओझा, खडक स्मृति माध्यमिक विद्यालय, टिकापुर, प्रहरी कार्यालयको पश्चिम तर्फ। सम्पर्क नम्बर 98484432050 र 98145991434।
10: न्यू आसाम ट्रेडर्स नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक महानुभाव तथा देश विदेशमा रहनुभएका इष्टमित्र नातेदार लगायतका शुभचिन्तकहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ जेन्ट्स सुट, प्यान्ट कोट, नेपाली दौरा सुरुवाल, सफारी सुट, आधुनिक डिजाइन अनुसारका सिलाइनुका साथै स्वदेशी तथा विदेशी ब्रान्डका रेडीमेड सर्ट प्यान्ट, दौरा सुरुवाल, कोट पोसाकहरू सुपथ मूल्यमा पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। न्यू अछाम ट्रेड सेन्टर, बलभद्र चौक, टिकापुर, कैलाली। संचालक मीन बहादुर थनाल। सम्पर्क नम्बर 98484375। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक तथा देश विदेशमा रहनुभएका इष्टमित्र आफन्तजनहरूमा सुख शान्ति एवं समृद्धिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ आधुनिक किसिमका दराज, पलङ, अफिस टेबल, डाइनिङ टेबल, सोफा सेटको साथै अर्डर अनुसारको फर्निचर उपलब्ध गराइन्छ र घरको इन्टेरियर डिजाइन गरिनुको साथै वाल दराज, किचन दराज, रेलिङ, बेडहरू घरमै गएर बनाउने सुविधा रहेको छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। न्यू गणेश बाबा फर्निचर उद्योग। संचालक प्रवेश चौधरी। सम्पर्क नम्बर 98 68 56 78। टिकापुर एक, कैलाली, ब्लक नम्बर 14। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी, शुभचिन्तक, दाजुभाइ तथा दिदीबहिनीहरूमा, देश तथा विदेशमा रहेका सम्पूर्ण ग्राहकहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका आधुनिक डिजाइनका जेन्ट्स कपडा, सर्ट, प्यान्ट, तयारी कोट प्यान्ट पाउनुका साथै सम्पूर्ण जेन्ट्स आइटमहरू सिलाइन्छ। सेवाको मौका अवश्य दिनुहोला।
10: न्यू जीपी ट्रेड सेन्टर, टिकापुर एक, बलभद्र चोक। संचालक गोपाल परियार। मोबाइल नम्बर 98 48 42 40 36।
12: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
13: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
12: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
13: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
12: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
13: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
14: न्यू अछाम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक, टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार। फोन नम्बर 98 6 88 14 799, 98 24 60 25 32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार। फोन नम्बर 98 24 67 28 25।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा प्रतीक बुक्स एण्ड स्टेशनर्स टिकापुर सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। प्रतीक बुक्स टिकापुरमा सम्पूर्ण किताब तथा कपीहरू सुपथ मूल्यमा पाइन्छन्।
9: संचालक नवराज गेवाली, टिकापुर, कैलाली।

0: खालका रेडिमेडका कपडा उपलब्ध गराइन्छ, जसमा सानो बच्चाहरूका लागि फ्रक, भेस्ट, प्यान्ट, वृद्धाहरूका लागि भेस्ट, हाफ प्यान्ट, लेडिजहरूका लागि रेडिमेड कुर्ता, सुरुवाल, टी शर्ट, प्यान्ट र जेन्ट्सका लागि सर्ट, प्यान्ट, भेस्ट, टोपी, हाफ प्यान्ट पाउनुका साथै स्कुल ब्याग, ल्यापटप ब्याग र विवाहका लागि सुटकेस पाइन्छ।
1: न्यू पपुलर फ्यान्सी स्टोर, टिकापुर, कैलाली, संचालक वासुदेव पौडेल, सम्पर्क नम्बर 98584888148।
0: नयाँ वर्ष 2083 सालको हामी हाम्रा समस्त दाजुभाइ दिदीबहिनीहरू, देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ धेरै डिजाइनका झोलाहरू उपलब्ध गराइन्छ, जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न किसिमका ब्यागहरू अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रिएका झोलाहरूलाई मरमत पनि गरिन्छ। रत्गैया झोला उद्योग, रोड, टिकापुर, कैलाली, संचालक रामप्रसाद चौधरी, सम्पर्क नम्बर 98484223।
2: अस्सी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
3: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
4: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
2: डेलिभरीका लागि
4: ड्रिंकिङ वाटर एक्वा शीतल,
2: टिकापुर, कैलाली,
0: सम्पर्क मोबाइल नम्बर 98017106072।
5: स्वास्थ्यका लागि पानी।
0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक, व्यापारी, शुभचिन्तक दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ दैनिक उपभोग्य सामान पाइनुका साथै मसालाका विभिन्न आइटमहरू पाइन्छ, जस्तै चिया मसला, अचार मसला, चामल, दाल, तेल, नुन, कालो नुन लगायतका थुप्रै सामानहरू पाइन्छ। सेवा गर्ने मौका अवश्य दिनुहोला। रीतिका मसला उद्योग, सामुदायिक रेडियो टिकापुर एफएमको अगाडि, संचालक भक्त बहादुर तमट्टा, सम्पर्क नम्बर 98484338121। सेवा गर्ने मौका अवश्य दिनुहोला। सहकारीको सिद्धान्त हातमा हात, सामुदायिक सहकारी तपाईँको साथ। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेर सदस्य, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, इष्टमित्र, शुभचिन्तक लगायतका आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति एवं समृद्धिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष पल बहादुर बस्नेत, व्यवस्थापक दीपक कुमार वैद्य, सामुदायिक सहकारी संस्था लिमिटेड परिवार, शक्ति, कैलाली। नयाँ वर्ष 2083 सालको पावन अवसरमा शक्ति कर्णाली सामुदायिक वन उपभोक्ता समूहले आफ्नो शेर सदस्य, संचालक समिति, सल्लाहकार समिति लगायतका आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। आज भोलि हावाहुरी धेरै चल्छ, त्यसैले आगो लाग्ने सम्भावना धेरै हुन्छ। आगो लाग्ने वस्तुहरू सुरक्षित राखौं र आगो जन्ने वस्तुहरू जथाभावी नफालौं। अध्यक्ष जीत बहादुर चौधरी, शक्ति कर्णाली सामुदायिक वन उपभोक्ता समूह परिवार, टिकापुर 7, शक्ति, कैलाली।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक वर्ग लगायत देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उत्साह र उमङ्ग सहित सुख शान्ति

0: समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ सम्पूर्ण कस्मेटिक, भान्सामा प्रयोग हुने सामान, यसै गरी जुत्ता, चप्पल, खेलौना, प्लास्टिकका सामान, सरसफाईका सामान र फास्ट फूडका सामान अब एकै ठाउँमा पाइन्छ।
1: 7 रेनबोमा TMC रोड, जमरापुल नजिकै टिकापुर कैलाली। संचालक बेन्टीराम चौधरी। मोबाइल नम्बर 98485002008। नयाँ वर्ष 2083 सालको पावन अवसरमा शीतल सामुदायिक वन उपभोक्ता समूहले आफ्ना सम्पूर्ण उपभोक्ता लगायतका आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
0: अध्यक्ष कर्ण बहादुर बुढा, सचिव पवित्र चौधरी, कोषाध्यक्ष सन्देश चौधरी, शीतल सामुदायिक वन उपभोक्ता समूह परिवार, टिकापुर कैलाली।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा शिवशक्ति सामुदायिक वन उपभोक्ता समूह आफ्नो सम्पूर्ण शेर सदस्य, संचालक समिति, सल्लाहकार समिति, इष्टमित्र, शुभचिन्तक लगायतका सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा नयाँ उमंग र उत्साहका साथ सुख शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष भीम बहादुर साउद, सचिव राजेश्वरी खत्री, शिवशक्ति सामुदायिक वन उपभोक्ता समूह परिवार, जानकी नौ, पाताबार कैलाली।
2: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
3: माइलो, के बर्बर बर्बर कराइरहेछ, के भएको छ तलाई?
2: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्या। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे हुन्छ, खानै सक्दैन।
3: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीबाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
4: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
5: सम्पर्क स्थान चण्डीबाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
1: नयाँ वर्ष 2083 साल के पावन अवसर में सक्कु ग्राहक, व्यापारी, शुभ चिन्तक, दादू भैया, दीदी बहनी हुकन में हार्दिक मंगलमय शुभकामना व्यक्त करती।
6: आठ महीन ढिक्री वो घोंगी बड़ा खेना लगता, कहाँ लेना हो ये टीकापुर में कहाँ मिलत?
7: ए महीनो बड़ा खेना मन लागल बा, चलो न जाए संगे। टीकापुर में आजकल लौवा सेवा सुविधा के साथ में थारू परिकार मेर मेरा एक मिलत, चलो जाए मैफन संगे जिम।
6: चलो तो चलो,
7: हमारे यहाँ लौवा सेवा सुविधा के साथ में थारू परिकार उपलब्ध करा जाए, जस्ते ढिक्री, घोंघी, लोकल मुर्गी के शिकार, बॉयलर मुर्गी के शिकार, मच्छी, थारू परिकार, कम्बो सेट, नाश्ता के लग चाउमिन और ऑर्डर करल अनुसार नाश्ता उपलब्ध करा जाए। संचालक बंधन कठरिया, ठेगाना मुनुआ रोड, जनकल्याण बचत सहकारी संस्था के आगे। फोन नंबर 98046 10186। थारू रेस्टुरेंट, मुनुआ रोड, टीकापुर, कैलाली।
1: लावा बरस 2083 साल के पावन अवसर में सक्कू दादू भैया, दीदी बहिनिया, समाजसेवी, बुद्धिजीवी, स्वदेश तथा विदेश में रहल सक्कू हुनमा हार्दिक मंगलमय शुभकामना व्यक्त करती।
0: अध्यक्ष लौटन चौधरी, सचिव पंकज चौधरी, कोषाध्यक्ष शर्मिला कुस्मी, थारू कल्याणकारिणी सभा, क्षेत्रीय कार्य समिति, टीकापुर कैलाली।
6: नयाँ नयाँ वर्ष 2083 सालको पावन अवसरमा टिकापुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो सम्पूर्ण शेयर सदस्य मानुभाव कार्य समिति बचतकर्ता कर्मचारी इष्टमित्र शुभचिन्तक लगायतका आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: अध्यक्ष भरत रावल, उपाध्यक्ष ध्रुव बहादुर रावल, सचिव पुष्पराज केसी, व्यवस्थापक दीपक बहादुर थापा र टिकापुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार।
8: आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
9: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ मित्र कस्ता राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
8: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
9: बुवाका अनुभव रे मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा रे भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हर्या।
0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा ग्राहक कार्य समिति कर्मचारी इष्टमित्र शुभचिन्तक लगायतका आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष खड्क बहादुर धामी, टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था परिवार, टिकापुर कैलाली।

नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण उद्योगी, व्यापारी, समाजसेवी, बुद्धिजीवी, सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा नयाँ उमङ्ग र

0: भएको
1: विद्यालयको खेल मैदानमा नवनिर्मित अत्याधुनिक कभर हल भित्र विविध अतिरिक्त क्रियाकलाप सञ्चालन गरिने
0: स्काउट प्रशिक्षणको व्यवस्था भएको
1: कम्प्युटर ल्याब र विज्ञान प्रयोगशालाको पर्याप्त सुविधा भएको
0: बाल मैत्री शैक्षिक वातावरण भएको
1: विद्यालय हाताभित्र स्वास्थ्य चमेना गृह सुविधा रहेको
0: र प्राथमिक उपचार र विद्यालय स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिँदै आएको
1: प्रधानाध्यापक वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालय टिकापुर कैलाली
0: फोन नम्बर 091-560-220 र मोबाइल नम्बर 98-584-23-220 र 98-678-80-911
2: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
3: यो ओसीएमसी भनेको के आयो फेरि?
4: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
3: ओसीएमसीले के सहयोग गर्छ त?
4: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98-584-89-213 इमेल ocmctikapur@gmail.com।
6: नरेश दाइ, तपाईँको फोन आउने बित्तिकै म दौडेर आएँ कि। खै भाउजू कता हुनुहुन्छ?
7: त्यहाँ फलैचामा सुतेको छिन् बहिनी, हिँड्नुहोस् न उतै।
6: भाउजू कहाँनिर टोके तपाईँलाई? घर वरिपरि त सफा सुग्घर राख्नु भएको रहेछ, तर पनि टोक्नु भएछ है तपाईँलाई?
8: यहाँ कुर्कुचानेर टोकेको हो नानी, उहाँले एम्बुलेन्सलाई खबर त गर्नुभएको छ। कति बेरमा पो आइपुग्ने हो?
6: नआतिनुहोस् है भाउजू, हामी छौँ, तपाईँलाई केही हुँदैन। बरु खुट्टालाई नहल्लाउनुहोस् र नरेश दाइ, एम्बुलेन्स आउन समय लाग्ने हुनसक्छ। नजिकै कसैको मोटरसाइकल भए त्यसैमा राखेर भाउजूलाई सर्पदंश उपचार केन्द्र लाने तयारी गर्नुपर्छ।
7: यति बेला त खाली कुरा पनि दिनु हुँदैन, होइन त स्वयंसेविका बहिनी?
6: हो हो, तपाईँले ठिक भन्नुभयो। चिकित्सकले नभनेसम्म बिरामीलाई केही पनि खुवाउनु हुँदैन।
9: सर्पले टोक्ने बित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अङ्गलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ। टम्म कसिएको कपडा, गरगहना, घडी, पेटी, औठी आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस्। बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ। कतिपयले सर्पले टोकेको ठाउँ भन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन्। यसो गर्दा रक्त सञ्चारमा समस्या हुन सक्छ, जसले गर्दा सर्पले डसेको शरीरको भाग काटेर फाल्नुपर्ने अवस्था समेत आउन सक्छ।
2: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
10: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
11: आदरणीय अभिभावक, शिक्षक, कर्मचारी, प्यारा विद्यार्थी तथा शुभचिन्तक सबैमा नयाँ वर्ष 2083 को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। यो नयाँ वर्षले यहाँको जीवनमा सुख शान्ति,

0: गरेको भए होइन गरिहाल्नुस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: युनाइटेड एकाडेमी टिकापुरमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
3: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूमा सुख शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै नयाँ वर्ष 2083 का लागि पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: तपाईका नानी बाबुहरूको उज्जवल भविष्यका लागि आजै सही विद्यालय छनौट गर्नुहोस्।
3: टिकापुर कैलालीमा अवस्थित उत्कृष्ट सफल तथा विश्वासिलो नाम युनाइटेड एकाडेमी,
2: जहाँ पाइन्छ
3: अनुभवी दक्ष र समर्पित शिक्षक शिक्षिकाबाट गुणस्तरीय शिक्षा,
2: आधुनिक तथा प्रविधि मन्त्री शिक्षा प्रणाली,
3: अनुशासन, अतिरिक्त क्रियाकलाप र समग्र विकासमा विशेष जोड,
2: सुरक्षित, स्वच्छ र बालमैत्री वातावरण,
4: मन्टेसरीमा एसीको व्यवस्था भएको।
3: विगत लामो समयदेखि उत्कृष्ट नतिजा दिँदै आएको तपाईँको आफ्नै शहरको भरपर्दो शैक्षिक संस्था युनाइटेड एकाडेमी,
2: सिट सीमित छन्, आजै भर्ना गराउनुहोस्।
3: युनाइटेड एकाडेमी टिकापुर कैलाली, उज्जवल भविष्यको सही आधार।
2: सम्पर्क नम्बर 98484-33-677।
5: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्यो।
6: होइन साइलेजो माइलो, के बर्बर बर्बर कराइरहेछ, के भएको छ तलाई?
5: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्या हुन्छ, खानै सक्दैन।
6: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
7: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
8: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरौला रोड, टिकापुर, कैलाली।
9: के तपाईलाई थाहा छ,
10: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
9: हो र?
10: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
9: अनि
10: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
9: के छ त विकल्प?
10: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
9: विस्तारै गर्दा हुँदैन?
10: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
9: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
10: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर कैलाली।

0: जुन सुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: नयाँ वर्ष 2083 सालको सबै शेर सदस्यहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। रानी जमरा कुलरिया स्थित भण्डार गृह सञ्चालन तथा व्यवस्थापन समितिको साधारण सभा सम्बन्धी जरूरी सूचना। रानी जमरा कुलरिया स्थित भण्डार गृह सञ्चालन तथा व्यवस्थापन समिति टिगापुर कैलालीको पहिलो साधारण सभा तपसिलको मिति स्थान र समयमा हुने भएकाले पूर्ण पार्षदज्यूहरूलाई आफ्नो परिचय खुल्ने कागजात सहित यसै सूचनालाई आधार मानि साधारण सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 साल वैशाख 27 गते आइतबार। कार्यक्रम हुने स्थान मूलकुला समितिको सभा हल। समय बिहान 10 बजे। सम्पर्क नम्बर 0915-61-022 र 98-68-43-53-62। अध्यक्ष कुमार राज शाही, सचिव परशुराम महतो तथा रानी जमरा कुलरिया स्थित भण्डार गृह सञ्चालन तथा व्यवस्थापन समिति टिकापुर कैलाली।
2: कर्णाली माध्यमिक विद्यालय टिकापुरमा कक्षा 9 सिभिल इन्जिनियरिङ विषयमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित कर्णाली माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 सालका लागि कक्षा 9 सिभिल इन्जिनियरिङ विषयमा भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ। तपसिल
2: प्रवेश परीक्षा फारम वितरण हुने मिति 2083 साल वैशाख 21 गते सम्म। सीट संख्या 48 जना मात्र। फारम उपलब्ध हुने समय बिहान 10 बजेदेखि 4 बजेसम्म। आवश्यक कागजातहरू कक्षा 8 उत्तीर्ण गरेको प्रमाण पत्रको प्रतिलिपि, जन्म दर्ताको प्रतिलिपि र फोटो 2 प्रति।
3: प्रवेश परीक्षाको मिति टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा संघको समन्वयमा तय गरी जानकारी गराइनेछ।
2: कर्णाली माध्यमिक विद्यालय टिकापुर 1 कैलाली। प्रधानाध्यापक धर्मराज शर्मा। सम्पर्क फोन नम्बर 98-98-42-41-67 र 0-91-561-411।
4: रमा, के तिमीलाई थाहा छ नेपालको संविधानले शारीरिक वा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यको संरचनामा सहभागी हुने र सार्वजनिक सेवाको लाभमा समावेश गर्ने अधिकार प्रदान गर्दछ नि।
5: ए हो र श्याम, यो त कस्तो राम्रो कुरा।
4: त्यति मात्र हो र रमा, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐनले त शिक्षा, स्वास्थ्य, रोजगारी, सार्वजनिक भौतिक पूर्वाधार, यातायात र सूचना तथा संचार सेवाहरूमा अपाङ्गता भएका व्यक्तिहरूको समान पहुँचको सुनिश्चितता पनि गर्दछ नि।
5: ओहो, उसो हो भने त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो पहिचानको लागि अपाङ्गता परिचय पत्र प्राप्त गर्न छिट्टै आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुपर्छ।
4: हो नि, अपाङ्गताको पहिचान प्राप्त गरी राज्यले प्रदान गर्ने सेवा सुविधा प्राप्त गर्न आफै अग्रसर हुनुपर्छ।
5: अनि सेवा प्रदायक निकाय तपाईँ हामी सबैले उहाँहरूलाई सक्दो मदत पनि गर्नुपर्छ नि।
4: सोरै आन सत्य भन्यो।
6: अपाङ्गता भएका व्यक्तिहरू असक्षम हुँदैन, उहाँहरूसँग फरक क्षमता हुन्छ।
7: साइनिङ अस्पताल INF नेपाल बाँके अधिकार तथा समावेशीकरण परियोजनाद्वारा

तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरोकारवाला ज्यूहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली।

0: बुढल्ला सुन्ठो कि नै वानन्दे घुवा जागिलि न अब समय एक ठो घर गहना नै हो बनैना उनी न पट्टा नि पैना त
1: अधि गहना बनैना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
0: तुहार बाटास तरह तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स म से गहना बनाएको आन्छे कि कत्रा सुघर बनाएको न लबाटी
1: ए ले ले ठिकै बा चल हाली भात वट खाई हो जाएका हूँ सामुएल ज्वेलर्स में गर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक चिकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
0: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए वो ऑर्डर अनुसार फे बना जाए मोबाइल नंबर 98684 41208 ओ 98486 39261
2: टिकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारे को सूचना टिकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को आइतबार र बुधबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ टिकापुर अस्पताल टिकापुर कैलाली
3: बर्खाक समय थे बा पखारिक मुहका रुक कर बाकी मुस्वा आयल कला से आबा मुस्वा खुस्ती सब वफे आई सकता
4: ओहो मोनिका ठाक का समझनो बरक आंदर पादर जफास से बाहर से कच्छा का पहिल बा काटा पर ना रह
3: हाँ असी करी हर बुरिया वो सिन्हो कला से काल मिट्टी ना वो टेला रोटी पका का बासी खाई दूसरा सर परियार मने मिलकर सर सफाई कर दी दूसरा आंजर पांजर रहल फोहर का व्यवस्थापन कर दी तो नहीं हुई
4: हुई था वो बुढ़वा असी जाला मदर यहाँ घास फोहर झफास भी था उमा साफ नुक्का बैठल रह सकता ना
3: वो हो से तो कलक हो छाई समीरा छावा विवेक तू वो मई मिलकर भरत आंजर पांजर रहल झन झन घास काटी कालिक लानल काटे थे घर से तनिक दूर कटकोरा लगाई पड़ल बखारिक मुहकर थे सांप मुस्कुचू के पैठनी सेकना में चबरदार पड़ल दूसरा घरक आंजर पांजर फसफार वो सफा हुई से सांप ऐना का उत्साह कम हो जाए
4: कल शनिश्चर थे हो ध्यान को फुसत थे बा
5: सांप बरखा छागक समय में सुखा ठामा बैठ मन पड़े था इ मौसम में आपन बस्यारा में पानी पैसना फिला कोर से सुखा ठाम का खोजी में होकर बाहर निष्कट
6: मोस मुर्गी जसिन आहारा का खोजी करना क्रम फे सांप मानव बस्ती लग्घ आई सक
7: विश्वास लगना वो सही जानकारी पाइक लाग ओ लग्घ उपचार केंद्र कहाँ बा कई खा पट्टा लगाई लाग आधिकारिक वेब पेज स्नेक बाइट नेपाल .org में जाख आवश्यक जानकारी लिख सकती था
8: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
0: रिमाल मेडिकल हल टिकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना
9: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन नरियाल MBBS न्याम
10: यही वैशाख 25 गतेका दिन
9: रिमाल मेडिकल हल टिकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला
0: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने हात खुट्टा काम्ने झमझमाउने धेरै पसिना आउने एक्कासी बेहोस हुने डर लाग्ने मनमा छटपटाहट हुने धेरै झस्किने तर्सिने वा डराउने असामान्य रूपमा धेरै टाउको दुख्ने धेरै रिसाउने जीव दुख्ने मांसपेशी वा हात जोड्नेको दुखाई दुब्लाउँदै जाने कामकाजमा मन नलाग्ने दिक्क लाग्ने बेला बेला बेहोस हुने नराम्रो सपना देख्ने घाँटीमा केही अट्के जस्तो लाग्ने छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने कुनै पनि कुरामा मन नलाग्ने आत्मगलानी हुने एक्लै हाँस्ने मुस्कुराउने बरबराउने छारे रोग मिर्गी रोग रातिको समयमा धेरै मदिरा सेवन गर्ने लागु पदार्थको सेवन धेरै गर्ने बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला
9: सम्पर्क रिमाल मेडिकल हल टिकापुर एक कैलाली
10: डाक्टर आउने दिन यही वैशाख 25 गते शुक्रबार
9: सम्पर्क नम्बर 091-560-267 मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598
11: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, शुभचिन्तक, शुभेच्छुक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
12: व्यवस्थापक तेज बहादुर बोगटी, नवजीवन सहकारी संस्था लिमिटेड, टिकापुर शाखा परिवार, टिकापुर कैलाली।
13: आरएमई स्कूल टिकापुरमा विद्यार्थी भर्ना खुल्यो।
14: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुख शान्ति समृद्धि र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित आरएमई स्कूल टिकापुरमा नयाँ शैक्षिक सत्र 2083 सालका लागि प्ले ग्रुपदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
13: आरएमई स्कूल टिकापुर कैलाली, सम्पर्क नम्बर 091561250 र 091560712।
15: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
16: यो ओसीएमसी भनेको के आयो फेरि?
17: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
16: ओसीएमसीले के सहयोग गर्छ त?
17: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
18: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmctikapur@gmail.com।
13: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी, शुभचिन्तक, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ दूध, दही, मही, घिउ, पनीर, लस्सी, आइसक्रीम लगायतका विभिन्न प्रकारका आइटमहरू पाइन्छ। लक्ष्मी आइसक्रीम एन्ड डेरी उद्योग, टिकापुर 1 बलभद्र चोक, क्याम्पस रोड, संचालक मदन राज न्युपाने। सम्पर्क नम्बर 98484-49984।
19: युनाइटेड एकाडेमी टिकापुरमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
20: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूमा सुख शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै नयाँ वर्ष 2083 का लागि पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
19: तपाईका नानी बाबुहरूको उज्जवल भविष्यका लागि आजै सही विद्यालय छनौट गर्नुहोस्।
20: टिकापुर कैलालीमा अवस्थित उत्कृष्ट, सफल तथा विश्वासिलो नाम युनाइटेड एकाडेमी,
19: जहाँ पाइन्छ
20: अनुभवी, दक्ष र समर्पित शिक्षक शिक्षिकाबाट गुणस्तरीय शिक्षा,
19: आधुनिक तथा प्रविधि मन्त्री शिक्षा प्रणाली,
20: अनुशासन, अतिरिक्त क्रियाकलाप र समग्र विकासमा विशेष जोड,
19: सुरक्षित, स्वच्छ र बालमैत्री वातावरण,
21: मन्टेसरीमा एसीको व्यवस्था भएको,
20: विगत लामो समयदेखि उत्कृष्ट नतिजा दिँदै आएको तपाईँको आफ्नै शहरको भरपर्दो शैक्षिक संस्था युनाइटेड एकाडेमी,
19: सिट सीमित छन्, आजै भर्ना गराउनुहोस्।
20: युनाइटेड एकाडेमी टिकापुर कैलाली, उज्जवल भविष्यको सही आधार।
19: सम्पर्क नम्बर 98484-33677।

0: विद्युत महाशुल्क भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गते से टीकापुर वितरण केन्द्र हो लम्की यूनिट कार्यालय अन्तर्गत के संचालित विद्युत महाशुल्क काउन्टर बन्द गर्न लक्ष्य रहेको छ। विद्युत महाशुल्क अनलाइन माध्यम से भुक्तानी गर्न सक्कु ग्राहक महानुभाव फुकरन ये सूचना से जानकारी कराई थी। विद्युत महाशुल्क अनलाइन भुक्तानी गर्न समय बिहान के 8 बजे से रात के 12 बजे सम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टीकापुर कैलाली।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, शुभचिन्तक, शुभेच्छुक, नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष कपर सिंह कडायत, व्यवस्थापक यज्ञराज खनाल, लक्ष्मीनारायण बहुद्देश्य सहकारी संस्था लिमिटेड परिवार, टीकापुर 6 नारायणपुर कैलाली।
3: वसन्त ऋतुको बहार सँगै नवीनतम सन्देश बोकेर आएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूलाई उत्तरोत्तर प्रगति, उन्नति, सुख शान्ति एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गरिन्छ।
4: हाम्रो यहाँ एनटीसी एनसीएल का सिम कार्डहरू पाइनुका साथै फोटोकपी, लेमिनेसन, प्रिन्टिङ र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ। हराएको मोबाइल यूएमबीएस एमबीएस प्रणाली द्वारा दर्ता गरिन्छ र मोबाइलका सम्पूर्ण पाठहरू पाइनुका साथै मर्मत पनि गरिन्छ, साथै म्युजिक सिस्टम पनि उपलब्ध गराइन्छ।
3: लक्की ट्रेडर्स टीकापुर कैलाली, सामुदायिक रेडियो टीकापुर एफएम नजिकै, नेपाल टेलिकम जाने बाटोमा, संचालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 9868551000। नयाँ वर्ष 2083 सालको पावन अवसरमा महिला जागरण बहुद्देश्य सहकारी संस्था लिमिटेडले आफ्नो सम्पूर्ण शेर सदस्य महानुभाव, कार्य समिति, बचतकर्ता, कर्मचारी, इष्टमित्र, शुभचिन्तक लगायतका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमंग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: अध्यक्ष राधा रावल, महिला जागरण बहुद्देश्य सहकारी संस्था लिमिटेड परिवार, टीकापुर कैलाली।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, शुभचिन्तक, शुभेच्छुक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष भगवती दास चौधरी, व्यवस्थापक कमलेश्वरी बोहरा, नवनिर्माण बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, टीकापुर कैलाली।
4: लक्ष्मी आभूषण भण्डार, नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी, शुभचिन्तक, इष्टमित्र, आफन्तजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हाम्रो यहाँ 1 नम्बर सुनबाट निर्मित आधुनिक डिजाइनका गरगहना पाउनुका साथै राशि अनुसार पत्थर पाउनुका साथै अर्डर अनुसारका गहनाहरू सुपथ मूल्यमा पाइन्छ।
3: संचालक प्रकाश भण्डारी, सम्पर्क नम्बर 9845-3615-9814-63-08-10। स्थान टीकापुर 1 सिद्धार्थ चौक कैलाली।
5: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टीकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
6: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपथ मूल्यमा, टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
5: ए, यो टीकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
6: कहाँ हुनु भाइ, टीकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
7: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुट पटक्क रूपमा बिक्री वितरण पनि हुन्छ।
5: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
8: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमराफारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
7: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848558।
4: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक तथा देश विदेशमा रहनुभएका इष्टमित्र आफन्तजनहरूमा सुख शान्ति एवं समृद्धिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ आधुनिक किसिमका दराज, पलङ, अफिस टेबल, डाइनिङ टेबल, सोफा सेटको साथै अर्डर अनुसारको फर्निचर उपलब्ध गराइन्छ र घरको इन्टेरियर डिजाइन गरिनुको साथै वाल दराज, किचन दराज, रेलिङ, बेडहरू घरमै गएर बनाउने सुविधा रहेको छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। न्यू गणेश बाबा फर्निचर उद्योग, सञ्चालक प्रवेश चौधरी। सम्पर्क नम्बर 9868546478, टिकापुर 1, कैलाली, ब्लक नम्बर 14। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी, शुभचिन्तक, दाजुभाइ तथा दिदीबहिनीहरूमा, देश तथा विदेशमा रहेका सम्पूर्ण ग्राहकहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका आधुनिक डिजाइनका जेन्ट्स कपडा, शर्ट, प्यान्ट, तयारी कोट प्यान्ट पाउनुका साथै सम्पूर्ण जेन्ट्स आइटमहरू सिलाइन्छ। सेवाको मौका अवश्य दिनुहोला।
4: न्यू जीपी ट्रेड सेन्टर, टिकापुर 1, बलभद्र चोक, सञ्चालक गोपाल परियार, मोबाइल नम्बर 9848424036।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा प्रतीक बुक्स एण्ड स्टेशनर्स टिकापुर सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। प्रतीक बुक्स टिकापुरमा सम्पूर्ण किताब तथा कपीहरू सुपथ मूल्यमा पाइन्छन्।
1: सञ्चालक नवराज गेवाली, टिकापुर, कैलाली।

0: 2083 सालको नयाँ वर्षको ग्राहक महानुभाव, शुभचिन्तक र देश विदेशमा रहनुहुने सम्पूर्ण इष्टमित्रहरूमा शुभकामना व्यक्त गर्दछौ।
1: साथै हाम्रो यहाँ सुपथ मूल्यमा बच्चादेखि वृद्धसम्म र लेडिजदेखि जेन्ट्ससम्मका रेडिमेडका कपडा उपलब्ध गराइन्छ, जसमा सानो बच्चाहरूका लागि फ्रक, भेस्ट, प्यान्ट, वृद्धाहरूका लागि भेस्ट, हाफ प्यान्ट, लेडिजहरूका लागि रेडिमेड कुर्ता, सुरुवाल, टी शर्ट, प्यान्ट र जेन्ट्सका लागि सर्ट, प्यान्ट, भेस्ट, टोपी, हाफ प्यान्ट पाउनुका साथै स्कूल ब्याग, ल्यापटप ब्याग र विवाहका लागि सुटकेस पाइन्छ।
0: न्यू पपुलर फ्यान्सी स्टोर, टिकापुर, कैलाली, संचालक वासुदेव पौडेल, सम्पर्क नम्बर 98584888148।
1: नयाँ वर्ष 2083 सालको हामी हाम्रा समस्त दाजुभाइ दिदीबहिनीहरू, देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ धेरै डिजाइनका झोलाहरू उपलब्ध गराइन्छ, जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न किसिमका ब्यागहरू अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रिएका झोलाहरूलाई मरमत पनि गरिन्छ। रत्गैया झोला उद्योग, रोड, टिकापुर, कैलाली, संचालक रामप्रसाद चौधरी, सम्पर्क नम्बर 98484222373। नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक, व्यापारी, शुभचिन्तक दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ दैनिक उपभोग्य सामान पाइनुका साथै मसालाका विभिन्न आइटमहरू पाइन्छ, जस्तै चिया मसला, अचार मसला, चामल, दाल, तेल, नुन, कालो नुन लगायतका थुप्रै सामानहरू पाइन्छ। सेवा गर्ने मौका अवश्य दिनुहोला। रितिका मसला उद्योग, सामुदायिक रेडियो टिकापुर एफएमको अगाडि, संचालक भक्त बहादुर तमट्टा, सम्पर्क नम्बर 98484333821। सेवा गर्ने मौका अवश्य दिनुहोला। सहकारीको सिद्धान्त हातमा हात, सामुदायिक सहकारी तपाईँको साथ। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेर सदस्य, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, इष्टमित्र, शुभचिन्तक लगायतका आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति एवं समृद्धिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष पल बहादुर बस्नेत, व्यवस्थापक दीपक कुमार वैद्य, सामुदायिक सहकारी संस्था लिमिटेड परिवार, शक्ति कैलाली। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समूहले आफ्नो शेर सदस्य, संचालक समिति, सल्लाहकार समिति लगायतका आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। आज भोलि हावाहुरी धेरै चल्छ, त्यसैले आगो लाग्ने सम्भावना धेरै हुन्छ। आगो लाग्ने वस्तुहरू सुरक्षित राखौ र आगो जन्ने वस्तुहरू जथाभावी नफालौ। अध्यक्ष जित बहादुर चौधरी, सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समूह परिवार, टिकापुर सात, सत्ती कैलाली।
0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक वर्ग लगायत देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उत्साह र उमंग सहित सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ सम्पूर्ण कस्मेटिक, भान्सामा प्रयोग हुने सामान, यसै गरी जुत्ता, चप्पल, खेलौना, प्लास्टिकका सामान, सरसफाईका सामान र फास्ट फूड का सामान अब एकै ठाउँमा पाइन्छ।
1: सेभेन रेनबो मार्ट, टीएमसी रोड, जमरापुल नजिकै, टिकापुर, कैलाली। संचालक भेन्टीराम चौधरी, मोबाइल नम्बर 98485002008। नयाँ वर्ष 2083 सालको पावन अवसरमा शीतल सामुदायिक वन उपभोक्ता समूहले आफ्ना सम्पूर्ण उपभोक्ता लगायतका आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
0: अध्यक्ष कर्ण बहादुर बुढा, सचिव पवित्र चौधरी, कोषाध्यक्ष सन्देश चौधरी, शीतल सामुदायिक वन उपभोक्ता समूह परिवार, टिकापुर कैलाली।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा शिवशक्ति सामुदायिक वन उपभोक्ता समूह आफ्नो सम्पूर्ण शेर सदस्य, संचालक समिति, सल्लाहकार समिति, इष्टमित्र, शुभचिन्तक लगायतका सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा नयाँ उमंग र उत्साहका साथ सुख शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष भीम बहादुर साउद, सचिव राजेश्वरी खत्री, शिवशक्ति सामुदायिक वन उपभोक्ता समूह परिवार, जानकी नौ, पाताभार कैलाली। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, एजेन्ट, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। नेपाल लाइफ इन्सुरेन्स, टिकापुर कैलाली, शाखा प्रमुख दीपक पन्ती, सम्पर्क नम्बर 98584-22740।

निवा छामजेरस नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक महानुभाव तथा देश विदेशमा रहनुभएका इष्टमित्र नातेदार लगायतका शुभचिन्तकहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ जेन्ट्स सुट, प्यान्ट कोट, नेपाली दौरा सुरुवाल, सफारी सुट, आधुनिक डिजाइन अनुसारका सिलाइनुका साथै स्वदेशी तथा विदेशी ब्रान्डका रेडीमेड सर्ट प्यान्ट, दौरा सुरुवाल, कोट पोसाकहरू सुपथ मूल्यमा पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। न्यू अछाम ट्रेड सेन्टर, बलभद्र चौक, टिकापुर, कैलाली। संचालक मीन बहादुर थनाल। सम्पर्क नम्बर 9844 33475।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक व्यापारी शुभचिन्तक दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। माछा पाल्ने सानैदेखि सोच छ, तर कसरी माछा पाल्ने होला? दोधारमा परे म त।
1: दाई किन टोलाइराख्नु भएको?
0: हेर न बहिनी, माछा पाल्ने भनेको माछा कसरी पाल्छन् केही थाहा छैन, त्यही भएर सोचेर बसेको।
1: ल दाईलाई थाहै रहेन रहेछ। लक्ष्मी फिट तथा फिट सप्लिमेन्ट सप्लायर्समा गए त भइहाल्यो नि, त्यहाँ त माछा पालन सम्बन्धी परामर्श दिन्छ नि।
0: ए बहिनी तिमीलाई धन्यवाद, अब म त्यही जान्छु।
1: त्यति मात्रै कहाँ हो र, त्यहाँ त माछा पशु पक्षीको प्राविधिक सेवा परामर्श तथा दानाहरू सुपथ मूल्यमा पाइन्छ। गुणस्तरीय स्वदेशी तथा विदेशी दाना फिट सप्लिमेन्ट र औषधिहरू पाउनुका साथै माछा पालन सम्बन्धी परामर्शहरू उपलब्ध गराइन्छ नि।
0: प्रोप्राइटर हरिराम चौधरी, फोन नम्बर 9848449916 र 9807235584, स्थान प्रगति भेट सप्लायर्स रहेको भवनमा, टिकापुर 1 कैलाली।
2: नयाँ वर्ष 2083 सालको सबै शेर सदस्यहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। रानी जमरा कुलरिया स्थित भण्डार गृह संचालन तथा व्यवस्थापन समितिको साधन सभा सम्बन्धी जरूरी सूचना। रानी जमरा कुलरिया स्थित भण्डार गृह संचालन तथा व्यवस्थापन समिति टिकापुर कैलालीको पहिलो साधारण सभा तपसिलको मिति स्थान र समयमा हुने भएकाले पूर्ण पार्षद जीवहरूलाई आफ्नो परिचय खुल्ने कागजात सहित यसै सूचनालाई आधार मानि साधारण सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 साल वैशाख 27 गते आइतबार। कार्यक्रम हुने स्थान मूलकुला समितिको सभा हल। समय बिहान 10 बजे। सम्पर्क नम्बर 0915610022 र 9868343562। अध्यक्ष कुमार राज शाही, सचिव परशुराम महतो तथा रानी जमरा कुलरिया स्थित भण्डार गृह संचालन तथा व्यवस्थापन समिति टिकापुर कैलाली।
0: जनप्रकाश आधारभूत विद्यालयमा भर्ना खुल्यो।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित जनप्रकाश आधारभूत विद्यालय टिकापुर 4 बगमारामा शैक्षिक सत्र 2083 सालका लागि नर्सरीदेखि कक्षा 8 सम्म विद्यार्थी भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: जनप्रकाश आधारभूत विद्यालयका विशेषताहरू:
1: नर्सरी केजी र 1 सम्म अंग्रेजी माध्यमबाट अध्यापन गराइने,
0: अनुभवी शिक्षकद्वारा पठन पाठन गराइने,
1: नयाँ प्रविधि र सरल तरिकाले स्मार्ट बोर्डमा अध्ययन गराइने,
0: सुरक्षित भवन, पर्खाल, खानेपानी र पुस्तकालयको व्यवस्था भएको,
1: विद्यार्थीहरूको हेरचाहको राम्रो व्यवस्था भएको, कम्प्युटर ल्याबको व्यवस्था भएको, तातो र चिसो खानेपानीको सुविधा र सफा शौचालयको व्यवस्था समेत भएको
0: र टाई बेल्ट र आईडीको पनि व्यवस्था भएको।
1: जनप्रकाश आधारभूत विद्यालय टिकापुर 4 बागमारा,
0: प्रधान अध्यापक रघुनाथ उपाध्याय, सम्पर्क नम्बर 9854833703।
3: के तपाईँलाई थाहा छ,
4: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
3: हो र?
4: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
3: अनि
4: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
3: के छ त विकल्प?
4: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
3: विस्तारै गर्दा हुँदैन?
4: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
4: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर कैलाली।
5: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त भाउ, के पाउँछ त्यहाँ?
6: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
7: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ, त्यहाँ त ग्यास, ग्यास चुला, नलका सामान, किला काँटा सबै पाइन्छ नि।
8: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङ का लागि इलेक्ट्रिक का सामानहरू पनि पाइन्छ।
5: भनेदेखि सबै कुरा पाउने रहेछ।
9: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एडिला ट्रेडर्स।
10: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
11: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
9: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
1: खडक स्मृति माध्यमिक विद्यालयमा भर्ना खुल्यो।
12: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षा प्रेमी, समाजसेवी, बुद्धिजीवी, शिक्षक वर्ग लगायत सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। खड्क स्मृति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि भर्ना खुलेको जानकारी गराइन्छ।
1: खड्क स्मृति माध्यमिक विद्यालयका विशेषताहरू:
12: निशुल्क भर्ना तथा शिक्षण सेवा उपलब्ध भएको,
1: शिशु कक्षामा भर्ना भई नियमित विद्यालय आउने बच्चालाई निशुल्क विद्यालय पोसाक उपलब्ध गरिने,
12: विद्यालयमा दिवा खाजा व्यवस्था भएको,
1: मन्टेसोरी तालिम प्राप्त शिक्षकहरूबाट नेपाली र अंग्रेजी माध्यममा सिकाइ कार्य गरिने,
12: अडियो तथा भिडियोको माध्यमबाट सिकाई व्यवस्था भएको,
1: बच्चाहरूका लागि छुट्टै कक्षा कोठा तथा निरन्तर हेरचाह व्यवस्था भएको,
12: आरामदायी तथा शान्त शैक्षिक वातावरणको साथै टाटो चिसो पिउने पानीको व्यवस्था भएको,
1: बच्चाहरूका लागि खेलकुद तथा सिकाई सामग्रीहरूको व्यवस्था भएको,
12: विद्यालय विदा भइसकेपछि अभिभावक आएपछि मात्र बच्चालाई अभिभावक सँग घर पठाउने व्यवस्था भएको,
1: कक्षा नर्सरीदेखि कक्षा 3 अंग्रेजी माध्यमबाट सिकाई कार्य गरिने। प्रधानाध्यापक झनकराज ओझा, खड्क स्मृति माध्यमिक विद्यालय टिकापुर एक, प्रहरी कार्यालयको पश्चिम तर्फ। सम्पर्क नम्बर 98484352350 र 98145591434।
13: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
14: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
13: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
14: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
13: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
14: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
9: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार। फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार। फोन नम्बर 98247628225।

0: जब जब गर्मी महीना आउँछ तब तब अमूल्य ब्रान्डको आइसक्रिमहरूको याद आउँछ। म्याङ्गो, लिची, कोला, स्ट्रबेरी, कुल्फी, चोकोबार, चोको फनबार, आहा कति मिठो, मलाई त साह्रै मन पर्छ। यति मात्रै कहाँ हो र, शुद्ध दुधले बनेको अमूल्य ब्रान्डको आइसक्रिमको खोवा कुल्फी, कर्नेटो र पार्टीहरूको लागि फ्यामिली प्याक, पार्टी प्याकका सुविधा हुनुका साथै अन्य विभिन्न फ्लेभरका आइसक्रिमहरू र सादा आइस बलक पनि उत्पादन गरिन्छ। मैले त वर्षेनी खान्छु। अब खाने पालो तपाईँको जुन ठाउँ जानुहुन्छ उही ठाउँ पाउनुहुन्छ अमूल्य ब्रान्डको आइसक्रिमहरू। एकचोटि खोजी खोजी खाउँ है।
1: यदि तपाईँ अमूल्य ब्रान्डका आइसक्रिमहरू बिक्री वितरण गर्न चाहनुहुन्छ भने धरौटी राखेर डिप फ्रिज उपलब्ध गराउने सुविधा रहेको छ। सम्पर्कको लागि बर्दादेवी डेयरी उद्योग टिकापुर 1 ब्लक नम्बर 13, सम्पर्क नम्बर 98584 89455 र 98673 69622।
0: रियल मिल्क, रियल आइसक्रिम, अमूल्य आइसक्रिम, खोजी खाऊ। यी ब्रान्डका आइसक्रिमहरू जहाँ पनि उपलब्ध छ।
2: शैक्षिक सत्र 2083 लागि हिमालय मावि घियामा भर्ना खुल्यो। नयाँ वर्ष 2083 सालको सम्पूर्ण अभिभावकहरूमा हार्दिक मंगलमय शुभकामना सहित शैक्षिक सत्र 2083 लागि हिमालय मावि घियामा कक्षा बाल विकासदेखि कक्षा 9 भर्ना खोलेकाले आफ्ना नानी बाबुहरूलाई समयमै भर्ना गर्न हुन सम्पूर्ण अभिभावकहरूमा हार्दिक अनुरोध गरिन्छ। हिमालय मावि घियाका विशेषताहरू: शान्त वातावरण, सृजनात्मक तथा दक्ष शिक्षकद्वारा पठन पाठन गराइने कम्प्युटर ल्याब तथा विज्ञान ल्याबको व्यवस्था भएको प्रधानाध्यापक माले मावि घिया कैलाली।
3: शरीरमा लाल वा फुस्तर

0: सबभन्दा जरुरी सूचना। जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाईसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र आफ्नो स्थायी ठेगानामा रहेको वडा कार्यालयमा गई अनिवार्य रूपमा दर्ता गरौं र गराऊ। विद्यालय भर्ना गर्न, राष्ट्रिय परिचय पत्र बनाउन, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, राहदानी बनाउन, नाबालक परिचय पत्र बनाउन, बैंक खाता खोल्न तथा राज्यबाट प्रदान गरिने अन्य सेवा लिन व्यक्तिगत घटना दर्ता आवश्यक हुने भएकाले आजै वडा कार्यालय जाऊ। व्यक्तिगत घटना दर्ता गराउनु सबै नागरिकको कर्तव्य हो। नभुल्नुहोस् है, व्यक्तिगत घटना घटेको 35 दिनभित्र व्यक्तिगत घटना दर्ता गरौं, जिम्मेवार नागरिकको परिचय दिऊ। थप जानकारीका लागि टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सामाजिक सुरक्षा तथा पञ्जीकरण इकाई र सम्बन्धित वडा कार्यालय।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा टिकापुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो सम्पूर्ण शेयर सदस्य, मानुभाव, कार्य समिति, बचतकर्ता, कर्मचारी, इष्टमित्र, शुभचिन्तक लगायतका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमंग र उत्साहका साथ सुख, शान्ति, समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष भरत रावल, उपाध्यक्ष ध्रुव बहादुर रावल, सचिव पुष्पराज केसी, व्यवस्थापक दीपक बहादुर थापा र टिकापुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार। नयाँ वर्ष 2083 सालको पावन अवसरमा ग्राहक, कार्य समिति, कर्मचारी, इष्टमित्र, शुभचिन्तक लगायतका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमंग र उत्साहका साथ सुख, शान्ति, समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अध्यक्ष खड्क बहादुर धामी, टिकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था परिवार, टिकापुर कैलाली। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण उद्योगी, व्यापारी, समाजसेवी, बुद्धिजीवी, सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा नयाँ उमंग र उत्साहका साथ सुख, शान्ति, समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष सन्तोष खड्का, महासचिव प्रकाश तिमिल सेना, कोषाध्यक्ष टीका शाही, टिकापुर उद्योग वाणिज्य संघ, टिकापुर एक कैलाली। त्रिमूर्ति ट्रेड सप्लायर्स आफ्नो ग्राहक वर्ग, शुभचिन्तक, आफन्त, इष्टमित्र, साथीभाइहरूमा नयाँ वर्ष 2083 को मंगलमय शुभकामना व्यक्त गर्दछ। साथै हाम्रो यहाँ ई रिक्सा, अटोका पाट पूर्जा पाइनुका साथै ई रिक्सा बिक्री पनि गरिन्छ। त्रिमूर्ति ट्रेड सप्लायर्स, सशस्त्र प्रहरीगढ नजिकै टिकापुर कैलाली।
2: संचालक चन्द्र प्रकाश रेग्मी र रविन्द्र हमाल। सम्पर्क नम्बर 98584-47244 र 98584-22233।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: ए बा आइकै क्या आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली
2: तनखा खाइकन होइन बुवा तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु हो भन्या बुवा पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु सिटिजन लाइफमि त कसा राम्रा राम्रा योजना रहेछन् भाइका लागि बाल भविष्य योजना तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना वाँचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे
1: ठिक गरिबा आफैबाटै सुरु गर्नु पर्दछ हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ
2: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त होइन बुवा सिटिजन लाइफ इन्सुरेन्स जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हर्या
3: खुशीको खबर
4: डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा यही वैशाख 26 गते चौथो शनिबारका दिन सिनियर कन्सल्टेन्ट फिजिसियन डायबिटिज थाइराइड तथा मुटुरोग विशेषज्ञ डाक्टर विकास रिजाल एमबीबीएस एमडी इन्टरनल मेडिसिन आउने भएको हुँदा मौकाको फाइदा उठाई निम्न समस्या भएका बिरामीहरूले स्वास्थ्य परीक्षण उपचार र सल्लाहका लागि यो सूचनाद्वारा जानकारी गराइन्छ समस्याहरू नयाँ पुरानो सबै किसिमको डायबिटिज थाइराइड र मुटु रोगको समस्या जोर्नी कम्मर टाउको दुखाईको समस्या बाल रोगको समस्या ग्यास्ट्रिक रोग कलेजो मृगौला रोग नसा दुख्नु सुन्निनु इत्यादि समस्याका साथै फिजिसियनले हेर्नुपर्ने सम्पूर्ण रोगहरूको उपचार र परामर्शका लागि अग्रिम नाम लेखाई डाक्टरलाई भेटी आफ्नो समस्याको समाधान गरौं स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर कैलाली समय र मिति यही वैशाख 26 गते चौथो शनिबारका दिन बिहान 10 बजेदेखि 3 बजेसम्म विस्तृत जानकारीका लागि सम्पर्क फोन नम्बर 98-685-40-777 091-560-228 र 98-099-29-315
3: भर्ना खुल्यो
5: टिकापुर नगरको प्रथम शैक्षिक धरोहर वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि तपसिलको कार्यक्रम बमोजिम कक्षा पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
3: भर्ना कार्यक्रम
5: नयाँ विद्यार्थी भर्ना कार्यक्रम शुभारम्भ 2083 वैशाख 2 गतेबाट नयाँ शैक्षिक सत्रको पढाइ सुरु 2083 वैशाख 7 गतेबाट
3: वीरेन्द्र विद्या मन्दिरका विशेषताहरू
5: विद्यालय हाताभित्र स्वस्थ हरित वातावरण भएको
3: दक्ष र अनुभवी शिक्षकबाट अध्यापन गराइने
5: एकै परिवारका 3 जनामा 1 जनालाई निशुल्क छात्रवृत्ति दिइने
3: विद्यालयमा घेरा पर्खालका व्यवस्थाका कारण बाल बालिकाको सुरक्षाको सुनिश्चितता भएको
5: सीसीटीभी क्यामेराद्वारा शैक्षिक गतिविधिको अनुगमन गरिने
3: नेपाल सरकारको नीति अनुसार जेहेन्दार दलित जनजाति महिला अपाङ्ग अनाथलाई निशुल्क छात्रवृत्ति प्रदान गरिने अंग्रेजी मिडियममा पढाइ हुने पर्याप्त खेल सामग्री र खेल मैदानको सुविधा भएको
5: ई पुस्तकालय तथा पुस्तकालयको सुविधा रहेको
3: हालसालै जडान भएको शुद्ध स्मार्ट खाने पानीको सुविधा रहेको
5: विद्यालयको खेल मैदानमा नवनिर्मित अत्याधुनिक कवर हल भित्र विविध अतिरिक्त क्रियाकलाप सञ्चालन गरिने
3: स्काउट प्रशिक्षणको व्यवस्था

0: कम्प्युटर ल्याब र विज्ञान प्रयोगशालाको पर्याप्त सुविधा भएको,
1: बाल मैत्री शैक्षिक वातावरण भएको
0: विद्यालय, हाताभित्र स्वास्थ्य चमेना गृह सुविधा रहेको
1: र प्राथमिक उपचार र विद्यालय स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिँदै आएको।
0: प्रधानाध्यापक वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालय टिकापुर कैलाली,
1: फोन नम्बर 091-560-220 र मोबाइल नम्बर 98-584-23-220 र 98-678-80-911।
2: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको आइतबार र बुधबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
3: आदरणीय अभिभावक, शिक्षक, कर्मचारी, प्यारा विद्यार्थी तथा शुभचिन्तक सबैमा नयाँ वर्ष 2083 को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। यो नयाँ वर्षले यहाँको जीवनमा सुख शान्ति, समृद्धि र सफलताको नयाँ ढोका खोलोस्। हरेक दिन नयाँ आशा, नयाँ ऊर्जा र सकारात्मक सोचका साथ अघि बढ्ने प्रेरणा मिलोस्। खड्ग मेमोरियल सेकेन्डरी स्कूल तथा वर्गीस होस्टेल परिवार, टिकापुर, कैलाली।

महिनामा 10,000 सम्म कमाइना हुलबाट प्रतिमा चौधरी फे आफ्न गाउँठाउँमा काम पहिला खुशी लाग्ला बोटिलो बाटी काठमाडौँमा समेत काम कलक प्रतिमा आजकल घरमा बसी काम गर्न सहज छुल्बा महिला घर खर्च चल्लको आफ्नो अप्ठ्यारो पलक बेला आर्थिक समस्या समेत तर्न कलक खुशी हुलबोटिलोबाट असनगरकै स्थानीय महिलाहरूको रोजगारीकै अवसरमा सृजना गरेकै काम उद्योग सञ्चालन हुन सकारात्मक खोकेकै महिलाको आयोजनमा जोडलक महाकुरा जीवन समृद्ध बन्न हुलक महिला सिप सिक्न आयोजनमा कार्यमा अलग्लबाट सरकार 100 रूपियाँ के सामान भए भन्सार कर लगाइन नियम के कैयाली किटिका पूर्व व्यापारी कुरा समर्थन कलबाट उहाँ कुरा सरकारकै कलक इन्जिनियरकै स्वागत गर्ती यस्तै सरकारकै कर्णाली प्रणालीमा सुधार हुलसँग स्थानीय व्यापारी यहाँ फेरि फाइदा पुग्ला बोटिलोबाट टिकापुरकी व्यापारी दिपेन्द्र कठायत जस्तिन टिकापुरकी अरू व्यापारी पुष्पराज देवकोटाफे सरकारकै निर्णय सीमा क्षेत्रमा व्यापारी हुकुनकै राहत महसुस हुला बोटिलोबाट सीमा क्षेत्रमा कडाई नहुला किन्स्याक क्षेत्रमसे भारतकै टिकुनिया जैना खकरौला नाकामसे मैनके भारी भीड़भाड़ हुना कलर अब तर भीड़भाड़ हटलबा यी 1,00,000 बजारमा व्यापार हुन लगलको नेपाली रूपियाँ भारत जैना मसे फे जोगलक बोटिलोबाट अरू व्यापारी सुनिता चौधरी व्यापारी मीनबहादुर ठनाल फे नेपाल सरकार नेपाल भारत सिमाना लगैना हो पन्ना सैन्यम अब लगैन कलक बोटिलोबाट टिकापुर उद्योग संघकै फेस भन्सारमा कडाई कर लगती बार बार खकरौला नाकामा होके भन्सार कार्यालय हो मह स्थित बीओपी कार्यालयमा आग्रह कलक फे कडाई हुई नै सेकल रह अब सरकारकै वकरसँग कडाई कलक उह काम स्वागत एक दिए हुलक टिकापुर उद्योग वाणिज्य संघकै ठहरवा टिकापुर उद्योग वाणिज्य संघ यही विषयमा पहिलो सकारात्मक कलक हो आगामी दिनमा फेरि सकारात्मक हुन कति एमएसए सरकारकी निरन्तरता धेपना बोटिलोबाट टिकापुर उद्योग वाणिज्य संघकै प्रकाश तिमिल सेना सरकारकै कलक सकारात्मक निर्णयमा नागरिकके हाते मालो कलम हुलक मजा बाठोकै कि देशकी भविष्य निर्माण सघैना पुर्जाय जाय नेपाली काँग्रेसकी सुदूरपश्चिम प्रदेश स्तरीय भेला धनगढ़ीमा आयोजित कलबाट विशेष महाधिवेशन पाछा काँग्रेस प्रदेश तथा स्थानीय तह केन्द्रित भेला कर्णालग्नबाट भेला शनिबार वा आइतबार सञ्चालन हुनेवा शुक्रबार धनगढ़ीमा आयोजित पत्रकार सम्मेलनमा पार्टी भेलाकै तयारी अन्तिम चरणमा पुग्लक जनाइलबाट भेला काँग्रेसकी सभापति गगन कुमार थापा लगायत केन्द्रीय नेताहरूको सम्बोधन गर्न कार्यक्रम रहलबा पत्रकार सम्मेलनमा बोल्ती काँग्रेसकी सह महामन्त्री प्रकाश रसाइली स्नेही प्रदेश स्तरीय प्रशिक्षण भेलामा 21 फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनकी विस्तृत समीक्षा गर्न बोटिलोबाट संघ स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्य सम्पादनबारे फेरि छलफल हुन जानकारी दिएर उहाँकै अनुसार भेलामा पार्टीकी उपसभापति विश्व प्रकाश शर्मा सहभागी हो सेकलबाट फेरि सभापति थापा शनिबार बिहानकै धनगढ़ी पुग्न कार्यक्रममा विशेष महाधिवेशन पाछ काँग्रेसकी निवर्तमान सभापति शेरबहादुर देवा होकी गृह प्रदेश सुदूरपश्चिममा हुन लगलग पहिलो समीक्षा भेलाकी रूपमा यही कार्यक्रममा चासो संघ हेरगिलबाई हिंसाको प्रतिनिधि सभा निर्वाचनकै क्रममा सभापति थापा सहितकी नेताहरूको र सुदूरपश्चिममा चुनावी सभा गर्न प्रयास कलसकै आन्तरिक समन्वय अभावकै कारण कार्यक्रम हुन सकलक पोटिलोबाट खोज खबरमा एक रिविश्राम विश्राम पाछ फेरि सेवी सुन्तिर विशाल मुदायक रेडियो टिकापुर एफएम।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
4: कर्णाली मावि टिकापुरमा भर्ना खुलेको सूचना।
5: नयाँ वर्ष 2083 सालको सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षा प्रेमी महानुभावहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै कर्णाली मावि टिकापुरमा शैक्षिक सत्र 2083 का लागि कक्षा 1 देखि कक्षा 9 सम्म अंग्रेजी तथा कक्षा 6 देखि 9 सम्म नेपाली माध्यममा सीमित सिटमा भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
6: कर्णाली मावि टिकापुरका विशेषताहरू:
4: बाल विकासदेखि कक्षा 8 सम्म अंग्रेजी र नेपाली माध्यममा पूर्ण रूपमा निशुल्क अध्यापन गराइने,
5: कक्षा 9 देखि 12 सम्म नेपाली र अंग्रेजी माध्यममा पढाइ हुने र सिभिल इन्जिनियरिङ विषयमा पनि अध्यापन भइरहेको,
4: कक्षा 9 भर्ना हुन आउने बाल बालिकालाई निशुल्क पोसाकको व्यवस्था भएको,
5: यस क्षेत्रकै एकमात्र प्राविधिक तथा साधारण शिक्षा प्रदान गर्ने संघीय नमूना विद्यालय,
4: योग्य, दक्ष, अनुभवी तथा तालिम प्राप्त शिक्षक शिक्षिका द्वारा स्वच्छ, शान्त, बालमैत्री वातावरणमा पठन पाठन गराइने,
5: कक्षा कोठा, खेल मैदान, स्वच्छ खाने पानी लगायतका पर्याप्त भौतिक पूर्वाधार भएको,
4: निरन्तर रूपमा शिक्षण क्रियाकलाप सँगै अतिरिक्त क्रियाकलाप गराइने,
5: कक्षा 1 देखि 5 सम्मका विद्यार्थीहरूका लागि स्कुल बसको व्यवस्था भएको,
4: अंग्रेजी, गणित, विज्ञान जस्ता मुख्य विषयका लागि अतिरिक्त कक्षाको व्यवस्था भएको,
5: इन्टरनेट सहितको आधुनिक कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला तथा पुस्तकालयको व्यवस्था भएको,
4: शिक्षण गर्दा प्रोजेक्टर, स्मार्ट बोर्ड, सीसी क्यामेरा लगायतका प्रविधिको प्रयोग भइरहेको,
5: आधारभूत तहमा सम्पूर्ण दलित छात्र छात्रा, अपाङ्ग तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था भएको,
4: नर्सरीदेखि कक्षा 5 सम्म सम्पूर्ण विद्यार्थीहरूलाई प्रत्येक दिन दिवा खाजाको व्यवस्था भएको,
5: सेनेटरी प्याडको व्यवस्था भएको,
4: विद्यालयको आफ्नै स्कुल बस र सुरक्षा गार्डको समेत व्यवस्था भएको।
5: भर्ना कार्यक्रम 2083 वैशाख 15 गतेदेखि बिहान 10 बजेदेखि 4 बजेसम्म, कक्षा सञ्चालन 2083 वैशाख 21 गतेबाट।
6: सबै बालबालिकाको विद्यालयमा सहभागिता, स्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता।
4: कर्णाली मावि, टिकापुर, कैलाली। थप जानकारीका लागि फोन नम्बर 091-561-411 र 98-584-24-167।
7: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ, ती बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
8: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
9: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
8: के गर्छ र सन मेडिकेयरले?
9: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
8: यति गरेपछि धेरै राहत हुने रहेछ त।
9: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
8: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
10: मल्लिका विद्यापीठ गुरुकुल टिकापुरमा भर्ना खुल्यो।
11: नयाँ वर्ष 2083 सालको सबै अभिभावक तथा विद्यार्थीहरूको सुस्वास्थ्य दीर्घायुको कामना सहित शिक्षा संस्कार र संस्कृतिको सम्वाहक मल्लिका विद्यापीठ गुरुकुल टिकापुर कैलालीमा कक्षा शिशुदेखि कक्षा 8 सम्म भर्ना खुल्यो।
10: मल्लिका विद्यापीठका संकल्पहरू:
11: नेपाली, संस्कृत र अंग्रेजी भाषाको एकसाथ ज्ञान गराइने,
10: गुरुकुलीय वातावरणमा शिक्षा प्रदान गर्न मानवीय भेदभाव बिनाको आवासीय व्यवस्था भएको,
11: 60 जना कर्मचारीहरूलाई आवासीय रूपमा र बाँकीलाई घरबाटै आउने गरी भर्ना गराइने,
10: आवासमा रहेर पढ्ने कर्मचारीहरूको कौशल विकासका लागि अतिरिक्त क्रियाकलापको विशेष अभ्यास गराइने,
11: अति कमजोर विद्यार्थीका लागि आवश्यकता अनुसार अतिरिक्त कक्षाको व्यवस्था भएको,
10: बेड पाठी कर्मचारी तयार गर्न कक्षा 5 र 6 मा 5 जना विद्यार्थीको अलगै व्यवस्था भएको,
11: सम्पूर्ण सरकारी पाठ्य पुस्तक सहित वेद, संस्कृत, दर्शन शास्त्र लगायत अष्टाङ्ग योगको शिक्षा प्रदान गरिने,
10: कुनै पनि पढाइ शुल्क नलाग्ने,
11: संस्कृत हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कार र संस्कृति हराए मानवता नष्ट हुन्छ, त्यसैले गुरुकुललाई विश्वास गर्नुहोस्। शिक्षा संस्कार र संस्कृतिको सम्वाहक गुरुकुलले तपाईँका सन्तानलाई शिक्षा अनि संस्कार दिने प्रयत्न गर्नेछ।
10: नयाँ भर्ना मिति 2083 साल वैशाख 2 गतेबाट। सम्पर्कका लागि फोन नम्बर 98484-33226 र 98484-43320।
11: मल्लिका विद्यापीठ गुरुकुल टिकापुर ब्लक नम्बर 2।
12: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
13: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
12: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
13: शिखर इन्स्योरेन्सको सहकार्यमा
12: अस्पताल खर्च सहाराले गर्छ।
13: ई सेवा सबै सधैँ सँगै।

0: युनाइटेड एकाडेमी टिकापुरमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूमा सुख शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै नयाँ वर्ष 2083का लागि पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: तपाईका नानी बाबुहरूको उज्जवल भविष्यका लागि आजै सही विद्यालय छनौट गर्नुहोस्।
1: टिकापुर कैलालीमा अवस्थित उत्कृष्ट सफल तथा विश्वासिलो नाम युनाइटेड एकाडेमी,
0: जहाँ पाइन्छ
1: अनुभवी दक्ष र समर्पित शिक्षक शिक्षिकाबाट गुणस्तरीय शिक्षा,
0: आधुनिक तथा प्रविधि मन्त्री शिक्षा प्रणाली,
1: अनुशासन, अतिरिक्त क्रियाकलाप र समग्र विकासमा विशेष जोड,
0: सुरक्षित, स्वच्छ र बालमैत्री वातावरण,
2: मन्टेसरीमा एसीको व्यवस्था भएको।
1: विगत लामो समयदेखि उत्कृष्ट नतिजा दिँदै आएको तपाईँको आफ्नै शहरको भरपर्दो शैक्षिक संस्था युनाइटेड एकाडेमी,
0: सिट सीमित छन्, आजै भर्ना गराउनुहोस्।
1: युनाइटेड एकाडेमी टिकापुर कैलाली, उज्जवल भविष्यको सही आधार।
0: सम्पर्क नम्बर

0: तथा शान्त शैक्षिक वातावरणको साथै टाटो चिसो पिउने पानीको व्यवस्था भएको,
1: बच्चाहरूको लागि खेलकुद तथा सिकाइ सामग्रीहरूको व्यवस्था भएको,
0: विद्यालय विदा भइसकेपछि अभिभावक आएपछि मात्र बच्चालाई अभिभावकसँग घर पठाउने व्यवस्था भएको,
1: कक्षा नर्सरीदेखि कक्षा तीनसम्म अंग्रेजी माध्यमबाट सिकाइ कार्य गरिने, प्रधानाध्यापक झनकराज ओझा खडक स्मृति माध्यमिक विद्यालय टिकापुर एक प्रहरी कार्यालयको पश्चिम तर्फ, सम्पर्क नम्बर 9848443250 र 9814551934।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
3: जेठ 2 गते पहिलो शनिबार
2: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू, छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
4: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
3: आउने दिन जेठ 2 गते पहिलो शनिबार
2: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली, सम्पर्क नम्बर 9868800008 र 9825677772।
0: के तपाईँलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
3: सामाजिक सञ्जालमा गाली, धम्की, फोटो भिडियो दुरुपयोग, नक्कली आईडी बनाएर हैरानी, यी सबै महिला हिंसा हुन्।
4: अनलाइन हिंसा पनि कानून अनुसार अपराध हो, यस्तो भएमा स्क्रिनसट राखौं, प्रमाण सुरक्षित गरौं,
3: आफ्नो पासवर्ड अरूलाई सेयर नगरौं। भावनामा बगेर अरू कसैलाई आफ्नो भिडियो बनाउने वा फोटोहरू सेयर गर्ने अनुमति नदिऊ, यस्तो भएको पाइएमा प्रहरी वा साइबर ब्युरोमा उजुरी गरौं।
5: सम्मानित व्यवहार गरौं, हिंसा मुक्त डिजिटल समाज बनाऊ।
4: सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढ़ी, कैलाली।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरोकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली।
2: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ, छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ? यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र प्लेटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोर टिकापुरका लागि सम्पर्क भरत अधिकारी सशस्त्र प्रहरी कोण पछाडी फोन नम्बर 98648 36213।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
1: टिकापुर नगरको प्रथम शैक्षिक धरोहर वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083का लागि तपसिलको कार्यक्रम बमोजिम कक्षा पीजीदेखि कक्षा 9 भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
3: भर्ना कार्यक्रम
1: नयाँ विद्यार्थी भर्ना कार्यक्रम शुभारम्भ 2083 वैशाख 2 नयाँ शैक्षिक सत्रको पढाइ सुरु 2083 वैशाख 7
3: वीरेन्द्र विद्या मन्दिरका विशेषताहरू
1: विद्यालय हाताभित्र स्वस्थ हरित वातावरण भएको
3: दक्ष र अनुभवी शिक्षकबाट अध्यापन गराइने
1: एकै परिवारका 3 1 निशुल्क छात्रवृत्ति दिइने
3: विद्यालयमा घेरा पर्खालका व्यवस्थाका कारण बालबालिकाको सुरक्षाको सुनिश्चितता भएको
1: सीसीटीभी क्यामेराद्वारा शैक्षिक गतिविधिको अनुगमन गरिने
3: नेपाल सरकारको नीति अनुसार जेहेन्दार दलित जनजाति महिला अपाङ्ग अनाथलाई निशुल्क छात्रवृत्ति प्रदान गरिने अंग्रेजी मिडियममा पढाइ हुने पर्याप्त खेल सामग्री र खेल मैदानको सुविधा भएको
1: ई पुस्तकालय तथा पुस्तकालयको सुविधा रहेको
3: हालसालै जडान भएको शुद्ध स्मार्ट खाने पानीको सुविधा रहेको
1: विद्यालयको खेल मैदानमा नवनिर्मित अत्याधुनिक कवर हल भित्र विविध अतिरिक्त क्रियाकलाप सञ्चालन गरिने
3: स्काउट प्रशिक्षणको व्यवस्था भएको
1: कम्प्युटर ल्याब र विज्ञान प्रयोगशालाको पर्याप्त सुविधा भएको
3: बाल मैत्री शैक्षिक वातावरण भएको
1: विद्यालय हाताभित्र स्वास्थ्य तमेना गृह सुविधा रहेको
3: र प्राथमिक उपचार र विद्यालय स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिँदै आएको
1: प्रधानाध्यापक वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालय टिकापुर कैलाली
3: फोन नम्बर 091-560-220 र मोबाइल नम्बर 98-584-23-220 र 98-678-80-911।
4: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका छ बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गादेव कोटाको नमस्कार। तपाईँ अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्र र नेपाली पात्रमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। सरकारको भन्सार कडाईमा कैलालीका व्यापारीको समर्थन, टीकापुरका व्यापारी खुशी। कैलालीको टीकापुर र भजनीको थापापुरमा हातले गुडिया र जनावरका आकृति बनाएर 90 बढ़ी महिला स्वरोजगार, मासिक 10-20 हजारसम्म आमदानी गर्दै। प्रधान अध्यापकमाथि दुर्व्यवहार गरेको आरोपमा चारजना पक्राउ, कांग्रेस सुदूरपश्चिम प्रदेश स्तरीय भेला भोलिदेखि धनगढ़ीमा हुने। र यस वर्ष खडेरी जोखिम सम्भावना भएकाले सुक्खा जातका धान रोप्न किसानलाई कृषि मन्त्रालयको सुझाव। खोज खबर अब विस्तारमा। सरकारको भन्सारमा कडाई गरेपछि नेपाली व्यापारी खुशी भएका छन्। उनीहरूले 100 रूपियाँ भन्दा माथिको सामान आयातमा भन्सार कार्यालयले कडाई गरेपछि भन्सारमा हुने दुरूपयोग रोकिएको र व्यापारीलाई राहत भएको प्रतिक्रिया दिएका छन्। थप खबर ईश्वर साउदबाट।
1: सरकारले 100 रूपियाँको सामानमा पनि भन्सार कर लगाउने नियमको कैलालीको टीकापुरका व्यापारीहरूले समर्थन गरेका छन्। उनीहरूले सरकारले गरेको यो निर्णयको स्वागत गर्दै यसले सरकारको कर प्रणालीमा सुधार हुनुका साथै स्थानीय व्यापारीलाई पनि फाइदा पुग्ने बताएका छन्। टीकापुरका व्यापारी दिपेन्द्र कठाए,
2: अहिले जुन सरकारले यो भन्सार कडाई गर्ने जुन नियम ल्याएको छ यसले एकदम कर प्रणालीमा पनि सुधार गर्ने र स्थानीय व्यापारलाई पनि अझ राम्रो बनाउनलाई चाहिँ मदत गरेको छ। स्थानीय बजार, स्थानीय नागरिकहरूले, युवाहरूले रोजगारी पाउनुका साथै यहाँको स्थानीय सामानहरूको बजारीकरण हुने र यहाँको सामानहरू चाहिँ उचित मूल्य पाउने हुँदा अहिले जुन सरकारले लिएको निर्णय छ यो निर्णय अति नै समय सान्दर्भिक निर्णय छ, समय सापेक्ष निर्णय छ।
1: दिपेन्द्र कठाज जस्तै टीकापुरकै अर्का व्यापारी पुष्पराज देवगढा पनि सरकारको निर्णयले सीमा क्षेत्रका व्यापारीहरूलाई राहतको महसुस भएको बताउनुहुन्छ।
3: अहिले यो सरकारले 100 रूपियाँ भन्दा बढ़ीमा भन्सार शुल्क लगाएर जुन कडाई गरिएको छ त्यसले गर्दा चाहिँ हामी स्पेशल टीकापुरका व्यापारीहरू अर्थात यो बोर्डर छिमेकका व्यापारीहरूलाई अलि राहतको महसुस पनि भइरहेको छ र कसैले भन्सार गरेर नै ल्याउँछ भने त सरकारलाई राजस्व पनि बढ़िरहने कुरा रह्यो र आफ्नो देशको लागि 2 पैसा हामीले आफ्नै देशमा नै कर तिरेर देशको लागि राम्रो हुने भयो।
1: सीमा क्षेत्रमा कडाई नहुँदा यसअघि यस क्षेत्रबाट भारतको तेकुनिया जाने खकरौला नाकामा मानिसहरूको ठूलो भीड़भाड़ हुने गरेको थियो। अहिले त्यो भीड़भाड़ हटेको छ। यसले गर्दा यहाँका बजारहरूमा व्यापार हुन थालेको र नेपाली रूपियाँ भारत जानबाट पनि जोगिएको बताउनुहुन्छ अर्का व्यापारी सुनिता चौधरी।
4: सरकारले एकदम ठिक गरेको छ किनकि हाम्रो यता नेपालमा व्यापार व्यवसाय पनि बढ़नुका साथसाथै जनताहरू इण्डियातिर नगइकन नेपालमै सब थोक किनमेल गरेपछि हाम्रो राष्ट्रको ढुकुटी बढ्नेछ। अहिले व्यापार व्यवसायहरू पनि धेरै चहलपहल भएको छ।
1: व्यापारी निर्माता ठनाल पनि नेपाल सरकारले नेपाल भारत सीमानामा लगाउनु पर्ने सही नियम अहिले लागू गरेको बताउनुहुन्छ।
5: मेरो विषयमा नियम अनुसार चल्नु भएको हो सरकार। जो वास्तविक नियम छ, नियम नेपाल भारतको जो बोर्डरमा हुनुपर्ने पढ़ाई हो त्यही अनुसार हुनुपर्ने नियम लागू गरेको हो सरकारले। अहिले नियम अनुसार चलाएको छ सरकारले, त्यसको लागि हामी यो नराम्रो मान्दैन, राम्रै कुरा हो।
1: टीकापुर उद्योग वाणिज्य संघले पनि भन्सारमा कडाई गर्नुपर्ने भन्दै पटक पटक खकरौला नाकामा गएर भन्सार कार्यालय र त्यहाँ स्थित बीओपी कार्यालयलाई आग्रह गर्दा पनि कडाई हुन सकेको थिएन। अहिलेको सरकारले त्यसलाई कडाई गरेकोमा त्यो काम स्वागत योग्य भएको टीकापुर उद्योग वाणिज्य संघको ठहर छ। टीकापुर उद्योग वाणिज्य संघ यस विषयमा पहिले पनि सकारात्मक रहेको र आगामी दिनमा पनि सकारात्मक हुने भन्दै यसलाई सरकारले निरन्तरता दिनुपर्ने बताउनुहुन्छ टीकापुर उद्योग वाणिज्य संघका महासचिव प्रकाश तिमिल सिन्हा।
6: सरकारले 100 रूपियाँ भन्दा माथिको सामग्रीमा अनिवार्य भन्सार गर्ने नियमको टीकापुर उद्योग वाणिज्य संघ सदैव स्वागत गर्दछ। टीकापुर उद्योग वाणिज्य संघले विगतका वर्षहरूमा पनि जस्तो सरकारको त्यो नीति नहुँदा पनि हामी भन्सार कार्यालय गएर बीओपी कार्यालय गएर कम्तीमा सामान चाहिँ ल्याउनुहोस्, सामान ल्याउँदा चाहिँ अनिवार्य भन्सार चाहिँ गरिदिनुहोस् भनेर हामीले पटक पटक उहाँहरूलाई आग्रह गरे अवस्था पनि हो। यसलाई हामीले एकदम सकारात्मक रूपमा लिएका छौँ र यसलाई दीर्घकालीन रूपमा यो लागू हुनुपर्छ। यसले राज्यको राजस्वमा पनि वृद्धि हुन्छ र व्यवसायीले पनि व्यवसाय गरी खाने वातावरण चाहिँ सिर्जना हुन्छ। यसलाई हामी स्वागत योग्य रूपमा लिएका छौँ।
1: सरकारले गरेका सकारात्मक निर्णयमा नागरिकको हातेमालो हुनु राम्रो कुरा हो। यसले देशको भविष्य निर्माणमा सघाउ पुर्याउँछ।
0: बैतनीमा सामुदायिक विद्यालयका एक प्रधान अध्यापकलाई दुर्व्यवहार गरेको आरोपमा चारजना पक्राउ परेका छन्। शिवनाथ गाउँपालिका चारको विपलकोट माध्यमिक विद्यालयका प्रधान अध्यापक दामोदर ओझामाथि कालो मुसो दलेर सार्वजनिक रूपमा बेज्जत गराएको भन्दै प्रहरीले महिला सहितका चारजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा 38 वर्षीय महिला तारा महत्ता, उनका श्रीमान प्रेम महत्ता, मोहना महता र शकुन्तला महता रहेको सुदूरपश्चिमका डीआईजी ओमबहादुर राणाले जानकारी दिनुभयो। उहाँका अनुसार चारैजनालाई इलाका प्रधिकारले मेलौलीबाट खटेको टोलीले दिउँसो घरबाटै पक्राउ गरेको हो। उनीहरूलाई अनुसन्धानका लागि जिल्ला प्रधिकारलाईको हिरासतमा राखिएको छ। नेपाली कांग्रेसले धनगढ़ीमा सुदूरपश्चिम प्रदेश स्तरीय भेला गर्ने भएको छ। विशेष महाधिवेशनपछि कांग्रेसले शनिबार र आइतबार प्रदेश तथा स्थानीय तह केन्द्रित भेला गर्न लागेको हो। भेलालाई कांग्रेस सभापति गगन कुमार थापा सहितका केन्द्रीय नेताले सम्बोधन गर्ने कार्यक्रम छ। शुक्रबार धनगढ़ीमा पत्रकार सम्मेलन गर्दै कांग्रेसले प्रदेश स्तरीय भेलाको तयारी लगभग सकिएको जानकारी दिँदै नेताहरू आउने क्रम जारी रहेको जनाएको छ। पत्रकार सम्मेलनमा बोल्दै कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले प्रदेश स्तरीय प्रशिक्षण भेलामा 21 फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामको समीक्षा हुने बताउनुभयो। स्थानीय तहको कार्य सम्पादनको विषयमा पनि छलफल हुने रसाईले बताउनुभयो। प्रदेश स्तरीय भेलामा विशेष गरी प्रतिनिधि सभाको निर्वाचन परिणामको समीक्षा हुनेछ। स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्य सम्पादनको विषयमा पनि छलफल गर्ने कार्यसूची छ। कार्यक्रमलाई पार्टीका सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायतले भेलालाई सम्बोधन गर्नुहुनेछ। खोज खबरमा एकैछिनको विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुरी फिल्म।
7: भूकम्पबाट जोगिन सचेत बनौ।
8: भूकम्पको समयमा जोगिने उपायको पूर्ण अभ्यास गरौ।
7: भूकम्पबाट जोगिन पूर्ण तयारी गरौ।
8: आफ्नो घरको संरचना भूकम्प प्रतिरोधी बनाऊ।
7: परिवार र समुदायलाई भूकम्प सुरक्षा बारे जानकारी गराऊ।
8: भूकम्पको समयमा सुरक्षित स्थानमा बसौ।
7: आपतकालीन सामग्री, पिउने पानी, औषधि, बत्ती, खाजा तयार राखौ।
8: भूकम्पको सम्भावित जोखिमबाट बचौ र बचाऊ।
7: सुदूर पश्चिम प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, धनगढी कैलाली।
9: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही वैशाख 26 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर कैलाली।
10: आदरणीय अभिभावक, शिक्षक, कर्मचारी, प्यारा विद्यार्थी तथा शुभचिन्तक सबैमा नयाँ वर्ष 2083 को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। यो नयाँ वर्षले यहाँको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको नयाँ ढोका खोलोस्। हरेक दिन नयाँ आशा, नयाँ ऊर्जा र सकारात्मक सोचका साथ अघि बढ्ने प्रेरणा मिलोस्। खड्ग मेमोरियल सेकेन्डरी स्कूल तथा वर्गिस होस्टेल परिवार, टिकापुर कैलाली। नयाँ वर्ष 2083 सालको सबै शेर सदस्यहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। रानी जमरा कुलरिया स्थित भण्डार गृह सञ्चालन तथा व्यवस्थापन समितिको साधारण सभा सम्बन्धी जरूरी सूचना। रानी जमरा कुलरिया स्थित भण्डार गृह सञ्चालन तथा व्यवस्थापन समिति टिकापुर कैलालीको पहिलो साधारण सभा तपसिलको मिति, स्थान र समयमा हुने भएकाले पूर्ण पार्षद जीवहरूलाई आफ्नो परिचय खुल्ने कागजात सहित यसै सूचनालाई आधार मानि साधारण सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 साल वैशाख 27 गते आइतबार। कार्यक्रम हुने स्थान मूलकुला समितिको सभा हल। समय बिहान 10 बजे। सम्पर्क नम्बर 0915-61-022 र 98-68-43-53-62। अध्यक्ष कुमार राज शाही, सचिव परशुराम महतो तथा रानी जमरा कुलरिया स्थित भण्डार गृह सञ्चालन तथा व्यवस्थापन समिति टिकापुर कैलाली।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। कैलालीको टिकापुर र बजनीको थापापुरमा गुडिया जनावरका आकृति बनाएर 90 बढ़ी महिला स्वरोजगार भएका छन्। महिलाहरूले साँझ बिहान घरको काम गरेर दिउँसोको समयमा हातले गुडिया, विभिन्न जनावरका आकृति बनाएर मासिक 10,000 देखि 20,000 सम्म कमाउन थालेका छन्। कैलालीको भदनी छ थापापुरका जनक चौधरीले ह्यान्डीक्राफ्ट उद्योग सञ्चालन गर्नुभएको छ। एक वर्ष काठमाडौँमा काम गर्नुभएका जनकले टिकापुर थापापुरमा उद्योग खोल्नु भएको छ। जनक र उहाँका मामा मिलेर सञ्चालन गरेको उद्योगका लागि सामग्री बनाउन आवश्यक कच्चा पदार्थ विदेशबाट काठमाडौँ हुँदै निर्यात गर्ने गरिएको छ। धागो, ऊन, सियो, म्याट लगायतका केही सामग्री भने स्वदेशमै खरिद गरिन्छ।
11: म काठमाडौँमा एक वर्ष काम गरे ह्यान्डीक्राफ्टको, त्यसपछि आएर यहाँ खोले हो। यो कच्चा पदार्थ त विदेशबाट काठमाडौँबाट यहाँ आउँछ, सप्लाई हुन्छ। ऊन चाहिँ हामीले किलोको हिसाबले लिने गर्छौँ। अरू सामान उता काठमाडौँमा एउटा छन् मेरो मामा, उनले दिन्छन्। यसमा धागो चाहिन्छ, सियो, निडल बस यति नै, अनि म्याट।
0: ह्यान्डीक्राफ्ट उद्योगमा हात्ती, भेडा, एन्जल परी, स्टप परी, कुकुर लगायतका आकृति बनाइन्छन्। यी सामग्री झोला, बस, कारका अघि झुण्ड्याउन प्रयोग हुने गरेका छन्। यी सामग्री बनाउन सिलाई र सरसफाई कार्यमा टिकापुरमा मात्रै 60 र थापापुरमा 30 महिला काम गरिरहेका छन्। अझै कामदार महिलाको अभाव भएको जनकको भनाइ छ। उद्योगमा करिब 20 लाख लगानी गरिएको छ।
11: कामदार सिलाईमा चाहिँ अहिले 40-50 जना छन्, अनि प्रेसिङमा साबुन पानीले गर्छन् यो बडी बनाउने, त्यसमा 12 जना छन् महिलाहरू नै हुन्छन्। अझै 70-80 जनालाई दिने विचार छ। लगानी त धेरै छ, लगभग 15-20 लाख जति हुन्छ। यो ऊन छ 60 रुपियाँ किलोमा आउँछ। मलाई त राम्रो लागेको छ, खुसी लागेको छ। घरमै बसे बसे त्यहाँ थापापुर पनि छ, त्यहाँ 30 जना छन्। यहाँ त टोटल गरेर 10 जना छ। पहिला बढी थियो, घट्दै जान्छ यो अब खेतीबारीको टाइममा।
0: विभिन्न आकर्षक खालका ह्यान्डीक्राफ्ट देशका विभिन्न शहर सहित विदेश निर्यात हुने गरेको बताइन्छ। गत वर्ष असोजदेखि शुरू भएको व्यवसायमा कतिपय महिलाहरूले दिनभरि उद्योगमै बसेर काम गर्छन् भने कतिपयले घरमा लगेर समेत सामग्री निर्माण गर्ने गरेका छन्। महिलाले काम अनुसार आमदानी लिने गरेका छन्। फुर्सदको समयलाई सदुपयोग गर्दै काम गर्न मिल्ने र आमदानी पनि हुने गरिकाले सहज भएको गोलौरीकी राममती चौधरीले बताउनुभयो। उहाँ घरको काम भ्याएर आउनुहुन्छ र महिनामा 15,000 कमाउनुहुन्छ।
12: मैले एक वर्ष पुगे लागेल, ठिकै लाग्छ, मजे पनि छ। आफ्नो घरको काम भ्याएर यहाँ पनि काम गर्ने टाइम निकाल्नु आइहाल्छ। महिनामा अब 30 आएपछि बनाउन सकेपछि भइहाल्छ कमाई 10-15 हजार घर चलेछ अहिले त।
0: अधिकांश महिलाहरू ज्यालादारी गर्नुभन्दा उद्योगभित्रै बसेर काम गर्न पाउँदा खुसी छन्। राधा चौधरीले पनि घरको काम भ्याएर बच्चालाई विद्यालय छोडेर आउनुहुन्छ, महिनामा 10,000 कमाउनुहुन्छ।
13: जेठमा एक वर्ष पुग्छ, ठिकै लागेछ, राम्रो काम छ। सुरु सुरुमा 2-4 दिन बनाउन नजाने पछि गाह्रो हुन्छ, पछि बनाउन आएपछि राम्रो लाग्छ। महिनामा 10,000 भन्दा माथि ठिकै छ, घाममा काम गर्नुभन्दा राम्रो छ। घरमा काम भ्याएर बच्चाहरूलाई स्कुल पुर्याएर आउँछु।
0: प्रतिमा चौधरीलाई पनि आफ्नै गाउँठाउँमा काम गर्न पाउँदा खुसी लागेको छ। काठमाडौँमा समेत काम गर्नुभएकी प्रतिमालाई आज भोलि घरमै बसेर काम गर्न सहज भएको छ।
14: पहिले फेरमै यहाँ काम गर्नु काठमाडौँ जाके, अब यहाँ खुल्किल त यही काम गर्छु, खुसी भएको।
0: महिलाहरू घर खर्च चलेको र आफूलाई अप्ठ्यारो परेका बेला आर्थिक समस्या समेत टर्ने गरेकाले खुसी भएका छन्। यसरी स्थानीय महिलालाई रोजगारीका अवसर सृजना गर्ने गरी उद्योग सञ्चालन हुनु सकारात्मक हो। महिलाहरू आय आर्जनमा जोडिएमा उनीहरूको जीवन समृद्ध बन्ने भएकाले महिलाले सिप सिक्नु र आय आर्जनका कार्यमा लाग्नुपर्छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मनसून ऋतुमा कम वर्षा हुने सम्भावनाका कारण किसानलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले कम पानीमा राम्रो उत्पादन दिने सुक्खा 1 देखि सुक्खा 6 जातका धानहरू प्रयोग गर्न सिफारिश गरेको छ। मन्त्रालयले आकाशे पानी संकलन, पोखरी निर्माण र जलवायु मैत्री संरक्षित कृषि प्रविधि अपनाउन किसानलाई सुझाव दिएको छ। यस वर्ष मनसून ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना देखिएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विशेष सतर्कता अपनाउन र उपयुक्त प्रविधि अपनाउन किसानलाई आग्रह गरेको हो। मन्त्रालयले जलवायु परिवर्तनका कारण वर्षाको प्रकृतिमा आएको फेरबदल, सम्भावित खडेरीको जोखिमलाई मध्यनजर गर्दै धान खेतीका लागि आवश्यक रणनीति तय गर्न किसानहरूलाई आग्रह गरेको छ। मन्त्रालयका अनुसार यस वर्ष नियमित वर्षाको अभाव हुन सक्ने प्रक्षेपण गरिएकाले कम पानीमा पनि राम्रो उत्पादन दिन सक्ने र खडेरी सहने क्षमता भएका धानको जात लगाउनु पर्नेछ। खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
15: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुख, शान्ति, समृद्धि र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित सन्त निरंकारी आदर्श विद्या मन्दिर माध्यमिक विद्यालयमा नयाँ शैक्षिक सत्र 2083 सालका लागि प्ले ग्रुपदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
7: गुणस्तरीय शिक्षा, अनुशासन र नैतिक मूल्यका साथ उज्जवल भविष्य निर्माण गर्ने हाम्रो प्रतिबद्धता।
16: हाम्रा विशेषताहरू:
7: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा पठन पाठन गराइने,
16: शान्त र अनुशासित शैक्षिक वातावरण भएको, आधुनिक शिक्षण विधिको व्यवस्था भएको,
7: अतिरिक्त क्रियाकलापमा विशेष जोड दिने,
16: विद्यार्थी केन्द्रित शिक्षण प्रणालीको सुविधा भएको, कक्ष सञ्चालन हुने मिति 2083 वैशाख 15 गतेदेखि।
7: आफ्नो बाल बालिकाहरूको उज्जवल भविष्यका लागि आजै भर्ना गर्नुहोस्। गुणस्तरीय शिक्षा नै सफलताको आधार।
16: सन्त निरङ्कारी आदर्श विद्या मन्दिर माध्यमिक विद्यालय, टिकापुर कैलाली, प्रधानाध्यापक भरत कुमार तिरुवा। सम्पर्क फोन नम्बर 0915600059 र 98485017267।
17: जब जब गर्मी महिना आउँछ तब तब अमूल्य ब्रान्डको आइसक्रिमहरूको याद आउँछ। म्याङ्गो, लिची, कोला, स्ट्रबेरी, कुल्फी, चोकोबार, चोको फनबार, आहा कति मिठो, मलाई त साह्रै मन पर्छ। यति मात्रै कहाँ हो र, शुद्ध दुधले बनेको अमूल्य ब्रान्डको आइसक्रिमको खोवा कुल्फी, कर्नेटो र पार्टीहरूको लागि फ्यामिली प्याक, पार्टी प्याकका सुविधा हुनुका साथै अन्य विभिन्न फ्लेभरका आइसक्रिमहरू र सादा आइस बलक पनि उत्पादन गरिन्छ। मैले त वर्षेनी खान्छु। अब खाने पालो तपाईँको, जुन ठाउँ जानुहुन्छ उही ठाउँ पाउनुहुन्छ अमूल्य ब्रान्डको आइसक्रिमहरू। एकचोटि खोजी खोजी खाउँ है।
18: यदि तपाई अमूल्य ब्रान्डका आइसक्रिमहरू बिक्री वितरण गर्न चाहनुहुन्छ भने धरौटी राखेर डिप फ्रिज उपलब्ध गराउने सुविधा रहेको छ। सम्पर्कको लागि बर्दादेवी डेरी उद्योग, टिकापुर 1, ब्लक नम्बर 13, सम्पर्क नम्बर 98584899455 र 98673969622।
17: रियल मिल्क, रियल आइसक्रिम, अमूल्य आइसक्रिम, खोजी खोजी खाऊ यी ब्रान्डका आइसक्रिमहरू जहाँ पनि उपलब्ध छ।
19: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
20: के गरौँ त, म यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
19: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
20: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
21: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपिडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0915600595, मोबाइल नम्बर 98484273059।
22: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
23: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
22: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
23: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
22: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
23: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
22: सचेत बनाऊ।
23: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
22: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। सरकारले यही वैशाख 28 गते सोमबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आग्रह गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले राष्ट्रपति पौडेललाई संसद सम्बोधनका लागि आग्रह गर्ने र सो बैठकमा सबै सांसदहरूको उपस्थितिका लागि आह्वान गर्न अनुरोध गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै बैठकले विभिन्न देशमा रहेका 15 जना नेपाली अनरसी कन्सुलर जनरल तथा कन्सुललाई पदमुक्त गर्ने अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी 2014 को प्रोटोकल नम्बर 29 अनुमोदनका लागि संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने लगायतका निर्णयहरू गरेको मन्त्री पोखरेलले बताउनुभयो। यसैबीच सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिश विगतमा भएका गल्तीहरू सच्याउने प्रयास भएको बताउनु भएको छ। मन्त्री परिषद बैठकका निर्णयहरू सुनाउने क्रममा संचारकर्मीको जिज्ञासामा मन्त्री पोखरेलले न्याय क्षेत्रमा सुधार हुनुपर्छ भन्ने माग सम्बोधनका लागि अहिले कार्य सम्पादन मूल्याङ्कनका आधारमा प्रधान न्यायाधीश सिफारिशको प्रयास भएको बताउनुभयो। मन्त्री पोखरेलले पहिलो पटक मुद्दा फर्च्यौट र कार्य सम्पादन सूचकका आधारमा प्रधान न्यायाधीश सिफारिश भएको हुनाले यसलाई हालसम्मको सबैभन्दा राम्रो सिफारिश मान्नुपर्ने बताउनुभयो। हिजो बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका न्यायाधीश डाक्टर मनोज शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गर्ने निर्णय गरेको थियो। खोज खबरमा अब पालो जनावाजको सामुदायिक वन संरक्षणमा उपभोक्ताको सक्रियता महत्वपूर्ण हुन्छ। आजको जनावाजमा हामीले सामुदायिक वन संरक्षणबारे तपाईँ के भन्नुहुन्छ भनी बगरेया सामुदायिक वनका उपभोक्तालाई सोधेका छौं।
2: मेरो नाम शिवराज बुढामगर, मेरो घर चाहिँ कर्मीडाँडा दलोपुरघाट। यो जंगल एरिया जति पनि छ यो चाहिँ नगरपालिका मार्फतको हो। हामी उपभोक्ता भनेको चाहिँ संरक्षक, त्यही भएर यो भगरिया वन संरक्षक समिति राखेको छ। के अरे यसको अवस्था चाहिँ बिस्तारै अब दयनीय भएर गइरहेछ। भित्र जति पहिला सिसमहरू थिए तीहरू कटानी हुँदै जति पनि टिकापुरका अन्त्येष्टि आउँछन् ती सबै यही जंगलले नै हेरिरहेको छ अहिलेसम्म। त्यसले गर्दाखेरि अब बोट बिरुवाहरू चाहिँ कम हुँदै गएका छन्। लगाउने कार्यक्रमहरू चाहिँ कमी भइराखेका छन् र अब बिस्तारै अब पहिला भन्दा त्यस्तो किसिमको छैन भन्नु बोट बिरुवाहरू। जस्तै अब सिसम भए अरू अरू बोट बिरुवाहरू चाहिँ फेरि लगाउँदै गरेको भए हुन्थ्यो। यहाँ त बढी यस्ता बोट बिरुवा त छन् तर भिलोर जामुन यस्ता किसिमका चाहिँ र कुरी झारहरू बढी जस्तो झारै छ। यसमा झारले गर्दाखेरि अब हेर्दाखेरि जङ्गल देखिन्छ त्यतिको छैन।
3: मेरो नाम खडान जयसी, टिकापुर नगरपालिका वार्ड नम्बर 5 दक्षिण साईपुर र म यो भगरेया वन संरक्षण समितिको सदस्य। सामुदायिक वनको अवस्था भन्दाखेरि चाहिँ अब ठिकै छ भनौँ, अब ठिकै छ। सबैको उपभोक्ताहरूको चित्त बुझाउन त सक्दैन, कसैले पनि सक्दैन र अब ठिकै छ। लगभग अब उपभोक्ताले पनि के गरिदिन्छन् भने अनि घाँस काट्दा तल रुखका माथि नकाटेर तल काट्ने एउटा त्यो गलत छ। हामी उपभोक्तामा नबुझेर भोलि हामीलाई चाहिने हाम्रो वन हो, हामीले बचाउनु पर्छ। यदि चाहिँ वातावरणमा राम्रो हामीलाई घाँस दाउरा पाउँछ भन्ने त्यो चाहिँ बुझाइ छैन, अब सबैले बुझा छैनन् र वन हामीलाई नभई नहुने प्रारित वन चाहिँ बचाउनु पर्छ भन्ने मेरो मान्यता हो।
4: नमस्कार, मेरो नाम कुम्भकला मगर, टिकाउर 5 कर्मीडाँडामा बस्छु, उपभोक्ता। सामुदायिक वन अहिले अब राम्रै छ भनौँ, तारबारको आवश्यक छ। वन्य जन्तुहरू जस्तै बाघहरू भयो, निलगाई यताउता तिनीहरूले सताछ, बाहिरबाट रेखदेख गरिदिएको भए तारबारको लागि दिएको भए अलि राम्रो हुन्थ्यो। बाल्ने दाउराहरू घाँसहरूको लागि सजिलो छ, तर वन्य जन्तुले गर्दा डर तरासले आजकल मान्छे जान सकिएको छैन भित्र जंगलतिर। वन पालेहरू होइन चौकीदारहरू अलि राम्रो एउटा दुइटा राखिदिएको भए रेखदेख गर्नको लागि, अनि सरकारले वन्य जन्तुहरूलाई बाघहरूलाई आरक्षितिर लगिदिएको भए रेखदेख गरिदिएको भए हाम्रो गाउँले यहाँ बासिन्दा उपभोक्ताहरूलाई सजिलो हुन्थ्यो। घरमै आएर बाख्राहरू कुकुरहरू खाइरहेछ, अब मानिसले क्षति त बनाएको छैन, बाख्राहरू कुकुरहरू यताउता खाइरहेछ, डर तरास छ वनमा जान।
5: मेरो नाम धर्मराज जयसी, टिकापुर नगरपालिका वार्ड नम्बर 5 दक्षिण साइपुरको बडघर र यस भगरेया सामुदायिक वनको वन संरक्षण समितिको सदस्य। वन जंगल बचाउनु नै एउटा ठूलो भूमिका रहेछ, तर चाहिँ यहाँ अलि उपभोक्ताबाट पनि अलि लापरवाही भएको र यहाँ जनावरहरूले पनि सताउँछन्, चितलहरू भए अनि अजिङ्गर पनि छन्, यो ठाउँमा बाघले पनि नोक्सान गरेको छ। संरक्षण गर्नको लागि तारबाड यहाँको उपभोक्ता समितिले पनि अलिकति कडाईको साथ नियम लगाएर अनि यसलाई संरक्षण गर्नुपर्छ भन्ने मेरो मान्यता।
24: मेरो नाम रामकृष्ण थारू, सामुदायिक वनको सदस्य। यहाँबाट त हुन त सबै चिज अब मिलिरहेको छ, घाँस दाउरा मानौ अब केही काठ अब केही टकट पलङको लागि पनि मिलिरहेको छ हाम्रो यो भगरेया सामुदायिक जंगलबाट ठिक ठिकै छ। तर यहाँ यो बाघले गर्दा यो कुकुर खाइदिने, यो बाख्रा खाइदिने र यो छारा गाई गोरु यो टारबार नभएको हिसाबले पनि यो भगरेया वन सामुदायिक जंगल यो धेरै क्षति भइरहेको छ। अब पशु पन्छीको हिसाबले पनि र यो मानवीय हिसाबले पनि यहाँ धेरै नोक्सान भइरहेको छ। अब रोकथामको लागि त टारबार भइदिएको भए झनै राम्रो हुने थियो।
0: यस स्वास्थ्य जनावासँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। सरकारको भन्सा कडाईमा कैलालीका व्यापारीको समर्थन, टिकापुरका व्यापारी खुशी। कैलालीको टिकापुर र भटनीको थापापुरमा हातले गुडिया र जनावरका आकृति बनाएर 90 बढ़ी महिला स्वरोजगार, मासिक 10-20 हजारसम्म आमदानी गर्दै। प्रधान व्यापकमाथि दुर्व्यवहार गरेको आरोपमा 4 जना पक्राउ। कांग्रेस सुदूरपश्चिम प्रदेश स्तरीय भेला भोलिदेखि धनगढ़ीमा। र यस वर्ष खडेरी जोखिम सम्भावना भएकाले सुक्खा जातका धान रोप्न किसानलाई कृषि मन्त्रालयको सुझाव। हवस् त अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 9:55 बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा विदा हुन्छु। नमस्कार।
1: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
6: आफ्ना कान्छा भाइको बे नगइकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पन भाँची गयो।
1: यतिकै लागि त सामुएल जोलस बनेको है, बरु अहिलेै जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइएला छन् त्यहाँ।
6: आज त सन्त्याका भाइले मनकै पुरो हर्यो, हट त बाई जाउँ।
8: सामुएल ज्वेलर्स सुनचारीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचारी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारे सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
9: खडक स्मृति माध्यमिक विद्यालयमा भर्ना खुल्यो।
10: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षा प्रेमी, समाजसेवी, बुद्धिजीवी, शिक्षक वर्ग लगायत सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। खड्ग स्मृति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि भर्ना खुलेको जानकारी गराइन्छ।
9: खड्ग स्मृति माध्यमिक विद्यालयका विशेषताहरू:
10: निशुल्क भर्ना तथा शिक्षण सेवा उपलब्ध भएको,
9: शिशु कक्षामा भर्ना भई नियमित विद्यालय आउने बच्चालाई निशुल्क विद्यालय पोसाक उपलब्ध गरिने,
10: विद्यालयमा दिवा खाजा व्यवस्था भएको,
9: मन्टेसोरी तालिम प्राप्त शिक्षकहरूबाट नेपाली र अंग्रेजी माध्यममा सिकाइ कार्य गरिने,
10: अडियो तथा भिडियोको माध्यमबाट सिकाई व्यवस्था भएको,
9: बच्चाहरूका लागि छुट्टै कक्षा कोठा तथा निरन्तर हेरचाह व्यवस्था भएको,
10: आरामदायी तथा शान्त शैक्षिक वातावरणको साथै टाटो चिसो पिउने पानीको व्यवस्था भएको,
9: बच्चाहरूका लागि खेलकुद तथा सिकाई सामग्रीहरूको व्यवस्था भएको,
10: विद्यालय विदा भइसकेपछि अभिभावक आएपछि मात्र बच्चालाई अभिभावकसँग घर पठाउने व्यवस्था भएको,
9: कक्षा नर्सरीदेखि कक्षा 3 सम्म अंग्रेजी माध्यमबाट सिकाई कार्य गरिने। प्रधानाध्यापक झनकराज ओझा, खड्ग स्मृति माध्यमिक विद्यालय, टिकापुर 1, प्रहरी कार्यालयको पश्चिम तर्फ। सम्पर्क नम्बर 9848-43-32-50 र 9814-55-91-34।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: आरएमई स्कुल टिकापुरमा विद्यार्थी भर्ना खुल्यो
2: नयाँ वर्ष 2083 सालको पालन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुख शान्ति समृद्धि र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित आरएमई स्कूल टिकापुरमा नयाँ शैक्षिक सत्र 2083 सालका लागि प्ले ग्रुपदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
1: आरएमई स्कूल टिकापुर कैलाली सम्पर्क नम्बर 091561250 र 091560712
3: टिकापुर नगरपालिकाको अनाधिकृत रूपमा रहेको संरचना हटाउने सम्बन्धी जरूरी सूचना नेपाल सरकार गृह मन्त्रालयको परिपत्र तथा जिल्ला प्रशासन कार्यालय कैलालीको अवैध कब्जा हटाउने विशेष अभियान सञ्चालन गर्न नगरपालिकालाई दिएको कार्यान्वयनको जिम्मेवारी अनुसार नगरपालिकाको बजार क्षेत्रमा व्यवसायहरूले आफू खुशी आफ्नो जग्गाको क्षेत्रभन्दा बाहिर सार्वजनिक जग्गा बाटो नालामा पर्ने गरी संरचना निर्माण गरी व्यापारिक रूपमा समेत अन्य व्यवसायहरूलाई पनि असर पर्ने गरी काम भइरहेकाले उक्त किसिमको संरचना हटाउन 2082 चैत 25 गते 15 दिन सूचना सार्वजनिक गरेको स्मरण गराउन चाहन्छौ सूचना अतेर गरी अतिक्रमित संरचना नहटाए प्रचलित कानून अनुसार नगरपालिकाले संरचना हटाउनु पर्ने भएको हुँदा यसबाट पर्न जाने असरबाट बस्न समयमै स्थान खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ नगरपालिका क्षेत्रभित्र कसैले पनि सार्वजनिक जग्गा बाटोको छेउछाउमा अतिक्रमण गरी घर संरचना बनाएको भए तुरन्त खाली गर्न अनुरोध गरिन्छ साथै टिकापुर नगरपालिकाले 2082 साउन 1 गतेदेखि प्लास्टिक प्रदूषण मुक्त शहर घोषणा गरेकाले यो अभियानलाई सार्थक बनाउनका लागि तोकिएको मापदण्ड विपरीतका प्लास्टिकको कारोबार नगरिदिनु हुन व्यवसायहरूमा हार्दिक अनुरोध गरिन्छ
4: विद्युत महसुल भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गतेबाट टिकापुर वितरण केन्द्र र लम्की युनिट कार्यालय अन्तर्गत सञ्चालित विद्युत महसुल काउन्टर बन्द गरिने लक्ष्य राखिएकोले विद्युत महसुल अनलाइन माध्यमबाट भुक्तानी गर्न हुन सम्पूर्ण ग्राहक वर्गमा यसै सूचनाद्वारा जानकारी गराइन्छ विद्युत महसुल अनलाइन भुक्तानी गर्ने समय बिहान 8 बजेदेखि राति 12 बजेसम्म नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टिकापुर कैलाली
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा किसान बहुद्देश्य सहकारी संस्था लिमिटेड शाखा कार्यालय नारायणपुर सहकारी संस्था नारायणपुर शाखा सम्पूर्ण शेयर सदस्य ग्राहक कर्मचारी वर्ग इष्टमित्र शुभचिन्तक लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ शाखा प्रमुख नवराज देवकोटा किसान बहुद्देश्य सहकारी संस्था लिमिटेड नारायणपुर शाखा परिवार

0: by Dungogun Host, NEPA app.
1: Pali man ko NEPA, Nepali pan ko NEPA.
2: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ, छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ? यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र प्लेटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोर, टिकापुरका लागि सम्पर्क भरत अधिकारी, सशस्त्र प्रहरी कर्ण पछाडी, फोन नम्बर 98648 36213।

0: टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को आइतबार र बुधबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा किसान बहुद्देश्य सहकारी संस्था लिमिटेड सम्पूर्ण शेयर सदस्य ग्राहक कर्मचारी वर्ग इष्टमित्र शुभचिन्तक लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। शाखा प्रमुख चन्द्रकान्त रेग्मी, किसान बहुद्देश्य सहकारी संस्था लिमिटेड, टीकापुर शाखा परिवार, टीकापुर एक नापी शाखा नजिकै।
2: गणेश बाबा इंग्लिश बोर्डिंग स्कूल में भर्ना खुल्यो।
3: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित गणेश बाबा इंग्लिश बोर्डिङ स्कूलमा शैक्षिक सत्र 2083 सालका लागि पीजीदेखि कक्षा 12 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: गणेश बाबा इंग्लिश बोर्डिङ स्कूलका विशेषताहरू:
3: 4 GPA ल्याउन सफल भएको,
2: एसईईमा सम्पूर्ण विद्यार्थीहरूलाई पास गराउन सफल,
3: डिजिटल प्रविधिद्वारा अध्ययन गराउने,
2: आफ्नै पूर्वाधारको व्यवस्था भएको,
3: साथै खेल मैदानको सुविधा भएको। गणेश बाबा इंग्लिश बोर्डिङ स्कूल टीकापुर एक कैलाली, प्रधानाध्यापक गजेन्द्र बुढा, सम्पर्क नम्बर 9848463601 र 9742390377।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, शुभचिन्तक, शुभेच्छुक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
4: व्यवस्थापक दुर्गा प्रसाद उपाध्याय, किसान बहुद्देश्य सहकारी संस्था लिमिटेड परिवार, शाखा कार्यालय टीकापुर कैलाली।
5: जब जब गर्मी महिना आउँछ तब तब अमूल्य ब्रान्डको आइसक्रिमहरूको याद आउँछ। म्याङ्गो, लिची, कोला, स्ट्रबेरी, कुल्फी, चोकोबार, चोको फनबार, आहा, कति मिठो! मलाई त साह्रै मन पर्छ। यति मात्रै कहाँ हो र, शुद्ध दूधले बनेको अमूल्य ब्रान्डको आइसक्रिमको खोवा कुल्फी, कर्नेटो र पार्टीहरूको लागि फ्यामिली प्याक, पार्टी प्याकका सुविधा हुनुका साथै अन्य विभिन्न फ्लेभरका आइसक्रिमहरू र सादा आइस बलक पनि उत्पादन गरिन्छ। मैले त वर्षेनी खान्छु। अब खाने पालो तपाईँको जुन ठाउँ जानुहुन्छ उही ठाउँ पाउनुहुन्छ अमूल्य ब्रान्डको आइसक्रिमहरू। एकचोटि खोजी खोजी खाउँ है।
4: यदि तपाई अमूल्य ब्रान्डका आइसक्रिमहरू बिक्री वितरण गर्न चाहनुहुन्छ भने धरौटी राखेर डिप फ्रिज उपलब्ध गराउने सुविधा रहेको छ। सम्पर्कको लागि बर्दादेवी डेरी उद्योग टीकापुर एक ब्लक नम्बर 13, सम्पर्क नम्बर 9854899455 र 9863969622।
5: रियल मिल्क, रियल आइसक्रिम, अमूल्य आइसक्रिम, खोजी खोजी खाऊ यी ब्रान्डका आइसक्रिमहरू जहाँ पनि उपलब्ध छ।
1: नयाँ वर्ष 2083 सालको हामी हाम्रा समस्त दाजुभाइ दिदीबहिनीहरू, देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ धेरै डिजाइनका झोलाहरू उपलब्ध गराइन्छ, जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न किसिमका ब्यागहरू अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रिएका झोलाहरूलाई मरमत पनि गरिन्छ। रत्गैया झोला उद्योग, मुनुवा रोड, टीकापुर कैलाली, संचालक राम प्रसाद चौधरी, सम्पर्क नम्बर 9844422373।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक लगायतका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हाम्रो यहाँ स्टिल दराज, बाकस, ड्रम सुपथ मूल्यमा बिक्री गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। न्यू कमल बाकस उद्योग, संचालक कमल चौधरी, अस्पताल रोड टिकापुर कैलाली, फोन नम्बर 98 68 56 49 59।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा खुटेना भुराखानी सामुदायिक वन उपभोक्ता समूहले आफ्नो

0: कलाधामी खोटेना भुराखानी सामुदायिक वन उपभोक्ता समूह परिवार टिकापुर कैलाली। नयाँ वर्ष 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक वर्ग लगायत देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उत्साह र उमङ्ग सहित सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ सम्पूर्ण कस्मेटिक भान्सामा प्रयोग हुने सामान यसै गरी जुत्ता चप्पल खेलौना प्लास्टिकका सामान सरसफाईका सामान र फास्ट फूड का सामान अब एकै ठाउँमा पाइन्छ।
1: सेभेन रेनबो मार्ट टीएमसी रोड जमरापुल नजिकै टिकापुर कैलाली। संचालक भेन्टीराम चौधरी। मोबाइल नम्बर 98485002008। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समूहले आफ्नो शेर सदस्य संचालक समिति सल्लाहकार समिति लगायतका आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। आज भोलि हावाहुरी धेरै चल्छ, त्यसैले आगो लाग्ने सम्भावना धेरै हुन्छ। आगो लाग्ने वस्तुहरू सुरक्षित राखौ र आगो जन्ने वस्तुहरू जथाभावी नफालौ। अध्यक्ष जीत बहादुर चौधरी, सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समूह परिवार, टिकापुर 7, सत्ती कैलाली।

0: कर्णाली मावि टिकापुरमा भर्ना खुलेको सूचना।
1: नयाँ वर्ष 2083 सालको सम्पूर्ण अभिभावक विद्यार्थी शिक्षा प्रेमी महानुभावहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै कर्णाली मावि टिकापुरमा शैक्षिक सत्र 2083का लागि कक्षा 1 देखि कक्षा 9 सम्म अंग्रेजी तथा कक्षा 6 देखि 9 सम्म नेपाली माध्यममा सीमित सिटमा भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: कर्णाली मावि टिकापुरका विशेषताहरू:
0: बाल विकासदेखि कक्षा 8 सम्म अंग्रेजी र नेपाली माध्यममा पूर्ण रूपमा निशुल्क अध्यापन गराइने,
1: कक्षा 9 देखि 12 सम्म नेपाली र अंग्रेजी माध्यममा पढाइ हुने र सिभिल इन्जिनियरिङ विषयमा पनि अध्यापन भइरहेको,
0: कक्षा नर्सरीमा भर्ना हुन आउने बाल बालिकालाई निशुल्क पोसाकको व्यवस्था भएको,
1: यस क्षेत्रकै एकमात्र प्राविधिक तथा साधारण शिक्षा प्रदान गर्ने संघीय नमूना विद्यालय,
0: योग्य दक्ष अनुभवी तथा तालिम प्राप्त शिक्षक शिक्षिका द्वारा स्वच्छ शान्त बालमैत्री वातावरणमा पठन पाठन गराइने,
1: कक्षा कोठा खेल मैदान स्वच्छ खाने पानी लगायतका पर्याप्त भौतिक पूर्वाधार भएको,
0: निरन्तर रूपमा शिक्षण क्रियाकलाप सँगै अतिरिक्त क्रियाकलाप गराइने,
1: कक्षा 1 देखि 5 सम्मका विद्यार्थीहरूका लागि स्कुल बसको व्यवस्था भएको,
0: अंग्रेजी गणित विज्ञान जस्ता मुख्य विषयका लागि अतिरिक्त कक्षाको व्यवस्था भएको,
1: इन्टरनेट सहितको आधुनिक कम्प्युटर ल्याब विज्ञान प्रयोगशाला तथा पुस्तकालयको व्यवस्था भएको,
0: शिक्षण गर्दा प्रोजेक्टर स्मार्ट बोर्ड सीसी क्यामेरा लगायतका प्रविधिको प्रयोग भइरहेको,
1: आधारभूत तहमा सम्पूर्ण दलित छात्र छात्रा अपाङ्ग तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था भएको,
0: नर्सरीदेखि कक्षा 5 सम्म सम्पूर्ण विद्यार्थीहरूलाई प्रत्येक दिन दिवा खाजाको व्यवस्था भएको,
1: सेनेटरी प्याडको व्यवस्था भएको,
0: विद्यालयको आफ्नै स्कुल बस र सुरक्षा गार्डको समेत व्यवस्था भएको।
1: भर्ना कार्यक्रम 2083 वैशाख 15 गतेदेखि बिहान 10 बजेदेखि 4 बजेसम्म, कक्षा सञ्चालन 2083 वैशाख 21 गतेबाट।
2: सबै बालबालिकाको विद्यालयमा सहभागिता, स्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता।
0: कर्णाली मावि टिकापुर कैलाली। थप जानकारीका लागि फोन नम्बर 091-561-411 र 98-584-24-167।
3: ए बा आइकै क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
4: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
3: ठिक गरिबा, आफैबाटै सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
4: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हरे।
5: सहकारीको सिद्धान्त हातमा हात, सामुदायिक सहकारी तपाईँको साथ। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेर सदस्य, सञ्चालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, इष्टमित्र शुभचिन्तक लगायतका आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति एवं समृद्धिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष पल बहादुर बस्नेत, व्यवस्थापक दीपक कुमार वैद्य, सामुदायिक सहकारी संस्था लिमिटेड परिवार, शक्ति कैलाली।
6: वसन्त ऋतुको बहार सँगै नवीनतम सन्देश बोकेर आएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूलाई उत्तरोत्तर प्रगति उन्नति सुख शान्ति एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गरिन्छ।
5: हाम्रो यहाँ एनटीसी एनसेलका सिम कार्डहरू पाइनुका साथै फोटोकपी, लेमिनेसन, प्रिन्टिङ र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ। हराएको मोबाइल UMBS MBS प्रणाली द्वारा दर्ता गरिन्छ र मोबाइलका सम्पूर्ण पाठहरू पाइनुका साथै मर्मत पनि गरिन्छ, साथै म्युजिक सिस्टम पनि उपलब्ध गराइन्छ।
6: लकी ट्रेडर्स टिकापुर कैलाली सामुदायिक रेडियो टिकापुर FM नजिकै नेपाल टेलिकम जाने बाटोमा सञ्चालक खगेन्द्र चौधरी सम्पर्क नम्बर 9868551000
7: मल्लिका विद्यापीठ गुरुकुल टिकापुरमा भर्ना खुल्यो।
8: नयाँ वर्ष 2083 सालको सबै अभिभावक तथा विद्यार्थीहरूको सुस्वास्थ्य दीर्घायुको कामना सहित शिक्षा संस्कार र संस्कृतिको सम्वाहक मल्लिका विद्यापीठ गुरुकुल टिकापुर कैलालीमा कक्षा शिशुदेखि कक्षा 8 सम्म भर्ना खुल्यो।
7: मल्लिका विद्यापीठका संकल्पहरू:
8: नेपाली संस्कृत र अंग्रेजी भाषाको एकसाथ ज्ञान गराइने,
7: गुरुकुलीय वातावरणमा शिक्षा प्रदान गर्न मानवीय भेदभाव बिनाको आवासीय व्यवस्था भएको,
8: 60 जना कर्मचारीहरूलाई आवासीय रूपमा र बाँकीलाई घरबाटै आउने गरी भर्ना गराइने,
7: आवासमा रहेर पढ्ने कर्मचारीहरूको कौशल विकासका लागि अतिरिक्त क्रियाकलापको विशेष अभ्यास गराइने,
8: अति कमजोर विद्यार्थीका लागि आवश्यकता अनुसार अतिरिक्त कक्षाको व्यवस्था भएको,
7: वेद पाठी कर्मचारी तयार गर्न कक्षा 5 र 6 5 जना विद्यार्थीको अलगै व्यवस्था भएको,
8: सम्पूर्ण सरकारी पाठ्य पुस्तक सहित वेद संस्कृत दर्शन शास्त्र लगायत अष्टाङ्ग योगको शिक्षा प्रदान गरिने,
7: कुनै पनि पढाई शुल्क नलाग्ने,
8: संस्कृत हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कार र संस्कृति हराए मानवता नष्ट हुन्छ, त्यसैले गुरुकुललाई विश्वास गर्नुहोस्। शिक्षा संस्कार र संस्कृतिको सम्वाहक गुरुकुलले तपाईँका सन्तानलाई शिक्षा अनि संस्कार दिने प्रयत्न गर्नेछ।
7: नयाँ भर्ना मिति 2083 साल वैशाख 2 गतेबाट। सम्पर्कका लागि फोन नम्बर 9484833226 र 9484843320।
8: मल्लिका विद्यापीठ गुरुकुल टिकापुर ब्लक नम्बर 2।
9: ए दाई, ए दाई, पक्नुस् त पक्नुस्, के गर्नु भएको?
10: देख्नु भएन, औषधि हालेको।
9: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
9: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
9: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
9: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
9: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: सिमसार ताल तलैया वन र प्राकृतिक स्रोतसँग जोडिएको हाम्रो जीवन, तर के यी स्रोतहरू सुरक्षित छन्? कहाँ छ समस्या? कसरी जोगाउने? कसले लिने जिम्मेवारी? वसन्त कोरिडोरका तालतलैयामा फैलिएको द्वन्द, व्यावसायिक माछा पालन, संरक्षण र स्वामित्वको उल्झन,
13: अस्पष्ट कानून, विवादित स्वामित्व र जोखिममा परेको जैविक विविधता,
12: स्थलगत रिपोर्ट प्रभावितको पीड़ा,
13: विशेषज्ञको मत र समाधानको बाटो अब एउटै कार्यक्रममा।
12: कार्यक्रम प्रकृति संवाद हरेक हप्ताको शुक्रबार 7 बजेदेखि 7:30 बजेसम्म कैलालीमा रहेको रेडियो टिकापुर FM बाट पनि सुन्न सक्नुहुनेछ। प्रकृति स्रोत मात्रै होइन भविष्य पनि हो।
13: कार्यक्रम प्रकृति संवाद।
14: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
12: अब तपाईं सुन्न सक्नुहुन्छ कार्यक्रम प्रकृति संवाद।

0: नमस्कार, हरित भविष्यका लागि हाम्रो आवाज कार्यक्रम प्रकृति संवादमा यहाँहरूलाई हार्दिक स्वागत छ। म इन्दु केसी। कार्यक्रम प्रकृति संवादको आज हामी 19 श्रृंखलामा छौं। तपाईहरू हामीलाई हरेक हप्ताको शुक्रबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म कैलालीको रेडियो घोडाघोडी एफएम, टिकापुर एफएम, त्रिशक्ति एफएम, कञ्चनपुरमा रहेको रेडियो कञ्चनपुर र बर्दियामा रहेको राजापुर एफएममा एकैसाथ सुन्दै हुनुहुन्छ। साथै हामीलाई ई घोडाघोडी खबर .com मार्फत इन्टरनेट अनलाइनमा पनि सुन्न सक्नुहुनेछ। रेडियो कार्यक्रम प्रकृति संवाद इन्टरन्यूज अर्थ जर्नालिजम नेटवर्कको सहकार्य र युरोपियन युनियनको आर्थिक सहयोगमा संचालित मीडिया फर इन्क्लुसिभ ग्रीन ग्रोथ परियोजना अन्तर्गत उत्पादन गरिएको हो। कार्यक्रमको मुख्य उद्देश्य हरित आर्थिक वृद्धि र प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी नवीन र समाधानमुखी जानकारी सर्वसाधारण र नीति निर्मातासम्म पुर्याउनु हो। अघिल्लो अंकमा हामीले वन जडेलोका जोखिम, असर र समाधानका बारेमा चर्चा र छलफल गर्यौं। आजको अंकमा हामी घोडाघोडीको सम्भावना, अवसर र चुनौतीका बारेमा छलफल गर्नेछौं। कैलाली जिल्लाको पूर्व पश्चिम राजमार्गको उत्तरतर्फ अवस्थित घोडाघोडी सिमसार क्षेत्र नेपालको महत्वपूर्ण प्राकृतिक सम्पदा मध्ये एक मानिन्छ। चुरे पहाड र तराई क्षेत्रको संगम स्थलमा फैलिएको यो सिमसार क्षेत्र जैविक विविधता, धार्मिक आस्था, सांस्कृतिक पहिचान तथा पर्यटनको दृष्टिले विशेष महत्व बोकेको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो क्षेत्र सन् 2003 विश्व रामसार सूचीमा सूचीकृत गरिएको थियो। करिब 2,563 हेक्टर क्षेत्रफलमा फैलिएको घोडाघोडी सिमसार क्षेत्रमा घोडाघोडी नकरोड लगायत 24 साना ठूला तालहरू रहेका छन्। एक ताल सकिन नपाउँदै अर्को ताल शुरू हुने भएकाले यो क्षेत्र तालहरूको माला जस्तै देखिन्छ, जसले यसको प्राकृतिक आकर्षणलाई अझ विशेष बनाएको छ। घोडाघोडी सिमसार क्षेत्र जैविक विविधताको दृष्टिले पनि अत्यन्तै संवेदनशील र महत्वपूर्ण क्षेत्र हो। यहाँ दुर्लभ तथा संकटापन्न चराचुरुङ्गी, वन्यजन्तु, जलचर तथा वनस्पतिका सयौं प्रजातिहरू पाइन्छन्। विभिन्न अध्ययन अनुसार यहाँ 381 प्रजातिका चरा, 647 प्रजातिका वनस्पति, 39 प्रजातिका माछा तथा अजिङ्गर, सालक, कोही, चित्तल, निलगाई, बँदेल लगायतका वन्यजन्तु पाइन्छन्। विश्वव्यापी रूपमा संकटमा रहेका राजलहाँचे, राजधने, सेतो गिद्ध र डंगर गिद्ध जस्ता चराका लागि पनि यो क्षेत्र सुरक्षित वासस्थानका रूपमा परिचित छ। त्यस्तै नादुनहाँस, हरिहाँस र बगाली सिम कुखुरा जस्ता चराहरूको प्रजनन स्थलका रूपमा समेत घोडाघोडीलाई चिनिन्छ। यही महत्वलाई मध्यनजर गर्दै 2078 साल फागुन 27 गते घोडाघोडी क्षेत्रलाई नेपालको पहिलो बर्ड सेन्चुरी अर्थात चरा अभय अरण्य क्षेत्र घोषणा गरिएको थियो। प्राकृतिक तथा जैविक महत्वसँगै घोडाघोडी पश्चिम नेपालका थारू समुदायको धार्मिक तथा सांस्कृतिक आस्थासँग पनि गहिरोसँग जोड़िएको छ। थारू समुदायले यस क्षेत्रलाई घोरीघोरा देउथानका रूपमा पुज्दै आएका छन्। यहाँ हरेक वर्ष लवांगी पूजा, माघी, शिवरात्री लगायत विभिन्न धार्मिक तथा सांस्कृतिक मेला लाग्ने गर्दछन्। ताल किनारमा रहेको शिव मन्दिरका कारण अन्य समुदायका लागि पनि यो क्षेत्र धार्मिक केन्द्रका रूपमा विकास हुँदै गएको छ। घोडाघोडी सिमसार क्षेत्र जैविक विविधता र प्राकृतिक सौन्दर्यका कारण पर्यटनको दृष्टिले पनि महत्वपूर्ण छ। ताल, वन क्षेत्र, चराचुरुङ्गी अवलोकन, प्राकृतिक दृश्य र थारू समुदायको संस्कृति अवलोकनका लागि यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरू आकर्षित हुने गरेका छन्। तर यति महत्वपूर्ण सिमसार क्षेत्र पछिल्ला वर्षहरूमा विभिन्न चुनौतीको सामना गरिरहेको छ। सुनौ यसै सम्बन्धी सहकर्मी बीआरले तयार पारेको यो रिपोर्ट।
1: कैलाली जिल्लामा अवस्थित घोडाघोडी सिमसार क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक महत्वले भरिएको नेपालकै एक अत्यन्त महत्वपूर्ण सिमसार क्षेत्र हो। चुरे र तराईको संगम स्थलमा फैलिएको यो क्षेत्र सन् 2003 विश्व रामसार सूचीमा सूचीकृत गरिएको थियो। यहाँको सूचक प्रजातिका रूपमा मगरगोही, हरिहाँस र जंगली धान रहेका छन्। घोडाघोडी सिमसार क्षेत्र जैविक विविधताको खानीका रूपमा समेत परिचित छ। यहाँ दुर्लभ तथा संकटापन्न चराचुरुङ्गी, वन्यजन्तु, जलचर र वनस्पतिका सयौं प्रजातिहरू पाइन्छन्। घोडाघोडी सिमसार क्षेत्र जैविक विविधता र प्राकृतिक सौन्दर्यका कारण पर्यापर्यटनको दृष्टिले पनि महत्वपूर्ण छ। प्राकृतिक ताल वन क्षेत्र चराचुरुङ्गी अवलोकन प्राकृतिक दृश्य अवलोकनका लागि यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरू आकर्षित हुने गरेको स्थानीय नवीन छेत्री बताउनुहुन्छ।
2: यहाँ पर्यटक आइसकेपछि हाम्रो यहाँ फोटोग्राफरको साथीभाइहरू पनि हुनुहुन्छ, प्लस घुम्नको लागि घोडा सवार पनि छ। त्यसपछि उता ओजुवारमा गएपछि तपाईँको त्यहाँ बोटिङ सिस्टमहरू पनि छ, लगायत यता अब यतातिर चाहिँ तपाईँको यो साइडमा चाहिँ मन्दिरहरू छ, यता चाहिँ टावरहरू पनि छ, घुम्नलाई चाहिँ ठाउँ प्रशस्त छ। तर अलिक थोरै व्यवस्थित अझ राम्रो यसलाई सिँगार्न सकेपछि अझ राम्रो बनाउन सक्छ, अझ धेरै पर्यटकहरू आउनुहुन्छ भन्ने आशा छ।
1: घोडाघोडीको महत्व पर्यापर्यटकीय गन्तव्य जैविक विविधतामा मात्रै सीमित छैन, यो पश्चिम नेपालका थारू समुदायको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र पनि हो। थारू समुदायले यसलाई घोरी घोरा देवथानका रूपमा पुज्ने गर्दछन्। यहाँ हरेक वर्ष लवांगी पूजा, माघी, शिवरात्री लगायतका विशेष धार्मिक मेलाहरू समेत लाग्ने गर्दछन्। घोडाघोडी केवल ताल मात्र नभई थारूहरूको धार्मिक आस्थाको केन्द्र रहेको र थारूहरूले घोरी घोरा देवथानका रूपमा पूजा गर्ने घोडाघोडी नगर स्तरीय भलमनसा अध्यक्ष बुधराम चौधरी बताउनुहुन्छ।
3: यसलाई थारू समुदायले एउटा शक्तिपीठको रूपमा चाहिँ मान्दै आएको छ र थारू समुदाय मात्रै नभएर सम्पूर्ण यहाँ जति पनि श्रद्धालु भक्तजनहरू छन् उहाँहरू चाहिँ एउटा शक्तिपीठको रूपमा चाहिँ स्थापित भएको हामीले पाएका छौँ र उहाँहरूले मान्दै आएको पनि छ। यहाँ लाग्ने विभिन्न मेलाहरू छ, जस्तै लवांगी पूजा हुन्छ, यो भव्य रूपमा सीता विवाह पञ्चमीको दिन चाहिँ एकदम भव्य सभ्य रूपमा एकदम भव्यताका साथ चाहिँ सुसम्पन्न हुने गर्छ। यहाँ विभिन्न मेलापातहरू पनि लाग्ने गर्छ, जस्तै शिवरात्री भयो, मोहनयालको जाँत भयो, अनि माघी लहान भयो, यी कुराहरू पनि हुने गर्छ र अन्य विभिन्न प्रोग्रामहरू पनि यहाँ भइरहेको हुन्छ र यसलाई चाहिँ थारूहरूले आफ्नो शक्तिपीठको रूपमा चाहिँ पुज्दै आएको छ र पुज्दै पनि जानेछ र यो घोरी घोरा देउठानलाई हामीले संरक्षण र सम्वर्धन गर्नुपर्छ र यो ठाउँलाई चिनाउनलाई हामीले सबैजनाले आफ्नो ठाउँबाट उठेर यस ठाउँको सर्वाङ्गीन विकासको लागि पनि लाग्नुपर्छ र लाग्ने हाम्रो दायित्व भन्ने म आग्रह पनि गर्न चाहन्छु।
1: ताल किनारमा रहेको शिव मन्दिरका कारण थारू लगायत अन्य समुदायका लागि पनि यो क्षेत्र उत्तिकै महत्वपूर्ण हुँदै गएको छ। यही धार्मिक र सांस्कृतिक महत्वसँगै घोडाघोडी क्षेत्र प्राकृतिक हिसाबले पनि अत्यन्त संवेदनशील र समृद्ध मानिन्छ। यहाँ पाइने चराचुरुङ्गी तथा वन्यजन्तुहरूको विविधताले यो क्षेत्रलाई संरक्षणका दृष्टिले समेत विशेष बनाएको छ। चराहरूको महत्वपूर्ण वासस्थान भएकाले विक्रम सम्वत 2078 फागुन 27 गते घोडाघोडी क्षेत्रलाई नेपालकै पहिलो बर्ड सेन्चुरी अर्थात चरा अभयारण्य क्षेत्र घोषणा गरिएको थियो। तर यति महत्वपूर्ण सिमसार क्षेत्र पछिल्ला वर्षहरूमा बढ्दो मानवीय चाप, अव्यवस्थित विकास र कमजोर संरक्षणका कारण संकटतर्फ उन्मुख हुँदै गएको चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरी बताउनुहुन्छ।
4: घोडाघोडी ताल क्षेत्र भनेको एकदमै सेन्सिटिभ क्षेत्र हो, संवेदनशील छ। यसमा कुनै पनि विकास निर्माणको क्रियाकलाप गर्नुभन्दा अगाडि यसको वैज्ञानिक अध्ययन हुनुपर्छ। आइई हुन्छ कि आइए गर्दा हुन्छ कि, त्यो सबै गरेर मात्रै यहाँ विकास निर्माणको क्रियाकलापहरू गर्नुपर्ने अथवा योजनाबद्ध तरिकाले यसको गुरु योजना अनुसार यसका निर्माणहरू गर्नुपर्छ। अन्यथा यो निर्माण गर्दै गयो भने कालान्तरमा यसले चाहिँ निकै नकारात्मक प्रभाव पार्ने हो। अब अहिले मानवीय क्रियाकलापहरू जस्तो पर्यटकीय कुराहरू, अब पर्यटनहरू, स्थानीय पर्यटक, लोकल पर्यटकहरू, अलिअलि मतलब भारतबाट आउने पर्यटकहरू, अब केही केही मात्रामा विदेशी पर्यटकहरू यहाँ आउने गर्छन् र लोकल पर्यटकहरूको चाप चाहिँ अति बढेको देखिन्छ अहिले चाहिँ। अनि लोकल पर्यटकहरू आउने, हेर्ने अनि मतलब आफ्नो रमाइलो क्रियाकलापहरू गर्ने, त्यस कारण पर्यटकहरू आउने जथाभावी क्रियाकलाप गर्ने भएको हुनाले घोडाघोडी तालको प्राकृतिक पक्षमा चाहिँ प्रभाव गरिरहेको छ, नकारात्मक प्रभाव गरिरहेको छ।
1: धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गतिविधि सँगै ताल आसपास क्षेत्रमा अव्यवस्थित हिसाबले विभिन्न मन्दिर लगायतका पक्की संरचना समेत निर्माण हुने क्रम बढ़िरहेको छ। प्राकृतिक सम्पदाको संरक्षण गर्दै विकासका कार्यहरू गर्नुपर्ने बताउँदै संरक्षण कर्मी विजयराज श्रेष्ठ भन्नुहुन्छ, यस्ता अव्यवस्थित संरचना निर्माणले सिमसार क्षेत्रको प्राकृतिक स्वरूप बिगार्नुका साथै यहाँको जैविक विविधतामा पनि नकारात्मक असर पर्छ।
5: प्राकृतिक र प्रकृतिलाई सँगै लग्नु नराम्रो कुरा होइन, तर प्रकृतिलाई हस्तक्षेप गर्ने काम, मानवतिक्रमण गर्ने काम धार्मिक रूपले पनि गर्न मिल्दैन, त्यो राम्रो कुरा हुँदैन। हाम्रो विश्व सम्पदामा परेको प्राकृतिक सम्पदा हो त्यो, होइन? त्यो प्राकृतिक सम्पदा भएको हुनाले धार्मिक कुराहरूमा पनि अलिकति नियन्त्रण गरेर काम गर्नुपर्ने हो। आस्थालाई कायम राखेर प्रकृतिलाई सम्मान गरेर त्यो भइराखेको छैन। त्यसले गर्दाखेरि हाम्रो तालमा र तालको वासस्थान बनाउने चराचुरुङ्गी जलचरमा नकारात्मक असर पर्ने मैले प्रशस्त सम्भावनाहरू देखेँ।
1: यिनै चुनौतीका बीच घोडाघोडी ताल क्षेत्रमा मिचा वनस्पति प्रजाति बेसरम झारको विस्तार पनि बढ्दै गएको छ। घोडाघोडी ताल क्षेत्रको उत्तर र पूर्वी भूभागमा अहिले बेसरमले ढाकिँदै गएको छ। डिभिजन वन कार्यालय पलमानपुरका अनुसार हाल करिब 5 हेक्टर सिमसार क्षेत्र बेसरमले प्रभावित भइसकेको छ, जसमा 2 हेक्टर क्षेत्र निकै प्रभावित अवस्थामा रहेको छ। यो झारले तालको प्राकृतिक स्वरूप मात्र नभई जलचर, स्थानीय वनस्पति तथा वन्यजन्तुको वासस्थानमा समेत प्रत्यक्ष असर पारिरहेको डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजनल वन अधिकृत जनक पाध्या बताउनुहुन्छ।
6: जैविक विविधतालाई असर पार्छ। अब जैविक विविधतामा त आफैमा पनि यो झार त एक किसिमको यसले पनि हरियाली दियो, यो पनि त प्रजाति हो भन्ने त कुरा आउँछ, होइन? तर समस्या के छ भन्दा यिनीहरूले चाहिँ अरूले आउन दिँदैन। यो जलचर र यो चराचुरुङ्गीहरू जो छ यिनीहरूलाई पनि असर पार्छ। चराहरूलाई पनि त अब किरा खोज्न, माछा खोज्न जमिन मुनि चाहिँ, अब त्यसै गरिकन यो जलचरहरूलाई पनि, यो मगरहरू जस्ता यस्ताहरूलाई पनि सर आयो, घाम ताप्यो, फेरि गइहाल्यो, यसको लागि यसले डिस्टर्बेन्स गराइदिन्छ पानीमा हुँदाखेरि। चा प्रजातिहरू यिनीहरू छिटो कुहिन्छन्, मर्छन्, फेरि हुर्किन्छन्, मर्छन्। यो गर्दाखेरि तालको चाहिँ पिँचसम्म पनि यो मरेर कुहिएर ठिक्रियो भने चाहिँ चारै ताल पुरिने प्रक्रिया हो यो पनि। चा प्रजातिले चाहिँ ताल ओगटिदियो भने चाहिँ त्यो बिस्तारै घाँसे मैदान, सुक्खा जमिनमा परिणत हुन्छ।
1: बेसरम झार नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले समेत वार्षिक रूपमा बजेट विनियोजन गर्दै आएको छ। यसपटक 0.5 हेक्टर क्षेत्रबाट बेसरम हटाउन सुरु गरिएको छ। चालू आर्थिक वर्षमा करिब रु 1 लाख बजेट मार्फत बेसरम हटाउने कार्य भइरहेको डिभिजनल वन अधिकृत पाध्या बताउनुहुन्छ।
6: बजेट 1 लाख हो, हामीले पनि तयारी गर्दाखेरि इस्टिमेटमा आधार गरेर बनाउनु पर्यो, पैसा त्यही हो, 1 लाख मात्र हो, त्यति न्यूनतम भयो, बाँकी चाहिँ ल अब साउनु पर्छ, लागिसकेपछि अलिकति जति सक्यो अब ठुलो एरिया कभर गरौँ भन्ने अब अलिकति प्रयास गर्छ।
1: बेसरम झार नियन्त्रणका प्रयास भए पनि समस्या समाधान हुन भने सकेको छैन। सीमित बजेट र मिचा प्रजाति बेसरमको तीव्र फैलावटका कारण नियन्त्रण चुनौतीपूर्ण बनेको छ। नेपालकै पहिलो बर्ड सेंचुरी घोषणा भएको 4 वर्ष बितिसक्दा पनि प्राथमिकतामा पर्न सकेको छैन। हालसम्म बेसरम हटाउन प्रदेश सरकारले करिब 9 लाख रुपियाँ खर्च गरे पनि संरक्षणका अन्य गतिविधि प्रभावकारी हुन सकेका छैनन्। संरक्षण कर्मी विजय राज श्रेष्ठ भन्नुहुन्छ, बर्ड सेंचुरी घोषणा गरेर मात्र हुँदैन, जरूरी कार्यक्रम र पर्याप्त बजेटको व्यवस्था गर्दै संरक्षणका क्रियाकलापहरू समेत गर्नुपर्छ।
5: संरक्षित क्षेत्र घोषणा गर्नु मात्रै बुद्धिमानी होइन, संरक्षित क्षेत्र घोषणा गरिसकेपछि संरक्षित क्षेत्रले गर्नुपर्ने नियम कानून पालनाहरू, बजेटको व्यवस्थाहरू, त्यहाँ पर्ने संरचनाहरू, चरा अभयारण्य मैत्री हुनुपर्छ, त्यो कुराहरूमा अलिकति नबुझेको या बुझेर पनि त्यो कुराहरूलाई अगाडि नबढाएको जस्तो महसुस गरेका छौँ।
1: विभिन्न चुनौतीका बीच सिमसार संरक्षणसँगै पर्यटन विकासलाई अगाडि बढाउने उद्देश्यले 2074 सालमा घोडाघोडी नगरपालिकाले वृहत घोडाघोडी ताल तथा पर्यटन विकास बोर्ड समेत गठन गरेको थियो। बोर्डले 10 वर्षीय गुरोजना बनाए पनि 2079 पछि यसको गतिविधि निरन्तर हुन सकेन। तर गुरोजना अनुसार विकासका गतिविधि अगाडि बढाइरहेको घोडाघोडी नगरपालिकाका नगर प्रमुख खड्क रावत बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, वृहत घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डलाई निरन्तरता दिन आवश्यक छैन, तर गुरु योजना अनुसार काम गरिरहेका छौँ।
7: फुटट्रेल भइरहेछ, करिब करिब 1700-1800 मिटरको काम, टावरको कामका लागि आएको छ, त्यो मन्दिर जानेमा रेलिङ लागि आउला, यताउता पार्किङ क्षेत्रमा ग्राभिलिङ गरेर रोलिङ भएको होला, गुरु योजना अनुसारै काम भइरहेको छ। अब प्रत्यक्ष रूपमा नगरपालिका बोर्ड मार्फत भन्दा पनि नगरपालिका मार्फत डाइरेक्ट भइरहेको छ। हिजोका दिनहरूमा जुन संयन्त्र बोर्ड गठन भएको थियो, त्यो बोर्ड भनेको अब पालिकाबाट बजेट विनियोजन गर्ने, 1.5 करोड बजेट विनियोजन गर्ने, त्यो बजेट कार्यान्वयन गर्ने गरी मात्रै भएको थियो। प्रदेश सरकारले चिन्ने भनेको नि नगरपालिका हो, पञ्च सरकारले पनि चिन्ने भनेको नगरपालिका हो। जसले जसलाई त्यही संरचनामा त्यसलाई कार्यान्वयन गर्यो भने प्रभावकारी हुन्छ भन्ने हो। बोर्डको खास कामै छैन, अब कसैले नचिन्ने, खालि आफ्नै बजेट मात्रै खर्च गर्ने हो भने, खर्च गर्नका लागि बोर्ड गठन गर्ने हो भने त्यहाँ तलब भत्ता बैठक भत्तामा खर्च गर्नुभन्दा यता दुईटा रुख रोपिन्छन्, यता थप 100 मिटर वा कोहीको काम अगाडि बढ्छ, जे अहिले काम गरिरहेको छ ती कामहरूको खर्च भुक्तानी हुन्छ।
1: घोडागुडी क्षेत्र सिमसार जैविक विविधता, धार्मिक तथा सांस्कृतिक आस्था र पर्यटकीय सम्भावनाले भरिएको एक महत्वपूर्ण क्षेत्र हो। तर बढ्दो मानवीय चाप, अव्यवस्थित विकास र मिथा प्रजाति बेसरमको फैलावटका कारण यो क्षेत्र समस्यामा पर्दै गएको छ। दीर्घकालीन योजना, पर्याप्त बजेट र प्रभावकारी व्यवस्थापन मार्फत संरक्षण र पर्यटनलाई सन्तुलित रूपमा अघि बढाउनु पर्ने आवश्यकता देखिएको छ।
0: घोडागुडी प्राकृतिक सौन्दर्य मात्र होइन, नेपालकै महत्वपूर्ण रामसार क्षेत्र हो, जहाँ विविध प्रजातिका चरा, वन्यजन्तु र वनस्पति पाइन्छन्। साथै यो क्षेत्र थारू समुदायको आस्था र संस्कृतिसँग पनि जोड़िएको छ। तर यति महत्वपूर्ण क्षेत्रले अहिले संरक्षण, व्यवस्थापन र मानव दबाव जस्ता चुनौती पनि सामना गरिरहेको छ। अब यही विषयमा स्थानीयहरूका यी आवाजहरू सुनौ।
8: नमस्ते, म मनिषा चौधरी, म टिकापुर से लाटु, यहाँ घोडागुडी घुमे आयल रही हमरे पूरा फैमिली, एकदम मजा आवै, अहिलो थोड़े से घुमे रमाइलो बा, ड्रेस कसो के आतै अनि फोटो वोटो से खिचे छै, मजा बा यहाँ से सुगुर आतै अनि मन्दिर क्षेत्र से बा उत्तिर इतिर तिर घुमना से क्षेत्र हो गया आतै अनि उत्तिर मन्दिर से आतै अलि फुला हुँ ज्यादा लगे ही तो आउ सुगुर हुई अनि पाची सम से सुगुर हुई जाए बस सुगुर बा हुई घुमना से बा हुई उत्तिर होटल हुकरे से आतै आगे मजा बा हुई।
9: मेरा नाम धनबहादुर कटाय थो, मैं गैला बनियाबाट आएको हुँ। यो ठाउँ भन्नाले धेरै रमणीय छ, हरा भरा जंगल छ अनि पानी छ, होइन, पानी भित्र कमलका फूल खेलिराखेका छन्। यस्तै अझै पनि यहाँका जो संस्थापन छन्, जो यहाँका समाजसेवी छन्, तिनीहरूले अझै राम्रो बनाउनु पर्ने हो भनेपछि यो फोहोरलाई हटाउने, जति पनि मैले चाहिँ भित्र छ कचेरा छ त्यसलाई हटाउने, र यो बाटो यस्तै जाँदा पानी छ वहाँ वहाँ घुमाइदियो भनेपछि अझै पर्यटक आउन सक्छन् कि भन्ने
10: होइन
9: मेरो मनमा त्यो लागेको छ। खै अब यहाँको संस्था, यहाँको जाने जो समाजहरूले के सोचेका छन्, के गरेका छन् त्यो थाहा छैन, तर धेरै राम्रो छ। सबैजना आइराखेका छन्, विवाह भइराखेको छ अनि फोटो वगेरा वगेरा घोडा वगेराको पनि सुविस्ता राम्रै छ, अनि पानीमा यता बच्चाहरू खेल्न लाग्यो त्यो पनि राम्रै छ। धेरै धेरै अब यस्तै पर्यटक आइरहन् भन्ने यहाँकाहरूको पनि चाहना होला। यस्तै बाटो भएपछि सायद जङ्गल भला एक साँझसम्म लागे पनि घुमौँला भन्ने एउटा विचार थियो, तर रहन्छ सर्टकट सर्टकट छ, सर्टकटमा अब त्यतिकै घुम्यो, आधा एक घन्टा घुम्यो, अब घरतिर लागिने हो।
11: मेरो नाम टङ्गेश्वरी बुढा, कञ्चनपुरदेखि आएको है घुम्नलाई यतातिर। रमाइलो छ, राम्रो छ, होइन, धेरै रमाइलो छ, धेरै चेन्ज भइरहेछ, पहिला भन्दा ज्यादा छ चेन्ज। पहिला म आउँदाखेरि 8-10 वर्षभन्दा 10-12 वर्षभन्दा पहिला यो गेट थिएन, अनि यो भ्यूटारहरू थिएन, अनि यो बनिरहेको थिएन, आजभोलि धेरै परिवर्तन भएको छ, राम्रो छ, मन्दिरहरू पनि राम्रो बनिरहेको छन्, होइन, त्यो भन्दा चेन्ज के नै हुने हो र ठिकै छ, राम्रो लागिरहेछ। अब के हुन्थ्यो त्यो भन्दा अरू परिवर्तन राम्रो अरू राम्रो हुन्थ्यो।
0: प्राकृतिक सौन्दर्यले भरिपूर्ण जैविक विविधताले धनी र सांस्कृतिक रूपमा महत्वपूर्ण घोडागुडी एकातर्फ गर्वको विषय हो भने अर्कोतर्फ संरक्षण र व्यवस्थापनका दृष्टिले संवेदनशील क्षेत्र पनि हो। यहाँको जल, जंगल, चरा, वन्यजन्तु र ताल प्रणालीले यो क्षेत्रलाई विशिष्ट बनाएको छ। तर पछिल्ला वर्षहरूमा बढ़दो मानवीय गतिविधि, प्राकृतिक सन्तुलनमा देखिँदै गएको परिवर्तन र मिचाहा प्रजातिहरूको विस्तारले यो इको सिस्टममाथि निरन्तर दबाव सृजना गरिरहेको छ। यिनै तथ्यलाई केवल अनुभवका रूपमा होइन, वैज्ञानिक र नीतिगत दृष्टिले बुझ्न अझ आवश्यक छ, किनभने घोडागुडी सिमसारको संरक्षण केवल स्थानीय विषय मात्र नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय सरोकारको विषय पनि हो। हामीले यसै सन्दर्भमा चराविद तथा संरक्षण कर्मी डाक्टर हेम सागर बरालसँगको कुराकानी समेट्ने प्रयास गरेका छौं, जसले घोडागुडीको वर्तमान अवस्था, चुनौती र समाधानका उपायहरूबारे प्रष्ट मार्ग निर्देशन दिनेछ। अबको क्रममा सुनौ उहाँसँगको यो कुराकानी। घोडागुडी सिमसार अब यहाँ नजिकै छ सिमसार, यसको दिगो संरक्षणका लागि खासमा सरकारको प्राथमिक नीतिहरू चाहिँ के हुनुपर्छ भन्ने लाग्छ हजुरले देख्नु भएको हालसम्म?
6: अब संरक्षण गर्नको लागि हामीलाई चाहिँ केही तथ्याङ्कहरू चाहिन्छ होइन। सरकारको नीतिमा चाहिँ सबभन्दा पहिला त त्यहाँको जैविक विविधताको अनुगमन गर्नु पर्यो एउटा। दोस्रो के हुन्छ भने ताल र आसपासको अरू प्राकृतिक जुन संरचनाहरू छ तिनको पनि अनुगमन गर्नुपर्ने हुन्छ, प्राकृतिक रूपमा रहेका संरचनाहरू। तेस्रो चाहिँ के हो भने तिनको आधारमा होइन हामीले प्रत्येक वर्ष तथ्याङ्क लिन्छौँ, प्रत्येक वर्ष अनुगमन गर्छौँ, त्यसको आधारमा के भएको छ त घट्या छ अथवा बढ्या छ त्यो अनुसारले त्यहाँ केही कार्यक्रमहरू, कार्यक्रम मैले कुन हिसाबले भने अब ताल छ यसबाट हामीले केही फाइदा पाएको छैनौँ भन्ने सबै जहिले पनि जनताको समुदायको गुनासो रहन्छ र अब केही कार्यक्रमहरू होइन अब आय आर्जनका कार्यक्रमहरू चलाउनु पर्यो भने त्यो अनुसारले चलाउने, तर तालको जैविक विविधता तथा प्राकृतिक रूपमा जुन खालका संरचनाहरू त्यहाँ छन् तिनीहरूलाई केही पनि क्षति नहुने तरिकाले त्यो दुई तिनवटा कुराहरूलाई ध्यानमा दियो भने पुग्छ।
0: पछिल्लो समय चाहिँ यहाँ हेर्दाखेरि जस्तो अब त्यो रातिमा एकदम ठुलो लाइटिङ हुन्छ नि सडकमा, त्यो ताल छेउमै रोडमा त्यो पनि छ, र अहिले यो संरचनाहरू जस्तो मन्दिरहरू पनि अब धेरै बनिसकेका छन् कि अहिले चाहिँ यहाँ अब त्यही छेउमा, अनि अब जस्तो बस्ने कुटीहरू अब यस्तो कुराहरू धेरै विस्तार भइरहेको अवस्था छ अहिले। अब मानव चाप पनि बढ्दो अवस्थामा छ, त्यहाँ पर्यटनलाई विकास गरेको हुनाले अब यसले गर्दाखेरि चाहिँ सिमसारलाई असर पारिरहेको छ कि छैन, कस्तो खालको असर पारिरहेछ?
6: होइन यसले त अवश्य असर पारेको छ हेर्नुहोस् होइन, किनभने लाइट पोल्युसन, लाइटले गर्दाखेरि बसाइसराई गर्ने चराहरू पनि झुकिन्छन् होइन, लाइटले अब चरा मात्रै होइन अरू जैविक विविधता पनि त्यहाँ क्षति भइराखेको हुन्छ लाइटले गर्दाखेरि, उनीहरूलाई प्रत्यक्ष रूपमा र परोक्ष रूपमा असर परिरहेको हुन्छ लाइटले, एउटा कुरा त्यो हो किन एउटा त्यो। दोस्रो चाहिँ अब मैले अघि भने नि अनुगमन गर्ने र तिनीहरूको संख्याहरू अथवा तिनीहरूको अवस्था के छ त्यस अनुसारले मात्रै आय आर्जन गर्ने भनेको मैले खास इन्डिकेट गर्न खोजेकै यही हो कि, त्यहाँ यति भौतिक संरचनाहरू बनाउनु भएको छ, बनाइराख्नु भएको छ, अझै थप्दै हुनुहुन्छ कि अन्ततको त के हुन जान्छ भने त्यो त एउटा कङ्क्रिट जङ्गल जस्तो हुन जान्छ होइन। त्यहाँ त सुरुमा हेर्दाखेरि त त्यति ठुलो ऊ होइन होइन, सानो एउटा कुटी अथवा केही मेरो विचारमा केही पनि थिएन कि जस्तो लाग्छ म सुरु सुरुमा घुम्दाखेरि त्यहाँ। अब अहिले त्यहाँ यति संरचना बनाएको छ कि ती सबै संरचनाले जैविक विविधतालाई ह्रास गर्छन्, त्यसको सौन्दर्यता पनि घटेको छ वास्तवमा त्यो संरचनाहरू, किनभने प्लानिङ गरेर बनाएको केही पनि छैन संरचनाहरू होइन। एउटा सरकार आउँछ यो गर्छु भन्छ, अर्को सरकार आउँछ यो गर्छु भन्छ, त्यो तरिकाले बनाएको छ। अब केही केही जस्तो फुटरेल्सहरू जहाँ मान्छेहरू हिँड्ने यसो त्यो चाहिँ ठिकै छ, अब त्यहाँ पनि यति ठुलो विकार भएको छ कि मैले अब अस्ति जाँदाखेरि कोही त्यो सेल्फी यता उता गर्ने भौतिक संरचनाहरू यति बनाएको छ कि त्यो घिनलाग्दो भइसक्यो के, यसले यसले हेर्दाखेरि पनि घिनलाग्दो। दोस्रो कुरा जैविक विविधता र जति छ त्यहाँ प्राकृतिक वातावरण त्यसलाई एकदमै असर गरेको छ यसले, यसको यसले त हुनु हुँदै हुँदैन, म त विरोध गर्छु यसको।
0: मानव चाप त छ त्यो पनि भयो, यो सँगसँगै अहिले हाम्रो घोडागुडीमा देखिएको समस्या भनेको यो बेसरम, यो मिचा प्रजाति बेसरम झारले चाहिँ एकदमै धेरै बढ़िरहेको छ के, यसलाई नियन्त्रण गर्नका लागि अब प्रदेश सरकारले अब थोरै त्यो चरा अभयारण्य क्षेत्र घोषणा गरिसकेपछि थोरै बजेट त दिइरहेछ, अब घोषणा भएको चार वर्ष हुँदासम्म पनि अहिलेसम्म अब त्यो बेसरम झार निकाल्नको लागि मात्रै 8-9 लाखसम्म बजेट विनियोजन त भयो, तर यो योजनाले मात्रै त पुग्दैन होला नि, यसलाई नियन्त्रण गर्न अब कस्तो खालको चाहिँ योजना आवश्यक छ?
6: अब यस्तो छ इन्द्रजी, के छ भने अघि तपाईँले सुरुमा भन्नुभयो नि यो आफैमा महेन्द्र राजमार्ग अथवा पूर्व पश्चिम राजमार्गको छेउमा छ, त्यसले धेरै ठुलो बाधा व्यवधान दिएकै छ एउटा कुरा त्यो होइन। अब त्यसबाट अहिले अब जब व्यवस्थापनको कुरामा चाहिँ प्रदेश सरकार अथवा अरू सरकारले के गर्ने भन्दाखेरि यो बेसरम भनेको मिचा प्रजाति हो, तर बेसरम भन्दा धेरै कडा मिचा प्रजातिहरू पनि नेपालमा आइसकेका छन्, अब धन्न त्यहाँसम्म पुगेका छैन होइन। अब एउटा लहरी वनमारा भन्ने छ, त्यहाँ पुग्यो भने त्यसलाई खतमै बनाइन्छ त्यहाँको होइन, त्यहाँको ताललाई खतम बनाउँछ, यहाँ अब
12: यता दाङसम्म पुगेको रेकर्ड छ अहिलेसम्म होइन, बिस्तारै पश्चिमतिर आउँदैछ, पूर्वबाट पश्चिमतिर फैलिँदैछ लहरे बनमारा भन्ने। अब त्यो बेसरामलाई, बेसराम वास्तवमा ठुलो खालको समस्यावाला निचा प्रजाति चाहिँ होइन, बेसरामलाई कन्ट्रोल गर्न सकिन्छ होइन। बेसरामलाई कन्ट्रोल गर्न अब 8-9 लाख रुपियाँ खर्च गर्नुभएको छ सरकारले, त के गर्नु पर्यो भने सङ्घ संस्थाहरू होइन समुदायमा आधारित संस्थाहरू छ, यो वन समूहहरू छ, वन उपभोक्ता समूहहरू, उनीहरूलाई मोबिलाइज गरेर होइन उनीहरूलाई उनीहरूसँग गरेर यसलाई अझ कम खर्चमा पनि गर्न सकिन्छ। तर यो यसले चाहिँ ठुलो चाहिँ समस्या दिन्छ जस्तो लाग्दैन, त्यो पनि छेउछेउमा एकदम पानी कम भएको ठाउँमा मात्रै हुन्छ यो बेसरम, भित्रभित्र पानी गहिरो भएको ठाउँमा जान सक्दैन यसले होइन, त्यो खालको छ, त्यसलाई मैले ठुलो समस्या मानिनँ। तर अब यो 8-9 लाख रुपियाँ त्यही बेसरम व्यवस्थापन गर्न मात्रै भनेर चाहिँ हुँदैन, त्यहाँ त भिड व्यवस्थापन गर्नु पर्यो, त्यहाँ त भौतिक संरचना जुन प्रकारले अगाडि बढाएको छ त्यसलाई व्यवस्थापन गर्नु पर्यो, मन्दिरहरूको संरचना धमाधम भइरहेछ, अनधिकृत संरचनाहरू भइरहेछन् त्यहाँ, त्यसलाई त त्यसलाई व्यवस्थापन गर्नु पर्यो नि, त्यो खालको व्यवस्थापन गर्ने, अनि जैविक विविधताहरू कसरी शान्तिसँग बस्न पाउँछन् होइन, त्यो व्यवस्थापन गर्नु पर्यो। अब यति ठुलो लाइटहरू राखिदिएपछि हेर्नु न, लाइट लाइटले त धेरैको जीवन चक्रमा असर गर्छ लाइटले होइन, त्यो भएकोले त्यहाँको अरू अरू भागतिर अरू पक्षतिर चाहिँ अलिक बढी ध्यान दिनु जरुरी छ, र बजेट पनि अलिक छुट्याउनु पर्यो, अनुगमनको लागि बजेट छुट्याइदिनु पर्यो, त्यहाँको वासस्थान व्यवस्थापनको लागि सिमसारहरू कसरी व्यवस्थापन गर्ने, त्यहाँ गोहीहरू छ, मगर गोही छ त्यहाँ होइन, अरू अरू हरिहाँसको नेपालको सबभन्दा ठुलो सङ्ख्या भएको ठाउँ हो त्यो, त्यो सिमसार नादुन हाँसको सबभन्दा ठुलो संख्याले बच्चा कोरल्ने ठाउँ हो हेर्नु न होइन, अर्को त्यो नखटा हाँस पनि पाउँथ्यो एक जमानामा, नखटा हाँस भनेको तराईको सबभन्दा ठुलो रैथाने बच्चा कोरल्ने हाँस भनेको नखटा हाँस, त्यो पनि पाउँथ्यो, त्यो त अब प्राय लोप छ त्यहाँबाट, यिनीहरूलाई कसरी ल्याउने, यिनीहरूलाई कसरी व्यवस्थापन गर्ने सोच्नु पर्यो, र साँच्ची नै म संरक्षण गर्छु भन्नु पर्यो के, यो खालि एउटा हुन्छ नि विधि पुर्याएर के हुन्छ यसलाई कर्मकाण्डी खालको संरक्षणले त खासै केही गर्दैन, हेर्नुहोस् बजेट प्रत्येक वर्ष आउँछ यसो गरे जस्तो गर्छन् टिक लगाउँछन् खासै केही हुँदैन जस्तो लाग्छ मलाई।
13: घोडागुडी जस्तो रामसार क्षेत्रको अब संरक्षण सँगसँगै पर्यटन विकासलाई पनि कसरी सन्तुलनमा चाहिँ राख्न सकिएला त?
12: त्यही त, पर्यटन विकास भनेको कस्तो छ भने कुनै पनि ठाउँले सर्टेन क्यापासिटीमा मात्रै टुरिस्टहरू लिन सक्छ, पर्यटनहरू पर्यटकहरू लिन सक्छ क्या, धेरै ठुलो पर्यटक होइन तर त्यहाँ व्यवस्थापन कमजोर छ, अब त्यहाँ त मास्टर प्लान पनि बनेको छ नि, हाम्रो प्लानहरू बन्छन् होइन, पोलिसिजहरू बन्छन् इम्प्लिमेन्ट हुँदैनन्, थन्किएर बसिया हुन्छन् होइन, त्यहाँ त मास्टर प्लानै बनाएको छ घोडाघोडीको, त मास्टर प्लानै बनाएर पर्यटन व्यवस्थापन गर्ने प्रबन्धन गर्ने भनेको, र एकै ठाउँमा कन्सन्ट्रेट छ के, अगाडि चाहिँ ठ्याक्कै मुखमा कन्सन्ट्रेट छ, त्यो मुखै हो त तालको मुख्य भाग भने फेरि होइन, देश जैविक विविधता ठुलो विविधता छ त्यही छ देखिने, त्यहीनिर चाप बढ्यो क्या धेरै।
13: दीर्घकालीन रूपमा यस क्षेत्रलाई चाहिँ सुरक्षित राख्न स्थानीय प्रदेश र संघीय तहको संयुक्त भूमिका चाहिँ कस्तो हुनुपर्छ?
12: भूमिका त तिनटै सरकारको समन्वयकारी भूमिका हुनुपर्छ होइन, अब सबैको कार्यक्षेत्रभित्र पर्छ एउटा कुरा त्यो भयो, सबै सरकारको कार्यक्षेत्रभित्र परेको देखिन्छ, रामसार क्षेत्र भन्ने बित्तिकै सङ्घीय सरकार तानिएको हुन्छ होइन, र अब यसलाई मैले अघि भने जस्तै जैविक विविधताको चाहिँ ह्रास हुन नदिने, पर्यटन गराउने तर व्यवस्थित गराउने, त्यहाँ मान्छे अलिकति अनुशासित भएर मान्छेले हेर्न सक्ने, धेरै ठुलो भिडभाड नगर्ने, हल्ला नगर्ने होइन, अनि फोहोरहरूको व्यवस्थापन राम्रोसँग गर्ने, संरचनाहरूमा रोक लगाउनु पर्यो, अनधिकृत संरचनाहरू जुन छ त्यसलाई रोक लगाउनु पर्यो, हेर्नुहोस् अहिले सबैतिर मन्दिरका नाममा सबै जग्गा अकुपाई गरेर मान्छेले त्यहाँ बस्ती नै बसालिदिएला, बसाली पनि देखाएको छ कति मान्छे त्यहाँ बस्छन्, त्यो त होइन त त्यहाँ गर्ने, त्यो भएर समन्वयकारी भूमिका हुनुपर्छ, सबैले एउटै प्लान अन्तर्गत वान डोर पोलिसी अन्तर्गत कसरी काम गर्ने त त्यहाँ भनेर चाहिँ उहाँहरू जानुपर्छ, विज्ञहरूलाई सम्मिलित गर्नुपर्छ, अब स्थानीय समुदायको चाहिँ सुनिश्चितता भनौँ न, अब आर्थिक लाभको लागि उहाँहरूलाई कसरी मदत गर्न सकिन्छ त्यो चाहिँ हुनु पर्यो।
13: कुराकानी र समयका लागि हेमसागर बराल सरलाई धन्यवाद। घोडागुडी जस्तो संवेदनशील र महत्वपूर्ण सिमसार क्षेत्रको संरक्षण केवल चर्चा वा योजनामा सीमित रहनु हुँदैन,
0: यसलाई व्यवहारमा उतार्नुपर्ने समय आएको छ। यहाँको जैविक विविधता, जल प्रणाली, चरा वन्य जन्तु र स्थानीय संस्कृति जोगाउन दिगो योजना, वैज्ञानिक व्यवस्थापन र सबै तहको समन्वय अनिवार्य देखिन्छ। अब आवश्यकता छ नीति निर्माणदेखि कार्यान्वयनसम्म एउटै साझा दृष्टिकोण, जस्तै घोडाघोडीलाई केवल बचाउने मात्र होइन भावी पुस्ताका लागि जीवन्त रूपमा जोगाइराखोस्। आजको अंकमा हामीले घोडाघोडीको सम्भावना, अवसर र चुनौतीका विषयमा छलफल गर्यौं। हामीलाई आशा छ आजको यो छलफल तपाईहरूका लागि पक्कै पनि उपयोगी भयो होला। तपाईलाई आजको अंक कस्तो लाग्यो? आफ्ना सल्लाह, सुझाव र प्रतिक्रिया हामीलाई पठाउन नबिर्सनुहोला। जसका लागि हाम्रो ठेगाना रहेको छ रेडियो घोडाघोडी एफएम घोडाघोडी नगरपालिका एक सुखड कैलाली। हाम्रो इमेल ठेगाना रेडियो घोडाघोडी 88.3@gmail.com। साथै जुन रेडियो स्टेशनहरू मार्फत हामीलाई सुनिराख्नु भएको छ त्यही रेडियोमा सम्पर्क गर्न पनि सक्नुहुन्छ। आजको यो छलफलसँगै रेडियो कार्यक्रम प्रकृति संवादबाट विदा माग्ने बेला भएको छ। अर्को श्रृंखलामा हामी प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी अर्को विषय लिएर उपस्थित हुने नै छौं। तबसम्मका लागि कार्यक्रम उत्पादक टीमसँगै प्रविधिमा साथ दिने टेकुलाई धन्यवाद दिँदै म इन्दु केसीलाई पनि विदा दिनुहोस्। नमस्कार, तपाईँको समय शुभ रहोस्।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज
1: अन्तरिम आदेश भक्तपुरबाट आएको रायोको सागमा उच्च विषादी नष्ट गर्न निर्देशन
2: बजारमा आएको रायोको सागको स्याम्पल लियौं र त्यो चाहिँ इनिभिसन पर्सेन्ट 45% भन्दा बढी भएको भएर नष्ट गर्ने भनेर हाम्रो टेस्टले देखायो
1: कालापानी लिपुलेक विवाद समाधानका लागि कूटनीतिक पहल गरिने प्रधान न्यायाधीशमा डाक्टर शर्मा सिफारिशमा मेरिट प्राथमिकता रहेको सरकारको स्पष्टीकरण संसदीय सुनवाईको प्रक्रिया शुरू
3: सुनाई अवधि त कति राख्ने भनेर कुरा गर्यो त्यसलाई 10 को कुरा अर्को चाहिँ 10 दिनसम्म हामीले दिने
1: दक्षिण पूर्वी एसियाबाट 616 नेपालीको उद्धार अनलाइन ठगीको जालो खुल्दै यस वर्ष मनसूनमा कम पानी पर्ने गर्मी भने बढ़ने सम्भावना
4: सरदरभन्दा कम वर्षा आकलन गरेका हौ दुवै तापक्रम अधिकतम र न्यूनतम सरदरभन्दा बढ़ी हुन्छ भन्ने चाहिँ आकलन छ
1: र स्कटल्याण्डपछि अमेरिकालाई पनि हराउँदै अभ्यास श्रृंखलामा नेपाल एको जीत भोलि स्कटल्याण्डसँग खेल्ने
5: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN
1: जलविद्युत र पर्यटन नेपालको समृद्धिका मुख्य आधार हुन् ठूला आयोजनाका लागि वैदेशिक लगानी अनिवार्य हुन्छ तर प्रशासनिक झमेला र भ्रष्टाचारका कारण लगानीकर्ताहरू आकर्षित हुन सकेका छैनन् स्थानीय स्तरमा साना उद्योग र ग्रामीण पर्यटन प्रवर्धन गर्न सके रोजगारी सिर्जना हुनका साथै अर्थतन्त्र गतिशील बनाउन सकिनेछ अब खबर सन्तोषी रावलबाट
6: यस वर्षको मनसूनमा औसत भन्दा कम पानी पर्ने अनुमान गरिएको छ जल तथा मौसम विज्ञान विभागले आगामी मनसून अर्थात 4 महिनाको ऋतुगत मौसम आकलन सार्वजनिक गर्दै देशभर औसत भन्दा कम पानी पर्ने सम्भावना रहेको जनाएको हो विभागका अनुसार आगामी मनसूनमा दिउँसोको अधिकतम तापक्रम औसत भन्दा बढ़ी हुने सम्भावना छ विभागका मौसमविद सुदर्शन हुमागाईका अनुसार दक्षिण एसियाली जलवायु पूर्वानुमान मंचले सन् 2026 को मनसून अवधिमा दक्षिण एसियाका अधिकांश क्षेत्रमा औसत भन्दा कम वर्षा हुने प्रक्षेपण गरेको हो हुमागाईले कर्णाली बागमती र कोशी प्रदेशका उत्तरी भूभाग बाहेक अधिकांश क्षेत्रमा औसत भन्दा कम पानी पर्ने अनुमान गरिएको बताउनुभयो
4: उत्तरी भूभागहरू कर्णाली प्रदेशका अनि बागमती प्रदेशका केही र कोशी प्रदेशका माथिल्लो भूभागहरूमा सरदर वर्षा हुने सम्भावना हामीले अनुमान गरेका छौं बाँकी भूभागहरूमा सरदर भन्दा कम वर्षा हुने देखिन्छ जति गाढा रंग भयो त्यसले सम्भावना बढ़ी छ भन्ने देखाउँछ हामीले यो सबै पहेँलो र रातो लागेको भाग सर्वदर भन्दा कम वर्षा आकलन गरेका हौ सास्कफले दिएको फोरकास्ट अनुसार पनि यो चाहिँ दुवै तापक्रम अधिकतम र न्यूनतम सरदर भन्दा बढ़ी हुन्छ भन्ने चाहिँ आकलन छ
6: नेपालको उत्तर पश्चिमी क्षेत्रमा भने अघिल्ला वर्षहरूको जस्तै सरदर पानी पर्ने अनुमान गरिएको छ कर्णाली प्रदेशका दक्षिणी भूभाग लुम्बिनी प्रदेशका अधिकांश भूभाग मध्य प्रदेशका पूर्वी भूभाग र कोशी प्रदेशका दक्षिणी भूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 55%देखि 65%सम्म रहेको छ सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग मध्य प्रदेशका पश्चिमी भूभाग र कोशी प्रदेशका मध्य भूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना 45% देखि 55%सम्म छ कर्णाली प्रदेशका उत्तरी भूभाग तथा कोशी प्रदेशका उत्तरी भूभागमा सरदर वर्षा हुने सम्भावना 35%देखि 45%सम्म रहेको छ न्यूनतम तापक्रम सरदर भन्दा बढ़ी हुने सम्भावना 55%देखि 65%सम्म रहेको विभागको पूर्वानुमान रहेको छ यसैबीच आज राति भने कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेगका केही स्थानमा मेघगर्जन तथा चट्याङ सहित हल्का पानी पर्ने सम्भावना रहेको छ अन्य स्थानमा भने मौसम प्राय सफा रहने विभागका वरिष्ठ मौसमविद विभूति पोखरेलले सीआईएनसँग बताउनुभयो
7: हाल चाहिँ मधेस बागमती र गण्डकी प्रदेश अब यो लगायत कोशी लुम्बिनी कर्णाली सुदूरपश्चिमका हिमाली र पहाड़ी भूभागमा चाहिँ साधारणतया बादल लागेको छ बाँकी भूभागमा चाहिँ अब यो मधेसको पनि केही भूभागहरूमा चाहिँ अलिकति बादलै लागेको छ भने अरू भूभागहरूमा आंशिक छ होइन कोशी बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा साथै यो मधेस गण्डकी र कर्णाली प्रदेशका पनि एक दुई स्थानमा चाहिँ हल्का वर्षा भइरहेको अवस्था छ
6: अहिले पनि कोशी बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम पानी परिरहेको विभागले जनाएको छ। सर्वोच्च अदालतले आधारभूत आवश्यकता पूरा नगरी सुकुम्बासी बस्ती हटाउन अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालतले सुकुम्बासी बस्ती हटाउने सरकारी निर्णय विरूद्ध परेको रिटमा आज न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजालस सुनवाई गर्दै सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चले सुकुम्बासी तथा व्यवस्थित बसोबासीलाई जबरजस्ती हटाउँदा कानूनी प्रक्रिया अनिवार्य रूपमा पालना गर्न सरकारलाई निर्देशन दिएको सूचना अधिकारी निराजन पाण्डेले सीआईएनसँग बताउनुभयो।
8: यो नेपाल सरकार मन्त्री परिषदको 2082 चैत्र 13 बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी कार्य सूचीको बुझा नम्बर 91 उल्लेखित मापदण्ड एवं प्रक्रिया र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको चलानी नम्बर 412 मिति 2083 वैशाख 17 सबै नगरपालिका र नगरपालिका गाउँपालिकाको नाममा जारी परिपत्र एवं गृह मन्त्रालयको चलन नम्बर 650 2083 वैशाख 17 पत्रबाट निर्दिष्ट चरणबद्ध प्रक्रिया अवलम्बन नगरी सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जबरजस्ती बस्तीबाट हटाउने वा विस्थापित गर्ने कार्य नगर्नु नगराउनु भन्ने आदेश जारी भएको छ।
6: आदेशमा बिना उचित कानूनी प्रक्रिया विस्थापित गर्दा शिक्षा स्वास्थ्य र आवास जस्ता आधारभूत अधिकारका गम्भीर असर पर्ने उल्लेख गरिएको छ। अदालतले यस्तो कार्य मानवीय संकट निम्त्याउन सक्ने भन्दै सचेत गराएको छ। भक्तपुरको मध्यपुर तिमीबाट ल्याइएको रायोको सागमा अत्याधिक विषादी भेटिएपछि नष्ट गर्न निर्देशन दिएको छ। केन्द्रीय कृषि प्रयोगशाला मातहतको विषादी अवशिष द्रुत विश्लेषण प्रयोगशाला इकाई कालीमाटीले मंगलबार गरेको परीक्षणमा 13 नमूना मध्ये एउटा नमूनामा विषादीको मात्रा उच्च पाइएको प्रयोगशालाका सहायक सूचना अधिकारी महेश तिमिर्सानाले सीआईएनलाई बताउनुभयो।
2: हाम्रो अब आरिपिआर टेस्ट हुन्छ के कालीमाटीमा, अनि रेगुलर टेस्ट हुन्छ। त्यसमा चाहिँ अब हामीले बजारमा आएको गाईको सागको स्याम्पल लियौँ र त्यो चाहिँ इनिभिसन पर्सेन्ट 45% भन्दा बढी भएको भएर नष्ट गर्ने भनेर हाम्रो टेस्टले देखायो। अनि स्याम्पल लिने बेलामा त्यहाँको ओरिजिन कता हो भनेर सोध्छौँ क्रपको, उहाँहरूले भक्तपुरकै भन्नुभयो। त्यो हिसाबले भक्तपुरकै मात्रै भन्ने छ।
6: सरकारले डाक्टर मनोज कुमार शर्मालाई कार्यक्षमताको हिसाबमा प्रधान न्यायाधीशमा सिफारिश गरिएको प्रष्ट पारेको छ। मन्त्री परिषद बैठकपछि संचारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारले न्याय क्षेत्र सुधारको प्रयास गर्न क्षमतालाई हेरेको बताउनुभयो।
9: परिषदले हेर्दाखेरि पनि 5 सदस्य मध्ये 3 लगभग राजनीति नियुक्ति जस्तो देखिन्छ। त्यहाँबाट सिफारिश हुने न्यायाधीश पनि अब अलिकति राजनीतिक पृष्ठभूमिको आइराख्नु भएको छ भनेर पनि विभिन्न कानूनविदहरूले भनिदिनु आउनुभएको कुरा हो। अब त्यहाँबाट संवैधानिक परिषदको पनि आफ्नै टिका टिप्पणी पहिलादेखि हुँदै नै आएको हो। यो पालि पहिलो पटक नै प्रधान न्यायाधीशको सिफारिश चाहिँ मुद्दाको फर्स्योर्डको हिसाबमा, हामीले एउटा इन्डिकेटरको हिसाबमा चाहिँ सिफारिश गरेर पठाएका छौं। यो पनि एउटा एकदमै पर्फेक्ट यही पद्धति हो भनेर पनि भन्न खोजेको होइन, तर अहिलेसम्मको हामीले इतिहास हेर्दाखेरि चाहिँ इन्डिकेटरका हिसाबमा, उहाँहरूको कार्यक्षमताको हिसाबमा सिफारिश भएको चाहिँ यो पहिलो पटक हो। यसलाई पनि क्रमबद्ध रूपमा यसलाई सुधार गर्दै अझै राम्रो प्रोसेस बनाउँदै जानुपर्छ।
6: यसैबीच सरकारले विदेश स्थित 15 नेपाली मानार्थ महावाणिज्य दूत पदयुक्त मुक्त गर्ने निर्णय गरेको छ। बैठकले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट अन्तर्राष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी 2014 प्रोटोकल नम्बर 29 अनुमोदनका लागि संघीय संसद समक्ष पेश गर्ने स्वीकृति प्रदान गर्ने र संलग्न अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 अनुमोदनका लागि संघीय संसद समक्ष पेश गर्ने स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। त्यस्तै सरकारले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेको छ। वैशाख 28 गते दिउँसो 4 बस्ने संयुक्त बैठकलाई सम्बोधनका लागि आग्रह गर्ने निर्णय गरेको हो। संसदीय सुनवाई समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको संसदीय सुनवाई प्रक्रिया अगाडि बढ़ाएको छ। सिंहदरबारमा आज बसेको बैठकले प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरूद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो। प्रस्तावित प्रधान न्यायाधीशको सुनवाईका लागि 10 समय दिएर उजुरी आह्वान गरिएको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो।
3: कार्यविधि अगाडि बनेको कार्यविधिको आधारमा नै यसलाई हामीले परिमार्जन गर्यौं र यो नयाँको रूपमै ल्याछौं। अहिले यो नयाँ कार्यविधि बनेको छ, नयाँ कार्यविधि हामीले पारित गर्यौं। असाध्यै नयाँ विषयहरूमा छलफल चाहिँ के भएको छ भने एउटा हामीले सुनाई अवधिलाई कति राख्ने भनेर कुरा गर्यौं, त्यसलाई 10 को कुरा, अर्को चाहिँ 10 दिनसम्म हामीले दिने सुनवाईको लागि अथवा मान्छेलाई उजुर गर्ने टाइम चाहिँ 10 दिनसम्म दिने भन्ने कुरा हो। त्यस पछाडि अर्को हामीले असाध्यै महत्वपूर्ण कुरा चाहिँ के गरेका छौं भन्दा यो सुनवाई भएर गइसके पछाडि उहाँहरूले पेश गरेको कार्ययोजना, नतिजामा आधारित कार्ययोजनाहरू कसरी कार्यान्वयन भइरहेछ त्यसलाई कुनै न कुनै निकायले चाहिँ अनुगमन गर्नुपर्छ भन्ने हो।
6: साझा खबरमा अब खेल खबर। एक दिवसीय अभ्यास श्रृंखलाको दोस्रो खेलमा नेपालको ए टोलीले अमेरिकालाई 3 विकेटले हराएको छ। अमेरिकाले दिएको 263 रनको लक्ष्य नेपाल ए ले 49 ओभर 1 बलमा 7 विकेट गुमाएर भेटायो। यसअघि माथिल्लो मुलपानी मैदानमा टस जितेर ब्याटिङ हारेको अमेरिकाले 50 ओभरमा 8 विकेट गुमाएर 262 रन बनायो। एक दिवसीय अभ्यास श्रृंखलाको पहिलो खेलमा हिजो नेपाल ए ले स्कटल्याण्डलाई 45 रनले हराएको थियो। आईसीसी क्रिकेट विश्वकप लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्ड टोलीसँग नेपाल ए ले एक दिवसीय अभ्यास श्रृंखला खेलिएको हो। नेपाल ए ले स्कटल्याण्ड र अमेरिकासँग 2-2 वटा खेल खेल्ने भएको छ।
10: आलु आयातको भार घटाउँदै डडेलधुराको बिउ आलु एकै सिजनमा करोड बढी आमदानी।
11: विगतको वर्षहरूमा धेरै टाटा उता जुम्ला सुर्खेत दैलेखसम्म पनि पठाए, खाएनालु चितवनसम्म पनि पठाएको।
10: डडेलधुराको बिउ आलुको माग बढ्दो, रिपोर्टसँगै सामुदायिक वनमा पर्यापर्यटनको सम्भावना तर अभ्यास किन सुस्त, विशेष श्रृंखला प्रकृति र जीवन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: आदरणीय अभिभावक, शिक्षक, कर्मचारी, प्यारा विद्यार्थी तथा शुभचिन्तक सबैमा नयाँ वर्ष 2083 को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। यो नयाँ वर्षले यहाँको जीवनमा सुख शान्ति, समृद्धि र सफलताको नयाँ ढोका खोलोस्। हरेक दिन नयाँ आशा, नयाँ ऊर्जा र सकारात्मक सोचका साथ अघि बढ्ने प्रेरणा मिलोस्। खड्ग मेमोरियल सेकेन्डरी स्कूल तथा वर्गीस होस्टेल परिवार, टिकापुर, कैलाली।

0: को स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टिआई.ओआरजी फोन नम्बर 01-5224-352-5224-353
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईजीएनले काठमाण्डमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। भारतसँग सीमा जोड़िएको लिपुलेक, लिम्पिया, धुरा र कालापानी क्षेत्रको भूभागका विषयमा सरकारले कूटनीतिको वार्ता गर्ने भएको छ। सन् 1816 को सुगौली सन्धि अनुसार महाकाली नदी पूर्वका यी क्षेत्रहरू नेपालकै रहेको तथ्य सहित परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल गर्ने भएको हो। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले नेपाली भूमि लिपुलेख हुँदै भारत र चीन बीच सञ्चालन गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा सरकारले आफ्नो गम्भीर सरोकार दुवै छिमेकी मुलुकलाई कूटनीतिक माध्यमबाट अवगत गराइसकेको बताउनुभयो।
3: 1816 सनको सुगौली सन्धिबाट नै महाकाली पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार पूर्णतः स्पष्ट र अडिग रहेको हामीले उल्लेख गरेका छौं। नेपाली भूमि लिपुलेक हुँदै आयोजना गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा नेपाल सरकारले आफ्नो स्पष्ट अडान र सरकार भारत र चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराइसकेको छ। यसअघि पनि नेपाल सरकारले भारत सरकारलाई उक्त क्षेत्रमा सड़क निर्माण वा विस्तार, सीमा व्यापार र तीर्थाटन जस्ता कुनै पनि क्रियाकलाप नगर्न निरन्तर आग्रह गर्दै आएको विषय पनि हामी उल्लेख गरेका छौं। साथै लिपुलेक क्षेत्र नेपाली भूभाग रहेको विषयमा मित्र राष्ट्र चीनलाई समेत आधिकारिक रूपमा जानकारी गराइसकिएको विवरण पनि उक्त नोटमा स्पष्ट पारेका छौं।
2: यसबीच दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा संचालित अनलाइन ठगीमा परेका 616 जना नेपाली नागरिकको उद्धार गरिएको प्रवक्ता छेत्रीले जानकारी दिनुभयो। थाइल्याण्ड र म्यानमार स्थित नेपाली दूतावासहरूको समन्वयमा कम्बोडियाबाट 491, म्यानमारबाट 111, लाओसबाट 8 र थाइल्याण्डबाट 6 जनाको उद्धार गरी नेपाल फर्काइएको उहाँको भनाइ छ। नेपालमा हरेक वर्ष करिब 7 अर्बको आलु आयात हुने गरेको छ, जसमा बिउ आलु समेत रहेका छन्। सुदूरपश्चिमको डडेलधुरा जिल्ला भने पछिल्ला वर्षहरूमा बिउ आलु उत्पादनको केन्द्र बन्दै गएको छ। चालू आर्थिक वर्षमै मात्रै करिब 2000 क्विन्टल बिउ आलु जिल्ला बाहिर निर्यात भएको छ भने 1,30,00,000 रूपियाँ भन्दा बढ़ी आमदानी भएको छ।
4: डडेलधुराको गन्याबधुराका किसान दत्तराज अवस्थीको परिवारका लागि बिउ आलु मुख्य आमदानीको स्रोत बनेको छ। उहाँले उत्पादन गरेको बिउ आलु अहिले बाहिर जिल्लामा राम्रो मूल्यमा बिक्री भइरहेको छ। पहिले आफै खाने मात्रै उत्पादन हुन्थ्यो, अहिले व्यावसायिक रूपमा खेती गर्दै आय स्रोत बढ़ाउन सफल भएको उहाँ बताउनुहुन्छ।
5: आलु खेतीमा त हामी पहिले शुरूआतै यो क्षेत्रमा आलु खेती गर्ने भनेर हाम्रै बुवाले शुरू गरेको 2042 सालतिर भन्ने छ। पहिला हामी चाहिँ आलुमा थियौं, अहिले हामीले करिकरी हामीले 10 क्विन्टल जति आलु लाछौं। योभन्दा पहिला बिक्री गर्यौं। हाम्रो यो क्षेत्र चाहिँ के छ भने त्यति बजारका लागि अहिलेसम्म त्यति उत्पादन भएको चिजहरू चाहिँ बिक्री नभएको चाहिँ छैन।
4: जिल्लाबाट उत्पादित गुणस्तरीय बिउ आलुको माग बझाङ, बैतडी, डोटी, अछाम, कैलाली, कञ्चनपुर र दार्चुला तथा दैलेख जिल्लासम्म छ। चालू आर्थिक वर्षमै करिब 2000 क्विन्टल बिउ आलु जिल्ला बाहिर बिक्री भएको छ। यसमध्ये 800 क्विन्टल हिउँदे र 1200 क्विन्टल बर्खी आलुको बिउ रहेको छ। बिउ आलुको व्यापारबाट किसानहरूले 1,33,00,000 रूपियाँ भन्दा बढ़ी आमदानी गरेका छन्, जसले आलु खेतीमा टिकिरहन मदत गरेको अर्का किसान धर्म भट्ट बताउनुहुन्छ।
6: मैले विगतको वर्षहरूमा धेरै टाटा उता जुम्ला, सुर्खेत, दैलेखसम्म पनि पठाए, खाएन आलु चितवनसम्म पनि पठाएको, सुदूरपश्चिम झन्नै 9 जिल्लामै पठाएको छु।
4: डडेलधुराको सदरमुकाम आसपासका तणीबाटा, भेटा, भातकाँडा लगायतका क्षेत्रहरूमा आलु खेती तीव्र रूपमा विस्तार भइरहेको छ। यहाँको हावापानी र माटो आलु उत्पादनका लागि अत्यन्तै अनुकूल मानिन्छ, जसका कारण यहाँ उत्पादित आलु गुणस्तरीय हुने कृषि प्राविधिकहरू बताउँछन्। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत सञ्चालन भएको आलु सुपर जोनले पनि उत्पादन, भण्डारण र बजार व्यवस्थापनमा सहजीकरण गरिरहेको छ। कार्यक्रमका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत पीताम्बर बस्नेत,
7: आउने वर्षलाई पनि हामीले केही कार्यक्रम प्रस्ताव गरेका छौँ। यसमा मुख्य हामीले फोकस गरेको भनेको यो आलुको एउटा क्षेत्र विस्तार कार्यक्रम भनेर गरेका छौँ। होइन, क्षेत्र विस्तार भनेको आलुलाई किसानलाई बिउ उपलब्ध गराउने अनि त्यसमा किसानहरूले खाने आलु उत्पादन गर्ने एउटा यो गरेका छौँ। र अर्को हामीले मुख्य रूपमा चाहिँ यो बिउ उत्पादनलाई हामी बीज वृद्धि भन्छौँ, यसलाई चाहिँ व्यवस्थित गर्न खोजेका छौँ। बर्खे आलुको पनि हामीले चाहिँ त्याग सहित बिउ ल्याएर यसरी चाहिँ बिउलाई एउटा चाहिँ आधिकारिक रूपमा चाहिँ त्याग लगाएर एउटा स्रोत सुनिश्चित गर्ने हिसाबले यो बिउ उत्पादन कार्यक्रमलाई चाहिँ हामीले व्यवस्थित गर्न खोजिरहेछौँ र गर्दैछौँ पनि।
4: डडेलधुरामा वर्षमा 2 सिजनमा आलु खेती हुने गरेको छ। हिउँदे र बर्खे करिब 1,122 हेक्टर क्षेत्रफलमा फैलिएको आलु खेतीबाट

0: प्रति हेक्टर 30 मेट्रिक टनसम्म उत्पादन हुने गरेको छ। धर्कराज भट्ट, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। वन ऐन संशोधनपछि पनि सामुदायिक वनमा पर्यापर्यटन अघि बढ़न सकेन।
2: वन ऐन 49 थिएन, नियमावली 51 पनि थिएन, तर पछिल्लो बेला समूहहरूले त्यो कामको चाहिँ विस्तारै अभ्यास गर्दै गए। समूहले अभ्यास गर्दै जाँदा यो राम्रै हुने रहेछ भनेर अब हामीले पछिल्लो ऐन नियमावलीमा ती कुराहरू राख्यौं।
1: सामुदायिक वनमा लगानी र तालिम अभाव रिपोर्टसँगै विशेष श्रृंखला प्रकृति र जीवन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: टिकापुर नगरको प्रथम शैक्षिक धरोहर वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि तपसिलको कार्यक्रम बमोजिम कक्षा पीजीदेखि कक्षा 9 भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
4: भर्ना कार्यक्रम
3: नयाँ विद्यार्थी भर्ना कार्यक्रम शुभारम्भ 2083 वैशाख 2 गतेबाट। नयाँ शैक्षिक सत्रको पढाइ सुरु 2083 वैशाख 7 गतेबाट।
4: वीरेन्द्र विद्या मन्दिरका विशेषताहरू:
3: विद्यालय हाताभित्र स्वस्थ हरित वातावरण भएको,
4: दक्ष र अनुभवी शिक्षकबाट अध्यापन गराइने,
3: एकै परिवारका 3 एकजनालाई निशुल्क छात्रवृत्ति दिइने,
4: विद्यालयमा घेरा पर्खालका व्यवस्थाका कारण बाल बालिकाको सुरक्षाको निश्चितता भएको,
3: सीसीटीभी क्यामेराद्वारा शैक्षिक गतिविधिको अनुगमन गरिने,
4: नेपाल सरकारको नीति अनुसार जेहेन्दार, दलित, जनजाति, महिला, अपाङ्ग, अनाथलाई निशुल्क छात्रवृत्ति प्रदान गरिने, अंग्रेजी मिडियममा पढाइ हुने, पर्याप्त खेल सामग्री र खेल मैदानको सुविधा भएको,
3: ई पुस्तकालय तथा पुस्तकालयको सुविधा रहेको,
4: हालसालै जडान भएको शुद्ध स्मार्ट खाने पानीको सुविधा रहेको,
3: विद्यालयको खेल मैदानमा नवनिर्मित अत्याधुनिक कवर हल भित्र विविध अतिरिक्त क्रियाकलाप सञ्चालन गरिने,
4: स्काउट प्रशिक्षणको व्यवस्था भएको,
3: कम्प्युटर ल्याब र विज्ञान प्रयोगशालाको पर्याप्त सुविधा भएको,
4: बाल मैत्री शैक्षिक वातावरण भएको,
3: विद्यालय हाताभित्र स्वास्थ्य चमेना गृह सुविधा रहेको
4: र प्राथमिक उपचार र विद्यालय स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिँदै आएको।
3: प्रधानाध्यापक वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालय टिकापुर कैलाली।
4: फोन नम्बर 091-560-220 र मोबाइल नम्बर 98-584-23-220 र 98-678-80-911।
5: पक्वा पनि भन्छ यो दाराहरूमा चाहिँ हामी पहिले चाहिँ खर बनकसहरू काटेर यहाँ चाहिँ गोदाम हुन्थ्यो, यहाँ चाहिँ थुपार्थ्यौं र तल चाहिँ खोला छ।
6: बाँकेको राप्ती सुनारी 9 बुच्चापुर हात्तीसार घर भएकी 33 वर्षीय चौधरी पहिलेदेखि नै चोरी सिकारी नियन्त्रणमा काम गर्दै आउनु भएको थियो। नेचर गाइड एसोसिएशन बाँकेको सचिव समेत रहनु भएकी उहाँले पर्यटकहरूलाई बाटो देखाउने र निकुञ्जको बारेमा जानकारी दिन 5 वर्ष अघि तालिम लिनु भएको थियो।
5: यहाँ चाहिँ बाघको लागि पनि एकदम प्रख्यात छ, बाघ पनि यहाँ चाहिँ देख्न सकिन्छ। यहाँ चाहिँ खोला छ, चरङ्गिया खोला छ, यहाँ चाहिँ बारमा चाहिँ पानी रही राख्छ।
6: यो वर्षदेखि बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको चहल पहल बढ़न थालेपछि उहाँको व्यस्तता पनि बढ़न थालेको छ। अर्का नेचर गाइड उमा ओलीको अनुभव पनि यस्तै छ।
7: एसोसिएसनले पालो लगाएर जाने, आफूसँग डाइरेक्ट कन्ट्याक्ट गर्यो भने त्यही जाने भएर 8 चाहिँ हामी एक्टिभली जाने आउने गरेको गाइड हो। अहिले चाहिँ बिजी छौँ भनौँ न, अहिले चाहिँ पर्यावरण क्षेत्रलाई हामीलाई चाहिँ अलिकति केही हदसम्म त्यसलाई आर्थिक रूपमा भनौँ त्यसलाई चाहिँ अलिकति उ गराएको छ। सुरुमा चाहिँ हामीले अब ट्रेनिङ लियौँ, ट्रेनिङलाई चाहिँ लगभग 1.5-2 वर्षसम्म त हामीले भनौँ न त्यति एक्टिभली आफूहरू जान नपाएको के भएन भन्ने खालको सोच पनि आउँथ्यो क्या हामीलाई पहिला। अहिले हामी सन्तुष्ट छौँ भनौँ न, हामी आफ्नै नेचरसँग रमाइरहेछौँ।
6: पहिलो पटक जंगल सफारीका लागि बाँकी निकुञ्ज पुग्नुभयो प्रेरणा गिरी। निकुञ्जका कारण वन संरक्षणसँगै दुर्लभ रुख बिरुवा पनि देखिन थालेको उहाँको भनाइ छ।
8: हजुरबा हजुरआमाहरूले कसरी यहाँ घाँस काट्न आउनुहुन्थ्यो, कतिपय कुराहरू घरमा पकाउने मरमसलाहरू पनि यही जंगलबाट लैजानुहुन्थ्यो भन्ने हामीले सुनेको थियौँ, त्यो त अब हामीले यहाँ हेर्न पाउँछौँ।
6: जंगल सफारी अर्थात जीप सफारीले पर्यटकलाई घना जंगलभित्र वन्यजन्तु र प्रकृतिको नजिकबाट अनुभव गर्ने मौका दिन्छ। जंगल सफारी गर्न चाहनेहरूका लागि गाड़ीको अभाव नहोस् भन्नका लागि यहाँका पर्यटन व्यवसायहरूले सामूहिक रूपमा एउटा गाड़ी थपेका छन्। नेपाल एसोसिएशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स नाटा बाँकेका अध्यक्ष दिल्लीराज रेग्मी:
9: जुन पर्यटक आए पनि गाड़ी छैन भन्ने फर्किने त्यस्तो अवस्था आइरहेको थियो। दुईटा गाडी चाहिँ होमस्टेहरूले चाहिँ सञ्चालन गर्नुभएको छ र त्यो दुईटा गाडीले पनि नपुग्ने भएको हुनाले अहिले हामीले एउटा नाटाको तर्फबाट चाहिँ थप गरेका छौँ।
6: बाँकेमा नाटा र होमस्टेका गरी तीनवटा सफारी गाडी छन्। एउटा गाडीमा 9 देखि 12 जनासम्मको सिट क्षमता छ। यो पनि अपुगदेखि अर्को गाडी थप्ने योजनामा पर्यटन व्यवसायी छन्। फेरि नाटाका अध्यक्ष रेग्मी,
9: एउटा त अहिले त भयो, अब अझ 1-2 थपौं भन्ने पनि छ। साधन बढी भयो भनेपछि पर्यटकहरू आउँछन् भन्ने आशाले चाहिँ हामीले यो थालनी गरेका छौँ।
6: पर्यटन प्रवर्धनसँगै बेरोजगारी बढ्दै गएको अवस्थामा रोजगारीको अवसर सृजना गर्न निकुञ्ज पर्यटन व्यवसाय सहित सरकारवालाहरू एकजुट भएका छन्। पर्यटन व्यवसायी हरिप्रसाद शर्मा,
10: सबै युवाहरू बेरोजगार भए, हामीसित रोजगार छैन, व्यवसाय सञ्चालन गर्न हामीलाई गाह्रो भयो भन्ने किसिमको भाषाहरू सर्वत्र चाहिँ फैलिराखेको अवस्थामा हामीसित थुप्रै सम्भाव्यताहरू छन्। ती सम्भाव्यताहरूलाई हामीले लिएर जान सक्यौं भने, बोकेर जान सक्यौं भने हामीसँगै रोजगारका अवसरहरू छन्।
6: 550 किलोमिटर क्षेत्रफलमा फैलिएको बाँके राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षमा स्वदेशी विदेशी र सार्क राष्ट्रका गरी 746 जना पर्यटक पुगेका छन्। उनीहरू मध्ये निकुञ्जमा प्रवेश गर्न नेपालीले प्रति व्यक्ति 100, विदेशी पर्यटकले प्रति व्यक्ति 700 रूपियाँ बुझाउने गरेका छन्। यस हिसाबले निकुञ्जले पर्यटकबाट चालू आर्थिक वर्षको हालसम्म 2 लाख बढी राजस्व संकलन गरेको छ। उक्त रकम बफर जोनको विकासमा खर्च गरिन्छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र प्रसाद कणेल,
11: निकुञ्जमा पर्यटनको विकास गर्ने भनेकै स्थानीय जनतालाई उनीहरूको रोजगारीको अवस्थाको सिर्जना गर्ने, उनीहरूलाई आयर्जनमा अभिवृद्धि गर्ने र उनको जीवनस्तर कस्ने नै हो। त्यस गर्दा बिना हानि नोक्सानी हामीले लाभ लिने भनेको पर्यटनबाट मात्रै हो।
6: बाँके राष्ट्रिय निकुञ्ज बाघ, हात्ती, हरिण, चित्तल, निलगाई, चौका लगायत विभिन्न जनावरहरूको प्राकृतिक वासस्थान हो। यसका साथै निकुञ्जमा 34 प्रजातिका स्तनधारी, 276 प्रजातिका चरा, 24 प्रजातिको सरीसृप, 263 प्रजातिको वनस्पति, 9 प्रकारको उभयचर र 55 प्रकारका माछा पाइन्छन्, जसमध्ये केही दुर्लभ र लोपोन्मुख पनि छन्। निशु जोशी, सीआईएन रेडियो कृष्णसार एफएम, नेपालगंज, बाँके।
1: निकुञ्ज क्षेत्र नजिक मध्यवर्तीसँग जोडिँदा पर्यापर्यटनका राम्रा अभ्यास भए पनि सामुदायिक वनमा पर्यापर्यटनको सम्भावना देखेर वन ऐनमा संशोधन गरी केही खुकुलो बनाइएको छ। तर उक्त व्यवस्था पूर्ण कार्यान्वयनमा सामुदायिक वनले किन अभ्यास गर्न सकेका छैनन्? सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनका महासचिव पार्वता गौतमसँग साथी लीलप्रकाश चन्दले सोध्नु भएको छ।
2: वन ऐन 49 थिएन, नियमावली 51 पनि थिएन, तर पछिल्लो बेला समूहहरूले त्यो कामको चाहिँ बिस्तारै अभ्यास गर्दै गए। समूहले अभ्यास गर्दै जाँदा यो राम्रै हुने रहेछ भनेर अब हामीले पछिल्लो ऐन नियमावलीमा ती कुराहरू राख्यौं। वनमा पर्यापर्यटन गर्न सक्ने, कृषि वनको कुरा गर्न सक्ने, साना उद्यमहरू गर्न सक्ने, अब वन्यजन्तुको पालन गर्न सक्ने, यी कुराहरू पछिल्लो वन ऐनमा राखेको छ। तर राखे भए पनि कतिपय कुराहरू अझै पनि व्यवहारमा काम गर्न अप्ठ्यारो छन्। तर यता पर्यापर्यटनको हिसाबले हेर्ने भने चाहिँ उहाँहरूले काम गर्दै गरेको विषयलाई हुने रहेछ यो भनेर त्यो व्यावहारिक रूपमा ऐनमा ल्याएको हुँदाखेरि धेरै यो हाइवेका आसपासका बजार क्षेत्रका आसपासका सामुदायिक वनहरूमा पर्यापर्यटनको कामहरू शुरूआत गर्नुभएको छ।
12: त्यो भनेको कस्तो कस्तो कामहरू त्यहाँ भइरहेका छ?
2: उहाँहरूले चाहिँ हरिचास पोखरीहरू, त्यहाँ माछा पोखरीहरू पनि बनाउनु भएको छ। काहीँ चाहिँ वन्यजन्तुलाई चाहिँ उद्धार गरेर त्यसलाई चाहिँ राख्नु भएको छ। त्यो उद्धार केन्द्र भए पनि सामान्य रूपमा कसैले गएर काहीँ हरिण मृगहरू राख्नु भएको छ, काहीँ चाहिँ अजिङ्गरहरू राख्नु भएको छ, ती कुराहरू हेर्ने अवसर छ। काहीँ सानातिना चिल्ड्रेन पार्कहरू छन्, काहीँ चाहिँ अब बर्ड वाचिङ सेन्टरहरू पनि छन्, काहीँ ट्री हाउसहरू छन्, होइन, फरक फरक छ आफ्नो। काहीँ चाहिँ जैविक मार्गहरू तयार गरेर त्यहाँ चाहिँ नजिकै भएका वन्यजन्तुहरू यसो आफ्नै समूहले हेर्न मिल्ने पनि त्यो खालको पनि गर्नु भएको छ।
12: आमदानी पनि सामुदायिक वनले लिइराखेका छन्, राम्रो भइरहेका छन् भन्ने तपाईँहरूको निष्कर्ष?
2: जानेहरूको वातावरण पनि त्यहाँ एउटा पर्यटनको हिसाबले, आन्तरिक पर्यटनको हिसाबले राम्रै देखिन्छ, होइन। अर्को चाहिँ त्योबाट केही आमदानी पनि लिएको छ समूहले। आमदामी भन्ने कुरा त्यो ठूलो आमदामी, धेरै आमदामी भएर फेरि कहाँ लगानी गर्ने त्यो हिसाबको भन्दा पनि रोजगारी सिर्जना भएको छ सानो।
12: राष्ट्रिय निकुञ्जको मध्यवर्तीले चाहिँ राम्रो गर्ने, त्यहाँ अलि पर्यापर्यटनको राम्रो सम्भावना हुने, साँच्चै सामुदायिक वनमा त्यो हामीले अभ्यास गर्न?
2: यस्तो हो नि, राष्ट्रिय निकुञ्जमा गर्ने भन्दाखेरि त राष्ट्रिय निकुञ्जमा त सरकारले कति लगानी गरेका छ, त्यसको प्रतिफल कसले लिन्छ, होइन, त्योमा भर पर्छ नि त। सामुदायिक वनले नितान्त आफै आफ्नो लगानीमा आफू खटेर सानो काम गर्नुभएको छ, होइन, सानो लगानीमा धेरैजनालाई सानो तिनो रोजगार दिनुभएको छ। त्यहाँ चाहे चाहिँ चिल्ड्रेन पार्कमा एउटा मान्छे बसोस्, चाहे चाहिँ रिचार्ज पोखरीमा अलिकति माछा राखेर अर्को मान्छे बसोस्, अथवा त्यहाँ टिकट घरमा एउटा टिकट काट काट्ने नै बसोस् होइन, कम्तीमा नि त्यही सामुदायिक भनेर चार पाँचजनाले रोजगारी पाएका हुन्छन्, एक दुईजनाले रोजगारी पाएका हुन्छन्, त्यो कुरा ठुलो हो र त्योबाट आएको थोरै पैसाले फेरि विपन्नमा लगानी गरेर अरू काम गर्नुभएको छ।
12: सामुदायिक वनले अथवा फेको फण्डले सहयोग गरेर साँच्चीकै सामुदायिक वनले पनि पर्यापर्यटनमा राम्रो गर्न सक्छ भनेर हामीले स्थापित गर्न सक्छौँ।
2: उदाहरण छन् उदाहरणकै रूपमा छन्, त्यो त उदाहरणको रूपमा झापाको जामुनगाडी सामुदायिक वन, बुटवलको फुलबारी सामुदायिक वन अथवा अरू सामुदायिक वनहरू धेरै छन्।
12: त्यहाँ के छ त्यस्तो उदाहरण बताउनलाई? आमदानीको कुरा हो कि अथवा कस्तो खालको?
2: होइन, त्यो त आमदानीको कुरा पनि भयो, रमणीय स्थल तयार गर्ने कुरा पनि भयो, त्यो त धेरै कुराहरू छन् त्यहाँभित्र छिरेपछि त।
1: आधारभूत आवश्यकता पूरा नगरी सुकुम्बासी बस्ती नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। यस वर्षको मनसूनमा औसत भन्दा कम पानी पर्ने अनुमान गरिएको छ। भक्तपुरबाट आएको रायोको सागमा उच्च विषादी नष्ट गर्न सरकारले निर्देशन दिएको छ। कालापानी लिपुलेख विवाद समाधानका लागि कूटनीतिक पहल गरिने भएको छ। प्रधान न्यायाधीशमा डाक्टर शर्मा सिफारिशमा मेरिट प्राथमिकता रहेको सरकारको स्पष्टीकरण रहेको छ। संसदीय सुनवाईको प्रक्रिया समेत शुरू गरिएको छ र स्कटल्याण्डपछि अमेरिकालाई पनि हराउँदै अभ्यास श्रृंखलामा नेपाल एकको जीत भोलि स्कटल्याण्डसँग खेल्ने भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि वैशाख 26 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।
13: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
14: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
15: जेठ 2 गते पहिलो शनिबार
14: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
16: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
15: आउने दिन जेठ 2 गते पहिलो शनिबार
14: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
17: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब
18: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
17: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
18: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
19: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
17: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
20: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
18: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 9848558।
17: बाबु, ए बाबु, काल मनिष मेडिकलमा जाइस् त?
21: मैनै जाइ,
0: उहाँ आफन अनुहार बिगर्के घर से बाहर नै निकर्छु।
21: उहे मारे तो तुहिन उहाँ पठाइको। यहाँ हेर, ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होइसे उपचार हुई तो वही तोर समस्या फेन अस्ते बा जइबे तो समाधान हुई जाए।
0: ए हो दादू, अपन अनुहार बिगर के परेशान रहूं, तब तो मैं अब भी जाए।
22: याद करबी, मनीष मेडिकल हल टीकापुर में प्रत्येक महीना के दोसरो शनिवार काठमाडौं के वरिष्ठ छाला यौन कुष्ठ तथा सौंदर्य रोग विशेषज्ञ डॉक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टीकापुर में पुरान से पुरान अनुहार में रहल चाया, पोटो, डंडीफोर, दाग, खुजली, भुटला झरना, कपार के तालु खुलना, डेंड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नै हुइल घाव, खतिरा ओ यौन दुर्बलता के उपचार होती रहल बा।
23: संपर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर, फोन नंबर 9860071024 ओ 9806477।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा जानकी गाउँपालिका वडा नम्बर 7 बासी दाजुभाइ दिदी बहिनी तथा आमा बुवाहरू र स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य सुख समृद्धि दीर्घायु एवं उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वडा अध्यक्ष कमल महतौ, जानकी गाउँपालिका वडा नम्बर 7 को कार्यालय मिलन चोक कैलाली।
1: ए बा आइगई क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
2: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ मि त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
1: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
2: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हर्या।
0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा जनशक्ति सामुदायिक वन उपभोक्ता समूह आफ्नो सम्पूर्ण सेवा सदस्य महानुभाव, उपभोक्ता समिति, सल्लाहकार समिति, इष्टमित्र, शुभचिन्तक लगायतका आमा बुवा तथा दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। गर्मी महिनामा आग लागि धेरै हुन्छ, त्यसैले जथाभावी चुरोट, सलाईका ठुट्टा, लाइटर जथाभावी नफालौ। केटाकेटीले भेट्ने ठाउँ नफालौ। आग लागिले धन जनको क्षति हुन्छ, वन जंगलको विनाश हुन्छ, त्यसैले सबै उपभोक्ताहरू ख्याल गरौं। अध्यक्ष दीर्घ बहादुर तिरुवा, फोन नम्बर 98-48-45-97-52, जनशक्ति सामुदायिक वन उपभोक्ता समूह परिवार, टिकापुर 2 राजीपुर कैलाली।
3: नयाँ वर्ष 2083 सालको पावन अवसरमा ज्योति बुक्स एण्ड स्टेशनर्स टिकापुर सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। ज्योति बुक्स टिकापुरमा सरकारी तथा बोर्डिङ स्कूलका सम्पूर्ण किताबहरू सुपथ मूल्यमा पाइन्छन्।
4: संचालक गुमान सिंह हिमाल, लम्की खगरोला रोड, टिकापुर कैलाली।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक लगायतका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हाम्रो यहाँ स्टील दराज, बाकस, ड्रम सुपथ मूल्यमा बिक्री गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। न्यू कमल बाकस उद्योग, संचालक कमल चौधरी, अस्पताल रोड टिकापुर कैलाली, फोन नम्बर 98 68 56 49 59।
2: वर्ष 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि स्वास्थ्य तथा दीर्घायु लाभको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ विद्युतको सामग्री, पंखा, बिजुली, तार, घर वायरिङका सामान, पूजाको सम्पूर्ण सामग्री, प्लास्टिकको सामान, कुर्सी, टेबल, भाँडाकुँडा, स्टील, काँस, तामा, पित्तल, ग्यास सिलिन्डर, भाडा ऱ्याक पाइन्छ।
1: ग्रीष्म ट्रेडर्स साथी अस्पताल नजिक, संचालक कमला देवकोटा, सम्पर्क नम्बर 98 4 98 51 8 08।
0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, शुभचिन्तक, शुभेच्छुक, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अध्यक्ष टेकेन्द्र बहादुर धामी, व्यवस्थापक धनबहादुर बुढा मगर, हरियाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, टिकापुर कैलाली।
4: नयाँ वर्ष 2083 सालको पावन अवसरमा प्रतीक बुक्स एण्ड स्टेशनर्स टिकापुर, सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। प्रतीक बुक्स टिकापुरमा सम्पूर्ण किताब तथा कपीहरू सुपथ मूल्यमा पाइन्छन्।
0: संचालक नवराज गेवाली, टिकापुर कैलाली।
2: हजार 83 सालको नयाँ वर्षको ग्राहक महानुभाव, शुभचिन्तक र देश विदेशमा रहनुहुने सम्पूर्ण इष्टमित्रहरूमा शुभकामना व्यक्त गर्दछौ।
1: साथै हाम्रो यहाँ सुपथ मूल्यमा बच्चादेखि वृद्धसम्म र लेडिजदेखि जेन्ट्ससम्मका रेडीमेडका कपड़ा उपलब्ध गराइन्छ, जसमा सानो बच्चाहरूका लागि फ्रक, भेस्ट, प्यान्ट, वृद्धाहरूका लागि भेस्ट, हाफ प्यान्ट, लेडिजहरूका लागि रेडीमेड कुर्ता, सुरुवाल, टी शर्ट, प्यान्ट र जेन्ट्सका लागि शर्ट, प्यान्ट, भेस्ट, टोपी, हाफ प्यान्ट पाउनुका साथै स्कूल ब्याग, ल्यापटप ब्याग र विवाहका लागि सुटकेस पाइन्छ।
2: न्यू पपुलर फ्यान्सी स्टोर, टिकापुर कैलाली। संचालक वासुदेव पौडेल, सम्पर्क नम्बर 98 5 84 88 148।

0: नयाँ वर्ष 2083 सालको हामी हाम्रा समस्त दाजुभाइ दिदीबहिनीहरू देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ धेरै डिजाइनका झोलाहरू उपलब्ध गराइन्छ, जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न किसिमका ब्यागहरू अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रिएका झोलाहरूलाई मरमत पनि गरिन्छ। रत्गैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली, संचालक रामप्रसाद चौधरी, सम्पर्क नम्बर 98484223। नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहक व्यापारी शुभचिन्तक दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ दैनिक उपभोग्य सामान पाइनुका साथै मसालाका विभिन्न आइटमहरू पाइन्छ, जस्तै चिया मसला, अचार मसला, चामल, दाल, तेल, नुन, कालो नुन लगायतका थुप्रै सामानहरू पाइन्छ। सेवा गर्ने मौका अवश्य दिनुहोला। रीतिका मसला उद्योग, सामुदायिक रेडियो टिकापुर एफएमको अगाडि, संचालक भक्त बहादुर तमट्टा, सम्पर्क नम्बर 98484333821। सेवा गर्ने मौका अवश्य दिनुहोला। सहकारीको सिद्धान्त, हातमा हात, सामुदायिक सहकारी तपाईँको साथ। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेर सदस्य, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, इष्टमित्र, शुभचिन्तक लगायतका आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति एवं समृद्धिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष पल बहादुर बस्नेत, व्यवस्थापक दीपक कुमार वैद्य, सामुदायिक सहकारी संस्था लिमिटेड परिवार, शक्ति कैलाली।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, शुभचिन्तक, शुभेच्छुक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
2: अध्यक्ष भगवती दास चौधरी, व्यवस्थापक कमलेशी बोहरा, नवनिर्माण बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, टिकापुर, कैलाली।
0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, एजेन्ट, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। नेपाल लाइफ इन्सुरेन्स, टिकापुर, कैलाली, शाखा प्रमुख दीपक पन्ती, सम्पर्क नम्बर 98584227740। युवा छाम ट्रेडर्स, नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक महानुभाव तथा देश विदेशमा रहनुभएका इष्टमित्र, नातेदार लगायतका शुभचिन्तकहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ जेन्स सुट, प्यान्ट कोट, नेपाली दौरा सुरुवाल, सफारी सुट, आधुनिक डिजाइन अनुसारका सिलाइनुका साथै स्वदेशी तथा विदेशी ब्रान्डका रेडीमेड सर्ट प्यान्ट, दौरा सुरुवाल, कोट पोसाकहरू पट मूल्यमा पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। न्यू अछाम ट्रेड सेन्टर, बलभद्र चौक, टिकापुर, कैलाली, संचालक मीन बहादुर थनाल, सम्पर्क नम्बर 98484333475। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक तथा देश विदेशमा रहनुभएका इष्टमित्र, आफन्तजनहरूमा सुख शान्ति एवं समृद्धिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ आधुनिक किसिमका दराज, पलङ, अफिस टेबल, डाइनिङ टेबल, सोफा सेटको साथै अर्डर अनुसारको फर्निचर उपलब्ध गराइन्छ र घरको इन्टेरियर डिजाइन गरिनुको साथै वाल दराज, किचन दराज, रेलिङ, बेडहरू घरमै गएर बनाउने सुविधा रहेको छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। न्यू गणेश बाबा फर्निचर उद्योग, संचालक प्रवेश चौधरी, सम्पर्क नम्बर 98 68 56 46 78, टिकापुरे, कैलाली, ब्लक नम्बर 14।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी, शुभचिन्तक, दाजुभाइ तथा दिदीबहिनीहरूमा, देश तथा विदेशमा रहेका सम्पूर्ण ग्राहकहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका आधुनिक डिजाइनका जेन्ट्स कपडा, सर्ट, प्यान्ट, तयारी कोट प्यान्ट पाउनुका साथै सम्पूर्ण जेन्ट्स आइटमहरू सिलाइन्छ। सेवाको मौका अवश्य दिनुहोला।
0: न्यू जीपी ट्रेड सेन्टर, टिकापुर एक बलभद्र चोक, सञ्चालक गोपाल परियार, मोबाइल नम्बर 9848 42 40 36।

0: वर्षसँगै नयाँ योजना, नयाँ लक्ष्य र उज्जवल भविष्यतर्फ अघि बढौं। नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हिमालयन बैंक लिमिटेड परिवार, टिकापुर शाखा, टिकापुर कैलाली।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: युनाइटेड एकाडेमी टिकापुरमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
4: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै नयाँ वर्ष 2083 का लागि पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: तपाईका नानी बाबुहरूको उज्जवल भविष्यका लागि आजै सही विद्यालय छनौट गर्नुहोस्।
4: टिकापुर कैलालीमा अवस्थित उत्कृष्ट, सफल तथा विश्वासिलो नाम युनाइटेड एकाडेमी,
3: जहाँ पाइन्छ
4: अनुभवी, दक्ष र समर्पित शिक्षक शिक्षिकाबाट गुणस्तरीय शिक्षा,
3: आधुनिक तथा प्रविधि मन्त्री शिक्षा प्रणाली,
4: अनुशासन, अतिरिक्त क्रियाकलाप र समग्र विकासमा विशेष जोड,
3: सुरक्षित, स्वच्छ र बालमैत्री वातावरण,
5: मन्टेसरीमा एसीको व्यवस्था भएको।
4: विगत लामो समयदेखि उत्कृष्ट नतिजा दिँदै

0: एबीसी नेपाली सेवाको साझापखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा आवश्यक प्रक्रिया पूरा नगरी सुकुम्बासी बस्ती भत्काउने कार्य नगर्न सरकारलाई सर्वोच्च अदालतको अन्तरिम आदेश।
1: अन्यत्र लगेर जुन राखिएको छ उहाँहरूको हकमा चाहिँ आधारभूत आवश्यकता उपलब्ध गराउनु पर्ने जुन कार्य छ त्यसलाई प्रभावकारी गराउनु भनेर चाहिँ अन्तरिमहरू जारी भएको छ।
0: काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूको अवस्था कस्तो छ?
2: सरकारले पनि कहिलेसम्म हामीलाई खानपानको व्यवस्था गरेर राख्न सक्छ? उचित व्यवस्थापन गरियोस् र ढिलाइ नगरियोस् भन्ने छ।
0: र होर्मुज जलमार्गमा भएको झडप बारे अमेरिका र इरानद्वारा एकअर्कालाई दोषारोपण। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। इरानका विदेश मन्त्री अब्बास अराक्चीले संयुक्त राज्य अमेरिकामाथि उनकै शब्दमा अनावश्यक जोखिम लिएर कूटनीतिक उपायलाई परित्याग गरेको आरोप लगाएका छन्। सामाजिक सञ्जालमा गरिएको पोस्टमा उनले हरेक पटक वार्ताको टेबलबाट द्वन्द्वको समाधान खोज्ने प्रयास भइरहँदा वाशिङटनले सैन्य बल प्रदर्शन गरेको उल्लेख गरेका छन्। होर्मुज जलमार्गमा भएको भनिएको गम्भीर सैन्य झडपलाई लिएर अमेरिका र इरान दुवैले एकअर्कामाथि दोष लगाइरहँदा युद्धको अर्को पक्ष इरानका विदेश मन्त्रीको यस्तो टिप्पणी आएको हो। बीबीसीका अन्तर्राष्ट्रिय सम्पादक जेरमी बोवेन भन्छन्, यसले प्रक्रिया कति नाजुक छ भन्ने प्रदर्शन गरेको छ। हालैको भिडन्तले गम्भीर घटना हुन सक्ने बाटो देखाउँछ किनभने त्यहाँ ठूलो सैन्य शक्ति परिचालित छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विराम कायमै रहेको बताइरहँदा होर्मुजमा युद्धरत दुई पक्षका सेनाबीच झडप भएको हो। ब्रिटेनमा स्थानीय निर्वाचनको मतगणना जारी रहँदा लोकप्रियतावादी दक्षिणपन्थी दल रिफर्मले यसअघिका निर्वाचनभन्दा समर्थन बढ़ाएको छ। आप्रवासन कम गर्ने र स्वच्छ ऊर्जाका लागि दिएको समर्थन कटौती गर्ने वाचा गरेको यो पार्टीले देशैभरिबाट काउन्सिल सीटहरू बढ़ाउने देखिएको छ। मध्यमार्गी लेबर र कन्जर्भेटिभ पार्टीहरूले यसअघि जितेका स्थानमा सीट गुमाएका छन्। ग्रीन पार्टीले पनि यसअघि भन्दा समर्थन बढ़ाएको छ। इण्डोनेसियाको प्रहरीले एउटा ज्वालामुखी विस्फोटमा परि तीनजना पदयात्रीको मृत्यु भएको जनाएको छ। त्यसमध्ये दुईजना सिंगापुरका पर्यटकहरू रहेको र एकजना इण्डोनेसियाकै नागरिक रहेको जनाइएको छ। ज्वालामुखी विस्फोटपछि 10 किलोमिटर टाढासम्म खरानी फैलिएको थियो। उक्त क्षेत्रबाट 15 जनाको उद्धार गरिएको छ। दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले सम्भावित महाअभियोगको सामना गरिरहेका छन्। संसदीय मतदानबाट महाअभियोग रोक्ने 4 वर्ष अघिको निर्णय संवैधानिक अदालतले उल्ट्याएपछि प्रक्रिया अघि बढ़ाउने बाटो खुलेको हो। अदालतले सन् 2020 रामाफोसाको गाउँको घरबाट 5 लाख अमेरिकी डलर भन्दा बढ़ी रकम चोरी भएको विषयमा गठित स्वतन्त्र जाँचबुझ समितिको प्रतिवेदन अस्वीकार गर्ने सांसदहरूको निर्णय गैर कानूनी रहेको ठहर गरेको छ। रामाफोसाले आफूले कुनै गलत काम नगरेको दावी गरे पनि उक्त परिमाणको नगदको स्रोतबारे उनीमाथि प्रश्न उठेका छन्। र वैज्ञानिकहरूले युरोपका गरीब समुदायमा बसोबास गर्ने मानिसहरूले जलवायु परिवर्तनका कारण ज्यान गुमाउने सम्भावना उच्च रहेको चेतावनी दिएका छन्। पहिलो पटक यस्तो विषयमा गरिएको अध्ययनमा गरीबी र घरमा न्यानो वा शीतल बनाउने व्यवस्था गर्न नसक्नु युरोपभरि हरेक वर्ष झण्डै 1 लाख मानिसहरूको मृत्युको कारण बन्ने गरेको उल्लेख गरिएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सर्वोच्च अदालतले चरणबद्ध प्रक्रिया अवलम्बन नगरी काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक स्थानमा बनाइएका सुकुम्बासी बस्ती भत्काउने कार्य नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। यस विषयमा परेका विभिन्न रिट निवेदनहरूमाथि सुनवाई गर्दै शुक्रबार न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले उक्त आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ताले बीबीसीसँग बताए। नदी किनारका सुकुम्बासी बस्ती खाली गर्न विभिन्न सरकारी निकायहरूले जारी गरेका सूचनाका विषयमा रिट निवेदनहरू परेका थिए। साथै अदालतले उक्त आदेशमा विस्थापित भइसकेकाहरूको हकमा आधारभूत आवश्यकता पूरा गर्ने कार्यलाई पनि प्रभावकारी बनाउन भनेको बताइएको छ। केही बेर अघि हामीले सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालालाई टेलिफोन सम्पर्क गरी

0: आदेशका थप विवरण बारे सोधेका छौ।
1: यो आदेशमा के भनिएको छ भन्दाखेरि जुन सुकुम्बासीलाई जुन बसोबास रहेको स्थानबाट जुन किसिमबाट हटाइयो, घरहरू भत्काइयो, भइसकेको कामलाई तत्काल त्यसलाई केही गरिरहनु परेन, अन्तरिम आदेश जारी गर्नु परेन भन्ने कुरा एउटा भयो। अब थप यसमा केही अब यसका घरटहराहरू भत्काउने सुकुम्बासी जुन किसिमको अव्यवस्थित बसोबासको घरटहरा हटाउने सन्दर्भमा जुन अब हुने जुन सम्भावित कुराहरू छ मानव अधिकारको पर्सपेक्टिभबाट त्यसमा के भनियो भन्दाखेरि अब यसलाई अब थप हटाउनु पर्यो भने कानूनको उचित प्रक्रिया अवलम्बन नगरी निजहरूको वासस्थान हटाउँदा शिक्षा स्वास्थ्य आवास लगायतका हकमा जुन अपूरणीय क्षति पुग्न जाने हुँदाखेरि त्यसलाई दृष्टिगत गरेर त्यसरी हटाउनु पर्यो भने सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जबरजस्ती जुन बस्तीबाट हटाउने वा विस्थापित गर्ने कार्य नगर्नु नगराउनु भन्ने कुरा भएको छ। एउटा जुन कानून बमोजिमको जुन प्रक्रिया छ त्यो पूर्ण रूपमा अवलम्बन गरेर आवास शिक्षा स्वास्थ्य त्यसको सबै बन्दोबस्ती गरेर मात्रै त्यस्तो काम गर्नु होला, न त जबरजस्ती हटाउने काम रोक्नु नगर्नु नगराउनु भन्ने एउटा भयो होइन। अनि त्यसै गरेर तपाईँको अब आधारभूत जुन हटाइसकिएका जुन सुकुम्बासी बस्तीबाट जुन नागरिकहरूलाई हटाइया छ, हटाइसकिएको जुन बस्तीहरूबाट अन्यत्र लगेर जुन राखिएको छ उहाँहरूको हकमा चाहिँ आधारभूत जुन आवश्यकता उपलब्ध गराउनु पर्ने जुन कार्य छ त्यसलाई प्रभावकारी उपलब्ध गराउनु प्रभावकारी रूपमा उपलब्ध गराउनु भनेर चाहिँ त्यो अन्तरिम आदेश जारी भएको छ।
0: यो विषयको सन्दर्भमा यो अन्तरिम आदेश भयो, अबको प्रक्रिया चाहिँ के हुन्छ यसमा?
1: यसमा के बोलिएको छ भन्दाखेरि अब रिट निवेदनमा सुकुम्बासी र अव्यवस्थित बसोबासीको समुचित व्यवस्थापन सम्बन्धी गम्भीर प्रश्न निहित रहेकोले चाँडो निरूपण हुनुपर्ने प्रतिको देखिँदा विपक्षीहरूबाट लिखित जवाब परे वा पर्ने अवधि व्यतीत भएपछि 15 दिनभित्र पूर्ण सुनवाईको लागि पेश गर्नु अग्राधिकार दिएको छ। यसलाई विषयवस्तुको गम्भीरता हेरेर सुनवाई प्रक्रिया 15 दिनभित्र हामीले पेशी राखेर त्यसलाई सुनवाई प्रक्रियाले अगाडि बढाउँछौ।
0: उनी थिए सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइराला, अदालतको पछिल्लो आदेश बारे जानकारी दिँदै। यसैबीच प्रतिनिधि सभाको एउटा समितिका सांसदहरूले काठमाडौँका विभिन्न स्थानबाट विस्थापित भएका सुकुम्बासीहरूलाई राखिएका होल्डिङ सेन्टरहरूको अनुगमन गरेका छन्। कानून न्याय तथा मानवाधिकार समितिको एउटा टोलीले बिहिबार र शुक्रबार गरी सुकुम्बासीहरू राखिएका किर्तिपुर स्थित राधा स्वामी सत्संग भवन, भक्तपुरको खरीपाटी स्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र र भक्तपुरकै कृषि विकास ब्याङ्कको भवनको अनुगमन गरेका उक्त समितिका सचिव रामहरि थापाले जानकारी दिए। ती होल्डिङ सेन्टरहरूमध्ये किर्तिपुरमा 67 परिवारका 207 जना र भक्तपुरका 2 स्थानमा गरी 106 जना बसोबास गरिरहेका बताइएको छ। यसै सन्दर्भमा हामीले उक्त समितिकी सभापति समीक्षा बास्कोटालाई टेलिफोन सम्पर्क गरी शुरूमा त्यहाँ राखिएका मानिसहरूको अवस्था कस्तो पाउनु भयो भनेर सोधेका छौ।
2: किर्तिपुरमा जाँदाखेरि किर्तिपुर एउटा राधा स्वामीको खुल्ला टेन्टमा व्यवस्थित गरिएको छ, हरेक फ्यामिलीलाई टेन्टमा राखिएको छ। टेन्टमा भेन्टिलेसन्सहरू त छ तर पनि अलिक क्राउडेड जस्तो देखिन्छ। खानाको विषयमा उहाँहरूले ठिक छ भन्नुभयो, दिनमा 4 टाइम खाना छ, यो सबैमा त्यही नै रहेछ। शौचालयहरू हामीले हेर्ने भनेको चाहिँ बेसिक मानवीय हिसाबले पनि राखेको छ कि छैन, अहिलेको सबै कुरा व्यवस्थापन हेर्दा सन्तोषजनक देखियो। भक्तपुरमा जाँदा त त्यो लेभल अप जस्तो देखियो कि, किनभने त्यो
3: तपाईँले यसो भनिरहँदाखेरि चाहिँ फेरि कतिपय विद्यार्थीहरू विद्यालय जानबाट वञ्चित भएका, काम गर्नेहरूको काम छुटेको लगायतका गुनासोहरू पनि आइरहेका छन्। उनीहरूले के गुनासो गरेनन् यस सन्दर्भमा तपाईँहरूसँग?
2: म आउँदैछु। मैले पहिला पोजिटिभ साइड तपाईँलाई उजागर गरे होइन, र त्यसपछि किर्तिपुरमा बच्चा बच्चीहरू चाहिँ स्कूल जान थालिसक्नु भएको, यता भक्तपुरको हकमा चाहिँ त्यहाँनिर हामी पुग्दै गर्दाखेरि एउटा स्कूल जागृति विद्यालयबाट आउनु पनि भएको थियो र समन्वय गरेर छिटै नै उहाँहरूको स्कूलको व्यवस्थापन गर्छौँ भनेर, अनि हामीसित पिएमओ अफिसबाट पनि हुनुहुन्थ्यो, उहाँहरूलाई हामीले उतिखेरै यो चाहिँ सुधार गर्नुपर्ने भन्यौँ। र उहाँहरूको सबैभन्दा ठूलो गुनासो या सुझाव चाहिँ के थियो भन्नुहुन्छ भनेदेखि, सरकारले पनि कहिलेसम्म हामीलाई खानपानको व्यवस्था गरेर राख्न सक्छ, जति सक्दो चाँडो हामीलाई सोल्युसन दिएर यहाँबाट कता व्यवस्थापन गर्ने हो, हाम्रो उचित व्यवस्थापन गरियोस् र ढिलाइ नगरियोस् भन्ने छ। र धेरैको चाहिँ अब पहिला उहाँहरूले जुन ठाउँमा काम गर्नुहुन्थ्यो त्यो ठाउँमा काम छुटेको अवस्था किनभने धेरै महिला दिदीबहिनीहरू हाउस हेल्पमा बस्नु भएको रहेछ र पुरुष दाजुभाइहरू चाहिँ कतिजना डेली वेजेस बेसिसमा रोजगारीमा जानुहुने रहेछ, कतिजना अहिले पनि गइराख्नु भएको अवस्था छ। तर यो तालिम केन्द्रहरू होल्डिङ सेन्टरहरू चाहिँ अलिकति टाढा भएको भएर हामीले त्यहाँ आवत जावतको लागि असहज छ।
3: एउटा तपाईँले एक किसिमको त्यहाँको स्थितिको स्थलगत चित्रण गर्नुभयो, यो बीचमा चाहिँ काठमाडौँको माइती घर सहित देशका विभिन्न स्थानहरूमा प्रदर्शन गरेर सुकुम्बासीहरूले जसरी अहिले विरोध गरिराखेका छन् नि, यो विकल्प नदिइकन उनीहरूलाई विस्थापन गरियो भन्ने एउटा तर्क आएको छ, त्यसका सन्दर्भमा चाहिँ तपाईँले के देख्नुभयो?
2: कहाँनिर पहिला गरेको छ भन्ने कुरा पनि हामीले हेरिदिनुपर्छ कि हिजोको दिनमा एकै वर्ष अगाडिको बाढी पहिरो सम्झौँ भने विशेष गरी काठमाडौँको खोला किनारमा बसेको बस्तीलाई चाहिँ अहिले लगेर होल्डिङ सेन्टरमा राखेको छ। तपाईँ मनसुन सुरु हुने साथै सबैजना सबैभन्दा बेसी उहाँहरू चाहिँ डिजास्टर प्रोन एरियामा हुनुहुन्थ्यो र त्यहीँनिर बाढी घर घरमा बस्ने र लास्ट इयरकै कुरा गर्ने हो भने त भिजिबिलिटीको कारणले हामीले उद्धार गर्न पनि समस्या भएको थियो सरकारलाई। त्यो एरिया आइडेन्टिफाई गरेर सरकारले चाहिँ त्यो डिजास्टर आउँदै गर्दाखेरि त्यसलाई पनि असर नगरोस् है भनेर अहिले होल्डिङ सेन्टरमा ल्याउनु भएको छ। र
3: यो अर्थमा चाहिँ अब कानून न्याय तथा मानवाधिकारको कोणबाट हेर्दा सरकारले यो अभियानलाई जुन शैलीले अगाडि बढायो त्यो ठिकै ठहरछ भन्ने हो तपाईँको कुरा?
2: होइन होइन, त्यसरी भन्दा पनि उचित विकल्प सहित जाँदाखेरि राम्रो होइन। समिति गठन भएर हामी जाँदा त यो सबै भइसकेको घटना हामी अवलोकन गर्न गएको हो नि त। सो भइसकेको घटना अवलोकन गर्न जाँदाखेरि बेसिक ह्युमन राइट्सको सिचुएसन, उहाँहरूलाई घाँस बासको पाक्स र उहाँहरूको बस्ने व्यवस्थाहरूमा पनि त्यो बेसिक कुराहरू चाहिँ फुलफिल भएको छ कि छैन भन्ने एङ्गलबाट हेर्यौं। र अब आउने सुकुम्बासी त देशैभरिको समस्या छ र देशैभरिको समस्यालाई चाहिँ कसरी समाधान गर्ने, यो समस्यालाई अझै पनि बोकेर जाने कि यो समस्यालाई चाहिँ दिगो रूपमा सोल्युसन दिने।
3: यहीँनिर अब काठमाडौँ बाहिर यो अभियान अघि बढ्ने क्रममा चाहिँ सार्वजनिक सँगसँगै यो ऐलानी सहितका जग्गा उपभोग गरिरहेका कतिपय मानिसहरू सशंकित देखिएको अवस्था छ, यो सन्दर्भमा चाहिँ सरकारलाई तपाईँहरूको तर्फबाट के सुझाव हुन्छ?
2: अहिले सबै आयोगहरू खारेज भएको अवस्था र फेरि सरकारले त्यसलाई एड्रेस गर्नकै लागि चाहिँ केही हिसाबले सरकारले पनि काम गरिराखेको छ र सरकारले के कस्ता काम गरिराखेको छ र त्यसलाई अझ बढी प्रभावकारी ढंगले छिटो भन्दा छिटो टुंगाउनु पर्छ भन्ने नै हाम्रो ध्येय हुन्छ। र यो अव्यवस्थित बस्तीको नाममा या अव्यवस्थित बस्ती यो भूमिको समस्या लिएर चाहिँ फेरि अर्को पुस्ताले राजनीति गर्नु नपरोस् भन्ने चाहिँ हाम्रो धारणा हो र हामी अहिले अवलोकनको ठाउँमा छौं। तर समितिमै एजेण्डा बनाएर हामी छलफल गरेर अनि सरकारलाई अब यसमा के राय सल्लाह सुझाव दिने त्यो हामीले समितिको तर्फबाट सामूहिक रूपमा गर्नेछौं।
0: उनी थिइन् प्रतिनिधि सभा अन्तर्गतको एउटा संसदीय समितिकी सभापति समीक्षा बासकोठा। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, होर्मुज जलमार्गमा अमेरिका र इरानी सैनिकहरूबीच झडपका बावजूद पनि तेहरानसँगको युद्ध विराम कायमै रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। अमेरिका र इरान बीचको युद्ध अन्त्यका लागि पुनः वार्ता हुन सक्ने आकलन भइरहँदा दुवै पक्षका सैनिकहरू झडपमा उत्रिएका हुन्। गम्भीर स्तरको भनिएको सैन्य झडपको कारणका बारेमा अमेरिका र इरान दुवैले एकअर्कामाथि दोष लगाएका छन्। बीबीसीका विवरणहरूमा आधारित रिपोर्ट सुनौ। अशोक दाहालबाट,
4: आफ्ना तीनवटा युद्धपोतमाथि इरानले बिना कारण क्षेप्यास्त्र, ड्रोन र साना डुंगाबाट आक्रमण गरेको आरोप अमेरिकाले लगाएको छ। ट्रम्पले आफूहरूलाई इरानले कमजोर ठानेको टिप्पणी गरेका छन्। अर्कोतर्फ इरानको सैन्य नेतृत्वले आफ्ना तेल ट्याङ्कर होर्मुजबाट जाँदै गरेको अर्को एउटा पानी जहाज र तटीय क्षेत्रमा कैयौं स्थानमा निशाना बनाएर अमेरिकाले हवाई आक्रमण गरेको आरोप लगाएको छ। इरानी विदेश मन्त्रालयले युद्ध अन्त्यका लागि अमेरिकाले अघि सारेको प्रस्तावबारे आफूहरूले छलफल गरिरहेको बताएको भोलिपल्ट दुई पक्षबीच तनाव बढ़ेको हो। अमेरिकी नयाँ प्रस्तावमा इरानको परमाणु प्रशोधन कार्य निलम्बन गर्ने, प्रतिबन्धहरू हटाउने र होर्मुज जलमार्गबाट फेरि पानी जहाजको निर्वाध आवत जावत शुरू गर्ने लगायतका विषय समेटिएका बताइएको छ। दुई पक्षबीच भएको झडपमा इजरायलको संलग्नता नदेखिएका विवरण आएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। सोमबार बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
5: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
6: जब जब गर्मी महिना आउँछ तब तब अमूल्य ब्रान्डको आइसक्रिमहरूको याद आउँछ। म्याङ्गो, लिची, कोला, स्ट्रबेरी, कुल्फी, चोकोबार, चोको फनबार, आहा कति मिठो, मलाई त साह्रै मन पर्छ। यति मात्रै कहाँ हो र, शुद्ध दूधले बनेको अमूल्य ब्रान्डको आइसक्रिमको खोवा कुल्फी, कर्नेटो र पार्टीहरूको लागि फ्यामिली प्याक, पार्टी प्याकका सुविधा हुनुका साथै अन्य विभिन्न फ्लेभरका आइसक्रिमहरू र सादा आइस बलक पनि उत्पादन गरिन्छ। मैले त वर्षेनी खान्छु। अब खाने पालो तपाईँको जुन ठाउँ जानुहुन्छ उही ठाउँ पाउनुहुन्छ अमूल्य ब्रान्डको आइसक्रिमहरू। एकचोटि खोजी खाऊ है।
7: यदि तपाईँ अमूल्य ब्रान्डका आइसक्रिमहरू बिक्री वितरण गर्न चाहनुहुन्छ भने धरौटी राखेर डिप फ्रिज उपलब्ध गराउने सुविधा रहेको छ। सम्पर्कको लागि बर्दादेवी डेरी उद्योग टिकापुर 1 ब्लक नम्बर 13 सम्पर्क नम्बर 98584 89455 र 98673 69 622।
8: रियल मिल्क, रियल आइसक्रिम, अमूल्य आइसक्रिम, खोजी खाऊ, यी ब्रान्डका आइसक्रिमहरू जहाँ पनि उपलब्ध छ।
9: विद्युत महसुल भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गतेबाट टिकापुर वितरण केन्द्र र लम्की युनिट कार्यालय अन्तर्गत सञ्चालित विद्युत महसुल काउन्टर बन्द गरिने लक्ष्य राखिएकोले विद्युत महसुल अनलाइन माध्यमबाट भुक्तानी गर्न हुन सम्पूर्ण ग्राहक वर्गमा यसै सूचनाद्वारा जानकारी गराइन्छ। विद्युत महसुल अनलाइन भुक्तानी गर्ने समय बिहान 8 बजेदेखि राति 12 बजेसम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टिकापुरकै लाली

0: टीकापुर नगरपालिकाको अनाधिकृत रूपमा रहेको संरचना हटाउने सम्बन्धी जरूरी सूचना। नेपाल सरकार गृह मन्त्रालयको परिपत्र तथा जिल्ला प्रशासन कार्यालय कैलालीको अवैध कब्जा हटाउने विशेष अभियान सञ्चालन गर्न नगरपालिकालाई दिएको कार्यान्वयनको जिम्मेवारी अनुसार नगरपालिकाको बजार क्षेत्रमा व्यवसायहरूले आफू खुशी आफ्नो जग्गाको क्षेत्रभन्दा बाहिर सार्वजनिक जग्गा बाटो नालामा पर्ने गरी संरचना निर्माण गरी व्यापारिक रूपमा समेत अन्य व्यवसायहरूलाई पनि असर पर्ने गरी काम भइरहेकाले उक्त किसिमको संरचना हटाउन 2082 चैत 25 गते 15 दिने सूचना सार्वजनिक गरेको स्मरण गराउन चाहन्छौ। सूचना अतेर गरी अतिक्रमित संरचना नहटाए प्रचलित कानून अनुसार नगरपालिकाले संरचना हटाउनु पर्ने भएको हुँदा यसबाट पर्न जाने असरबाट बच्न समयमै स्थान खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। नगरपालिका क्षेत्रभित्र कसैले पनि सार्वजनिक जग्गा बाटोको छेउछाउमा अतिक्रमण गरी घर संरचना बनाएको भए तुरन्त खाली गर्न अनुरोध गरिन्छ। साथै टीकापुर नगरपालिकाले 2082 साउन 1 गतेदेखि प्लास्टिक प्रदूषण मुक्त शहर घोषणा गरेकाले यो अभियानलाई सार्थक बनाउनका लागि तोकिएको मापदण्ड विपरीतका प्लास्टिकको कारोबार नगरिदिनु हुन व्यवसायहरूमा हार्दिक अनुरोध गरिन्छ।
1: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
2: जेठ 2 गते पहिलो शनिबार
1: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
0: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
2: आउने दिन जेठ 2 गते पहिलो शनिबार
1: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
3: खडक स्मृति माध्यमिक विद्यालयमा भर्ना खुल्यो।
4: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षा प्रेमी, समाजसेवी, बुद्धिजीवी, शिक्षक वर्ग लगायत सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। खड्ग स्मृति माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि भर्ना खुलेको जानकारी गराइन्छ।
3: खड्ग स्मृति माध्यमिक विद्यालयका विशेषताहरू:
4: निशुल्क भर्ना तथा शिक्षण सेवा उपलब्ध भएको,
3: शिशु कक्षामा भर्ना भई नियमित विद्यालय आउने बच्चालाई निशुल्क विद्यालय पोसाक उपलब्ध गरिने,
4: विद्यालयमा दिवा खाजा व्यवस्था भएको,
3: मन्टेसोरी तालिम प्राप्त शिक्षकहरूबाट नेपाली र अंग्रेजी माध्यममा सिकाइ कार्य गरिने,
4: अडियो तथा भिडियोको माध्यमबाट व्यवस्था भएको,
3: बच्चाहरूका लागि छुट्टै कक्षा कोठा तथा निरन्तर हेरचाह व्यवस्था भएको,
4: आरामदायी तथा शान्त शैक्षिक वातावरणको साथै टाटो चिसो पिउने पानीको व्यवस्था भएको,
3: बच्चाहरूको लागि खेलकुद तथा सिकाइ सामग्रीहरूको व्यवस्था भएको,
4: विद्यालय विदा भइसकेपछि अभिभावक आएपछि मात्र बच्चालाई अभिभावकसँग घर पठाउने व्यवस्था भएको,
3: कक्षा नर्सरीदेखि कक्षा 3 अंग्रेजी माध्यमबाट सिकाइ कार्य गरिने। प्रधानाध्यापक झनकराज ओझा, खड्ग स्मृति माध्यमिक विद्यालय टीकापुर प्रहरी कार्यालयको पश्चिमतर्फ। सम्पर्क नम्बर 9848432350 र 9814551934।
5: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही वैशाख 26 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल टीकापुर कैलाली।
6: कर्णाली माध्यमिक विद्यालय टीकापुरमा कक्षा 9 सिभिल इन्जिनियरिङ विषयमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित कर्णाली माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 सालका लागि कक्षा 9 सिभिल इन्जिनियरिङ विषयमा भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ। तपसिल
6: प्रवेश परीक्षा फारम वितरण हुने मिति 2083 साल वैशाख 21 गते सम्म, सीट संख्या 48 जना मात्र। फारम उपलब्ध हुने समय बिहान 10 बजेदेखि 4 बजेसम्म। आवश्यक कागजातहरू कक्षा 8 उत्तीर्ण गरेको प्रमाण पत्रको प्रतिलिपि, जन्म दर्ताको प्रतिलिपि र फोटो 2 प्रति।
4: प्रवेश परीक्षाको मिति टीकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा संघको समन्वयमा तय गरी जानकारी गराइनेछ।
6: कर्णाली माध्यमिक विद्यालय टीकापुर 1 कैलाली, प्रधानाध्यापक धर्मराज शर्मा, सम्पर्क फोन नम्बर 9898 41 67 र 091 5164 411।
7: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ, छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ, यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र प्लेटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोर टीकापुरका लागि सम्पर्क भरत अधिकारी, सशस्त्र प्रहरी कण पछाडि, फोन नम्बर 9648 36 213।
8: वर्षिनी विश्वभरि नै लगभग 14 करोड बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन्। किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ। शारीरिक, मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा, असमानता, बिग्रदो स्वास्थ्य, एचआईभी एड्स, बलात्कार, घरेलु हिंसा, बहुविवाह, आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन्। नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने, गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000-75,000 जरिवाना सजाय तोकिएको छ। बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ। बाल विवाह विरुद्धको अभियान।
9: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: टीकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरोकारवाला ज्यूहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टीकापुर कैलाली।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा ज्योति बुक्स एण्ड स्टेशनर्स टीकापुर सम्पूर्ण ग्राहकवर्ग इष्टमित्र शुभचिन्तक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। ज्योति बुक्स टीकापुरमा सरकारी तथा बोर्डिङ स्कूलका सम्पूर्ण किताबहरू सुपथ मूल्यमा पाइन्छन्।
2: संचालक गुमान सिंह हिमाल, लम्की खगरोला रोड, टीकापुर कैलाली।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, इष्टमित्र, शुभचिन्तक लगायतका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हाम्रो यहाँ स्टील दराज, बाकस, ड्रम सुपथ मूल्यमा बिक्री गरिन्छ। एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। न्यू कमल बाकस उद्योग, संचालक कमल चौधरी, अस्पताल रोड टिकापुर कैलाली, फोन नम्बर 98 68 56 49 59। नयाँ वर्ष 2083 सालको पावन अवसरमा खुटेना भुराखानी सामुदायिक वन उपभोक्ता समूहले आफ्नो सम्पूर्ण उपभोक्ताहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। साथै सामुदायिक वनमा अहिले पालुवाहरू पलाइरहेकोले घसाराहरूले साल, सिसम, खैर, जामुन, सिरिस लगायतका बिरूवाहरू नै काटिरहेको देखिएकोले त्यसो नगर्न पनि सामुदायिक वन सम्पूर्ण उपभोक्ताहरूलाई हार्दिक अनुरोध गर्दछ। वनमा गएर घाँस काट्ने बहानामा बिरूवा नै काटेको भेटिएमा कानून अनुसार कारवाही गरिनेछ।
2: अध्यक्ष भूपेन्द्र साउत, सचिव चन्द्रकला धामी, खोटेना भुराखानी सामुदायिक वन उपभोक्ता समूह परिवार, टिकापुर कैलाली।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा किसान बहुद्देश्य सहकारी संस्था लिमिटेड सम्पूर्ण शेयर सदस्य, ग्राहक, कर्मचारी वर्ग, इष्टमित्र, शुभचिन्तक लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। शाखा प्रमुख चन्द्रकान्त रेग्मी, किसान बहुद्देश्य सहकारी संस्था लिमिटेड, टिकापुर शाखा परिवार, टिकापुर एक नापी शाखा नजिकै। लक्ष्मी आभूषण भण्डार, नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी, शुभचिन्तक, इष्टमित्र, आफन्तजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै हाम्रो यहाँ एक नम्बर सुनबाट निर्मित आधुनिक डिजाइनका गरगहना पाउनुका साथै राशि अनुसार पत्थर पाउनुका साथै अर्डर अनुसारका गहनाहरू सुपथ मूल्यमा पाइन्छ।
2: संचालक प्रकाश भण्डारी, सम्पर्क नम्बर 98 4 85 36 95 98 14 63 08 10। स्थान टिकापुर एक सिद्धार्थ चौक कैलाली।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा किसान बहुद्देश्य सहकारी संस्था लिमिटेड शाखा कार्यालय नारायणपुर, सहकारी संस्था नारायणपुर शाखा सम्पूर्ण शेयर सदस्य, ग्राहक, कर्मचारी वर्ग, इष्टमित्र, शुभचिन्तक लगायत देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। शाखा प्रमुख नवराज देवकोटा, किसान बहुद्देश्य सहकारी संस्था लिमिटेड, नारायणपुर शाखा परिवार।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हामी हाम्रा ग्राहक व्यापारी शुभचिन्तक दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। माछा पाल्ने सानैदेखि सोच छ, तर कसरी माछा पाल्ने होला? दोधारमा परे म त।
1: दाई किन टोलाइराख्नु भएको?
0: हेर न बहिनी, माछा पाल्ने भनेको माछा कसरी पाल्छन् केही थाहा छैन, त्यही भएर सोचेर बसेको।
1: ल दाईलाई थाहै रहेन रहेछ। लक्ष्मी फिट तथा फिट सप्लिमेन्ट सप्लायर्समा गए त भइहाल्यो नि, त्यहाँ त माछा पालन सम्बन्धी परामर्श दिन्छ नि।
0: ए बहिनी तिमीलाई धन्यवाद, अब म त्यही जान्छु।
1: त्यति मात्रै कहाँ हो र, त्यहाँ त माछा पशु पन्छीको प्राविधिक सेवा परामर्श तथा दानाहरू सुपथ मूल्यमा पाइन्छ। गुणस्तरीय स्वदेशी तथा विदेशी दाना फिट सप्लिमेन्ट र औषधिहरू पाउनुका साथै माछा पालन सम्बन्धी परामर्शहरू उपलब्ध गराइन्छ नि।
0: प्रोप्राइटर हरिराम चौधरी, फोन नम्बर 98 48 44 19 16 र 98 07 23 584, स्थान प्रगति भेट सप्लायर्स रहेको भवनमा, टिकापुर 1 कैलाली।
2: वसन्त ऋतुको बहार सँगै नवीनतम सन्देश बोकेर आएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूलाई उत्तरोत्तर प्रगति उन्नति सुख शान्ति एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गरिन्छ।
0: हाम्रो यहाँ एनटीसी एनसेल का सिम कार्डहरू पाइनुका साथै फोटोकपी लेमिनेसन प्रिन्टिङ र ब्यालेन्स ट्रान्सफर पनि गरिन्छ। हराएको मोबाइल यूएमबीएस एमबीएस प्रणाली द्वारा दर्ता गरिन्छ र मोबाइल का सम्पूर्ण पाठहरू पाइनुका साथै मर्मत पनि गरिन्छ, साथै म्युजिक सिस्टम पनि उपलब्ध गराइन्छ।
2: लक्की ट्रेडर्स टिकापुर कैलाली सामुदायिक रेडियो टिकापुर एफएम नजिकै नेपाल टेलिकम जाने बाटोमा, सञ्चालक खगेन्द्र चौधरी, सम्पर्क नम्बर 98 68 55 100 00।
0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक व्यापारी शुभचिन्तक दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ दूध दही मही घिउ पनीर लस्सी आइसक्रीम लगायतका विभिन्न प्रकारका आइटमहरू पाइन्छ। लक्ष्मी आइसक्रीम एन्ड डेरी उद्योग, टिकापुर 1 बलभद्र चोक क्याम्पस रोड, सञ्चालक मदन राज न्युपाने, सम्पर्क नम्बर 98 48 49 97 84।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, शुभचिन्तक, शुभेच्छुक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: व्यवस्थापक दुर्गा प्रसाद उपाध्याय, किसान बहुद्देश्यीय सहकारी संस्था लिमिटेड परिवार, शाखा कार्यालय टीकापुर, कैलाली। नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, शुभचिन्तक, शुभेच्छुक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: अध्यक्ष कपर सिंह कडायत, व्यवस्थापक यज्ञराज खनाल, लक्ष्मीनारायण बहुद्देश्यीय सहकारी संस्था लिमिटेड परिवार, टीकापुर 6, नारायणपुर, कैलाली।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा महिला जागरण बहुद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो सम्पूर्ण शेर सदस्य, महानुभाव, कार्य समिति, बचतकर्ता, कर्मचारी, इष्टमित्र, शुभचिन्तक लगायतका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उमंग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: अध्यक्ष राधा रावल, महिला जागरण बहुद्देश्य सहकारी संस्था लिमिटेड परिवार, टीकापुर, कैलाली।
4: नयाँ वर्ष 2083 सालको पावन अवसरमा जगतपुर सामुदायिक वन उपभोक्ता समूह आफ्नो सम्पूर्ण शेर सदस्य, संचालक समिति, सल्लाहकार समिति लगायतका आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जगतपुर सामुदायिक वन उपभोक्ता समूह परिवार, जानकी 6, जगतपुर, कैलाली।
0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सेवाग्राही, संचालक समिति, सल्लाहकार समिति, कर्मचारी वर्ग, शुभचिन्तक, शुभेच्छुक नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष निर्प भण्डारी, व्यवस्थापक छविलाल जैसी, जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, टीकापुर, कैलाली।
4: नयाँ वर्ष 2083 सालको पावन अवसरमा जानकी गाउँपालिका वडा नम्बर 7 वासी दाजुभाइ, दिदी बहिनी तथा आमा बुवाहरू र स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य, सुख समृद्धि, दीर्घायु एवं उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वडा अध्यक्ष कमल महतौ, जानकी गाउँपालिका वडा नम्बर 7 को कार्यालय मिलन चोक, कैलाली।
3: नयाँ वर्ष 2083 सालको पावन अवसरमा जनशक्ति सामुदायिक वन उपभोक्ता समूह आफ्नो सम्पूर्ण शेर सदस्य, महानुभाव, उपभोक्ता समिति, सल्लाहकार समिति, इष्टमित्र, शुभचिन्तक लगायतका आमा बुवा तथा दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। गर्मी महिनामा आग लागि धेरै हुन्छ, त्यसैले जथाभावी सुरोट, सलाईका ठुट्टा, लाइटर जथाभावी नफालौ, केटाकेटीले भेट्ने ठाउँ नफालौ, आगलागीले धन जनको क्षति हुन्छ, वन जंगलको विनाश हुन्छ, त्यसैले सबै उपभोक्ताहरू ख्याल गरौं। अध्यक्ष दीर्घ बहादुर तिरुवा, फोन नम्बर 9848 45 97 52, जनशक्ति सामुदायिक वन उपभोक्ता समूह परिवार, टीकापुर 2, राजीपुर, कैलाली।
5: ए बा आइगई क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
6: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
5: ठिक गरी बा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
6: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हितो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 सम्पर्क हरे।

0: रमा के तिमीलाई थाहा छ, नेपालको संविधानले शारीरिक वा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यको संरचनामा सहभागी हुने र सार्वजनिक सेवाको लाभमा समावेश गर्ने अधिकार प्रदान गर्दछ नि।
1: ए हो र श्याम, यो त कस्तो राम्रो कुरा।
0: त्यति मात्र हो र रमा, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐनले त शिक्षा, स्वास्थ्य, रोजगारी, सार्वजनिक भौतिक पूर्वाधार, यातायात र सूचना तथा संचार सेवाहरूमा अपाङ्गता भएका व्यक्तिहरूको समान पहुँचको सुनिश्चितता पनि गर्दछ नि।
1: ओहो, उसो हो भने त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो पहिचानको लागि अपाङ्गता परिचय पत्र प्राप्त गर्न छिट्टै आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुपर्छ।
0: हो नि, अपाङ्गताको पहिचान प्राप्त गरी राज्यले प्रदान गर्ने सेवा सुविधा प्राप्त गर्न आफै अग्रसर हुनुपर्छ।
1: अनि सेवा प्रदायक निकाय, तपाईँ हामी सबैले उहाँहरूलाई सक्दो मदत पनि गर्नुपर्छ नि।
0: सोरै आन सत्य भन्यो रमा,
2: अपाङ्गता भएका व्यक्तिहरू असक्षम हुँदैन, उहाँहरूसँग फरक क्षमता हुन्छ।
3: साइनिङ अस्पताल आईएनएफ नेपाल बाँके अधिकार तथा समावेशीकरण परियोजनाद्वारा जनहितमा जारी सन्देश।
4: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
5: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
5: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
6: जनरल फिजिसियन विशेषज्ञ सेवा,
5: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
6: रोग सेवा,
5: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
6: मनोचिकित्सक विशेषज्ञ सेवा,
7: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
6: र सिटी स्क्यान सेवा,
5: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
6: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल वीडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
5: फार्मासिस्ट द्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
6: चौबिसै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
5: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
6: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
5: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
6: जनस्वास्थ्य तर्फ खोप सेवा।

0: एआरटी सेवा टीवी लेप्रोसिजिन एक्सपर्ट सेवा।
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091560488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97628435328, उपेन्द्र शाह 98212027 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98557853322 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247526। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628825।
5: विद्युत महाशुल्क भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गते से टिकापुर वितरण केन्द्र हो लम्की युनिट कार्यालय अन्तर्गत के संचालित विद्युत महाशुल्क काउन्टर बन्द गर्न लक्ष्य र लकोर्से विद्युत महाशुल्क अनलाइन माध्यम से भुक्तानी गर्न सक्कु ग्राहक महानुभाव फुक्रान यह सूचना से जानकारी कराई थी। विद्युत महाशुल्क अनलाइन भुक्तानी गर्न समय बिहान के 8 बजे से रात के 12 बजेसम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टिकापुर कैलाली।
6: खुशीको खबर।
7: डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा यही वैशाख 26 गते चौथो शनिवारका दिन सिनियर कन्सल्टेन्ट फिजिसियन डायबिटिज, थाइराइड तथा मुटु रोग विशेषज्ञ डाक्टर विकास रिजाल, एमबीबीएस एमडी इन्टरनल मेडिसिन आउने भएको हुँदा मौकाको फाइदा उठाई निम्न समस्या भएका बिरामीहरूले स्वास्थ्य परीक्षण, उपचार र सल्लाहका लागि यो सूचनाद्वारा जानकारी गराइन्छ। समस्याहरू: नयाँ पुरानो सबै किसिमको डायबिटिज, थाइराइड र मुटु रोगको समस्या, जोर्नी कम्बर टाउको दुखाईको समस्या, बाल रोगको समस्या, ग्यास्ट्रिक रोग, कलेजो, मृगौला रोग, नसा दुख्नु, सुन्निनु इत्यादि समस्याका साथै फिजिसियनले हेर्नुपर्ने सम्पूर्ण रोगहरूको उपचार र परामर्शका लागि अग्रिम नाम लेखाई डाक्टरलाई भेटी आफ्नो समस्याको समाधान गरौं। स्थान: डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर कैलाली। समय र मिति: यही वैशाख 26 गते चौथो शनिबारका दिन बिहान 10 बजेदेखि 3 बजेसम्म। विस्तृत जानकारीका लागि सम्पर्क फोन नम्बर 98685740770, 091560228 र 98089239315।
6: नयाँ वर्ष 2083 सालको पावन अवसरमा शीतल सामुदायिक वन उपभोक्ता समूहले आफ्ना सम्पूर्ण उपभोक्ता लगायतका आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
8: अध्यक्ष कर्ण बहादुर बुढा, सचिव पवित्र चौधरी, कोषाध्यक्ष सन्देश चौधरी, शीतल सामुदायिक वन उपभोक्ता समूह परिवार, टिकापुर कैलाली।
6: लावा बरस 2083 साल के पावन अवसर में सक्कु दादू भैया, दीदी बहिनिया, समाजसेवी, बुद्धिजीवी, स्वदेश तथा विदेश में रहल सक्कु हुनमा हार्दिक मंगलमय शुभकामना व्यक्त करती।
8: अध्यक्ष लौटन चौधरी, सचिव पंकज चौधरी, कोषाध्यक्ष शर्मिला कुस्मी, थारू कल्याणकारिणी सभा, क्षेत्रीय कार्य समिति, टिकापुर कैलाली।
9: टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को आइतबार बुधवार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
10: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

सामुदायिक रेडियो टिकापुर एफएमको रात्रि 9:55 बजेको खबर संक्षेपमा यहाँलाई स्वागत छ। खबर संक्षेपबाट रतन चौधरीको नमस्कार। सरकारले 100 रूपियाँको सामानमा पनि भन्सार कर लगाउने नियम कैलालीको टिकापुरका व्यापारीहरूले समर्थन गरेका छन्। उनीहरूले सरकारले गरेको यो निर्णयको स्वागत गर्दै यसले सरकारको कर प्रणालीमा सुधार हुनुका साथै स्थानीय व्यापारीलाई पनि फाइदा पुग्ने टिकापुरका व्यापारी दिपेन्द्र कठाइटले बताउनु भएको छ। दिपेन्द्र कठाइट जस्तै टिकापुरकै अर्का व्यापारी पुष्पराज देवकोटा पनि सरकारको निर्णयले सीमा क्षेत्रका व्यापारीहरूलाई राहत महसुस भएको बताउनु भएको छ। सीमा क्षेत्रमा कडाई नहुँदा यसअघि पनि यस क्षेत्रबाट भारतको टिकुनिया जाने खक्रौला नाकामा मानिसहरूको ठूलो भीड़भाड़ हुने गरेको थियो। अहिले त्यो भीड़भाड़ हटेको छ। यसले गर्दा यहाँका व्यापारमा समेत बजारमा व्यापार हुन थालेको र नेपाली रूपियाँ भारत जानबाट पनि जोगिएको व्यापारी सुनिता चौधरीको कहाइ छ। व्यापारी मेनबहादुर थनालले पनि नेपाल सरकारले नेपाल भारत सीमामा लगाउनु पर्ने सही नियम अहिले लागू गरेको बताउनु भएको छ। टिकापुर उद्योगवाणिज्य संघले पनि भन्सारमा कडाई गर्नुपर्ने भन्दै पटक पटक खक्रौला नाकामा गएर भन्सार कार्यालय र त्यहाँ स्थित बीओपी कार्यालयले आग्रह गर्दा पनि कडाई हुन नसकिएको बताइएको छ। अहिलेको सरकारले त्यसलाई कडाई गरेमा त्यो कामको स्वागत योग्य भएको टिकापुर उद्योग वाणिज्य संघको थर छ। टिकापुर उद्योग वाणिज्य संघ यस विषयमा पनि सकारात्मक रहेको र आगामी दिनमा पनि सकारात्मक हुँदै भन्दै गएकोले यसलाई सरकारले निरन्तरता दिनुपर्ने उद्योग वाणिज्य संघका महासचिव प्रकाश तिमिर सेनाको भनाई छ। सरकारले गरेको सकारात्मक निर्णय नागरिकको हातेमालो हुनु राम्रो कुरा हो। यसले देशको भविष्य निर्माणमा सहयोग पुगाउनेछ। कैलालीको भजनी छ थापापुरका जनक चौधरीले ह्यान्डी कप्ट उद्योग संचालनमा ल्याउनु भएको छ। एक वर्ष काठमाडौँमा काम गर्नुभएको जनकले टिकापुर र थापापुरमा उद्योग खोल्नु भएको छ। जनक र उहाँका मामा मिलेर संचालन गरेको उद्योगका लागि सामग्री बनाउन आवश्यक कच्चा पदार्थ विदेशबाट काठमाडौँ हुँदै निर्यात हुने गरेको छ। धागो, ऊन, सियो, म्याट लगायतका केही सामग्रीहरू स्वदेशमै पाइन्छ। हात्ती, भेडा, एन्जल समेत स्पट गरी कुकुर लगायतका आकृति बनाइएका छन्। यी सामग्रीहरू झोला त्यसै गरी बस कारका समेत अघि झुड्याएका समेत प्रयोग हुने गरेको छ। यसरी सामग्री बनाउँदा सिलाई र समेत सरसफाईको कार्यमा टिकापुरमा मात्रै 60 र थापापुरमा 30 महिला काम गरिरहेका छन्। अझै कामदार महिलाहरूको अभाव भएको जनकको भनाइ छ। उद्योगमा 20 लाख लगानी भएको छ। विभिन्न आकर्षक खालका समेत ह्याण्डिक्राफ्टहरू देशका विभिन्न शहरहरूसहित विदेश पनि निर्यात हुने गरेको बताउनु भएको छ। गत वर्ष असोजदेखि शुरू भएको यो व्यवसायमा कतिपय महिलाहरूले दिनभरि उद्योगमै बसेर काम गर्छन् भने कतिपयले घरमै लगेर समेत सामग्री निर्माण गरिरहेका छन्। महिलाहरूले काम अनुसारको आमदानी लिने गरेका छन्। फुर्सदको समयमा सदुपयोग गर्दै काम गर्न मिल्ने र आमदानी पनि हुने भएकाले सहज भएकाले समेत गौलौरीका राममती चौधरीले बताउनु भएको छ। उहाँले घरको काम भ्याएर महिनामा 15,000 कमाउनुहुन्छ। अधिकांश महिलाहरू ज्यालादारीमा गर्नुभन्दा उद्योगभित्रै बसेर काम गर्न पाउँदा खुशी भएका छन्। राधा चौधरी पनि घरको काम भ्याएर बच्चा विद्यालय छोडेर महिनामा 10,000 कमाउने गरेको बताउनु भएको छ। बैतरीमा सामुदायिक विद्यालयका एक प्रधानाध्यापकलाई दुर्व्यवहार गरेको आरोपमा 4 पक्राउ परेका छन्। शिवनाथ गाउँपालिका 4 पिपरकोट माध्यमिक विद्यालयका प्र दामोदर ओझामाथि कालोमोसो दलेर सार्वजनिक रूपमा बेजती गरेको भन्दै प्रहरीले महिला सहित 4 पक्राउ गरेको हो। पक्राउ पर्नेमा 38 महिला तारा महत, उहाँका श्रीमान प्रेम महत, मोहन महत र शकुन्तला महत रहेको सुदूरपश्चिम
का समय डीआईजी ओम बहादुर राणाले जानकारी दिनुभएको छ। नेपाली कंग्रेसले धनगढ़ीमा सुदूरपश्चिम प्रदेश स्तरीय भेला गर्ने भएको छ। विशेष महाधिवेशनपछि कंग्रेसले शनिबार र आइतबार प्रदेश तथा स्थानीय तह केन्द्रित भेला गर्न लागि हो। भेलालाई कंग्रेस सभापति गगन कुमार थापा सहित केन्द्रीय नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। शुक्रबार धनगढ़ीमा पत्रकार सम्मेलन गर्दै कंग्रेसले प्रदेश स्तरीय भेलाको तयारी गर्न लागि जानकारी गराउँदै नेताहरू आउने क्रम समेत जारी भएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले मनसून ऋतुमा कम वर्षा हुने सम्भावनाका कारण किसानलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले कम पानीमा पनि राम्रो उत्पादन दिन सक्ने सुक्खा एकदेखि समेत सुक्खा छ जातका धानहरू प्रयोग गर्न सिफारिश गरिरहेको छ। मन्त्रालयले आकाशे पानी संकलन, पोखरी निर्माण र जलवायु मैत्री संरक्षित कृषि प्रविधि समेत अपनाउन किसानलाई सुझाव दिएको छ। यस वर्ष मनसून ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना देखिएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विशेष सतर्कता अपनाउन र उपयुक्त प्रविधिमा अपनाउन किसानलाई आग्रह गरेको हो। सरकारले यही वैशाख 28 गते सोमबार संघीय सांसदको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आग्रह गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषदको बैठकले राष्ट्रपति पौडेललाई सांसदमा सम्बोधनका लागि आग्रह गर्ने र सो बैठकमा सबै सांसदहरूले उपस्थितका लागि आह्वान गर्न अनुरोध गर्ने निर्णय भएकोले सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अस्मिता पोखरेलले जानकारी दिनुभएको छ। हवस् त, आजको समाचार सेवा यहीँ पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुने नै छौ। तबसम्मका लागि समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: नयाँ वर्ष 2083 सालको सबै शेर सदस्यहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। रानी जमरा कुलरिया स्थित भण्डार गृह संचालन तथा व्यवस्थापन समितिको साधारण सभा सम्बन्धी जरूरी सूचना। रानी जमरा कुलरिया स्थित भण्डार गृह संचालन तथा व्यवस्थापन समिति टिगापुर कैलालीको पहिलो साधारण सभा तपसिलको मिति स्थान र समयमा हुने भएकाले पूर्ण पार्षदज्यूहरूलाई आफ्नो परिचय खुल्ने कागजात सहित यसै सूचनालाई आधार मानि साधारण सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 साल वैशाख 27 गते आइतबार। कार्यक्रम हुने स्थान मूलकुला समितिको सभा हल। समय बिहान 10 बजे। सम्पर्क नम्बर 091561022 र 98683452। अध्यक्ष कुमार राज शाही, सचिव परशुराम महतो तथा रानी जमरा कुलरिया स्थित भण्डार गृह संचालन तथा व्यवस्थापन समिति टिकापुर कैलाली।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा शिवशक्ति सामुदायिक वन उपभोक्ता समूह आफ्नो सम्पूर्ण शेर सदस्य, संचालक समिति, सल्लाहकार समिति, इष्टमित्र, शुभचिन्तक लगायतका सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा नयाँ उमंग र उत्साहका साथ सुख शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष भीम बहादुर साउत, सचिव राजेश्वरी खत्री, शिवशक्ति सामुदायिक वन उपभोक्ता समूह परिवार, जानकी नौ पाताबार।

0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण उद्योगी, व्यापारी, समाजसेवी, बुद्धिजीवी, सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरू र देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा नयाँ उमङ्ग र उत्साहका साथ सुख शान्ति समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष सन्तोष खड्का, महासचिव प्रकाश तिमिल सेना, कोषाध्यक्ष टीका शाही, टीकापुर उद्योग वाणिज्य संघ, टीकापुर एक कैलाली। त्रिमूर्ति ट्रेड सप्लायर्स आफ्नो ग्राहक वर्ग, शुभचिन्तक, आफन्त, इष्टमित्र, साथीभाइहरूमा नयाँ वर्ष 2083 को मंगलमय शुभकामना व्यक्त गर्दछ। साथै हाम्रो यहाँ ई रिक्सा, अटोका पाटपूर्जा पाइनुका साथै ई रिक्सा बिक्री पनि गरिन्छ। त्रिमूर्ति ट्रेड सप्लायर्स, सशस्त्र प्रहरी गढ नजिकै टीकापुर कैलाली,
1: सञ्चालक चन्द्र प्रकाश रेग्मी र रविन्द्र हमाल, सम्पर्क नम्बर 98584 47244 र 98584 22 233।
0: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समूहले आफ्नो शेष सदस्य, सञ्चालक समिति, सल्लाहकार समिति लगायतका आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। आज भोलि हावाहुरी धेरै चल्छ, त्यसैले आगो लाग्ने सम्भावना धेरै हुन्छ। आगो लाग्ने वस्तुहरू सुरक्षित राखौं र आगो जन्ने वस्तुहरू जथाभावी नफालौं। अध्यक्ष जीत बहादुर चौधरी, सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समूह परिवार, टीकापुर साथ सत्ती कैलाली।
1: नयाँ वर्ष 2083 सालको पावन अवसरमा हाम्रा ग्राहक वर्ग लगायत देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा नयाँ उत्साह र उमङ्ग सहित सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो यहाँ सम्पूर्ण कस्मेटिक, भान्सामा प्रयोग हुने सामान, यसै गरी जुत्ता, चप्पल, खेलौना, प्लास्टिकका सामान, सरसफाईका सामान र फास्ट फूड का सामान अब एकै ठाउँमा पाइन्छ।
0: सेभेन रेनबो मार्ट, टीएमसी रोड, जमरापुल नजिकै टीकापुर कैलाली, सञ्चालक भेन्टीराम चौधरी, मोबाइल नम्बर 98485002008।

0: टीकापुर नगरपालिकाको अनुरोध, आफ्नो घर पसलबाट दैनिक रूपमा उत्पादन हुने सड्ने र नसड्ने फोहोरलाई अलग अलग राखी नगरपालिकाबाट फोहोर उठाउन आएको फोहोर वाहनलाई उपलब्ध गराई नगर सरसफाईमा सहयोग गरिदिनु हुन सबै नगरवासीहरूमा अनुरोध गरिन्छ। टीकापुर नगरपालिका कार्यालय टीकापुर कैलाली।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
5: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

महाराज परीक्षितलाई सुखदेवले बताउनु भयो अब सृष्टिको प्रकरण। अब सृष्टिको प्रकरणको बारेमा जुन प्रकारबाट यहाँलाई मैले अनुरोध गरिराखेको छु, अब सृष्टिको सम्बन्धको बारेमा सब ठिक ठाक भइसकेपछि यो पृथ्वी नै बोकेर एउटा बहादुरले लयो, पत्याउनुहुन्छ नपत्याए के सुन्ने कथा, पत्याउनै परिहाल्यो, यो पृथ्वी नै बोकेर गएको एउटाले सबै केही ल होला कहाँ लर थन्क्यो भारिहाल्यो केरी नाम्रो लाग्यो केरी बोकेर जाने कुन हो धकल दिने कुन हो फेरि लाने को हो ल्याउने को हो बडा शङ्का छ। दुई किसिमले लगेको प्रमाणित हुन्छ, एउटा सार तत्व पृथ्वी लगेको प्रमाण असार तत्व छोडेको, एउटा पानी माथिको भकुण्डो जस्तो बलियोले ख्याच खिचिदियो चुरुलोममा ढालिदियो, यही प्रकारको प्रक्रिया हो महाराज। यही कथा राजा परीक्षितलाई सुखदेव स्वामीले आज्ञा गर्नुभयो सौनका दृष्टि प्रणाली। यस कारणले विश्व ब्रह्माण्ड सारा सम्पूर्ण जो जति छ सबै पृथ्वी लयपछि ल्याउनेवालाले केरी ल्यायो भन्दाखेरि एउटा कथा छ, लाने र ल्याउनेको कथालाई यी स्थगित राखेर एक दिन ब्रह्मसत्रको दीक्षान्त समारोह थियो, सारा ऋषि महर्षि देवर्षि राजर्षिको संगम थियो, त्यसमा कश्यप प्रजापति पनि हुनुहुन्थ्यो, साम्ब सदाशिवजी ती विराजमान होइ बस्छन्थ्यो, आफ्नी आफ्ना पतिदेवको अगाडि गएर कश्यप प्रजापतिकी जेठी रानीले आज्ञा गरिन्, प्रभु लौ न मलाई एउटा छोरो ल्याउनुहोस् न भनेर आफ्ना पतिसँग यज्ञ मण्डलमा, चाहिँ नचाहिँ कुरा नगरे यहाँ आए छोरा ल्याउनुहोस् न, कहाँ पार छोरा दिने यो खल्तीबाट झिगर दिने भन्दा होइन परमात्मा सौताका छोरा इन्द्र एम वरुण कुबेर मेरो छोरा छँदै छैनन् मेरो भगवान मलाई छोरा बोक्सियोस् भने, नचाहिने कुरा गरिदिन्छु यज्ञ मण्डपमा वर्ण भएर बसी आज कहाँको छोराको कुरा गरिन्छ यो भन्नुभयो बुढाले कश्य प्रजापति, मलाई त चाहियो चाहियो म अर्थ कुरा चाहिँदैन जान्दिनँ छोरा चाहियो भने जेठी रानीले ए त्यसो नभन है भन्दै हुनुहुन्थ्यो नभनी छोडिदिनँ भन्न थाले, यसले जबरजस्ती गर्न आँटे फकाउनु पर्यो भनेर मैया त्यसो नगर ठुली हेर जेठी तिमी यस यति बुझकारी छ र हाम्रो ठुली भन्ने हुनुहुन्थ्यो भयो फुर्काउनै पर्दैन भनेछ कुमजार घाइ छ बसेछ मान्छे छ भने जगल्ट्याउने नि नहुने फेरि अरू बेला त हुँदो रहेछ भन्नु होला नि कहिले नि हुँदैन थिए है अरू बेला त जति जगल्ट्याएर होइन हुँदैछ भन्ने होला होइन अरे बाबा त्यसो नगर रानी मैले भनेको वचन मान मेरो कुरालाई सुन त्यसो नगर यो समाजको अगाडि यतिका ऋषि महर्षि देवर्षि राजर्षिहरूको सङ्गममा म कश्य प्रजापति यज्ञको आचार्य फेरि त्यसमा पनि यतिको ठुलो इज्जत र प्रतिष्ठा त्यसो नगर जाऊ भन्नुभएको थियो भयो जान्न म त जान्न म त भनिन्छ जान्न म त यज्जा मान्दै मान्दिनन् सन्तान उत्पादनका लागिमा सन् गर्भाष्ट दिनु शनि जान्छु भन्छ ए बाबा हुँदै हुँदै हुँदैन यहाँ चल भन्दै हुनुहुन्थ्यो पटक्कै नमानिकन बारम्बार विरोधाभासमा आएकी हुनाले यिनको वचनलाई मान्नै पर्ने भयो भनेर बाध्यता बस गर्भाष्ट दिनुभएको थियो मेरो स्वामी गर्भाष्ट लिइहाले अबबाट म हजुरसँग प्रसन्न छु मैले छोरो कस्तो पाउँछु त लो भन्नुहोस् भन्छ उत्ने हेरे कस्तो पाउने नि बाउलाइन जस्तै साँझको प्रहरमा गर्भाष्ट लिनु दिनु गरेको कारणबाट दुईटा राक्षस जन्मन्छन् लोककण्टककारी लोक कल्याणकारी भगवानले तेरो दुइटै छोरा मारिबक्सन् छ लौ चल जा भनेर आज्ञा गर्नुभयो भगवान हजुर जस्तो महानुभावबाट पाएको गर्व त्यस्तो नचाहिँदो जन्म नहुने किन त भन्दाखेरिमा साँझका प्रहरमा गर्भाष्ट लिएको हुनाले साँझमा गर्व नहुने कुरा के हो सन्ध्याकाल महा नगर्नु यी कुरा निन्दा छ शास्त्रै महा खानु सुत्नु पढ्नु र मैथुन इचार जोगर छ साँझै महा खाए रोग बढोस् साँझमा सुते धनको विनाश पढे नक्सानी हानि त्रिभोग गरेमा सन्तान विनाश त्यसै कारणले सन्तान विनाश हुने भयो चल भन्नुभयो भगवान प्रभु अब के गर्ने होला म कहाँ जाने होला मेरो प्राण नाम दयाको सागर मेरो बारम्बार रोएकी थिइन् जे भए तापनि तर रोएको कारणले मेरो बरिय हो नास्त ती दुईटा छोरा हुने नै भए
तर एउटा छोराबाट जन्मेको नाति असल हुनेछ, चल जा भनिदिनु भयो। अनि त्यसपछिबाट हस्त भनेर दिदी महारानी गर्भाष्ट भएर जानुभयो। ती गर्भाष्ट भएर गएकी दिदी रानी गइसकेपछि अहिले फेरि त्यो गर्भवतीले गर्भ बोकिराखेकी छन्। त्यो जब पृथ्वी लानेर लैराखेको छ, ल्याएको छैन। यो दुईटै कथालाई एकै ठाउँमा समायोजन गराउँदै अब सनक सनन्दन सनातन सनेरी कुमार भन्ने चारवटा कुमारहरू भगवान वैकुण्ठवासी नारायणको दर्शन भेट गर्नको लागि आज वैकुण्ठ धामपट्टिको सवारी हुनुभयो। जाउँला वैकुण्ठ।

यो पृथ्वी को लागि राजा परीक्षितलाई सुखदेव भन्नुहुन्छ, सारा सृष्टि त तमाम प्रकारबाट भयो महाराज परीक्षित। सृष्टि बडा गम्भीर वाणीमा गयो। अनि सनकादि चारवटा कुमारहरू सनक सनन्दन सनातन सुनत कुमार भगवान नारायण वासुदेवको दर्शन गर्न भनेर गएको, सातवटा द्वारवा दरवाजासम्म निर्धक्कसँग पसे, आठौं दरवाजामा पस्ने बेलामा छडी दिएर झ्याप्पै रोकियो एउटाले, कान्छनलाई भने दुइटाले, वैकुण्ठवासी नारायणको दर्शन भेट गर्न जान लागेको भनिदिनुभयो सनकादि कुमारले। वैकुण्ठवासी नारायणको दर्शन भेट गर्नका लागि यस्तो लुगा लगाएर आउनु, वस्त्रका नाउँमा लगाउँटी पनि झार बोक्राको, खरानी घसेको खुसको र जुसको फुसरी भएको, यस्ता दुसरेले पनि फेरि भगवानको दर्शन गर्ने चल फटुकट भने वैकुण्ठमा। सनकादि कुमारहरू भन्नुहुन्छ, होइन तपाईँहरू त वैकुण्ठवासी भएर पनि छालाको र लुगाको पहिचान गर्न लाग्नुभयो, लुगाको पहिचान गर्नेवाला सूचीकारको काम हो राम्रो नराम्रो पहिचान गर्ने, छालाको पहिचान गर्नेवाला चमारको काम हो जुत्ता सुनेको काम, तर त्यो तपाईँहरू जस्तो महान व्यक्तिको काम होइन। वैकुण्ठवासी जनहरूले यो हाम्रो यो राम्रो यो नराम्रो यो यता यो उता यो भन्ने सवाल होइन, यो त बडो गल्ती भयो, यो नगर्नुहोला आइन्दा भन्दा, ए हामीलाई त जब त्यतिमा त बा बोल्दो रहेछ भनेर भगवान्का भक्त माथि झम्के सनकादि कुमार का उपरमा जय विजयले। सनकादि कुमार भन्नुहुन्छ, न झम्ट, हामीलाई अपमान नगर, गर्नै पर्छ भनेर अगाडि बढ्दा तिमीहरूले हामी माथि गरिएको अपमानको कारणले गर्दा तत्कालमा तिमीहरू च्युत हुनु परोस्, पृथ्वी मण्डलमा गिर्नु परोस् भन्ने श्राप परिहाल्यो। अनि पृथ्वी मण्डलमा गिर्ने जब श्राप परेको थियो, सनकादि चारवटा कुमारको अगाडि अपमान भयो भन्ने बुझेर वैकुण्ठवासी नारायण हरि दर्शन दिन सवारी हुनुभयो। सनकादि कुमारले बडो प्रेमपूर्वक प्रभुको प्रार्थना गरे, हरे श्याम सुन्दर भगवान गर्छौ पुकार, श्याम सुन्दर भगवान गर्छौ पुकार, दर्शन देऊ हामीलाई।

परीक्षित को परमा सुखदेव स्वामी ने बताउनु भयो अब यस प्रसंगको बीचमा शनक सनन्दन सनातन सनत कुमार चारवटा कुमारलाई अपमान गरिएको कारणले तिमीहरू पृथ्वी मण्डलमा जाऊ भन्ने भगवानबाट हुकुम हो। मेरो ईश्वर हामी कहाँ जाउँ भनेका थिए, जाऊ वैकुण्ठ धाम छोड, आजबाट तिमीहरूले अपमान गरेका छौ, सज्जनको अपमान दुर्जनको रजाई मिल्न सक्दैन, त्यो भगवान भगवत भक्तिमा त्यो काम हुन सक्दैन, सज्जनको अपमान दुर्जनको रजाई यो कुनै मिल्दैन, चल भन्नुभयो भगवान कहाँ जाने भन्दा सनकादि कुमारका श्रापबाट रसातलमा जाने, पृथ्वी मण्डलमा जाने, गर्भवासमा जाने, दुःख र यातना भोग्ने, मेरा जब सात जन्म सुन प्रार्थना गरेर मेरो धाममा आउने, कि मेरो जब चुटाएर पिटाएर दण्ड देखेका प्रभावबाट तीन जन्ममा तरेर मेरा धाममा आउने, मसँग विरोध गर्ने कि मसँग प्रेम गर्ने, ल भनेपछि मेरो प्रभु विरोध गर्दाखेरिमा तीन जन्ममा आउन पाउने भयो वैकुण्ठ धाम, प्रेम गर्नाले सात जन्म लाग्ने भयो चाँडै नै आउन पाऊँ भन्नका लागि तीन जन्ममा भगवानको हातबाट मरेर आउने अठोट गरेर अहिले सनकादि चारवटा कुमारको प्रतापबाट जय विजयहरू पृथ्वी मण्डलमा जन्म लिनको लागि प्रस्थान गरिसकेको छन्। सनकादि चारवटा कुमार गइसकेपछि अहिले जब भगवान मैले जय विजय गइसकेपछि सनकादि चारवटा कुमारलाई भगवान परमात्मा परमेश्वरले दर्शन भेट दिनुभयो, आज मेरो घरमा आउनुभयो, मेरो वैकुण्ठ धाम पवित्र भयो, गृहस्थीको जन्म धन्य हो, आज यस्ता सज्जनहरूको मैले जब दर्शन पाएँ भनिकन बहुत परमात्मा प्रसन्न भइबक्छु, जगतका मालिकले पनि त्यत्रो आधार प्रभु सेवा दिइबक्छु सनकादि कुमारको। सनकादि चारवटा कुमारहरूले बडा प्रेमका साथमा प्रभुको प्रार्थना गर्दै मनन भजन गर्दै आफ्ना धाम पटेको यथार्थमतीले प्रस्थान गरिसकेको छन्। लौ त महाराज परीक्षित अब तपाईँ के सुन्न चाहिबस्छ भनेकन सौनकादीलाई पौराणिक सूत्र निर्णय गराउँदै हुनुहुन्छ भन्ने सम्मको कथा यस सद्यबाट जय बोलो श्रीमद् भागवत महापुराणको। महाराज परीक्षित जब सम्बन्धका लागि दितीको घरबाट जन्मिएका बच्चा पनि जन्मिएका छैनन्, पृथ्वी लानेले लयो ल्याएको छैन, हिरण जब जय र विजयको जन्म कहाँ भयो त्यो पनि थाहा छैन, रहँदै जाँदा धेरै समय भयो, जब भइसकेपछि डरलाग्दो प्रकारबाट प्रक्रिया तयारी भयो, त्यसमा दुई व्यक्तिको जन्म भएको छ महाराज, महान वीर योद्धा, आजसम्म एक वर्ष भयो गर्भ भइडिएन, दुई वर्ष भयो गर्भ भइडिएन, चार आठ दस बाह्र पन्ध्र बिस पचास एक सय वर्ष पछाडि मात्र गर्भ बढियो, तिनीको नाम पूर्ण वर्ष सते सादी पुत्रौ परशु समय यमौ भनिया छ, एक सय वर्षसम्मको लागि गर्भ यस किसिमबाट पूर्ण वर्ष सते सादी पुत्र परशु समय यमौ द्वितीयसु भ्रतुरादेश पत्याश परिसङ्किनी भनिया छ, यस किसिमबाट एक सय वर्षको बादमा बल्ल गर्भ बढियो, हेर्नु सय वर्षसम्म पेटा राख्न सक्ने आमा त्यस्तिने आमा थिए है, बच्चालाई पेटा सय वर्ष राख्ने त्यस्ता आमा, अहिले आमा छ महिना लाग्थेन लगाउन पुर्याइदिए भन्छन् अख त्यसै नसके त हामी लैदिइहाल्छ नि त्यो दिनतिर त छ महिना अगाडि नै लगाएर राख्नुपर्ने उही कसरी सक्नु, त्यस कारणले गर्दाखेरिमा गर्भ भइडियो एक सय वर्षको बाद, गर्भ बढिसकेपछि त्यसपछिबाट जन्मदामा जेठाको नाम हिरण्डे कश्यपु, कान्छाको नाम हिरण्यक्षक भन्ने नाम रह्यो, हिरण्डे कश्यपु तपस्यामा गयो हिमाञ्चलमा, हिरण्डे कश्यपुको भाइ हिरण्यक्षक न्यू खोज्नका लागि रसातलमा पृथ्वी लिएर जाने कान्छो बहादुर त्यही हो महाराज, यसै कारणले हिरण्यक्षक हिरण्डे कश्यपुको जन्म जय र विजयको भयो, जय र विजयको गर्भमा दितीको गर्भबाट जय र विजयको जन्म, पृथ्वी लानेवाला हिरण्डे हिरण्यक्षक नाम गरेको दानव, सारा पृथ्वी लयो अब कहाँ राख्ने, ठूलो आपत्ति पर्यो विपत्ति पर्यो संकट पर्यो र भगवान नारायण वासुदेवलाई गुहार मागे मेरो हरि कसो गर्ने हो भगवान, यो पृथ्वी ल्याइदिई बस्नु पर्यो भनेर ब्रह्माजी भन्नुहुन्छ, हरि शरणम हरि शरणम ओम हरि शरणम।

0: खुसीको खबर खुसीको खबर।
1: डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा यही वैशाख 26 गते चौथो शनिवारका दिन सिनियर कन्सल्टेन्ट फिजिसियन डायबिटिज थाइराइड तथा मुटुरोग विशेषज्ञ डाक्टर विकास रिजाल एमबीबीएस एमडी इन्टरनल मेडिसिन आउने भएको हुँदा मौकाको फाइदा उठाई निम्न समस्या भएका बिरामीहरूले स्वास्थ्य परीक्षण उपचार र सल्लाहका लागि यो सूचनाद्वारा जानकारी गराइन्छ। समस्याहरू नयाँ पुरानो सबै किसिमको डायबिटिज थाइराइड र मुटु रोगको समस्या जोर्नी कम्मर टाउको दुखाईको समस्या बाल रोगको समस्या ग्यास्ट्रिक रोग कलेजो मृगौला रोग नसा दुख्नु सुन्निनु इत्यादि समस्याका साथै फिजिसियनले हेर्नुपर्ने सम्पूर्ण रोगहरूको उपचार र परामर्शका लागि अग्रिम नाम लेखाई डाक्टरलाई भेटी आफ्नो समस्याको समाधान गरौं। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर कैलाली। समय र मिति यही वैशाख 26 गते चौथो शनिबारका दिन बिहान 10 बजेदेखि 3 बजेसम्म। विस्तृत जानकारीका लागि सम्पर्क फोन नम्बर 98685740777 091560228 र 98089293015।
2: मल्लिका विद्यापीठ गुरुकुल टिकापुरमा भर्ना खुल्यो।
3: नयाँ वर्ष 2083 सालको सबै अभिभावक तथा विद्यार्थीहरूको सुस्वास्थ्य दीर्घायुको कामना सहित शिक्षा संस्कार र संस्कृतिको सम्वाहक मल्लिका विद्यापीठ गुरुकुल टिकापुर कैलालीमा कक्षा शिशुदेखि कक्षा 8 सम्म भर्ना खुल्यो।
2: मल्लिका विद्यापीठका संकल्पहरू
3: नेपाली संस्कृत र अङ्ग्रेजी भाषाको एकसाथ ज्ञान गराइने
2: गुरुकुलीय वातावरणमा शिक्षा प्रदान गर्न मानवीय भेदभाव बिनाको आवासीय व्यवस्था भएको
3: 60 जना कर्मचारीहरूलाई आवासीय रूपमा र बाँकीलाई घरबाटै आउने गरी भर्ना गराइने
2: आवासमा रहेर पढ्ने कर्मचारीहरूको कौशल विकासका लागि अतिरिक्त क्रियाकलापको विशेष अभ्यास गराइने
3: अति कमजोर विद्यार्थीका लागि आवश्यकता अनुसार अतिरिक्त कक्षाको व्यवस्था भएको
2: बेड पाठी कर्मचारी तयार गर्न कक्षा 5 र 6 मा 5 जना विद्यार्थीको अलगै व्यवस्था भएको
3: सम्पूर्ण सरकारी पाठ्य पुस्तक सहित वेद संस्कृत दर्शन शास्त्र लगायत अष्टाङ्ग योगको शिक्षा प्रदान गरिने
2: कुनै पनि पढाइ शुल्क नलाग्ने
3: संस्कृत हराए संस्कार हराउँछ संस्कार हराए संस्कृति हराउँछ संस्कार र संस्कृति हराए मानवता नष्ट हुन्छ त्यसैले गुरुकुललाई विश्वास गर्नुहोस् शिक्षा संस्कार र संस्कृतिको सम्वाहक गुरुकुलले तपाईँका सन्तानलाई शिक्षा अनि संस्कार दिने प्रयत्न गर्नेछ।
2: नयाँ भर्ना मिति 2083 साल वैशाख 2 गतेबाट सम्पर्कका लागि फोन नम्बर 98484333226 र 98484343320
3: मल्लिका विद्यापीठ गुरुकुल टिकापुर ब्लक नम्बर 2।
4: के तपाईँलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
5: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका नलकाका सामान नलकाका पाइप फरुवा कुटो कोदालो बन्चरो हटब्याग थर्मस जर्किन पानी तताउने इलेक्ट्रिकल रड भान्साका लागि किचन ऱ्याक प्लास्टिकको सामान घर वायरिङका सामान पूजाका लागि सम्पूर्ण सामग्रीहरू पित्तलका भाँडाकुँडा ग्यास सिलिन्डर झाडु छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली संचालक मदनराज देवकोटा स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि सम्पर्क नम्बर 98 49 85 18 08।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
1: टिकापुर नगरको प्रथम शैक्षिक धरोहर वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि तपसिलको कार्यक्रम बमोजिम कक्षा पीजीदेखि कक्षा 9 सम्म भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम
1: नयाँ विद्यार्थी भर्ना कार्यक्रम शुभारम्भ 2083 वैशाख 2 गतेबाट, नयाँ शैक्षिक सत्रको पढाइ सुरु 2083 वैशाख 7 गतेबाट।
0: वीरेन्द्र विद्या मन्दिरका विशेषताहरू:
1: विद्यालय हाताभित्र स्वस्थ हरित वातावरण भएको,
0: दक्ष र अनुभवी शिक्षकबाट अध्यापन गराइने,
1: एकै परिवारका 3 जनामा 1 जनालाई निशुल्क छात्रवृत्ति दिइने,
0: विद्यालयमा घेरा पर्खालका व्यवस्थाका कारण बाल बालिकाको सुरक्षाको निश्चितता भएको,
1: सीसीटीभी क्यामेराद्वारा शैक्षिक गतिविधिको अनुगमन गरिने,
0: नेपाल सरकारको नीति अनुसार जेहेन्दार दलित जनजाति महिला अपाङ्ग अनाथलाई निशुल्क छात्रवृत्ति प्रदान गरिने, अंग्रेजी मिडियममा पढाइ हुने, पर्याप्त खेल सामग्री र खेल मैदानको सुविधा भएको,
1: ई पुस्तकालय तथा पुस्तकालयको सुविधा रहेको,
0: हालसालै जडान भएको शुद्ध स्मार्ट खाने पानीको सुविधा रहेको,
1: विद्यालयको खेल मैदानमा नवनिर्मित अत्याधुनिक कवर हल भित्र विविध अतिरिक्त क्रियाकलाप सञ्चालन गरिने,
0: स्काउट प्रशिक्षणको व्यवस्था भएको,
1: कम्प्युटर ल्याब र विज्ञान प्रयोगशालाको पर्याप्त सुविधा भएको,
0: बाल मैत्री शैक्षिक वातावरण भएको,
1: विद्यालय हाताभित्र स्वास्थ्य चमेना गृह सुविधा रहेको
0: र प्राथमिक उपचार र विद्यालय स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिँदै आएको।
1: प्रधानाध्यापक वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालय टिकापुर कैलाली।
0: फोन नम्बर 091-560-220 र मोबाइल नम्बर 98-584-23-220 र 98-678-80-911।
2: विद्युत महसुल भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गतेबाट टिकापुर वितरण केन्द्र र लम्की युनिट कार्यालय अन्तर्गत सञ्चालित विद्युत महसुल काउन्टर बन्द गरिने लक्ष्य राखिएकोले विद्युत महसुल अनलाइन माध्यमबाट भुक्तानी गर्न हुन सम्पूर्ण ग्राहक वर्गमा यसै सूचनाद्वारा जानकारी गराइन्छ। विद्युत महसुल अनलाइन भुक्तानी गर्ने समय बिहान 8 बजेदेखि राति 12 बजेसम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टिकापुर कैलाली।
3: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्राली टिकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
3: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
3: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
3: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
3: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
3: फोन नम्बर 98-484-27-359 र 98-48-42-73-59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपादेवी मन्दिर नजिकै।

शैक्षिक सत्र 2083 का लागि हिमालय मावि घियामा भर्ना खुल्यो। नयाँ वर्ष 2083 सालको सम्पूर्ण अभिभावकहरूमा हार्दिक मंगलमय शुभकामना सहित शैक्षिक सत्र 2083